0: ग्यास आइरहेको बताएका छन्। भारततर्फका नियमित रूपमा ग्यास बुलेट आइरहेकाले एकैपटक माग बढ्दा केही अभाव देखिएको उनको भनाइ छ।
1: सरकार र लघुवित्त पीडित बीच पाँच बुते सहमति आन्दोलन स्थगित शीर्षकमा नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ। सरकार र लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति बीच पाँच बुते सहमति भएको छ। अर्थ मन्त्रालयमा दुई दिनसम्म चलेको वार्तापछि शुक्रबार दुवै पक्षबीच सहमति जुटेको हो। सरकारी वार्ता टोली र संघर्ष समितिका प्रतिनिधिबीच भएको सहमति अनुसार लघुवित्त पीडितहरूको समस्या समाधानका लागि गठित कार्यदलको 2081 साउन 22 गति प्रतिवेदन कार्यान्वयनका लागि 15 दिनभित्र अर्थ मन्त्रालयमा सिफारिस गरी निर्णय पठाउने निर्णय भएको छ। कार्यदलले समस्यामा परेका लघु वित्त ऋणीहरूको पुनरुत्थानका लागि पुनरुत्थान कार्यक्रम सञ्चालन, कालो सूची तथा धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्थाको पुनरावलोकन लगायतका विषयमा कार्यान्वयन योग्य विकल्पसहित प्रतिवेदनमा सिफारिस गर्ने सहमति भएको छ। यस्तै घ वर्गका इजाजत प्राप्त लघु वित्त वित्तीय संस्थाहरूले नेपाल राष्ट्र ब्याङ्कबाट जारी गरिएको सञ्चालन मार्गदर्शन 2081 पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने र त्यसको कडाइका साथ अनुगमन नेपाल राष्ट्र ब्याङ्कले गर्ने सहमति पनि भएको छ। लघुवित्त वित्तीय संस्थाबाट ऋण असुलीका क्रममा हुने यातना, घरबाट जिन्सी सामान उठाइदिने, किस्ता नतिरेसम्म कर्मचारीलाई घरमै बसेर दबाब दिने जस्ता कानुनी विपरीतका गतिविधिमाथि प्रचलित कानुन अनुसार कारवाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिने पनि सहमति भएको छ। सरकार र लघुवित्त पीडित बीच पाँच बुधे सहमति, आन्दोलन स्थगित, आजका पत्र पत्रिकामा खबर छ।
0: अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर एक चिदिका बड डाँडाका 23 वर्षीय पुष्कर कुमारले असार 20 गते साँझ विषालु सर्प समातेर खेलाइरहेका थिए। मादक पदार्थ सेवन गरेका कुमारलाई सर्पले डसे पनि दुखाई महसुस गरेनन्, परिवारलाई पनि केही भनेनन्। सर्पलाई समात्ने र खेलाउने क्रममा साँझ 8 बजेतिर अचानक उनलाई टोकेको थियो। सर्पको टोकाइपछिका लक्षण देखिएपछि शनिबार बिहान 8 बजे मात्र उपचारका लागि अस्पताल पुर्याइएको थियो। वडा अध्यक्ष काजी बाबु गेवालीका अनुसार अर्घाखाँचीबाट कपिल वस्तुको गोरुसिङ्गे स्थित सर्प दंश उपचार केन्द्र ल्याइ पुर्याउँदा उनको अवस्था गम्भीर भइसकेको थियो। गोरुसिङ्गे सर्पदंश उपचार केन्द्रले उनलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरे पनि अस्पतालमा पुग्दा उनको मृत्यु भइसकेको थियो। त्यस्तै कैलालीको कैलाली गाउँपालिकामा सर्पले टोकेर साउन 11 गते 29 वर्षीय हेमन्त चौधरीको मृत्यु भयो। राति सभा 9 बजेतिर जब दवा स्थित आफ्नै खेतबारीमा काम गरिरहेका बेला उनलाई सर्पले डसेको थियो। दाङको सिबु खनाल दिनमा 20 वटासम्म सर्पको उद्धार गर्छन्। वर्षाको समयमा सफा ठाउँ खोज्दै सर्प मान्छेको घर आँगनमा पुग्छ। खनाल ती सर्प उद्धार गर्न पुग्छन् र नजिकैको जंगलमा लगेर छाड्छन्। पछिल्लो 3 वर्ष खनालको दिनचर्या यसरी नै बित्ने गरेको छ। पेसाले पत्रकार रहेका उनको परिचय पछिल्लो समय सर्प उद्धार कर्मीको रूपमा पनि चिनिन्छ। मंगलबार खनाल सर्प उद्धारकै क्रममा थिए। उनी राजपुर गाउँपालिका कडा नम्बर 3 भैरवा स्थित जनकल्याण आधारभूत विद्यालय मा सर्प उद्धारमा व्यस्त थिए। उक्त विद्यालयको कक्षा 4 विद्यार्थीहरू पठन पाठनमा व्यस्त रहेका बेला कक्षा कोठामा देखा परेको मध्यम विषालु सर्पलाई सकुशल उद्धार गरी प्राकृतिक वासस्थानमा छाडिएको उनले बताएका छन्। 3.5 महिनाको अवधिमा सर्पदंशबाट 53 जनाको मृत्यु भएको छ भने 601 जना घाइते भएका छन्। सर्पले डसलानी शीर्षकमा आजको मध्याह राष्ट्र दैनिकमा यो खबर छ।
1: गण्डकी प्रदेश प्रमुखले फिर्ता गरेको गाँजा सम्बन्धी विधेयक पुनः हुबहु पारित शीर्षकमा आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ। प्रदेश प्रमुखले प्रमाणीकरण नगरी गण्डकी प्रदेश सभामा फिर्ता गरेको गाँजा खेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाले पुनः हुबहु पारित गरेको छ। 25 असारमा बसेको प्रदेश सभा बैठकबाट पारित औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामुख कृष्ण प्रसाद धितालले प्रमाणित गरेसँगै प्रदेश सभा सचिवालयले प्रमाणीकरणका लागि 30 असारमा प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो। तर प्रदेश प्रमुख डिल्लीराज भट्टले विधेयक प्रमाणीकरण नगरी 8 साउनमा प्रदेश सभामै फिर्ता पठाइदिएका थिए। प्रदेश प्रमुखले नेपालको संविधानको धारा 201 उपधारा 3 बमोजिम पुनर्विचारका लागि सन्देश सहित विधेयक फिर्ता पठाएका थिए। सोही विधेयक शुक्रबारको प्रदेश सभा बैठकमा पेश भई आवश्यक छलफल गरी सर्वसम्मतिले पारित भएको हो। शुक्रबारको बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट पुनर्विचारका लागि फिर्ता गरिएको विधेयक सम्बन्धी पत्र र सो पत्र सहित प्राप्त सन्देशको बेहोरा सभामा पढेर सुनाएका थिए। त्यसपछि उद्योग तथा पर्यटन मन्त्री यशोदा रिजा रिमालले विधेयकमाथि पुनर्विचार गरियोस् भनी प्रस्ताव पेश गरेकोमा बैठकमा छलफलपछि सर्वसम्मत पारित भयो। छलफलमा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक प्रकाश बरालले संविधानले प्रदेशलाई दिएको र प्रदेशले पाएको अधिकार, संहिताको सबलीकरण र प्रभावकारितामाथि प्रश्न उठेको समय प्रदेशले एक कदम अगाडि बढेर विधेयक ल्याएको तर्क गरे। विज्ञ संघीय सरकारका प्रतिनिधि, नियामक निकाय, सरकारवाला तथा अन्य निकायसँग छलफल गरी तयार पारिएको र नागरिकको सहस्र स्वीकारमा नागरिकले समेत सहस्र रूपमा स्वीकार गरिसकेको विधेयक प्रदेश प्रमुखले फिर्ता गर्नुपर्ने कारण र आधार नरहेकाले हुबहु पारित गर्नुपर्ने बरालको भनाइ थियो। गण्डकी प्रदेश प्रमुखले फिर्ता गरेको गाजा सम्बन्धी विधेयक पुनः हुबहु पारित आजका पत्र पत्रिकामा खबर छ।

0: ए भतिज, त त एकाएक शाकाहारी भइसरे कमजोर होला है कमजोर
1: ल काका भेजिटेरियन हुँदै म कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
0: जे पाए त्यही खालास अनि रोगले समात्ला
1: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
3: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
0: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
4: यो हो नेपाली रेडियो
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
6: नेपाली खबरमा अब भित्री पृष्ठका खबर भूमि व्यवस्था सहकारी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको सेवा प्रवाहलाई सुशासन केन्द्रित गर्न प्रवाह हुने सेवाको गुणस्तर कायम गर्ने उद्देश्यले नीतिगत व्यवस्था गरेको छ सरकारले शासकीय सुधार अन्तर्गत 100 कार्यसूचीमा सार्वजनिक निकायको सेवाको गुणस्तर प्रमाणीकरण गर्ने उत्कृष्ट निकायलाई प्रोत्साहित गर्न स्थानीय तहबाट प्रवाह हुने गुणस्तर प्रमाणीकरण मापदण्ड बनाउनु पर्ने उल्लेख गरेको थियो
7: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले अव्यवस्थित तर तार व्यवस्थापनको समयमा समस्या समाधानका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताउनु भएको छ तार व्यवस्थापनको काम तोकिएको समयमा सम्पन्न हुन नसकेमा असन्तुष्टि जनाउँदै उहाँले काममा देखेका वास्तविक समस्या सरकारले सुन्न र समाधानका लागि आवश्यक सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो उहाँले अब परिणाममुखी भएर काम गर्न सम्बद्ध सबै निकायहरूलाई निर्देशन समेत दिनुभएको छ
6: मल किन्न जाँदा भारतमा पक्राउ परेका दुई नेपाली किसान अझै थुनामुक्त भएका छैनन् शुक्रबारका लागि तोकिएको पेशीमाथि सुनवाई नभएपछि उनीहरू अझै एक हप्ता नछुट्ने पक्का पक्की जस्तो भएको छ बलरा पाँच सर्लाएका सुरेश प्रसाद सिंह र नागेन्द्र प्रसाद सिंह सीतामढी जिल्लाको सोना वर्षबाट 27 असारमा पक्राउ परेका थिए
7: धितुपत्र कारोबार तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी आरोपमा पक्राउ परि मुद्दा चलाएका व्यवसायी दीपक भट्ट शेखर गुल्छा शंकर ग्रुपसँग जोडिएको अग्रवाल परिवार विभिन्न कर्पोरेट घर का साझदारहरू अदालतको आदेशमा धरोटीमा थुनामुक्त भइरहेका छन् आरोपी थुनामुक्त हुँदा मुद्दा कमजोर कि पहुँचको खेल भन्ने प्रश्न उब्जिएको छ
6: जिडेन्ट एमडीएमएसका आवासीय र इन्टर्न एमबीबीएस बिडिएसका प्रशिक्षार्थी चिकित्सकले पाउने मासिक निर्वाह भत्ताको विषयमा फेरि विवाद देखिएको छ डाक्टर गोविन्द केसी र सरकारबीच निजी मेडिकल कलेजको सिट तत्काल नबढाउने सहमतिपछि रेजिडेन्टलाई दिँदै आएको निर्वाह भत्ता नदिने कलेज सञ्चालकहरूको घोषणा र इन्टर्न चिकित्सकहरूले आफूहरूलाई पनि भत्ताको व्यवस्था गर्न अल्टिमेटम दिएपछि मासिक भत्ताको विषयमा विवाद देखिएको हो

0: आपको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: यो हो नेपाली रेडियो,
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। मोरक्को संघको सीमावर्ती स्पेनी स्वायत्त क्षेत्र सेउटा प्रवेशको प्रयास गर्दा कम्तीमा 41 आप्रवासीको मृत्यु भएको छ। बिहिबारदेखि शुक्रबारसम्म 24 घण्टामा करिब 60,000 आप्रवासी मोरक्कोबाट सीमा पार गर्दै स्पेनी भूभाग सेउटामा प्रवेश गरेपछि स्पेनले त्यहाँ अवस्था नियन्त्रणमा लिन सेना परिचालन गरेको छ। केवल 85,000 आसपास जनसङ्ख्या रहेको सेउटामा आप्रवासीको यो प्रवेशसँगै अवस्था निकै अस्थिर बनेको छ। सेउटा अफ्रिकासँग स्थल सीमा जोडिएको 3 युरोपेली भूभाग मध्येको एक हो। स्पेनका अन्य 2 क्षेत्र मेलिला र पेनोन डी भालोज गोमेरको स्थल सीमा पनि अफ्रिकासँग जोडिएको छ। यी स्वायत्त क्षेत्रलाई जिब्राल्टरको जलमार्गले स्पेन तथा युरोपको मूल भूमिसँग छुट्याउँछ।
5: अब खेल र खेलाडीका खबर। नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले नेदरल्यान्ड्स जानु अघि राखेको भनाई र गराईमा ठूलो अन्तर देखिएको छ। नेदरल्यान्ड्स जानु अघि नेपालको लक्ष्य सन् 2027 हुने एक दिवसीय विश्वकप भएकाले नामिबिया पनि सम्मिलित आइसिसी विश्वकप लिग 2 धेरै भन्दा धेरै खेल जित्ने बताउनु भएको छ। तर नेदरल्यान्ड्समा नेपालको बिर्सन लायक प्रदर्शन भयो।
4: अब विचार तथा दृष्टिकोण। नागरिक आन्दोलन रूपान्तरण कि विसर्जन शीर्षकमा कान्तिपुर दैनिकमा विश्लेषक दुवान राईको विचार छापिएको छ। पहिले प्रतिगमन विरुद्ध लड्ने भनिरहँदा मुद्दामा जस्तो स्पष्टता देखिन्थ्यो, अहिले देखिँदैन। युवा नयाँ परिवर्तन भन्ने जस्ता भाष्य बालेन सरकारले हाइज्याक गरिदिएपछि नागरिक आन्दोलनका पक्षधरहरूसँग भाष्य नभए जस्तो देखिएको छ। मलाई लाग्छ है सरकारले फेरि न्यायका लागि टुक्रा टुक्रामा बाँधिएका नागरिक अगुवालाई एक ठाउँमा ल्याउँछ। ज्ञानेन्द्रको समयमा पनि परिस्थितिले एक ठाउँमा ल्याएको थियो, अब पनि ल्याउँछ।
5: यसै गरी आजको गोर्खा पत्र दैनिकमा पर्यटकको वैवाहिक गन्तव्य शीर्षकमा विजय मस्तले लेख्नु भएको छ, नेपाल पर्यटन बोर्डले रामायण विवाह यात्राको प्याकेज तयार गरेर भारतीय चर्चित पर्यटकीय सरकारी संस्थासँग समन्वय गर्न सक्छ। भारतको अयोध्या, वाराणसी, पटना र दिल्ली स्थित ट्राभल कम्पनीहरूसँग सहकार्य गरेर जनकपुर धामलाई विवाह गन्तव्यका रूपमा प्रचार प्रसार गर्नुपर्छ। विवाहसँगै धार्मिक भ्रमण, सांस्कृतिक कार्यक्रम र मधेश भ्रमणसँग जोड्न सकियो भने बसाइ लम्बिने छ र खर्च पनि बढ्ने छ। विश्वमा धेरै सहरले कृत्रिम कथा निर्माण गरेर पर्यटक आकर्षित गरिरहेका छन्। संघीय सरकार, मधेस प्रदेश, स्थानीय सरकार, निजी क्षेत्र र स्थानीय समुदाय एउटै लक्ष्यमा उभिन सके भने जनकपुर केवल धार्मिक तीर्थाटन मात्र गर्ने हुने छैन, यो दक्षिण एसियाकै सबैभन्दा विशिष्ट सांस्कृतिक तथा वैवाहिक गन्तव्यका रूपमा पनि स्थापित हुन सक्छ, गोर्खा पत्र दैनिकमा छापिएको छ।
4: हौस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी मदन पौड्यालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेसन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 16 गते शनिबार, सन 2026 अगस्त 1 तारिक असार कृष्ण पक्षको तृतीया तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सर्वपक्षीय सक्रियतापछि तराई मधेसमा देखिएको तनाव साम्य हुँदै ठाउँ ठाउँमा सद्भाव र्याली, तराईका जिल्लामा उच्च प्रहरी अधिकृत परिचालन।
0: सरकार र लघु वित्त पीडित बीच 5 बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता।
1: पछिल्ला 10 आर्थिक वर्षमा कोदोको उत्पादन र क्षेत्रफल घट्दै अनुकूल जमिन प्रशस्त हुँदा पनि उपेक्षामा कोदोका परिकार भने थपिँदै।
0: भारतको आसाममा बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या 80 पुग्यो, झन्डै 3 लाख मानिस प्रभावित भएको अनुमान।
1: र नेदरल्यान्ड्समा निराशाजनक प्रदर्शन गरेको नेपाली क्रिकेट टोली स्वदेश फर्कियो।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बिएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-72-540-89।
6: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेचरको बानी लाग्छ।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
0: काया कैरनमा अब खबरको सिलसिला। सरकार, विपक्षी दल, नागरिक समाज, विभिन्न धर्मका गुरु, संघ संस्था र जिल्लाका स्थानीय समुदायबीच सद्भाव कायम गर्न भएका सर्वपक्षीय संवाद र सुरक्षाकर्मीको बाक्लो उपस्थिति बीच तराई मधेसमा देखिएको तनाव साम्य हुँदै गएको छ। सुनसरी, सिराहा, सप्तरी र धनुषामा कर्फ्यू र पर्सामा निषेधाज्ञा लगाएसँगै सेना परिचालन गरिएको छ भने प्रहरीले समेत उपस्थिति बढाएको छ। प्रहरी प्रधान कार्यालयले स्थिति नियन्त्रणमा लिन भन्दै कोशी र मधेसका मा उच्च अधिकृतहरूलाई नै खटाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभि नारायण काफ्लेका अनुसार सबै पक्षको अपील र सद्भावको पहलपछि मधेसको परिस्थिति साम्य हुँदै गएको छ। शान्ति र सद्भावमा असर पुर्याउन खोज्ने 38 जनालाई कोशी र मधेसबाट नियन्त्रणमा लिएको छ। अहिले सप्तरीमा खटिनुभएका काफ्लेले भन्नुभयो, निगरानीका लागि सादा पोसाकमा टोली खटाइएको छ, ड्रोनबाट समेत निगरानी भइरहेको छ। गृहमन्त्री सुधन गुरुङले सुनसरी र सिराहामा पीडित पक्षसँग भेटेर संवाद र सहमति गरेपछि माहौल शान्त त बन्दै गएको उहाँले बताउनु भयो। गृहमन्त्री गुरुङले अस्ति राति नै पीडित परिवारलाई भेटेर सहमति गर्नुभएको थियो। तनावग्रस्त क्षेत्रमा सुरक्षा उपस्थितिको बढाएसँगै प्रधानमन्त्री बालेन्द्र शाहले पनि हिजो तराई मधेस क्षेत्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र विभिन्न राजनीतिक दलका नेतासँग संवाद गर्नुभएको छ। तनावग्रस्त जिल्लामा शान्ति र सद्भाव कायम गराउन सर्वपक्षीय पहल भएका छन्। प्रशासन, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज र नागरिकले संवाद, संयम र सहिष्णुता मार्फत सामाजिक सद्भाव जोगाउने प्रयासलाई तीव्र बनाएका छन्। तनावबीच देशका विभिन्न ठाउँबाट सामाजिक सद्भाव कायम राख्न विभिन्न तरिकाले फरक सन्देश प्रवाह भइरहेको छ। पूर्वको पाँच थरमा परेवा उडाएर शान्तिको कामना गरिएको छ भने विराटनगर, सप्तरी र नेपालगञ्जमा सद्भाव र्याली आयोजना गरिएका छन्। रौतहटमा सर्वपक्षीय बैठक बसेको छ भने बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति पाठ मार्फत मेलमिलाप, सहिष्णुता र आपसी विश्वास कायम राख्न आह्वान गरिएको छ। राजनीतिक दल, उद्योगी व्यवसायी र नागरिक समाजले पनि हिंसाको विकल्प संवाद र सहकार्य भएको बताउँदै आएका छन्। विविध जाति, भाषा, धर्म र संस्कृति ले बनेको नेपाली समाजको आधार सअस्तित्व र आपसी विश्वास भएको भन्दै पालिकादेखि राष्ट्रिय राजनीतिक नेतृत्वसम्म संयमता अप्नाउनु पर्ने आवाज उठ्न थालेको छ। कुनै एक घटनाको असर समुदाय बीचको सम्बन्धमा नपरोस् र सामाजिक सद्भाव खलबलिन नपाओस् भन्ने साझा उद्देश्यका साथ विभिन्न जिल्लामा नागरिक स्तरका पहल अघि बढिरहेका खबर कान्तिपुरले लेखेको छ।
1: तराईका जिल्लामा 4 एआइजी सहित 15 उच्च प्रहरी अधिकारी परिचालन भएका छन्। नेपाल प्रहरीले सुनसरी घटना पछि तराई मधेसमा विकसित सुरक्षा अवस्थालाई मध्यनजर गर्दै 4 अतिरिक्त महानिरीक्षक एआइजी सहित 15 जना उच्च प्रहरी अधिकारीलाई तराईका विभिन्न जिल्लामा विशेष जिम्मेवारी सहित परिचालन गरेको हो। सुनसरीमा दुई समुदाय बीच भएको हिंसात्मक घटनापछि तराईका विभिन्न जिल्लामा साम्प्रदायिक तनाव फैलन थालेपछि प्रहरीले उच्च प्रहरी अधिकारीलाई फिल्डमा खटाएको हो। सुरक्षा सतर्कता बढाउँदै सम्भावित जोखिम नियन्त्रण, शान्ति सुरक्षा कायम राख्ने तथा स्थानीय प्रशासनसँगको समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो कदम चालेको नेपाल प्रहरीले जनाएको छ। सुनसरी घटनापछि विकसित सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै शान्ति सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन प्रदेश तथा जिल्लामा विशेष जिम्मेवारी सहित उनीहरूलाई खटाइएको हो। प्रहरी मुख्यालयका अनुसार खटाइएका अधिकृतहरूले प्रहरी जनशक्ति तथा स्रोत साधन परिचालनको प्रभावकारिता मूल्याङ्कन गर्ने, आवश्यक नीति निर्देशन दिने, सुरक्षा योजनाको कार्यान्वयनको अनुगमन गर्ने, सूचना संकलन तथा विश्लेषण गर्ने तथा आवश्यकता अनुसार फिल्डमा समेत परिचालित हुने जिम्मेवारी दिएको प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले बताउनुभयो। उनीहरूले सम्बन्धित प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग समन्वय तथा सहजीकरण पनि गर्नेछन्। यस्तै मधेस प्रदेश सरकारले शान्ति, सामाजिक सद्भाव र सुरक्षा व्यवस्था सुदृढ बनाउन पालिकाहरूलाई सात बुधे निर्देशन जारी गरेको छ। गृह, सञ्चार तथा कानुन मन्त्रालयले शुक्रबार हिजो प्रदेशको सबै पालिकालाई पत्राचार गर्दै प्रदेश सुरक्षा समन्वय समितिको अस्तिको बैठकका निर्णय तत्काल प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो। निर्णय अनुसार प्रदेशदेखि वडा तहसम्म राजनैतिक दललाई सक्रिय संवाद र समन्वयमा परिचालन गरिनेछ। साम्प्रदायिक रूपमा संवेदनशील विषयलाई संवाद मार्फत समाधान गर्न जिल्ला प्रशासन कार्यालयहरूले आवश्यक सहजीकरण गर्ने व्यवस्था गरिएको छ। नयाँ पत्रिका दैनिकमा खबर छ।
0: सरकार र लघु वित्तीय संस्थाबाट पीडित नागरिकहरू बीच पाँच बुधे सहमति भएको छ। वार्ता टोलीका पदाधिकारी र लघु वित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति बीच हिजो सहमति जुटेको हो। सहमति भएसँगै सङ्घर्ष समितिले देशभर गरिरहेको सबै आन्दोलन तथा अनशनका कार्यक्रमहरू फिर्ता लिएका छन्। लघु वित्त पीडितहरूको समस्या समाधानका लागि गठित कार्यदलले 2081 साउन 22 गते बुझाएको प्रतिवेदन कार्यान्वयन कार्ययोजना सहित 15 दिनभित्र अर्थ मन्त्रालयमा सिफारिस गर्ने सहमति भएको छ। समस्यामा परेका ऋणीहरूले ऋणीहरूको पुनरुत्थानका लागि पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्ने तथा कालो सूची र धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन लगायतका विषयमा कार्यान्वयन योग्य विकल्पसहित सिफारिस गर्ने दुई पक्षबीच सहमति भएको छ।
1: विश्व प्रसिद्ध पर्वतारोही निर्मल पूर्जा अर्थात् निम्स दाई पाकिस्तानको काराकोरम हिम श्रृङ्खला स्थित 8,047 मिटर अग्लो ब्रोड पिकमा गएको हिम पहिरोपछि सम्पर्कविहीन हुनुहुन्छ। शिखर आरोहणका क्रममा अस्ति बिहिबार दिउँसो गएको हिम पहिरोमा परेपछि उहाँसहित 10 सम्पर्कविहीन भएका हुन्। बेपत्ता मध्ये हिजोसम्म 4 शव भेटिए पनि निम्ससहित अन्य 6 खोजी निरन्तर भइरहेको पाकिस्तानी अधिकारीले जनाएका छन्। निम्ससहित हराइरहेका आरोहीको खोजी तथा उद्धार अभियान जारी रहेको पाकिस्तानका अधिकारीले बताएका छन्। मौसम प्रतिकूल भएकोले गैराती खोजी कार्य स्थगित गरिएको छ। पाकिस्तानी अधिकारीहरूले खोजी अभियान आज बिहानैदेखि थालिने बताएका बीबीसीले जनाएको छ। नेपालसहित अन्तर्राष्ट्रिय पर्वतारोहण समूहले उनीहरू सकुशल भेटिने आशा पनि व्यक्त गरिरहेका खबर नागरिक दैनिकले छापेको छ।
0: गैराती कोशी बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी परेको छ। लमजुङको कुन्चा वर्षा मापन केन्द्रमा सबैभन्दा धेरै पछिल्लो छ घण्टामा 120 मिलिमिटर पानी परेको छ। यस्तै सुनसरीको धरान बजारमा 88.2 मिलिमिटर र चितवन र गोर्खामा पनि ठूलो पानी परेको छ। आज दिउँसो बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। यसैबीच लगातार पानी परेपछि धादिङको जोगीमारामा पहिरो खसेको छ। त्यहाँ सडक अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। यस्तै पानी परेर मुगली नारायणगढ सडक खण्ड पनि अवरुद्ध भएकोमा अहिले एकतर्फी अहिले खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कायाकैरनमा ग्यास अभावको विषयमा आयल निगमका प्रवक्तासँगको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-6601 98-578-35-990 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: Team Star Gold. हरेक World Cup चाहिँ यो World Cup नि गरौँ celebrate. मिली सबै generation. Team Star TV खरीद गर्न पाउनुहोस् 32% सम्मको cashback. World Cup 2026 को TV season pass र 1 वर्षको net TV pack. शर्तहरू लागू हुनेछन्. Team Star TV. उही celebration हरेक generation.
5: Team Star for a complete home.
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले सर्वपक्षीय सक्रियतापछि तराई मधेसमा देखिएको तनाव साम्य हुँदै ठाउँ ठाउँमा सद्भाव र्याली तराईका जिल्लामा उच्च प्रहरी अधिकृत परिचालन सरकार र लघु वित्त पीडित बीच 5 बुँदे सहमति आन्दोलनका सबै कार्यक्रम फिर्ता पाकिस्तानमा हिम पहिरोपछि सम्पर्कविहीन निर्मल सहित 6 जनाको खोजी चल्दै गैराती कोशी बागमती गण्डकी प्रदेशका 1-2 ठाउँमा ठूलो वर्षा धादिङको जोगीमारामा सडक अवरुद्ध लगायतका खबर प्रस्तुत गर्यौं
7: अब बाँकी खबर भूगोलका हिसाबले सहज र गुणका हिसाबले बहुगुणी बाली भए पनि कोदोको उपेक्षा गरिँदै आएको छ केही वर्ष यताको तथ्याङ्क हेर्ने हो भने कोदोको खपत बढ्दै गए पनि उत्पादन भने घटिरहेको छ अझ वर्षेनी कोदोको आयात पनि भइ नै रहेको छ सरकारले गएको वर्षदेखि साउन 16 राष्ट्रिय कोदो दिवसका रूपमा मनाउन थालेको यस वर्षको नारा कोदो बाली संरक्षण र प्रवर्धन खाद्य तथा पोषण सुरक्षा सम्वर्धन राखिएको छ यसपालि कृषि विभागले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको पिङ डाँडामा कोदो दिवस मनाउँदैछ सिन्धुपाल्चोक कोदो उत्पादन धेरै हुने जिल्ला मध्येको एक हो कोदोका लागि अनुकूल प्रशस्त भूगोल हुँदा पनि उपेक्षामा पर्दै आएको छ पछिल्ला वर्षमा त करोडौं रुपियाँको कोदो आयात हुने गरेको छ 77 जिल्लामा उत्पादन गर्न सकिने कोदोको खेती 60 मिटरदेखि 3,650 मिटर उचाइसम्म हुने कृषि मन्त्रालयले बताएको छ उत्पादनको हिसाबले सबैभन्दा बढी सम्भावना कर्णालीमा रहेको नेपाल कृषि अनुसन्धान परिषद नार्कले जनाएको छ कोदो प्रवर्धनमा विभिन्न कार्यक्रम सञ्चालनमा रहेको पहाडी बाली अनुसन्धान कार्यक्रमका संयोजक राजेन्द्र कुमार भट्टराईले बताउनुभयो पछिल्लो समय दोलखा 1 नामको जात सिफारिस गरेको पनि उहाँले बताउनुभयो कोदो खेती ज्यादै झन्झटिलो र श्रमसाध्य भएकोले पनि किसान आकर्षित नभएको र खेती गर्दै आएको उहाँले बताउनु भएको छ कोदो घाँसे परिवार पोएसी अन्तर्गत पर्ने अन्नबाली रहेको कृषि वैज्ञानिक सुशील राज सुवेदी बताउनुहुन्छ उत्पादन र उत्पादकत्वको हिसाबले यो धान गहुँ र मकैपछि नेपालको 4 सबैभन्दा महत्त्वपूर्ण बाली हो पछिल्लो 10 आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने कोदोको उत्पादन र क्षेत्रफलको हिस्सा क्रमशः घट्दै गएको छ आर्थिक सर्वेक्षण 82-83 अनुसार 2,15,000 हेक्टरमा कोदो रोपिएकोमा 2,85,000 टन उत्पादन हुने अनुमान छ पहिले कोदोको खोले ढिँडो र रोटी मात्र खाने चलन भए पनि पछिल्लो समय कोदोका विभिन्न परिकार समेत बनाउन थालिएको छ पछिल्ला 10 आर्थिक वर्षमा उत्पादन र क्षेत्रफल घट्दै गएको अनुकूल जमिन प्रशस्त हुँदा पनि कोदो बाली उपेक्षामा परेको तर यही कारण वर्षेनी करोडौँ रुपियाँको कोदो भित्रिने गरेको खबर कान्तिपुर दैनिकले छापेको छ
6: बजारमा फेरि खाना पकाउने एलपी ग्यासको अभाव हुन थालेको छ सिलिन्डर लिन डिपो र डिलरहरूमा उपभोक्ताको लामो लाइन लागेको छ साथी महेश केवालीले नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरलाई अहिले बजारमा फेरि किन ग्यास अभाव छ भनेर सोध्नु भएको छ
8: ग्यास अभावभन्दा पनि हामी आफै आफै उपभोक्ताहरू मिलेर चाहिँ अभाव हो कि भनेर देखायौँ कि जस्तो पनि लाग्छ मलाई। फागुनको 29 गते हामीले 7.1 केजीमा गयौँ होइन, मासिक रूपमा हाम्रो 45,000 मेट्रिक टन खपत थियो भने 7.1 गइसके पश्चात चाहिँ चैत वैशाख जेठको हेर्नुहोस् त 38,000 मेट्रिक टन, 32,000 मेट्रिक टन, 33,000 मेट्रिक टन त्यसरी खपत भयो। जुन अनुपातमा खपत हुनुपर्ने हो उहाँहरूले राख्नुपर्ने त्यो अनुपातमा राखिएन। र अहिले जब बजार सहज भए सबैतिर माग उठेपछि बजारमा 14.2 केजीको ग्यास पठाउन सुरु गरियो के भन्दाखेरि एकैचोटि त सबै डिमान्ड त पूर्ति गर्न त सकिँदैन। 45-90 मेट्रिक टन त हामी एकैचोटि त गर्न सक्दैनौँ। मान्छेलाई सबैलाई एकैचोटि ग्यास चाहिएको अवस्थामा त त्यो थोरै क्राइसिस त देखिन्छ बजारमा। यो चाहिँ ग्यास नआएर क्राइसिस छैन कि डिमान्ड बढी भएर चाहिँ बजार अलिकति असहज देखिएको हो। अब हामीले पनि उद्योगीहरूसँग र विक्रेताहरूसँग बुझ्दाखेरि चाहिँ अलिअलि चाप चाहिँ देखिएको छ, किनभने जुन होल्ड भएर बसे नि 7.1 केजीका सिलिन्डरहरू नभरिकन राखिए ती सिलिन्डरहरू चाहिँ बजारमा देखिएको छ।
9: आयात र आपूर्तिको दैनिक परिमाणमा चाहिँ खासै फरक छैन भनौँ न, भारतबाट आउने बुलेट अथवा मात्रामा चाहिँ कुनै फरक छैन भन्नु बुझ्नु पर्यो।
8: आपूर्तिमा हाम्रो कुनै पनि समस्या छैन। अहिले यहाँले साउन महिनाको मात्रै कुरा गर्नुहुन्छ भने साउनको यो 14 गतेसम्म हेर्नुहुन्छ भने 25-26 हजार मेट्रिक टन आइसकेको छ। हामीले नियमित आपूर्ति 100 बुलेट भन्दा माथि लोडिङ डेली भइरहेको छ इन्डियन ऑयलबाट, र त्यही अनुपातमा चाहिँ करिब 100 बुलेटको आधारमा चाहिँ हाम्रो विभिन्न राज्यबाट चाहिँ भन्सार भित्रिरहेको अवस्था छ। र 81 डिमान्ड बढ्दाखेरि चाहिँ बजार अलिकति असहज देखिएको, र यो जुन 7.1 चाहिँ 14.2 जाँदै गर्दाखेरि चाहिँ यो सिलिन्डरको रोटेसन पनि सबैतिर एकैचोटि नभएको कारणले चाहिँ समस्या देखिएको।
9: यो अस्थायी चाप चाहिँ कहिलेसम्म रहिराख्ला अथवा अलिक सामान्य बनाउनुको लागि चाहिँ केही तयारी भइरहेको छ?
8: यस्तो छ, यसमा चाहिँ वाणिज्य विभागले पनि अनुगमन थाल्नुभएको छ, त्यस्तै जिल्ला प्रशासनले पनि निगमको प्रतिनिधि सहितको एउटा कमिटीले बजार अनुगमन गरिराख्नु भएको छ। हामीले समस्या कहाँनिर भयो भन्दाखेरि जोसँग सिङ्गल सिलिन्डर छ र उहाँको ग्यास सकिन साथै बजारमा जाँदाखेरि चाहिँ नपाइने जुन अवस्था देखिएको छ, विगतमा पनि त देखिएको थियो। विद्यार्थी वर्ग, निम्न वर्ग जसले त्यो एउटा मात्रै सिलिन्डर प्रयोग गर्नुभएको छ उहाँहरूलाई चाहिँ अलिकति समस्या देखिएको छ, किनभने उहाँको ग्यास सकिन साथ बजारमा जाँदाखेरि तत्कालै नपाइने अवस्था, किनभने जुन ग्यास विक्रेता कहाँको डिलर कहाँ आएका छन् उहाँले तत्काल क्युमा भएकोलाई बाँडेर सकिरहेको अवस्था छ। म के पनि आग्रह गर्छु भने हाम्रो विक्रेताहरूलाई अलिकति जो रेगुलर ग्राहक छ तपाईँलाई थाहा छ, यदि उहाँहरूको घरमा अलरेडी ग्यास दिनुभएको छ भने उहाँलाई बरु पालोमा पुऱ्याउनुहोस्। जो चाहिँ जसलाई तत्काल आवश्यक छ त्यसलाई चाहिँ प्रायोरिटी दिएर चाहिँ ग्यास पठाइदिने पनि अनुरोध गरेँ यहाँको एफएम मार्फत पनि। अर्को चाहिँ आवश्यकताभन्दा बढी चाहिँ ग्यास होल्ड नगरौँ, किनभने हामीलाई आपूर्तिमा कुनै पनि समस्या छैन, र त्यसले गर्दाखेरि जसलाई चाहिँ तत्काल आवश्यक छ उहाँहरूलाई चाहिँ ग्यास पाउन चाहिँ सहज होस् भन्न चाहिँ अनुरोध गर्ने।
6: उहाँ हुनुहुन्थ्यो नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुर। ग्यास अब सहज हुन्छ भनेर जानकारी दिँदै काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
11: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
10: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
11: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
3: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696
4: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। युट्युब, टिकटक र इन्स्टाग्रामका रिल्स स्क्रोल गर्दा आजभोलि रेशम फिरिरी, झम्के गुलेली, माथि माथि त्यो काली लेक, बाला जोबन, वारी जमुना पारी जमुना, आमा रुदै गाउँबेसी मेलैमा, आमाले सोधलिन्नी पानको पात, ढुङ्गे धारामा जस्ता नेपाली लोकगीत अनगिन्ती नयाँ स्वरमा सुनिन्छन्। अधिकांश एआई अर्थात् कृत्रिम बुद्धिमत्ताले ताल, लय र शब्द भत्ता भुङ्ग पारेर गाएका गीत हुन्छन्। ती गीत अचेल अनौठो भङ्गीमा धेरै मानिसमाझ पुगिरहेका छन्। प्रविधिले लोकगीतलाई नयाँ स्वरूपमा ढालेर विश्वभर पुर्याइरहेको छ भन्ने तर्क गर्नेहरू पनि छन्। वनपाखा, मेलापा, चौतारी, देउरालीमा गुन्जने नेपाली मौलिक भाका यति बेला एआईसँग अस्ति त्व बचाउन सङ्घर्ष गरिरहेको छ। ती लोकगीत केवल मनोरञ्जनका माध्यम थिएनन्, नेपाली समाजको स्मृति, भूगोल, भाषा, संस्कृति र सामूहिक जीवनका अभिलेख थिए। पूर्वको पालाम, हाकपारेदेखि मध्यको सेलो, पश्चिमको देउडा सालैजोदेखि पहाडको ख्याली, तराईको मैथली, भोजपुरी गीत सांस्कृतिक सम्पदा हुन्। यस्तो लाग्छ एआईले यति बेला नेपाली सांस्कृतिक सम्पदालाई इन्टरनेटको दुनियाँमा नाङ्गेझार पारेर घिसारिरहेको छ। नेपाली लोकगीत कुनै एक दिनमा बनेको साङ्गीतिक विधा होइन, यो गाउँघरको जीवन, श्रम, संस्कार, पर्व, प्रेम र पीडासँगै पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदा हो। यो सम्पदा निर्माण गर्न कैयन शस्त्रले जीवन सुम्पिएका छन्। वनपाखा, मेलापा, चौतारी, देउरालीमा गुन्जिने नेपाली मौलिक भाका यति बेला अस्तित्व बचाउन एआईसँग सङ्घर्ष गरिरहेको छ, नयाँ पत्रिका दैनिकले छापेको छ।
5: भारतको असममा मनसुनी बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या 80 पुगेको छ। यो संख्या गएको आइतबार यता बाढीमा परि ज्यान गुमाउनेको कुल संख्या रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। अत्यधिक मनसुनी वर्षाका कारण एसियाकै ठूलो नदीमध्ये एक ब्रह्मपुत्र नदीको बाँध फुट्दा असममा हजारौँ मानिस प्रभावित भएका हुन्। विशेष गरी बाढीले असम राज्यका 7 जिल्ला प्रभावित भएका छन्। त्यहाँका झन्डै 3,00,000 मानिस प्रभावित भएको प्रारम्भिक अनुमान छ। चराइदेव जिल्ला बाढीबाट सबैभन्दा धेरै प्रभावित भएको छ, जहाँ 1,37,000 धेरैको संख्यामा नागरिक प्रभावित भएका छन्। त्यसपछि शिवसागरमा 84,000 र जोहाटमा 49,000 मानिस प्रभावित भएका छन्। यसैबीच भारतको मौसम विज्ञान विभागले आज पनि असम तथा छिमेकी राज्य अरुणाञ्चल र नागाल्यान्डका केही क्षेत्रमा ठुलो पानी पर्न सक्ने पूर्वानुमान गरेको छ।
6: अब खेल खबर। आइसिसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नेदरल्यान्ड्समा भएको त्रिदेशीय एकदिवसीय श्रृङ्खलामा निराशाजनक प्रदर्शन गरेको नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। टोली हिजो बेलुका काठमाडौँ आइपुगेको हो। यो श्रृङ्खलामा नेपालले घरेलु टोली नेदरल्यान्ड्स र नामिबियासँग समान 2-2 खेल खेलेको थियो, जसमा नेदरल्यान्डसँग 57 रन र 6 विकेट तथा नामिबियासँग 3 रन र 8 विकेटले पराजित भएको थियो। तिरुवनन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले नेदरल्यान्ड्स भ्रमणमा 4 हारको सामना गर्नुपर्दा समर्थकभन्दा आफ्नो टोली नै निराश रहेको बताएका छन्। यो नतिजाले लिग टूको अङ्क तालिकामा धेरै असर पुगेको उल्लेख गर्दै उनले आउँदो श्रृङ्खलामा राम्रो गर्दै एक दिवसीय मान्यता जोगाउने विश्वास व्यक्त गरेका छन्। नेपालको 32 खेलमा 24 अङ्क छ। अब नेपालले ओमान र क्यानाडासँगको श्रृङ्खला खेल्न बाँकी छ। शीर्ष 4 टोली विश्वकप ग्लोबल क्वालिफायरमा 6 नोट हुनेछन् भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानभित्र रहनुपर्ने हुन्छ।
5: साया कैरनमा अब केही खबर संक्षेपमा। देशभरका किसानले मल अभाव बीच 92.57% रोपाई सकेका छन्। हिजोसम्मको तथ्याङ्क अनुसार सुदूरपश्चिममा रोपाई सकिएको छ। सुदूरपश्चिममा 79.79% रोपाई सकिएको कृषि विभागले जनाएको छ। यस्तै बागमतीमा 96.12% रोपाई सकिएको छ। विभागका अनुसार कोशीमा 86.97%, मधेसमा 90.72%, गण्डकीमा 92.13%, लुम्बिनीमा 94.83% र कर्णालीमा 98.8% रोपाई सकिएको छ।
6: नेपालमा नसर्ने रोगबाट हुने मृत्युदर डरलाग्दो रहेको पाइएको छ। तथ्याङ्क अनुसार अहिले नेपालमा 10 मध्ये 7 जनाको मृत्यु नसर्ने रोगका कारण हुने गरेको तथ्याङ्क छ। नेपालमा अहिले कुल मृत्युको झन्डै 71% कारण नसर्ने रोग बनेका छन्। मोटु रोग, क्यान्सर, मधुमेह र दीर्घ श्वास श्वास यसका प्रमुख कारण हुन्। नसर्ने रोगबाट हुने मृत्युदर डरलाग्दो शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
5: धितोपत्र बोर्ड सेबोनले नगदमा आधारित शेयर बजारको विकल्पमा तरलता प्रभाव बढाउन नयाँ उपकरण ल्याउने नीतिगत तयारी सुरु गरेको छ।
6: गण्डकी प्रदेश सभाले प्रदेश प्रमुखबाट फिर्ता भएको गाँजा विधेयक उपारित गरेको छ। औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न भनेको विधेयक नेपालको संविधान र संघीय कानुन बाजिएको भन्दै सन्देश सहित साउन 8 गते फिर्ता पठाएका थिए। हिजो बसेको प्रदेश सभा बैठकले विधेयक प्रदेशको एकल अधिकार भित्र पर्ने भएकोले पुनर्विचार गर्नुपर्ने कारण नभएको भन्दै हुबहु पारित गरेर प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको हो।
5: आन्तरिक राजस्व विभागका अनुसार गएको आर्थिक वर्ष 2082-83 सम्म सक्रिय करदाताको संख्या 79,10,964 पुगेको छ।
6: बालेन्द्र शाह नेतृत्वमा सरकार बनेको 4 महिनामा सरकारले विगतका सरकार झैं धमाधम कर्मचारीको सुरुवात गरेको। सरकारले यो अवधिमा 24 पटक उपसचिव भन्दा मुनिका कर्मचारी र 26 जना सचिव तथा 107 जना सहसचिवको सरुवा गरिसकेको खबर पनि नागरिक दैनिकले छापेको छ।
5: र रेजिडेन्ट एमडी एमएसका आवासीय र इन्टर्न एमबीबीएस बिडिएसका प्रशिक्षार्थी डाक्टरले पाउने मासिक निर्वाह भत्ताको विषयमा फेरि विवाद देखिएको छ। काया कैरनमा अब पालो उखानको
6: कुराले मात्रै चिउरा भिज्दैनन्।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
6: सर्वपक्षीय सक्रियतापछि तराई मधेसमा देखिएको तनाव साम्य हुँदै ठाउँ ठाउँमा सद्भाव र्याली, तराईका जिल्लामा उच्च प्रहरी अधिकृत परिचालन।
5: सरकार र लघु वित्त पीडित बीच 5 बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता।
6: पछिल्ला 10 आर्थिक वर्षमा कोदोको उत्पादन र क्षेत्रफल घट्दै अनुकूल जमिन प्रशस्त हुँदा पनि उपेक्षामा कोदोका परिकार भने थपिँदै।
5: भारतको असममा बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या 80 पुग्यो, झन्डै 3 लाख मानिस प्रभावित भएको अनुमान।
6: र नेदरल्यान्ड्समा निराशाजनक प्रदर्शन गरेको नेपाली क्रिकेट टोली स्वदेश फर्कियो।
5: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौँ। समाजमा अप्ठ्यारो परेको बेला, जिम्मेवार बन्नुपर्ने बेला सामाजिक सञ्जाल प्रयोगकर्ताहरू भने झन् गैर जिम्मेवार बन्ने गरेको प्रसङ्गसँग यो कार्टुन सम्बन्धित छ। यहाँ काँधमा क्यामेरा झुन्ड्याएको एकजना मान्छे हातमा पेट्रोलको जर्किन बोकेर यता र उता दौडँदैछ र फोनमा कुरा गर्दैछ। आगो लाग्यो रे, आहा कहानी। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी

0: आएको चाहिँ जुन सचिवालय छ त्यो सचिवालयले त्यस्तो काम गर्न मिल्दैन नि त, देशलाई निहुराउने काम गर्न मिलेन नि त।
1: एउटा विषय तपाईँलाई म क्लियर गरौँ, काहीँ अझ हामी त कस्तो राम्रो स्थितिमा छौँ भन्नुहुन्छ भनेदेखि अन्य स्थितिमा चाहिँ सभापति नै प्रधानमन्त्री हुँदाखेरि अलि अप्ठ्यारो हुन्थ्यो होला, तर अब अहिले त हाम्रो त प्रधानमन्त्रीज्यू माथि पनि अब पार्टी सभापति हुनुहुन्छ, काहीँ गल्ती कमी कमजोरी हुन लाग्यो भने सभापतिले त्यसलाई टाइम लिने, ए यो गल्ती कमी कमजोरी हुँदैछ है तिमीहरू यहाँनिर सुध्रिनुपर्छ, यहाँनिर चाहिँ यसरी जानुपर्छ, यहाँनिर चाहिँ यसरी काम गर्नुपर्छ भनेर सही समयमा उहाँले आफ्नो से राखेर उहाँले यसलाई सम्हालेर गइराख्नु भएको छ होइन। त्यसलाई हामीले सकारात्मक रूपमा लिनु पर्यो र के नसोचौँ भन्दाखेरि प्रधानमन्त्रीजी छुट्टै व्यक्ति अनि पार्टी सभापति छुट्टै भनेर नगरौँ।

0: तिमीले मलाई सर्वसम्मति बनाउनु भयो, तर मलाई पनि भोलिको दिनमा काहीँ न काहीँ साथीहरूले यस्तो हो भनेर लाग्छ भने मलाई पनि कसरी भनौँ न एउटा त्यो अङ्कुश लाउन मिल्ने ठाउँ छ भने लाउनुहोस्, किनभने यो लोकतन्त्रको सुन्दरता हो र हामीले काहीँ कसैलाई गल्ती कमी कमजोरी गर्छ कि भनेर एउटा डर चाहिँ राखिराख्नुपर्छ र यसले फेरि नराम्रो किसिमको डर होइन, हेर्नुहोस् त्यसले पोजिटिभ डर चाहिँ राख्नुपर्छ जसले गर्दाखेरि चाहिँ अघि तपाईँले भने जस्तै काहीँ कमी कमजोरी हुन लाग्यो भने पार्टी सभापतिले पार्टीले यो कमी कमजोरी रोक्नका लागि विभिन्न प्रक्रिया गर्ने र उहाँले अर्को कमिटमेन्ट गरेको पनि तपाईँलाई सुनाइदिउँ, यदि तपाईँहरूलाई चाहनुहुन्छ भने म अहिले त के अर्कोचोटिको लागि पनि लेखेर दिन सक्छु भनिसकेपछि यस्ता साना साना विषयमा आशंका गर्नुभन्दा पनि उहाँको इमानप्रति उहाँले बोलेको बोलीप्रति हामी विश्वस्त भएर काम गर्ने हो र उहाँले त्यो काम गर्ने शैलीमा चाहिँ काहीँ पनि कमी ल्याउनु भएको छैन, उहाँहरू एकअर्काको परिपूरक हो भनेर नै बुझौँ र त्यसरी नै अगाडि जान्छ। यस्ता साना विषयलाई जोडेर आन्तरिक पार्टीका आन्तरिक विषय र कानुनमा केही हामीले राख्नुपर्ने विषयहरूलाई जोडेर बाहिर आशंका क्रिएट गर्नुपर्ने केही स्थिति नै छैन।
1: समीक्षा पासकोटाजी, यहाँको महत्त्वपूर्ण समय सुझाव सम्वादका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु म। नमस्कार, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कानुन समिति सभापति समीक्षा बासकोट आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित रहेछौँ।

0: एक्टिव वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौं
2: ए भतिज तँ त एकाएक शाकाहारी भइस रे कमजोर होला है कमजोर
3: ल काका भेजिटेरियन हुँदै म कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदै छ नि
2: जे पाए त्यही खालास अनि रोगले समात्ला
3: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
2: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौँ।

0: मेट्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाईं पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: यो नेपाली रेडियो नेट्रो
2: हर विषयमा तारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
3: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक
4: स्वतन्त्र नागरिक समूहका अध्यक्ष एवं वरिष्ठ पत्रकार ऋषि धमला हुनुहुन्छ धमलाजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु गुड मर्निङ
5: थ्याङ्क यू सो मच छेमजी
4: अहिले कहाँ हुनुहुन्छ तपाईँ
5: म यतिखेर सिराको गोल बजारमा छु जहाँ अस्ति दुःखद घटना घट्यो गणेश यादवको चाहिँ मृत्यु भयो त्यो ठाउँमा छु
4: र उहाँका
5: परिवारजनहरूसँग पनि आज हामी भेट्दैछौँ
4: र
5: यहाँको अवस्था चाहिँ अहिले शान्तितिर उन्मुख भइराखेको छ हामी एउटा अभियानमा छौँ मधेसमा जसरी सुनसरीबाट घटना घटिसकेपछि मान्छेहरूमा एउटा त्रास के हुने हो मधेस प्रदेशमा अब त्यहाँ ठुलो समस्या आउने हो कि विद्रोह हुने हो कि भन्ने थियो अब बिस्तारै मधेस शान्त हुँदैछ अब सामान्य सद्भाव धार्मिक सहिष्णुता एकता आजको आवश्यकता हो र सबै नेपालीहरूमा एउटा सन्देश गएको छ कि मधेसमा अब केही पनि हुँदैन अब सहमति सहकार एकता मेलमिलाप सद्भावको यात्रा सुरु हुँदैछ त्यतातिर अहिले चाहिँ जनजीवन गइराखेको छ
4: जनजीवन एकदम सरल छ नागरिकहरू सडकमा आइसके जनजीवन एकदम सरल छ त्यहाँ प्रहरीहरू तैनात गरिएका छैनन् सेनाहरू छैनन् बाहिर अहिले
5: होइन प्रहरी पनि छ नेपाली सेनाले पनि गस्ती गरिराखेको छ सेना पनि परिचालित भएको छ गोल बजारमा हामीले नेपाली सेनाका परिचालित जवानहरूसँग पनि विभिन्न पक्षसँग पनि कुराकानी गऱ्यौँ एकदम राम्रो छ वातावरण मैले के भन्न खोजेको छु भन्दाखेरि अहिले हामीले एकता सहकारी मिलमिलाप र सामान्य सद्भावको सन्देश दिने हो अब नेपालीहरू एक आपसमा मिलेर बसेको समाज हो नेपाल र नेपालीको इतिहास लामो छ तपाईँलाई थाहा छ किन भन्दाखेरि नेपालमा कुनै पनि द्वन्द्व कसैले पनि अहिले स्वीकार्दैनन् नेपालमा कुनै पनि हिंसा अहिले कसैले पनि स्वीकार्दैनन् अब नेपाललाई हामीले शान्त बनाउने हो शान्ति नेपाली जनताको चाहना हो त्यसैले स्वतन्त्र नारी अभियानको म अध्यक्षको नाताले मधेसका धेरै जनताहरूसँग मैले भेटेँ धेरै पक्षहरूसँग मैले कुराकानी गरेँ र हामीले हिजो वीरगन्जमा उदुपति व्यापारीसँग प्रमुख जिल्ला अधिकारी भोला दालसँग भेट्यौँ त्यसपछि बारामा उदुपति व्यापारीहरूसँग भेट्यौँ त्यहाँ पनि अन्तर्क्रिया गऱ्यौँ हामीले त्यसरी उत्तरमा आएर पनि अन्तर्क्रिया
4: गऱ्यौँ
5: एकदम के भनिरहनु भएको छ भन्दाखेरि मधेस अब शान्त हुन्छ आत्मिनु पर्दैन र यहाँ धार्मिक सहिष्णुता र एकता कायम हुन्छ किनभने भाइचारा कायम हुन्छ कुनै पनि समस्या आउँदैन आउन दिनु हुँदैन भन्ने कुरामा मधेसी जनता एकदम ढुक्क छन् आत्मविश्वासका साथ मधेसी जनताको भनाइ के छ भन्दाखेरि अहिले उहाँहरूले खोजेको शान्ति नै हो उहाँहरूले खोजेको एकता नै हो मेलमिलापै हो एकले अर्कालाई सम्मान गर्ने किन भन्दाखेरि धर्मको कुरा गर्दाखेरि मधेसमा एकले अर्कालाई सम्मान गर्ने परम्परा छ यो विगतदेखि वर्तमानसम्मको इतिहास हामीले हेर्नुपर्छ यहाँ कुनै पनि धार्मिक द्वन्द्व विवाद मधेसी जनताले स्वीकार
4: नागरिकमा त्रास छैन यतिखेर त्रासको वातावरण छैन यो हिजो अस्तिकै घटना हो होइन किनभने उनीहरू अतै अझ फेरि केही हुन्छ कि भन्ने टाइपको चाहिँ त्यो त्रसित मानसिकतामा छैनन् नागरिकहरू
5: अब नागरिकहरूको भनाइ सुन्दाखेरि उहाँहरूको भनाइ के छ भने अब यहाँ शान्ति स्वच्छ अमान चयन होस् कुनै पनि समस्या नहोस् नेपाली सेनाले राम्रो काम गरेको छ शान्ति स्वच्छ अमान चयन राख्नको लागि र सद्भावलाई कायमै राख्नको लागि यहाँ कुनै पनि हिंसा द्वन्द्व चाहिँ नहोस् नभड्कियोस् भनेर नेपाली सेना सचेत भएर काम गरिराखेको छ सेना परिचालित भएको ठाउँमा राम्रो वातावरण पनि बनेको छ त्यसैले गर्दाखेरि मसँग पनि अहिले धेरै मान्छेहरू यहाँ हुनुहुन्छ जनताहरू हुनुहुन्छ मैले उहाँहरूको अनुहार हेरिरहँदाखेरि पनि उहाँहरूको मनमा त्रास त छ के हुने हो त्रास छ नभएको होइन तर पनि उहाँहरू यो त्रासको बिचमा पनि शान्ति चाहनुहुन्छ मेलमिलाप चाहनुहुन्छ एकता चाहनुहुन्छ म अहिले एउटा जुन किसिमको घटनाको तपाईँलाई चाहिँ यहाँ वर्णन गर्न चाहन्छु व्याख्या गर्न चाहन्छु हामी गणेश यादवलाई गोली लागेकै ठाउँमा छौँ यहाँ अहिले जनताहरू हुनुहुन्छ धेरै जनताहरू हुनुहुन्छ हामीले यहाँ धेरै पक्षसँग कुराकानी पनि गऱ्यौँ आज बिहानैदेखि हामी गोल बजारमा छौँ सिरामा छौँ सिराका विभिन्न ठाउँमा छौँ हिजो राति गृहमन्त्रीले गणेश यादवको परिवारसँग एउटा सम्झौता पनि गर्नुभएको छ त्यो सम्झौता कार्यान्वयन गर्ने कुरा पनि उहाँले बताउनु भएको छ र गणेश यादवलाई सहित घोषणा गर्ने, उहाँको परिवारलाई क्षतिपूर्ति दिने, रोजगारी दिने र उहाँको परिवारका केही सदस्यहरूलाई निशुल्क पढाइदिने र केही परिवारका सदस्यहरू बिरामी हुनुहुन्छ गणेश यादवको र निशुल्क उपचार गरिदिने गृहमन्त्री सुगन गुरुङले घोषणा गर्नुभएको छ। र अब आजै गणेश यादवजीको दाह संस्कार गर्ने कुरा पनि गृहमन्त्रीले बताउनु भएको छ। पोस्टमार्टम रिपोर्ट आइसकेपछि त्यसैले हामी अहिले गोलबजारमा छौँ र मधेसको भूमिबाट म एकताको सन्देश दिन चाहन्छु, सामाजिक सद्भावको सन्देश दिन चाहन्छु। अब मधेसमा कुनै पनि अशान्ति यहाँको जनताले चाहेका छैनन्, अशान्ति हुँदा पनि हुँदैन, मधेसमा अब राम्रो वातावरण बन्दैछ, बन्नुपर्छ, एक आपसमा यहाँ मिलेर बसेको समाज हो मधेस भनेको। र जुन किसिमको छ नि नेपालीहरूमा एकताको गजबको संयोग पनि छ, भावना पनि छ है मधेसमा। मैले धेरै जनतालाई हजारौँ जनतालाई भेटिन्छु देखि आजसम्म व्यापक रूपमा मैले अन्तर्क्रिया गरी हरेक पक्षसँग कुरा गर्दाखेरि पनि उहाँहरूको भनाइ छ मधेसमा कुनै पनि हिंसा नहोस्, कुनै पनि द्वन्द्व नहोस्, कुनै पनि छ नि हिंसात्मक गतिविधि नहोस् र शान्तितिर मधेस अगाडि बढोस्। एकदम यहाँका जनताले चाहेका छन् शान्ति समृद्धि नै चाहेका छन्। मधेसमा समस्याहरू सम्म भएको होइन, अहिले म समस्याको कुरा गर्न चाहन्न, यहाँ विभेदको पनि समस्या छ। मधेसमा जसरी विकास हुनुपर्छ त्यसरी विकास भएको पनि छैन, तर पनि घटना घटिसकेपछि मधेसमा जुन किसिमको अब
4: सुनसरीमा यो घटना घट्यो, सुनसरीबाट यो चाहिँ आगो सल्कियो, तर सरकारले समयमा काम गरिदिएको भए, समयमा त्यहाँ पहुँच बढाइदिएको भए, समयमा सुनसरी पुगेर चाहिँ त्यहाँका जनताहरूलाई चाहिँ होइन अलिकति आश्वस्त पारिदिएको भए चाहिँ यो सिराहा, पर्सा, सप्तरी, जनकपुरसम्म यो आगो फैलिन्थेन। सरकारको तदारुक त त्यति राम्रो भएन, सरकार वेट एन्ड सीमा बस्यो, कानमा तेल हालेर बस्यो, चार दिनपछि मात्र सक्रिय भयो भन्ने आरोपलाई चाहिँ तपाईँले कसरी हेर्नुहुन्छ?
5: अहिले यस बारेमा मधेसमा पनि व्यापक रूपमा जनताहरूले प्रश्न गरे, बहस भएको छ, तर पनि पछिल्लो समय आएर गृहमन्त्रीको सक्रियता बढ्यो, प्रधानमन्त्रीको स्वयं सक्रियता बढ्यो, प्रधानमन्त्री विभिन्न पक्षहरूसँग भेट्नुभयो, मधेसका नेताहरूसँग, मधेस सहायताका नेताहरूसँग, बुद्धिजीवीहरूसँग, मधेसवादी दलका नेताहरू मात्रै होइन आफ्नै पार्टीका सांसदहरूसँग, विभिन्न पार्टीका सांसदहरूसँग पनि प्रधानमन्त्रीले संवाद सुरु गर्नुभयो, राष्ट्रको नाममा सम्बोधन गर्नुभयो अस्ति। त्यसपछि गृहमन्त्रीले पनि पीडित परिवारहरूसँग सम्झौता गरेर अहिलेको अवस्थालाई सहज बनाउनको लागि जुन पहलहरू भएको छ, पहिले गरेको भए अवस्था आउँथेन, भन्ने पनि छन् खेमजी।
4: सर्वदलीय बैठकमा होइन, रवि लामिछानेजीले जसरी सर्वदलीय बैठक आह्वान गर्नुभयो, तर त्यहाँ चाहिँ न गृहमन्त्री उपस्थित हुनुभयो न प्रधानमन्त्री उपस्थित हुनुभयो, यो पनि त आलोचित बनियो नि त होइन?
5: होइन, सर्वदलीय बैठकमा पार्टी सभापतिले आयोजना गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्री पनि जानु पर्थ्यो, गृहमन्त्री पनि जानु पर्थ्यो, मैले त अघिल्लो दिनै भनेको छु। तर तपाईँलाई एउटा राम्रो कुरा भन्न चाहन्छु, सकारात्मक कुरा गर्न चाहन्छु, आज पनि नकारात्मक कुरा गर्न चाहन्न। हामीले एउटा अभियान सुरु गरेका थियौँ माइतीघर मान्डेलाबाट, छोटो नारी अभियानले एउटा धार्मिक गुरुहरूलाई, सबै धर्मका धार्मिक गुरुलाई एक ठाउँ राखेर, हिन्दूका, मुस्लिमका, इसाईका र बुद्ध धर्म मान्नेहरू, बुद्धिस्ट धर्म मान्नेहरूको, हामीले चाहिँ गुरुहरूलाई एकै ठाउँ राखेर माइतीघर मन्डेलाबाट हामीले एउटा अभियान गरेका थियौँ, त्यो अभियान सार्थक हुँदैछ, त्यसलाई सबैले फलो गरेका छन्, सबैले त्यसलाई आत्मसात गरेका छन्। हिजो राकेश चौधरीको सभापति रवि लामा छानेले पनि धार्मिक गुरुहरूलाई बोलाउनु भयो, हिन्दू र मुस्लिमका गुरुहरूलाई बोलाएर एउटा सहकार्यको लागि हामी अब द्वन्द्व विवादमा जानु हुँदैन, मिलेर बसेको समाज हो भनेर जुन सन्देश दिनुभयो। मैले चार दिन अगाडि माइतीघर मन्डेलाबाट एउटा घोषणा गरेको थिएँ, अब हामी सामाजिक सद्भाव र एकतामा जानुपर्छ भनेर, त्यसलाई सबैले स्वीकार गरेका छन्। र ऋषि धमला यतिखेर मधेसको बोलिनु छ, मधेसमा सङ्कट आयो भने ऋषि धमला जहिले पनि मधेस जनताको साथमा रहनेछ। मधेस आन्दोलन हुँदाखेरि 62-63 सालको आन्दोलनदेखि पछिल्लो समयमा मधेसी जनतालाई जब समस्या पर्छ, भारी पहिरो जान्छ, जब सुक्खायाम आउँछ, जब पानी पर्दैन, अनि यहाँका किसानहरू जब पीडामा हुन्छन्, जब किसानहरूले मल पाउँदैन, बिउ पाउँदैन, सिँचाइ हुँदैन, ऋषि धमला मधेसको भूमिमा आउँछ। अहिले पनि म मधेसको भूमिमा आएको छु, जब मधेसमा सङ्कट आउने हो कि, मधेसमा द्वन्द्व हुने हो कि भनेर त्यसलाई समायोजन गर्नको लागि, त्यसलाई सरलीकरण गर्नको लागि, द्वन्द्व व्यवस्थापन गर्नको लागि म यहाँ आएको छु। अब द्वन्द्व होइन, एकदम राम्रो बाटोबाट भन्दैछ, शान्ति सुरक्षाको राम्रो प्रत्याभूति जनताले पाउनुपर्छ, पाउनको लागि बाटोबाट भन्दैछ।
4: हस्, यहाँको केही सुझाव छ अन्तिममा, जाँदा जाँदा केही आह्वान छ?
5: मेरो आह्वान छ, के आह्वान छ भन्दा खेम बमजी, तपाईँले जसरी कार्यक्रम चलाउनु भएको छ नेपाली बहस, नेपाली बहस सबैभन्दा बढी जनताले सुन्ने कार्यक्रम मार्फत म यो मधेसको भूमिबाट गोलबजारबाट सिरा जिल्लाबाट के भन्न चाहन्छु भन्दाखेरि अब देशमा सरकारी मेलमिलाप एकता सामाजिक सद्भाव धार्मिक सहिष्णुता आज आवश्यकता है यतातिर हामी सबैले ध्यान दिनुपर्छ द्वन्द्व विवाद होइन झगडा होइन हिंसा होइन अब समृद्धि विकास मेलमिलाप एकता म दिन चाहन्छु र सबै नेपाली मिलेर बसेको समाज हो नेपाली समाज यो समाजलाई हामीले बचाउनुपर्छ अगाडि बढाउनुपर्छ एक आपसमा मिलेर बस्नुको विकल्प छैन त्यतातिर हामी सबै एक भएर जानुपर्छ भन्ने सन्देश दिन चाहन्छु
4: हस् यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु मधेसमा सद्भाव कायम गरेर फर्किनुहोस् शुभकामना छ नमस्कार स्वतन्त्र नागरिक समूहका अध्यक्ष एवं वरिष्ठ पत्रकार ऋषि धमल आदले श्रोता नेपाली बसमा छोटो विश्रामपछि पुनः उपस्थित हुनेछौँ
6: सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: यो हो नेपाली रेडियो नेटवर्क।
3: हर विषयमा तारो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ।
4: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक।
5: डिश होम इन्टरनेट यतिकै हाम्रो बेसमा मधेस मामिला जानकार एवं नागरिक समाजका सचेतक गणेश मण्डल हुनुहुन्छ। मण्डलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: गुड मर्निङ, धन्यवाद।
5: अब यतिखेर सुनसरीबाट सल्किएको आगो तराईको पर्सा, जनकपुर होइन सप्तरी सिराहा, अब धेरै नागरिकहरू घाइते छन्। हेर्नुहोस्, धेरैले चाहिँ ज्यानको आहुति दिनु पर्यो होइन, कतिपयको मृत्यु भएको छ, अझै पनि बेडमा छटपटाइरहेका छन्। यो समग्र कुरालाई हेर्दाखेरि चाहिँ त्यहाँको अहिलेको अवस्था र चाहिँ मधेसमा देखिएको यो तनावलाई तपाईँले कसरी हेर्नु भएको छ?
6: हेर्नुहोस्, एउटा कुरा चाहिँ मतलब के देख्यो भने तपाईँको श्रावण महिना मतलब हरेक वर्षमा आउने महिना हो। श्रावण महिनामा हिन्दूहरूले अब त्यहाँ जहाँ चाहिँ घटना घटेछ, सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा, त्यो ठाउँमा चाहिँ त्यो ठोका मान्छेहरू हरेक साल चाहिँ कोसीमा गएर पानी ल्याएर शिवालयमा चढाउने प्रचलन थियो। यसपालि दुर्भाग्य हेर्नुहोस् कस्तो घटना घट्यो, यसपालिको दुईवटा शनिबार चाहिँ सोमबार चाहिँ मान्छेहरूले उसमा चाहिँ के भन्छ नदीमा गएर पानी ल्याएर शिवालयमा चढाउनै पाएन। सम्पूर्ण समाज चाहिँ शोकाकुल छन् र मलाई लाग्दैन त्यहाँका चाहिँ मुस्लिम कम्युनिटीले केही आफ्नो चाहिँ धार्मिक चाडपर्व गर्दै गर्दाखेरि हिन्दूहरूबाट कहिले आक्रमण भएको, मेरो 10-12 वर्षदेखि यो हिन्दू मुस्लिमको झगडा चाहिँ देखिरहेको छु होइन नेपालमा। तर मुस्लिमलाई उसको चाडपर्वमा हिन्दूले आक्रमण गरेको त्यो मैले देखाएको छैन। तर अस्ति चाहिँ कसरी अब उहाँहरूलाई चाहिँ चाहिँ यो बारम्बार भइरहने विभिन्न ठाउँमा भइरहने घटना मध्ये चाहिँ त्यो कप्तानगञ्जमा पनि चाहिँ हिन्दूहरू माथि जुन किसिमको भर्वतापूर्ण तरिकाले दमन भयो, या पुलिसबाट भयो या कि बाहिरबाट भयो, क्लियर त भएको छैन, तर मान्छेले अहिले धेरै सुरक्षा निकायका मान्छेहरूले भन्न थालेछ पुलिसकै गोली हो त्यो भनेर भन्न थाले, त्यो एकदम निन्दनीय छ। र मैले चाहिँ त्यो व्याख्या गर्न सक्ने अब अहिलेको अवस्थामा चाहिँ त्यो
5: सरकारको जुन तदारुकता, सरकारको सक्रियता अलिकति अगाडि भइदिएको भए सोमसरीबाट सल्किएको यो राको चाहिँ धेरै जिल्लाहरूमा प्रवेश गर्दैन थियो भन्ने पनि छ धेरैको होइन, यसमा के छ तपाईँको?
6: सरकार त धेरै सम्भावित घटनाहरूको बारेमा यो सरकारले अनुभव पनि छैन, जानकारी पनि छैन, अल्लाहले पलाएर सरकार चलिरहेछ। यो त तरिकाले त अब सम्भावित हुन सक्ने जोखिमहरूको बारेमा उहाँहरूलाई पनि थाहै हुँदैन क्या?
5: होइन, अब सरकारले त हरेक कुराको निगरानी राख्नु पर्यो, सरकारले अब के हुँदैछ देशमा सबै कुराको जाँचबुझ गर्नु पर्यो, प्रहरी सुरक्षा दस्ता पनि त्यो किसिमले कन्भिन्स हुनु पर्यो होइन, त्यो गर्न सकेन अहिलेको सरकारले, दुईटै नजिकको सरकारले। गणेशजी,
6: अनि यो सरकार चाहिँ त्यो नम्बर भन्ने मात्रै सबै कुरा हुँदो रहेछ, जुन सरकार भनेको भावना पनि हो, सरकार भनेको अपनत्व पनि हो, सरकार भनेको अभिभावक पनि हो, सरकार भनेको परिवार पनि हो। त्यो कुराहरू बाँकी कुरा नम्बर बाहेक बाँकी कुरा यो सरकार र नागरिकको बिचमा केही छैन नि। त्यसैले यो सरकार चाहिँ आम नेपाली नागरिकको भावनाको प्रतिनिधित्व गर्न सकिरहेको छैन, आम नेपाली नागरिकको चाहिँ तपाईँको चाहनाको प्रतिनिधित्व गर्न सकिरहेको छैन, आम नागरिकको सपनाको प्रतिनिधित्व गर्न सकिरहेको छैन। यो ओन्ली चाहिँ नम्बर मात्रै भयो सरकार हुँदो रहेन छ। त्यसैले मैले यो सरकारलाई पुरै आम नेपाली नागरिकको चाहिँ मतलब भावना चाहना त्यसको सम्भावनाको सरकार मैले देखिरहेको छु पनि सकेका छैन।
5: अब भनिसके पछाडि चाहिँ अब अहिले जुन सुशासनका नाराहरू आएका छन् होइन, अब समाजलाई मिलाएर लैजाने, त्यसपछि देशलाई पनि मिलाएर लैजाने, अब सबै नागरिकहरूले चाहिँ एउटा सुखको अनुभूति गर्छन् अब यो मुलुकमा भनेर जुन किसिमको नारा दिएको थियो, मधुमास पनि पुरा गर्यो सरकारले, त्यो ढङ्गले अगाडि बढ्न सक्यो कि सकेन, छिमेकीहरूसँगको सम्बन्ध कस्तो राख्यो सरकारले आज?
6: यो सरकारलाई मैले अर्थतन्त्रको भाषामा स्ट्यान्डिङ एजेन्ट भन्छु क्या। स्ट्यान्डिङ एजेन्ट भनेको के हो भने खर्चका कुराहरू चाहिँ मतलब चाहिँ यो यहाँ खर्च गर्ने, यहाँ खर्च गर्ने, यहाँ खर्च गर्ने, यहाँ खर्च गर्ने, त्यो चाहिँ देखाउने, तर नागरिकको जीवन स्तर उकास्नको लागि नागरिकलाई यो सेक्टरबाट यसरी फाइदा हुन्छ र आज तपाईँले 500 रुपियाँ कमाउँदै हुनुहुन्छ भोलि चाहिँ 700 रुपियाँ कमाउनुहुन्छ भनेर देखाउन सक्ने सम्भावना देखाउन सक्ने यो सरकार भएन। त्यसैले चाहिँ अर्निङ लिडर हुनुपर्ने गभर्मेन्ट भनेको अर्निङ लिडर पनि हो होइन। नागरिकले चाहिँ आज चाहिँ खेमजीले तपाईँ 1000 रुपियाँ दैनिक कमाउँदै हुनुहुन्छ मिडियाबाट भने भोलि चाहिँ तपाईँलाई चाहिँ यसैलाई अलिकति आधुनिक बनाएर यसलाई चाहिँ 1000 रुपियाँबाट 10000 कमाउन सक्ने चाहिँ बनाउँछु भनेर त्यो किसिमको चाहिँ एउटा सोच हुनुपर्ने, त्यो नभएर स्पेन्डिङ एजेन्ट चाहिँ यहाँ यहाँ खर्च गर्छु, यो खर्च गर्छु भन्ने किसिमले चाहिँ हिँडेका छन् होइन। अनि कम्पनीलाई कटौती गरेका छन्, उता यता चाहिँ सक्रिय सचिव राख्छु भनेका छन्, आफ्नो एउटा मन्त्रीले चाहिँ 21-21 27-27 चाहिँ सचिवालयमा मान्छे राखेका छन्। यो चाहिँ सुशासनको कुनै चाहिँ मतलब मापनभित्र पर्छ जस्तो मलाई लाग्दैन।
5: होइन अहिले चाहिँ यो त दुइटै नजिकको सरकार हो, यसले चाह्यो भने संविधान संशोधनदेखि लिएर हरेक मुद्दाहरूलाई चाहिँ राम्रोसँग होइन सक्रियताका साथ अगाडि बढाउन सक्छ, सबैलाई मिलाएर ल्याउन सक्छ, तर कता कता केही अलमल जस्तो, कता कता केही बिर्सेको जस्तो, यो किन भइरहेको छ?
6: होइन यो तपाईँहरूले अहिले चाहिँ धेरै मिडियामा प्रयोग हुने शब्द यो सरकार दुखिएको सरकार हो, संविधान संशोधन गर्न सक्छ, संविधानको कमा पलिस्टपसम्म पनि चेन्ज गर्न सक्दैन। यो सरकार भनेको यथास्थितिकै निरन्तरता हो, बुझ्नुभयो नि? हिजोको बिहोली शेरबहादुर प्रचण्डहरूको जुन सरकार थियो त्यही सरकारको निरन्तरता हो, त्यही संविधान हो, त्यही व्यवस्था हो, त्यही संरचना हो, त्यही चाहिँ मतलब तपाईँको कार्य हो, शैली हो, केही फरक छैन, बुझ्नुभयो नि? अब यसको चाहिँ सब प्रतिनिधि सभामा नम्बर होला 181, तर राष्ट्रसभामा छैन होइन। संविधान संशोधन गर्नको लागि के भन्छ प्रदेश सभाको पनि कुनै धेरै इस्युहरू छ, त्यहाँ पनि तपाईँलाई चाहिँ मतलब ऊ गर्नुपर्छ, पास गर्नुपर्छ, राष्ट्रसभामा पास गर्नुपर्छ। त्यसैले कोमा पुलिस्टपसम्म पनि यो सरकारले यो संविधानको चेन्ज गर्न सक्ने हैसियतमा छैन।
5: अहिले मधेसको अवस्था के छ, बुझ्नुभयो? त्रसित छ वा चाहिँ मधेस शान्त भइसकेको छ?
6: मधेसको अवस्था निकै नै भ्याव छ, र यो मधेसको होइन देशकै अवस्था भ्याव छ। हामी चाहिँ मुलुकको एउटा ठुलो चाहिँ कालखण्डको चाहिँ एउटा यस्तो चरणमा उभिएका छौँ, यहाँबाट चाहिँ यो इस्युहरू अगाडि बढ्यो भने हामीले कसरी सम्हाल्ने भनेको, कसले सम्हाल्ने, को अभिभावक हुने, कतै जुन अहिले जुन सांसदहरू जुन जहाँबाट जितेका छ ती सांसदहरूको हैसियत यस्तो छ कि उनीहरू हिँड्दा हिँड्दै चाहिँ जागिर खान चाहिँ काठमाडौँको सडकमा कुद्दा कुद्दै सांसद भएकाहरू होइन, मतलब एउटा चाहिँ खर्दा सुभाको जागिर पाउन नपाएर चाहिँ राजनीतिमा लागेकाहरूको लाई चाहिँ समाजले चाहिँ आफ्नो लिडर मानेको छैन, तर चाहिँ जनप्रतिनिधि चाहिँ अहिले बेसी हो, तर त्यो जनप्रतिनिधि भनेपछि मतलब एउटा चाहिँ परिवेशको चाहिँ त्यो उपज भयो, तर नेता होइन तिनीहरू, समाज चाहिँ अहिले लिडर विहीन छ। यो अवस्थामा अझ यदि यो समस्या चाहिँ यो सम्प्रदायिकता बढ्यो भने देश चाहिँ निकै नै ठुलो फाडलमा जान सक्ने सम्भावना म देखिरहेको छु। अर्को कुरा चाहिँ छिमेकीहरूको चाहिँ सँग चाहिँ यो सरकारको राम्रो सम्बन्ध छैन, नागरिकसँग चाहिँ सम्बन्ध चाहिँ विश्वास छैन, सरकारको नागरिक नागरिकको सरकारप्रति विश्वास छैन, अपोजिसन अपोजिसनै भइहाल्यो, युवाहरूको एउटा जुन थियो आशा थियो त्यो आशा चाहिँ यो 3 महिनाभित्रमै चाहिँ निराशामा परिणत भइसकेको छ, कर्मचारीहरू चाहिँ त्राहिमाम छन्, व्यापारीहरू त्राहिमाम छन्, यो सरकार चाहिँ एक किसिमले चाहिँ अब मतलब चाहिँ भस्मासुर जस्तै, भस्मासुरको कारणले गर्दा एक समयमा चाहिँ सारा देवी देवताहरू त्राहिमाम थियो, त्यस्तै किसिमले अहिले चाहिँ आम नागरिकहरू, व्यापारीहरू, कर्मचारीहरू, त्यसपछि चाहिँ तपाईँको चाहिँ युवाहरूदेखि लिएर मधेसका मान्छेहरू सबै तार त्राहिमाम छ। मधेसका मान्छे किन कुन अर्थमा भन्यो भने दुईटा एङ्गलबाट, एउटा चाहिँ त्यो बर्डरमा जुन 100 रुपियाँको कुरा उठाएको नि त्यतिखेर, त्यसको कारणले अहिले चाहिँ साम्प्रदायिकता भन्नाको कारणले गर्दा अपोजिसनहरू चाहिँ कानुनी राज छैन, कुनै पनि बेला कसैलाई लगेर थुम्देला भनेर, युवाहरूको अब भविष्य यहाँ देखिरहेको छैन भनेर उनीहरू निराश भइसकेका छन्। यस्तो किसिमको मल्टिपल भ्रमरीमा सरकार अहिले चाहिँ देश गएछ, त्यसको चाहिँ एकदमै मतलब चाहिँ कसरी सम्हाल्ने यो सरकारसँग चाहिँ त्यो खुबी पनि देखिरहेको छैन, झन् भ्रमरीमा चाहिँ अनियलतामा फसाउँदै लगिरहेछ। त्यसैले चाहिँ मलाई गाह्रो लाग्छ र मधेसमा चाहिँ अहिले अस्ति जुन आइतबार राति जुन घटना घट्यो, त्यो घटना जुन समुदायबाट घट्यो, त्यो समुदायका धार्मिक गुरुहरू, धार्मिक गुरु भनेपछि यो चाहिँ त्यो उसको होइन, त्यो मतलब नेसनल कमिटीहरू हुन्छन् मुस्लिमहरूको, त्यो कम्युनिटीका चाहिँ प्रमुखले चाहिँ आएर बोल्नु पर्यो, यो देश अस्तिको घटनामा चाहिँ हाम्रो गल्ती भयो, हामी माफी माग्छौँ, त्यो किसिमको अभिव्यक्ति अहिलेसम्म आएको छैन। भनेपछि चाहिँ राज्यले चाहिँ केही कुराहरू सम्झौता गरिरहेछ, 10 लाख रुपियाँ शहीद भयो, त्यसमा मृत्यु भयो भयो त्यसलाई शहीद घोषणा गरिदियो होइन, शहीद घोषणा गरिदियो, 10 लाख दियो, त्यसपछि चाहिँ अब उसको परिवारलाई जागिर दिने सरकारले अपनाएको रवैया के हो भने, तपाईँको तपाईँले जागिर चाहिएछ भने तपाईँले एउटा परिवारमा एकजना मान्छेलाई गुमाउनुहोस् र त्यसपछि तपाईँको परिवारको अर्को कुनै सदस्यलाई जागिर दिन्छु भने यो ट्रेन बसाउन खोजिरहेछ होइन, यो गलत हो। यस्तो किसिमले चाहिँ आउने दिनमा चाहिँ पर्ने चाहिँ छाप चाहिँ साह्रै नै गलत हुन्छ। त्यसैले चाहिँ मधेस अहिले निकै नै चाहिँ दोहोरो चाहिँ तेह्रो चाहिँ चपेटामा परिरहेछ। एउटा चाहिँ सहज रूपमा प्राकृतिक रूपमा भारतसँग भएको सम्बन्धमा पनि अहिले दरार आयो, त्यो बोर्डर इस्युले गर्दा भने चाहिँ मिलेर सदियोदेखि मिलेर बसेको चाहिँ मधेसी समुदाय यो जहाँ जसभित्र थारू पनि पर्छ, मुस्लिम पनि पर्छ, र यो मधेसी पनि पर्छ, हिन्दू पनि पर्छ, त्यहाँ चाहिँ त्यो किसिमको त्राहिमान छ। त्यसैले चाहिँ अहिले मधेसको अवस्था ठिक छैन।
5: यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ हुनुहुन्थ्यो गणेश मण्डल, नागरिक सचेतक अगुवा, मधेसका जानकार, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: Suodes FM, Tirana Bidaspala, 2 MHz.
1: No Pokcho, no Bipokcho, Sode in this Pokcho.
2: Suodes FM, Tirana Bidaspala, 2 MHz.
3: नमस्कार माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म दीप्ति विश्वकर्माको तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट अनलाइन मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। बागमती प्रदेशका 10 जिल्लामा 1924 सड़क दुर्घटना भएका छन्। गत आर्थिक वर्षमा काठमाडौँ उपत्यका बाहेकका प्रदेशका 30 जिल्लामा सो संख्यामा दुर्घटना भएका हुन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका अनुसार गत आर्थिक वर्षमा प्रदेशका 10 जिल्लामध्ये चितवनमा सबैभन्दा धेरै दुर्घटना भएका छन्। चितवनमा 545 दुर्घटना भएको कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिल्ली नारायण पाण्डेका अनुसार सबैभन्दा कम दुर्घटना हुने जिल्लाका रूपमा रामेछाप रहेको छ। सो जिल्लामा एक वर्षमा 47 दुर्घटना भएका छन्। प्रदेशभित्र दुर्घटनाका हिसाबले मकवानपुर दोस्रो, धादिङ तेस्रो, सिन्धुली चौथो स्थानमा छ। यस्तै काभ्रे, सिन्धुली, रसुवा, सिन्धुपाल्चोक र रामेछाप कर्मश छन् एक वर्षमा भएका दुर्घटना मध्ये मुख्य राजमार्गमा धेरै दुर्घटना भएको उहाँले जानकारी दिनुभयो। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले सुनसरीको देवागंज गाउँपालिकाको कप्तानगंजमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरी सुरक्षा व्यवस्थापनका लागि प्रहरी उच्च अधिकृतलाई मधेसका जिल्लामा जिम्मेवारी तोकिएको जानकारी दिनुभएको छ। सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षा योजना कार्यान्वयन, सूचना संकलन तथा विश्लेषण र आवश्यकता अनुसार फिल्डमा समेत खटी सम्बन्धित प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी स्थितिको सामान्यीकरण गर्न वरिष्ठ अधिकारीलाई त्यस क्षेत्रमा खटाइएको प्रहरी नायब महानिरीक्षक काफ्रेले बताउनुभयो। विभिन्न धार्मिक समुदायका अगुवाले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा उभिन आम नेपाली नागरिकलाई आह्वान गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेसँग आज सिंहदरबारमा भएको छलफलपछि मुस्लिम तथा हिन्दू समुदायका अगुवाले संयुक्त वक्तव्य विज्ञप्ति निकालेर कुनै प्रकारको हिंसा, घृणा र विभाजनकारी गतिविधिलाई अस्वीकार गर्न अपील गरेका हुन्। उनीहरूले सदियौंदेखिको सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्याउन भइरहेका विभिन्न क्रियाकलापप्रति सचेत रहन पनि आह्वान गरेका छन्। संयुक्त अपीलमा विश्व हिन्दू महासंघ नेपालका महासचिव रामचन्द्र तिवारी, जमीअत उल्मा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, महासंघका सचिवालय सदस्य राजुराज फुयाल र अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन फलाहीले हस्ताक्षर गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सामाजिक सद्भाव कायम राख्न धार्मिक क्षेत्रका अगुवाहरूसँग छलफल गर्नुभएको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा लामिछानेले मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गर्नुभएको हो। त्यस्तै उहाँले विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग पनि छलफल गर्नुभएको सभापति लामिछानेको सचिवालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालय प्रसाले बिरगंजमा पुनः निषेधाज्ञा जारी गरेको छ। शुक्रबार साँझ 5 बजेदेखि भोलि बिहान 6 बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो। प्रशासनले बिरगंज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक बस पार्क, बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक, दक्षिणमा शंकराचार्य गेटमा 5 जना भन्दा बढी भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको हो। यसअघि बिहिबार पनि प्रशासनले रातिको समयमा निषेधाज्ञा जारी गरेको थियो। सुनसरीको देवागंज घटनाका मृतकको शव न्युरो अस्पताल विराटनगरबाट निकालिएको छ। शव बुझ्न आफन्त आएपछि न्युरो अस्पतालबाट मृतक ओम प्रकाश मेहता र जयप्रकाश मेहताको शव निकालिएको हो। दुवै शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगिने प्रहरीले जनाएको छ। पोस्टमार्टम पछि शवलाई आफन्तको जिम्मामा लगाइनेछ। आइतबार राति देवागंज गाउँपालिका 3 कप्तानगंजमा प्रहरीले चलाएको गोली लागेर स्थानीय ओम प्रकाश र जयप्रकाश मेहताको मृत्यु भएको थियो। आज बिहान पीडित परिवार र सरकार बीच बुधे सहमति भएपछि शव उठाउन पीडित परिवार सहमत भएको हो। सामाजिक सञ्जालमा खलल पुर्याउने 8 जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सिराहाबाट 5 र धनुषाबाट 3 गरी 8 जनालाई पक्राउ गरिएको हो। सामाजिक सद्भाव खलल पुर्याउने तथा साम्प्रदायिकता भड्काउनेलाई कानूनी दायरामा ल्याइने प्रहरीले बताएको छ। 10 साउनको राति सुनसरीको कप्तानगंजमा 2 समुदाय बीच झडप हुँदा चलेको गोलीबाट 1 जनाको मृत्यु भएको थियो। त्यसपछि अहिले तराईका अन्य जिल्लामा पनि तनाव भएको छ। अहिलेसम्म 3 जनाको मृत्यु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। शुक्रबार राष्ट्रिय सभामा सांसदहरूले उठाएको प्रश्नको जवाब दिँदै मन्त्री पोखरेलले बस्ती हटाइएका क्षेत्रका विद्यार्थीहरूको पठन पाठनमा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले उनीहरूलाई विभिन्न विद्यालयमा स्थानान्तरण गरी नियमित अध्ययनको व्यवस्था मिलाइएको जानकारी दिनुभयो। मन्त्री पोखरेलले बालाजू स्थित श्री बुद्धज्योति बाल उद्यान आधारभूत विद्यालयका 116 जना विद्यार्थीलाई, तरुण माध्यमिक विद्यालय तथा श्री बालकल्याण माध्यमिक विद्यालयका 154 जना विद्यार्थीलाई नेपाल युवक माध्यमिक विद्यालय पकनाजोलमा स्थानान्तरण गरिएको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले तराई मधेस क्षेत्रमा पछिल्ला दिनमा भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख र गम्भीर चिन्ता व्यक्त गर्दै निष्पक्ष छानबिन, दोषीमाथि कानूनी कारवाही तथा दीर्घकालीन समाधानका लागि सरकारले तत्काल पहल गर्नुपर्ने माग गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदिनको अध्यक्षतामा शुक्रबार काठमाडौँमा बसेको बैठकपछि प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिका अनुसार विभिन्न घटनामा गुमाएका नागरिक प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार प्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। साथै धनुषाको रघुनाथपुर स्थित हनुमान मन्दिरको रेखदेख गर्ने व्यक्तिको रहस्यमय हत्या भएको घटनाको पनि राप्रपाले निन्दा गरेको छ। सर्वोच्च अदालतले सरकारी अभिलेखहरूमा व्यक्तिको अपमानजनक शब्द सच्याउन सरकारका नाममा परमादेश जारी गरेको छ। विश्वकर्मा एकता समाज नेपालका अध्यक्ष गोपाल विश्वकर्माले दायर गरेको रिटमा सर्वोच्च अदालतले कामी शब्दको सट्टा सम्बन्धित व्यक्तिको इच्छा अनुसार विश्वकर्मा लेख्न पाउने फैसला गरेको हो। न्यायाधीश द्वय हरिप्रसाद फुयाल र शान्ति सिंह थापाको संयुक्त इजलासले नागरिकको आत्मसम्मान र स्वपहिचानको अधिकारलाई व्याख्या गर्दै यस्तो आदेश जारी गरेको हो। संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा छलफलमा छ। मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी भूमिनन्द खनाल भन्छन् यो विधेयक मन्त्रालयमा आएको 1.5 महिना बढी भयो। यो विधेयक भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कानून मन्त्रालयमा पठाएको हो। गत जेठ 2 साता नै यो विधेयक कानून मन्त्रालय पुगेको हो तर कानून मन्त्रालयबाट अगाडि बढ्न सकेको छैन। सरकारको प्राथमिकता ध्यान प्रभावित नागरिकसम्म पुग्नु, नागरिकहरूलाई सुरक्षाको प्रत्याभूति गराउनु र घटनाको निष्पक्ष छानबिन गर्नुमा रहेको प्रधानमन्त्री बालेनले बताएको उनको सचिवालयले जनाएको छ। यस्तै उनले सबै सांसदहरूलाई आफ्ना निर्वाचन क्षेत्रमा आत्मविश्वासका साथ पुगेर नागरिक र राज्यबीच सद्भावको बलियो पुल बन्न पनि आग्रह गरेका हुन्। अप्ठ्यारो र आपतकालीन परिस्थितिमा जनताको घर दैलोमा पुगेर जनताको दुःख सुखमा उभिनु नै सांसदहरूको वास्तविक दायित्व भएको पनि प्रधानमन्त्री बालेनले स्मरण गराएका छन्। नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले तराई मधेसका विभिन्न क्षेत्रमा हालै भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उच्च स्तरीय स्वतन्त्र र निष्पक्ष छानबिन गर्न गठन गर्न सरकारसँग माग गरेको छ। पार्टीका केन्द्रीय कार्यालय पेरिस टाढामा संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षता तथा सहसंयोजक माधव कुमार नेपालको सञ्चालनमा सम्पन्न बैठकले सुनसरी सिराहा लगायतका क्षेत्रमा विभिन्न समूह बीच भएको द्वन्द्वका कारण 3 जनाको मृत्यु तथा ठूलो संख्यामा मानिस घाइते भएको घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ। बैठकले मृतक प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म दीप्ति विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।

0: Suades FM Tirana Bidaspaladui Megahertz.
1: जान्न चाहन्छन्
0: पन्ध्र दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर
2: नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 जना स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ निशुल्क परामर्शका लागि 98550 58369 98426 43211 र 98142-076704
3: नमस्कार जनता जान्न चाहन्छनमा स्वागत छ म ऋषि थपलिया पोथी पढी पढी जगमुआ पण्डित भया नकोए ढाई अक्षर प्रेमका पढे सो पण्डित होए महान सन्त कवीरका यी शब्दहरू भन्छन् जीवनभर धर्म ग्रन्थ र किताब पढ्दैमा कोही ज्ञानी बन्न सक्दैन जसले प्रेम करुणा र मानवताको अर्थ बुझ्छ उही नै वास्तविक ज्ञानी हो विविध धर्म संस्कृति र आस्थाबीच सह अस्तित्वको उदाहरण मानिएको हाम्रो समाजमा सुनसरी र सिराहा घटनाले गम्भीर प्रश्न उठाएको छ आखिर किन बारम्बार धार्मिक संवेदनशीलता राजनीतिक स्वार्थ सामाजिक ध्रुवीकरण र आपसी सद्भाव खलबल ल्याउने इन्धन बन्छ यसको इतिहास के हो कानुन के भन्छ राज्यको भूमिका कहाँ कमजोर भयो र समाधानको बाटो के हो जब आगो लाग्छ दमकलले धर्म सोध्दैन जब रगत चाहिन्छ अस्पतालले जात सोध्दैन जब मृत्यु आउँछ उसले आस्था सोध्दैन चर्चित कवि राहत इन्दौरीको एउटा सायरी सुनाऊ लगेगी आग तो आएंगे कई घर जद में यहाँ पे सिर्फ हमारा मकान थोड़ी है अर्थात आगो लाग्यो भने यहाँ धेरै घर जल्ने छन् यहाँ मेरो घर मात्रै छैन देशका विभिन्न क्षेत्रमा देखिएका द्वन्द्व र यसको समाधानसँगै समसामयिक राजनीतिबारे कुराकानी गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल आउनुहोस् सुरु गरौँ पूर्व आइजिपी सर्वेन्द्र खनालसँग जनता जान्न चाहन्छन् सर्वेन्द्र खनालजी जनता जान्न चाहन्छन् स्वागत छ यहाँलाई
4: धन्यवाद
3: मधेसको शान्त तलाउमा ढुङ्गा हानियो कोबाट ढुङ्गा हानियो अशान्त छ नि त अहिले
4: त्यहाँ कम्युनिटीमा सामान्य विवादबाट चाहिँ अब यो अलि स्केलेट भएर यो अवस्था पुगेको भन्ने चाहिँ अब हामीले बुझ्दाखेरि र यहाँ यहाँहरूकै मार्फत पनि लिँदाखेरि त्यो सूचनाको हिसाबमा
3: अहिले त उग्र रूप लियो नि त पूर्वी तराईदेखि सुनसरीदेखि सियासम्मको घटना हेर्दाखेरि त द्वन्द्वमै परिणत भयो साम्प्रदायिक द्वन्द्व हिंसात्मक बनिसक्यो आन्दोलन
4: समयमै त्यसलाई समाधान गरिएन रिजल्भ गरिएन भने इस्युजलाई अब त्यो त्यसले चाहिँ एउटा द्वन्द्वात्मक एउटा परिस्थिति निर्माण गर्छ त्यो कुरो त जानकारी हुनुपर्ने हो त्यसलाई त्यो भएर समयमै त्यसको चाहिँ नि समाधान गर्नु पर्थ्यो जब चाहिँ सामान्य वाद विवाद हुँदाको अवस्थामै त्यसलाई समाधान गर्न सक्नुपर्छ त्यस कारण त्यसलाई चाहिँ फेरि अरू विवाद चर्काएर होइन अरू घटनाहरू निम्त्याएर अरू भन्नु अनवान्टेड चाहिँ एक्टिभिटिजहरू हुन थालेपछि अब त्यसले एउटा भनौँ न क्राउडबाट मब हुने मबबाट रायट हुने अब यो त त्यसको चाहिँ चरण छ नि त त्यस कारण चाहिँ त्यो समयमै त्यसको निदान गर्नुपर्छ भन्ने हो
3: सर्वेन्द्रजी तपाईँ त नेपाल प्रहरीको महानिरीक्षक नेतृत्व गरिसकेको व्यक्ति त्यत्रो सङ्गठनको अहिलेको मुख्य समस्या जड के हो को हो ठ्याक्कै भन्दाखेरि
4: कम्युनिटीमा यो खालको हुन्छ डिफरेन्सेसहरू हुन्छ विवादहरू हुन्छ होइन त्यहाँ नियम कानुन पनि त्यहाँ अप्लाई गर्नुपर्ने हुन्छ यो त यावत छ नि समाजको संरचना त्यसमा नि राज्य राष्ट्र बिचमा त्यो किसिमको त भइरहन्छ तर त्यसमा चाहिँ के भने भयो भनेर सम्बन्धित सरोकारवाला निकायहरूले चाहिँ अलिक बढी चासो दिएर फेरि यो संवेदनशील पक्ष हो नि त हो त होइन किनभने धार्मिक सद्भाव चाहिँ खलबलिने विषयहरू होइन समुदाय बिचमा चाहिँ अस्थिर भएर द्वन्द्वात्मक परिस्थिति आउने विषयहरू यो त यसलाई चाहिँ यो संवेदनशील हो भनेर ध्यान चाहिँ दिनुपर्ने हो सुरुकै अवस्थामा भन्ने लाग्छ मलाई
3: अहिले हिन्दू र मुस्लिम बिच जसरी तनाव भइरहेछ नि यसमा सुरक्षाकर्मीको भूमिका कस्तो देख्नुहुन्छ तपाईँ सुरक्षाकर्मीले बेलैमा सेफ ल्यान्डिङ गराउन सकेन कि समस्या के भयो या अनेक कारण हुन सक्छन्
4: यस्तो चाहिँ हाम्रै देशमा पनि कति आइडेन्टिफाइड स्पटहरू छन् क्या ठाउँहरू छन् कस्तो जिल्लाहरू नि भन्नुभयो भने पनि सुनसरी भन्नुहोस्, नेपालगञ्ज भन्नुहोस्, बारा भन्नुहोस्, होइन सर्टेन ठाउँहरू छ जहाँ चाहिँ तपाईँको अथवा कपिल बस्ती भन्नुहोस् केही केही घटनाहरू भइ नै रहने, सामान्य कुरामा छिटपुट घटना भइरहने, त्यो पनि हरेक साल जस्तो आइरहने, सामान्य मिसअन्डरस्ट्यान्डिङहरू भइरहने अवस्थाहरू हो नि त। त्यसलाई चाहिँ स्क्यालर्ड हुन नदिन चाहिँ गर्नुपर्छ, प्रहरीको मात्र विषय पनि होइन हो यो त, समुदाय समुदायमा राख्ने कुरा, त्यहाँ गाउँपालिका स्तरको स्थानीय तहको सरकारकोदेखि लिएर होइन अहिलेको संरचना राज्यका संरचनाहरू जति नै सबै एक्टिभ भएर त्यसमा चाहिँ तपाईँलाई आफ्नो रोल चाहिँ त्यो निर्वाह गर्नुपर्छ होइन। अब त्यहाँ त्यो जब चाहिँ केही घटनाहरू अब अलिकति एउटा रूप लिन्छ, अशान्तको रूप लिइसकेपछि चाहिँ अनि जब प्रहरीहरू सेक्युरिटी फोर्सेस इन्भल्भ हुन्छ त्यो त त्यसपछि इन्भल्भ हुने हो नि त, तर त्यसको जड कारण के हो भन्ने कुरामा पनि जानु पऱ्यो नि त। जड त तपाईँको मिटिगेसनका कुराहरू हुन्छन् होइन, त्यहाँ तपाईँको बिचमा चाहिँ नि दुइटाले मिलाउने मेडिटेसनका कुराहरू हुन्छन्, त्यो त मिलाउनु पऱ्यो नि त्यहाँ त्यो ग्रुपहरू, अब त्यहाँ कतिलाई दुइटालाई बोलाएर वाद विवाद छलफल गराएर होइन त्यहाँको चाहिँ समसामयिक विषयहरूमा चाहिँ त्यहीँको लोकल स्थानीय लेभलको ले पनि कामहरू त गर्नु पऱ्यो नि त, किनभने त्यो स्थानीय समस्या त त्यहीँकोले बुझेको हुन्छ नि त अझ बढी, त्यस कारण ती पाटोहरूमा चाहिँ अलि ल्याकिङ भयो भन्ने लाग्छ।
3: नेपालमा हरेक कुरा घटना परिघटनालाई संशय आशंका र सन्देह गरिन्छ, यसको पछाडिको खेलाडी पात्र या रहस्य केही हुन सक्छ भनिन्छ, त्यस्तो केही देखिन्छ यो घटनामा?
4: मेरो तर्फबाट त देखेको छैन, स्थानीय समस्याको रूपमा आयो, अब आफै कमजोर हुँदै गएपछि अरूले खेल्न खोज्ने त स्वाभाविक छ, सामान्य घटनालाई नि फेरि बिस्तारै चाहिँ पोलिटिकलाइज गर्ने, पोलिटिसाइज गर्ने अथवा अन्यत्रबाट पनि यही मौका यही हो भनेर होइन त्यो अभिष्ट राखेर फाइदा उठाउनु खोज्ने मौकाको त्यसलाई कमजोर बनाएर चाहिँ आफ्नो प्रस्तुत गर्नु खोज्ने त त्यो आउँछ नै त स्वाभाविक रूपमा। तर अब जुन किसिमले स्थानीय लेभलको समस्याको रूपमा यो आएको थियो त्यसलाई चाहिँ राम्रोसँग दिगो समाधानका रूपमा चाहिँ त्यहाँ जान सक्ने अवस्था हुँदाहुँदै त्यो अलि अन्डरमाइन भएको कुरा भएको हुनाले मैले त्यो कुरा राखिरहेको छु, तर अब बिस्तारै समुदाय समुदाय लक्षित भएर होइन एक ठाउँबाट जिल्ला जिल्लाबाट अर्को जिल्ला अर्को जिल्लाबाट अर्को ठाउँमा होइन प्रदेशको हिसाबले जाँदै गर्दाखेरि त त्यसपछि त फेरि घटनाको स्वरूपहरू बदली नै जान्छ नि त, त्यसको एउटा होइन आकार आयतन पनि बढ्दै जान्छ, त्यस कारण समयमै यसको त संवेदनशील कुरा हो कि, अरू जस्तो कुनै इस्युजहरू लिएर कुनै एउटा एजेन्डा लिएर मात्र आएको विषय भयो भने यो त भावनामा चोट लाग्यो भने त्यो चोटलाई चाहिँ फेरि तपाईँलाई निदान गर्नलाई होइन त्यो बहुत समय लाग्छ र त्यो सधैँ फेरि समुदाय बिचमा सधैँ नै एउटा दरारको बाटो हुन्छ, त्यस कारण यसलाई अलि जसरी महत्त्वको साथ हेरिनु पर्थ्यो र समाधान गरिनु पर्थ्यो त्यो कुरा नभएको हो। अहिले आउँदै गर्दा अब कतिपय ग्रजेजहरू कम्प्लेन्ट्सहरू आफूसँग मलाई यो हिजो भएको अवस्थामा यो भएन हामीलाई अथवा कहीँ सप्रेस्ड भयो भन्ने कुरो मानसिकता पनि होला अनि यतिखेर हो भन्ने पनि होला नि कतिपय, त्यस्ता खालका एक्टर्सहरू पनि यसमा इन्भल्भ हुन खोज्छन्, त्यस कारण अब द्वन्द्वलाई अलिकति बढी गएर अरू आफ्नै किसिमको अभिष्ट पुरा गर्ने पनि त हुनसक्छ।
3: अहिले केही क्षेत्रमा जसरी तनाव देखिएको छ नि हिन्दू र मुस्लिम समुदाय बिच, यो ब्रडर रूपमा अझ वृहत हुँदै नेपालभर यसले चाहिँ त्यसको बाई प्रडक्टका रूपमा स्वरूप लिन सक्ने, जस्तो सुनसरी सिराहा हुँदै वीरगन्ज हुँदै आज चितवनमा पनि प्रदर्शन भयो, त्यस्तो केही देखिन्छ ग्रान्ड डिजाइन?
4: हाम्रो इतिहास अहिले हेऱ्यो भने केही समस्याहरू यसरी आइरहेका हुन्, तर हाम्रो सामाजिक एउटा सौहार्दता अथवा एक आपसको समुदाय बिचको तपाईँको भातृत्व र सद्भाव हेर्नुभयो भने यो समुदाय समुदाय र तपाईँ हामीले नागरिक स्तरमै यो समस्या समाधानहरू भएका छन् जहाँ प्रशासनले चाहिँ फेसिलिटेट गरिदिने कि दुइटालाई त्यो एउटा वातावरण बनाइदिने अवस्थाहरू गरिदिने र त्यसको साक्षी बसिदिने विषयहरू पनि मान पनि समाधानहरू भइरहेछ होइन, र कतिपय कुराहरूमा यसरी जाउँ भनेर फेसिलिटेट गरिदिने पनि छन्, त्यस कारण मलाई लाग्दैन हामी कहाँ नेपालको जुन चाहिँ एउटा सामाजिक बनोट छ, हामी बिचको एउटा भाइचाराको विषय छ न यहाँ होइन धर्मको आधारमा मात्र एकदम चाहिँ कट्टरतावादको चाहिँ उसले स्थान पाउने अवस्थाहरू मलाई लाग्छ हाम्रो अनुभवमा छैन, यो हुँदा हुनुहुन्न भन्ने छ, नहुनका लागि गर्नुपर्ने कामहरू पनि गर्न जरुरी छ किनभने यो त्यति संवेदनशील पक्ष भएकोले हाम्रै जनस्तरबाट होइन अनि त्यसलाई पनि अब कतिपय त प्रशासनिक रूपमा होइन त्यो कुराहरू बुझिराखेका छैनन् भने बरु उनीहरूलाई पनि यसरी काम गर्दा हुन्छ भन्ने कुरा पनि बुझाउनु पनि जरुरी छ।
3: तपाईँले पनि केही इङ्गित गर्नुभएको थियो नि जस्तो यसमा राजनीतिकरण या भूराजनीतिकरण यसको गन्ध देखिन्छ, सूक्ष्म हिसाबले माइक्रोस्कोप लगाएर हेर्ने व्यक्ति सर्वेन्द्र खनाल
4: राजनीतिकरण त हेर्नुहोस् हाम्रो नेपालको यस्तै यस्तै कुराहरू धेरैमा राजनीतिकरण गर्नु खोज्ने त विगतको चाहिँ प्र्याक्टिसै छ त संस्कारकै रूपमा बस्यो त्यस कारण त हामीले जस्तो गर्न खोज्यौँ जुन हामीले विकास समृद्धि हुनुपर्ने जुन किसिमको चाहिँ होइन हाम्रो नेपाली नागरिकको जुन त्यो भन्नुहोस् न जमानादेखिको होइन हाम्रो चाहिँ नि जुन संस्कारको रूपमा भएका कुराहरूमा कुसंस्कारमा गएको कारण त्यो राजनीति कारणले नै अलिकति होइन बिठोलिएको विषयहरू हो अब यस्तैमा राजनीति गरिहालौँ भन्ने पनि छन् अब तर त्यस्तो कुराहरूमा यस्तोमा राजनीति गर्छु आफूले राम्रो काम नगर्ने अनि कहीँ भएको कुरालाई चाहिँ उछालेर पछालेर अथवा चाहिँ होइन चारतिरबाट चाहिँ फेरि त्यसैमाथि चाहिँ घिउ थप्ने होइन आगो बाल्ने अनि त्यसैमा भनौँ रोटी सेक्नको लागि चाहिँ आगो बाल्ने यो खालको राजनीति चाहिँ गरेर त्यो फेरि दिगोवाला पनि हुन्न फेरि त्यसले कहीँ पनि कसैलाई पनि राम्रो गर्दैन तसर्थ त राजनीति गर्ने विषय यसमा होइन राजनीति गर्ने विषय चाहिँ हो तपाईँलाई कहीँ सप्रेस्ड भएर कसैलाई अन्यायको चाहिँ नि अनुभूति भइ नै राख्यो राज्य पनि त्यसरी नै एकदम बायस भएर चाहिँ कामहरू गइ नै राख्यो होइन र समस्याको चुरो र समाधानतर्फ गएन र त्यो सबैलाई जुन पीडित पक्ष अथवा जुन इन्भल्भ भएकाहरूलाई त्यो कुराको अनुभूत भएन भने त त्यहाँ कुरा राख्ने कुरो छैन तर यो विवाद पनि यो के हो भन्दाखेरि संवादबाटै समाधान गर्नुपर्छ यस्तो विषयहरू त्यस कारण हामीलाई त
5: यस्तो विषयमा
4: बाहिरका विषयहरूले द्वन्द्वग्रस्त मुलुकहरूको अवस्थाहरू हेऱ्यो भने
5: विभिन्न किसिमले हलो अड्काउने होइन त्यसपछि स्वार्थको रोटी सेक्ने अनि चाहिँ मौका यही हो मौकामा हिरा फरौँ भनेर लाग्नेहरू पनि हुन्छन् नि
4: हिरा चाहिँ हुँदैन हेर्नुहोस् फुडिनमा हिरा फुड्ने विषय इस्यु पनि होइन त्यस्तो सोचेको छ भने राजनीति गर्ने त्यो अभिष्ट नराख्दा पनि हुन्छ उपयुक्त हुन्छ किन अब अहिले मानिसहरू धेरै सेन्सिटाइज पनि भइसकेका छन् बुझ्ने पनि भइसकेका छन् होइन के कुरामा जाने के गर्ने भन्ने कुरो राजनीति भन्ने पनि के हो भन्दाखेरि हाम्रो देशमा त पहिला नि भन्थ्यो अहिले मात्र विषय पनि होइन राम्रोको लागि जनताको हितका लागि राष्ट्रहितका लागि गर्नुपर्छ त्यो गर्दै गर्दाखेरि जनताबाट अनुमोदित हुने विषय हो क्या जनताबाट अनुमोदित हुने गरी काम हुनु पऱ्यो नि त राजनीति के का लागि गर्ने भन्दा विरोधका लागि मात्र विरोध गर्ने विरोधै गाली नै गरेर चाहिँ जनताहरू आफूसँग आउँछन् भन्ने जुन त्यो परम्परावादी चाहिँ सोच छ राजनीतिको त्यो चाहिँ बिस्तारै अब यो अन्त्य पनि हुँदै जाँदैछ त्यसलाई सुधार पनि हुँदै जाँदैछ अनि एउटा अब अन्त्य नै नभए भने होला नि त्यसमा तर के भने सकारात्मक हिसाबले राजनीति गर्ने संस्कार चाहिँ विकसित हुनुपर्छ हुँदैछ
5: अहिले राजनैतिक नेतृत्वहरूले दिइरहेको अभिव्यक्ति होइन अनि अर्कोतिर विशेष गरी सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देखाइरहेको तदारुकता होइन उहाँको सक्रियता अनि प्रधानमन्त्री बालेन्द्र शाहको राष्ट्रको नाममा सम्बोधन अनि गृहमन्त्री सुदन गुरुङको फिल्डमा गएर त्यहाँको वस्तुस्थिति अवलोकन सुनसरी घटनामा के देखिन्छ केही तादात्म्य त देखिन्छ
4: तादात्म्य त छ नि अब किनभने समस्या आइसकेपछि गृह मन्त्रालयले लिनुपर्ने इनिसिएटिभका कुराहरूमा होइन सुरक्षाको विषयमा नीतिगत कुरादेखि लिएर त्यहाँ पनि गएर फिल्डमै गएर गर्नु त सकारात्मक कुरा हो किनभने त्यहाँको वस्तुस्थिति त त्यहीँ नै बुझिन्छ नि त यहीँ मात्र भएर त भएन अब प्रधानमन्त्रीजीको चाहिँ सम्बोधन पनि आउनुपर्छ मैले त योभन्दा पहिला इन्टरभ्यू पनि भनेको थिएँ के हुन्छ भने राज्यको अभिभावक एउटा चाहिँ ग्रहण भइसकेपछि प्रधानमन्त्री पनि कार्यकारी अधिकारसहित बसिसकेपछि कतिपय कुराहरू आश्वासन दिँदाखेरि त विश्वासमा परिणत हुन्छ क्या परिणत गर्ने गरी चाहिँ जुन किसिमको कामहरू हुन्छ कामले हो डेमोन्स्ट्रेट गर्ने त त्यस कारण त्यो कुराहरू जुन आयो त्यसले गर्दाखेरि पनि एक किसिमको जुन अभिव्यक्ति छ होइन त्यो अभिव्यक्तिले पनि एउटा मत्थर बनाउने कामहरू हुन्छ त्यसपछि आएर अब पार्टी सभापतिले होइन जुन चाहिँ सरकारमा रहेको पार्टी सभापतिले पनि त्यो जुन अन्य पार्टीहरूलाई पनि गएर होइन सर्वदलीय सर्वपक्षीय किसिमको चाहिँ जुनहरू गरिरहेछ त्यसले गर्दाखेरि एउटा सद्भाव ल्याउनका लागि होइन एउटा आफ्नो समाजमा समुदाय बिचमा होइन एउटा भनौँ न भातृत्व निर्माण गर्नका लागि त्यसले ठुलो टेवा दिन्छ त्यो
5: संवेदनशील समय र जटिल परिस्थितिका बिच
4: हजुर
5: प्रधानमन्त्री र गृहमन्त्रीको मुभ अनि उहाँहरूको सक्रियता र पहल कदमीले चाहिँ कतिको अर्थ राख्छ सुरक्षा संयन्त्रदेखि फिल्डको सेफ ल्यान्डिङ गराउनेदेखि विविध घटनाक्रममा
4: अब यस्तो खालको समस्यामा खालि ट्याक्टिकल र अपरेसनल मात्र कुरा भएर यो समस्या समाधान हुने होइन त्यहाँ प्रहरी खटाइदिया छु सुरक्षा फौज त्यहाँ तैनात छ यो सही छ भनेर त्यो कुरा समाधान हुने विषय होइन मैले अघि राखेँ नि यो
5: भावनात्मक आस्थासँग
4: धार्मिक भन्ने विषयहरू आस्थासँग जोडिएका विषयहरू मान्यतासँगका विषयहरू तपाईँले त्यसमा भरोसा गरेका विश्वास गरेका विषयहरूमा त्यहाँ तुसरापात हुने अवस्था आउनु भएन त्यहाँ डिस्क्रिमिनेसन हुनु भएन होइन त्यहाँ चाहिँ कसैप्रति बायस भएर चाहिँ गरिदिने खालको चाहिँ राज्य पक्षबाट हुनु भएन र यो जुन कुराहरू छ त्यो उहाँले राख्नुभएको प्रधानमन्त्रीले पार्टी सभापतिले होइन अन्त मन्त्रालय स्तरबाट मन्त्रीले गरेको विषयहरूमा यो त सकारात्मक हुनै पर्छ हुनु पर्यो नि यही हो त्यो भएको छ अब
5: यसमा विलम्ब भयो भन्ने लाग्छै लाग्दैन तपाईँलाई त्यो जस्तो सुनसरीमा सुरुवाती दिनमै घटना हुनुभन्दा अगाडि नै अझ बढी
4: हो यही संवेदनशील
5: यो भनेको भए यो घटना नहुन सक्थ्यो नि होइन त्यसपछिको बाई प्रोडक्टका रूपमा सुनसरीबाट सिराती र सल्कियो
4: सामान्य विवाद एउटा भनौँ न चोकमा झन्डा राख्ने भन्ने विषयमा त दुइटै पक्षलाई राखेर राम्रोसँग सम्झाएर समय अलि दिएर त्यसलाई डकुमेन्टेट होइन एउटा डकुमेन्टेसन उसमा गरेर अनि यसरी जाउँ भनेर राम्रो अन्डरस्ट्यान्डिङ पहिले सुरुमै राखेर गर्न सकिन्छ नि त समुदाय त मिलेर बस्नु पऱ्यो नि समुदाय समुदाय बिचमा भड्काउ आयो र एकले अर्काको घरलाई चाहिँ होइन ध्वस्त अथवा चाहिँ ध्वंस गर्न थाल्यो भने त सधैँका लागि मिलेर बस्न गाह्रो हुन्छ नि त फेरि त्यो भने चोट पर्छ त भावनामै चोट पर्छ क्या त्यसले गर्दा यो विषय त्यसरी नै संवेदनशीलताका साथ सुरुकै मोमेन्टदेखि होइन फ्रम द भेरी बिगिनिङ नै हुनु पर्थ्यो र मैले भने स्थानीय स्तरकै त्यहाँको चाहिँ जुन छ त्यो रिजल्भ गर्ने कुरामा उहाँहरू बढी प्रोएक्टिभ हुनु पर्थ्यो बढी लाग्नु पर्थ्यो भन्ने चाहिँ मेरो बुझाइ
5: त्यसमा फेरि राज्य सञ्चालन गर्नेको मुभले पनि प्रभाव त पार्छ प्रधानमन्त्री प्रधानमन्त्री जस्तो बन्नुभयो भएन होइन सुरुकै केही सिन देखिँदाखेरि नै गृहमन्त्रीको मौनता केही हदसम्म त्यस्तोले कतिको प्रभाव पारेको हुनसक्छ किन भन्दा घटना घटिसकेपछि प्रधानमन्त्री बोल्नुभयो अनि राष्ट्रपतिलाई भेट्न जानुभयो त्यसमा विलम्ब भयो भन्ने चाहिँ लाग्दैन तपाईँलाई जस्तो सुरक्षा निकायहरूले सुरक्षा कर्मीहरूले खेल्नुपर्ने भूमिका उनीहरूसँग समन्वय गर्नुपर्ने चेन अफ कमान्ड अथवा निर्देशन अनेकन हुन सक्छ नि त
4: अब यसमा त एउटा समन्वयात्मक भूमिकामा के कमी भएको त सुरुको उसमा पनि देखिन्छ सुरुमा किन देखिन्छ भने अब भनौँ स्थानीय त्यहाँको गाउँपालिकाकोदेखि लिएर त्यहाँको सांसदहरू होला स्थानीय होइन सांसददेखि लिएर अब त्यहाँको अन्य भनौँ प्रदेशकै चाहिँ संरचना पनि छ त्यो सबैले त्यो एउटा आफ्नो भूमिका त निर्वाह गर्नु पऱ्यो नि आखिर त यो त सबैको साझा समस्या हो नि थोरै कोही प्रधानमन्त्री मात्र अथवा मन्त्री मात्र यो मात्र भन्ने विषय त होइन नि त यस्तो कुराहरू भयो भने अब त अब के गर्छस् तैँले भनेर हेर्छु भन्ने विषय होइन नि हो यो सबैले आफ्नो रोल छ नि त राज्यमा त राज्य भनेर सबै मिलेर बन्ने हो नि त होइन त्यस कारण त्यो कुरामा चाहिँ सुरुकै अवस्थामा मिल्न सक्ने कुराहरू थियो अब त्यसमा अलि विलम्ब भएको अनुभूत छ मलाई विलम्ब भएको हो अहिले त जिम्मेवार पूर्वक प्रस्तुत भएको छ जस्तो त्यो मात्र छैन प्रतिपक्षकै रूपमा भन्यो भने अहिले होइन नेपाली कङ्ग्रेसको उसले चाहिँ विज्ञप्ति निकालेको सबै कुराले गरेको कुराले एउटा जुन देशको होइन अथवा जनताको पक्ष

0: भन रिइन्फोर्स गरिदिनुपर्ने अवस्था हुन्छ दुइटा सेक्युरिटी फोर्सेसको उसमा भने त्यो अवस्थामा चाहिँ आर्मीको मोबिलाइजेसन गर्नुपर्छ। अब निटिग्रिटीमा गएर आर्मीहरूलाई चाहिँ मोबिलाइजेसन गर्ने विषयमा चाहिँ अलिक चाँडै भएको मलाई छैन।
1: तपाईँको बुझाइ र ठम्याइ चाहिँ सेना परिचालन हतारमा भयो
0: अलिकति चाँडै नै भयो, किनभने यो के विषय हो भने नि यहाँ कुनै भनौँ फोर्सको प्रेजेन्सले सो अफ फोर्सले हुँदैन क्या। जब भावना र उसमा तपाईँले मिलाउन सक्नु भएन रिकन्सिलिएसन भएन भने होइन तपाईँले चाहिँ के बुझ्नु पर्यो भने आत्मसात गर्नु पर्यो कि मलाई न्याय भएको छ। त पीडित कोही त्यस्तो छ भने पीडित पक्षले न्यायको अनुभूति गरेको हुनुपर्छ। त्यो दिने कुरा त त्यहाँ अन्य एक्टर्सहरू अन्य स्टेक होल्डर्सहरू छन् नि त, त्यो रोल चाहिँ बढी प्रोएक्टिभ हुनु पर्थ्यो र त्यसैमा समाधान आउनु पर्थ्यो। त्यसपछि मात्र यो कुरा त तपाईँलाई मबमा रायटमा गइसकेपछि अनि त्यहाँ जब आर्म्सका कुराहरू आउनु भयो इन्भल्भमेन्टहरू भयो दोहोरो पक्षबाट त आर्म्सका कुराहरू आउनु थाल्यो होइन सिचुएसन चाहिँ त्यो बियोन्ड कन्ट्रोल उसमा गयो यस्तो कुरोहरूमा चाहिँ अनि त्यसपछि हो त्यहाँ राखिएको छ एउटा आधार चाहिँ के भने कर्फ्यू लागेछ कर्फ्यू पछि होइन सबै सेक्युरिटी फोर्सेसको लाग्छ बस्छ भन्ने तर उहाँले चाहिँ अलिक डेफ्थमा राखेर त्यो किनभने लेयर्सहरू चाहिँ खडा गरेर पहिला होइन सुरक्षाहरू प्रहरी हुन्छ त्यसपछि सशस्त्र प्रहरीको चाहिँ भयो त्यही अनुसारको आर्म्सहरू पनि त छन् नि
1: तेइस र चौबिस घटनाले झस्काएको हुन सक्छ नि त त्यति बेला नेपाली सेनाले ढिलो गर्यो
0: होइन नि त
1: नभएको भए होइन यो हदसम्म हुन सक्दैन थियो
0: होइन परिस्थिति परिवेश फरक छन् नि फरक छन् त्यहाँको त्यो भनौँ न कहिले चलिरहेको अवस्थाहरू हो नि त त्यो त पहिलादेखि नै भइरहेको ठाउँ हो नि त त्यो हुनसक्छ भन्ने कुरो त आकलन हुनु पर्यो नि बढी संवेदनशील हो भन्ने कुरा त त्यहाँ पहिला सबैले रियलाइज त गरेकै विषय हो नि त होइन तर हामीले पनि त चलायौँ कति यस्ता घटनाहरू आइरहँदाखेरि तत्काल हामी सम्बोधन गर्नमा जान्थ्यौँ। अब कतिपय हुन्छ तपाईँको कुनै भनौँ ट्राफिक एक्सिडेन्ट भएर उलुज्जत भयो अरे होइन मानिलिउँ अर्थात् कोही मान्छेको हतात भयो कहीँ केही भएर उलुज्जत भयो अब त्यो कुराहरू चाहिँ फरक हो त्यो स्पोराडिक हुन्छ र होइन त्यसलाई तपाईँलाई तत्काल चाहिँ समाधान गरेर चाहिँ नि होइन गइहाल्न सक्छ। यो कुरो के हुन्छ भने तपाईँलाई जब चोट पर्छ नि मैले अघि भने नि त अहिले पनि इन्ट्रिग्रिटीमा डिग्निटीमा भावनामा तपाईँको आस्थामाथि यस्तो कुरामा चाहिँ चोट नलाग्ने गरेर नै पहिले प्रोएक्टिभली काम गर्नुपर्छ क्या। यो कुरा त
1: तपाईँलाई बल प्रयोग गरियो
0: बल प्रयोग हुन थालेपछि होइन त्यहाँ के भयो हतात भयो भन्ने भयो हतात भएपछि जब त्यहाँ अब ब्लड देखिन्छ जब त्यहाँ कोही स्पष्ट पीडित देखिन्छ त्यसले त अर्को खालको एउटा इमोसन एउटा लिएर आउँछ नि त त्यसले त एउटा अग्रेसनमा लान्छ नि त्यस कारण त्योभन्दा अगाडि नै सुझबुझका साथ विवेकपूर्ण हिसाबले त्यो कामहरू गर्नुपर्ने कुरामा चाहिँ चुकिएको चाहिँ हो त्यो तर स्थानीय स्तरको त मैले अहिले भने यो कुरालाई केन्द्रबाट होइन माथिबाट जुन किसिमले आउनुपर्ने छ अब अहिले आइरहेको कुरामा अब हामी चाहिँ के भने आशावादी पनि हो र विश्वास पनि गर्नुपर्छ र हामी सबैको यसमा योगदान पनि हुनुपर्छ कि हामीले हाम्रो राष्ट्र हाम्रो राज्य हाम्रो देश होइन हाम्रो यो विभिन्न होइन बहुभाषिक बहुधार्मिक बहु चाहिँ छ नि होइन लिङ्ग्विस्टिक अनेक छ नि हाम्रो त यो चाहिँ तपाईँको यो हेट्रोजेनस सोसाइटीमा बसेको म है यो कम्प्लेक्स सोसाइटी हाम्रो उसमा जसरी बसिरहेछौँ नि राम्रोसँग यो कुरा चाहिँ हाम्रो फेरि स्थापित हुन्छ गर्नुपर्छ भन्ने हो।
1: अहिले नेपाल प्रहरीको सतर्कता उनीहरूको तैनाथी संवेदनशील भएर फिल्डमा देखिएका छन् भन्न सकिन्छ
0: लागेका छन् आफ्नो उसले सुझबुझ गति भएन गरेका छन् किनभने आखिर खट्ने फिल्डमा त यही त छन् होइन खट्नीले पनि खटाइदिएँ भन्ने छ तर अब के भने जुन किसिमले सरकारको हिसाबले पनि जानुपर्ने जुन अब मन्त्रीकै कुराहरू पनि भए होइन आफ्नो हिसाबले पनि गएर बुझ्ने कामसम्म गरिरहेकै छन् अब किनभने त्यसको पनि त एउटा कसैलाई विश्वासै नगरिकन मै मात्र गर्छु भनेर भन्न थाल्यो भने त सबैतिर त राज्य चलाउने कुरो भन्ने कुरो त सामान्य रूपमा होइन नि त एउटा एकाध घटनामा मात्र उपस्थितिले मात्र जनित कुरो त होइन त्यसकारण नेपाल प्रहरीले गर्नुपर्ने विषयमा गर्यो तर अब त्यो गर्दै गर्दाखेरि समन्वयात्मक रूपमा भएको काम कारवाहीमा चाहिँ के कमी चाहिँ छ कमी भएको छ त्यसले गर्दा त स्क्यालेट भयो त न त त्यो समस्या त त्यही लोकलाइज गर्नु पर्थ्यो नि त्यहाँ त प्रहरी अरू पनि खटेका छन् सशस्त्र प्रहरी बल छ गोली चलायो कहाँबाट भन्ने छ होइन रातिको अवस्थामा गोली चलायो भन्ने छ सशस्त्र परिवारबाट बल आयो भन्ने अब त्यहाँ सबै कुरा त अहिले कमिटी पनि बनेको छ नि त त्यहाँ होइन त्यसको चाहिँ नि इन्भेस्टिगेसन गर्ने होइन प्रतिवेदन उसका लागि चाहिँ के छ भनेर एउटा

0: मलाई लाग्छ कमिटी पनि बनाएर गइसकेका छ स्थलगत रूपमा, त्यो उनीहरूले लिने कामहरू गरिरहेका
1: छन्। तपाईँले त यस्ता किसिमका धेरै अनुभव हासिल गर्नुभएको छ, तपाईँ आफै एसपी हुँदाखेरि पनि जनकपुरमा सञ्जय टकलावाला घटनामा गएर सेफ ल्यान्डिङ गराउनु भएको थियो होइन, त्यो घटना हेरिरहँदाखेरि बुझिरहँदाखेरि प्रहरीको भूमिका कस्तो हुनुपर्छ, यस्तो विषयमा कस्तो अवस्थामा गोली चलाउनु पर्छ, सिधा बुझ्ने गरी भनिदिनुहोस् न।
0: गोली चलाउने भनेको त के हो भने अपराधीहरूसँग जसले हतियारै बोकेर आउँछन्, हतियारका लागि अब अन्य कुराले काम लाग्दैन नि त, त्यसमा त हतियारै उपयोग गर्नुपर्ने हुन्छ। अझ त्यसमा पनि सकिन्छ भने नियन्त्रण गर्नको लागि अरू उपायले गरे पनि गर्ने हो, तर उसले हतियार हानिसक्यो अनि म चाहिँ ढल्छु अनि त्यसपछि अर्को आउँछु भन्ने कुरो त होइन। त्यो चाहिँ एउटा क्रिमिनल उसलाई गर्ने चाहिँ भनौँ न व्यवहार अथवा प्रोसिड्युर र यसमा फरक पर्छ क्या। यो चाहिँ के भने स्थानीयको इस्युजलाई रिजल्भ गर्ने हो, यो कन्फ्लिक्ट एउटा एक किसिमको होइन, त्यसलाई गर्ने कुरामा अब स्थितिभन्दा बाहिर गयो, धेरै मानिस हताहत हुने भयो, धेरै भेन्डलाइज भयो होइन, धेरै घरहरू प्रोपर्टीहरू नाश हुन थाल्यो, त्यो ऊ भएन भन्दा भएन गर्दा भएन होइन, एउटा चाहिँ नि रोक्ने कामहरू डिफेन्स गर्दा भएन भने त्यो उपायमा होइन गर्ने हो, तर त्यसभन्दा अगाडिका चरणहरू त सबै गर्नुपर्छ नि त, त्यो पनि त रिसर्च भएर होइन, त्यो पनि साइन्टिफिक एउटा रिसर्च भएर त्यसपछिको बनाएका एउटा प्रिन्सिपलहरू हो नि त, त्यो त्यसै बनाइदिएको मात्र त होइन, वर्ल्ड वाइड एउटा यो तपाईँको एक्नोलेज भएका प्रिन्सिपलहरू हुन् नि, त्यस कारण ती कुराहरूलाई पनि अवलम्बन गर्नुपर्छ, र त्यो नहुँदाको अवस्थामा चाहिँ त्यसपछि हतियारको कुरा अब आक्रमण भयो हतियारै खुसी नआयो अब धेरै धनजनको क्षति हुने भयो भएन केही भने भन्ने कुरामा चाहिँ त्यसपछि जाने हो।
1: यस्ता घटनामा जिम्मेवार व्यक्तिहरू सांसदहरू राजनीतिज्ञहरूको अभिव्यक्तिले चाहिँ कस्तो प्रभाव पार्छ,
0: धेरै प्रभाव पार्छ।
1: संसदमा राष्ट्रपा सांसद आशिका तामाङले भनिदिनु भयो आइजी साहबको रोहिङ्गिया शरणार्थी सम्बन्धी एउटा अभिव्यक्तिले यस्तो समस्या आयो, यसरी दोषारोपण आरोप प्रत्यारोप गर्ने यस्ता संवेदनशील विषयमा आइजीपी माथि
0: अब त्यो कुरा
1: आरोप तिर्स्याउने
0: होइन, आरोप गर्नु त बेलै होइन, यो झन् त्यसमा पनि संसदले संसदको त आफ्नै त्यसमा झन् योगदान हुनुपर्छ नि होइन, रिजर्भ गर्न त्यो छ भने पनि तपाईँको इनहाउस डिस्कसन गर्ने विषय हो कि तपाईँ यही यो कुरा गर्दा भनेर त्यो समीक्षा गरेर अबका कुरामा करेक्सन गर्ने विषय होइन, भनिहाले पनि त्यो आएर फेरि त्यहाँ चाहिँ तपाईँको हिरोइजम गर्ने विषय होइन क्या, यो मैले यो भन्ने मैले यो गर्ने यसलाई यो मैले भन्ने हामी कहाँ चल्छ क्या धेरै जस्तो।
1: त्यसमा तपाईँले आइजीपी दानबहादुर कार्कीको अभिव्यक्ति सुन्नुभएको थियो,
0: हेर्नुभयो
1: रोहिङ्गिया सम्बन्धी, त्यो त सतर्कता अप्नाउनु पर्छ, संवेदनशील हुनुपर्छ भनेर उहाँले अलर्ट बस्नको लागि अभिव्यक्ति दिनुभएको थियो नि होइन, आह्वान गर्नुभएको थियो।
0: ठिक छ, त्यो त्यो कुराहरूलाई क्याटर गर्ने गरी संयन्त्रहरूको निर्माण गर्नुपर्छ, जहाँ इन्फर्मेसन आइसकेपछि त्यो कुराहरू आएपछि राज्य पक्षबाट पनि अब यो कुरामा हामीले अब एक स्टेप अलिकति बढी संवेदनशील भएर चाहिँ सोचौँ है गरौँ है भन्ने विषयहरूको त्यो मलाई प्रस्तुत गरेको जस्तो लाग्छ होइन, त्यो कुरालाई चाहिँ अब केन्द्र स्तरमा बसेर समन्वयात्मक एउटा सुरक्षाको बैठकका साथ होइन राखेर कहाँ कहाँ कुन कुन निकायले के कामहरू गर्ने कसरी गर्ने र यसलाई कसरी यो आइहालेको अवस्थामा कसरी जाने भनेर त त्यसको स्पष्ट रोडम्याप बनाउनु पर्छ होइन, खाका बनाउनु पर्छ, त्यस अनुसारको अपरेसन चलाउनु पर्छ, त्यही अनुसारको फिल्डमा ट्याक्टिकल अपरेसन लेभलमा दिनुपर्छ, यो कुराहरू हो केन्द्र स्तरबाट नीति तयार गरेर त्यसका लागि भनिएको विषय हुनुपर्छ होइन, त्यो कुराहरू उहाँहरूको बिचमा भनेको कारणले भनेर भनेको छ त्यहाँ संसदले, मैले सुन्दाखेरि यो भनिदिएकोले के हो, अब यी कुराहरू भनिएको छ फेरि उहाँले रिपिट गर्ने कुरा होइन नि त, जाने भएन, त्यस कारण त्यसले गर्दा के हुन्छ नि अहिले अहिलेको जुन चाहिँ
1: अफवाह फैलाउने दुष्प्रचार गर्ने प्रचारबाजी गर्ने कारणले गर्दा पनि दुर्घटना त थप निम्तिन्छ,
0: यो त प्रचारबाजी गर्ने अनि अलिकति भनौँ न अब हुन त सेलिब्रिटी भनेको आफ्नै काम गरेर सेलिब्रिटी हुने हो, हेर्नुहोस् अब यहाँ बोली वर्त बोलेर त बोलेर सेलिब्रेटी हुने पनि त आइरहेछ, अब यो सोसल साइट्स अनेक किसिमका छन्, यो जमाना छ भन्छ, त्यो जमानाको गरे होला, म चाहिँ दुरुपयोग गर्यो भन्छु, त्यो सस्टेन्ड खालको त्यो चाहिँ स्ट्रेन्थ होइन, त्यो दिगो पनि रहँदैन हेर्नुहोस् जस्तो लाग्छ, अब दिगो कहिले कतिसँग नरहने भन्ने होला, फेरि भइहालौँ गरिहालौँ आफू हाइलाइट भइहालौँ भन्ने पनि छ नि यहाँ, त्यसको आधारमा पनि त यहाँ होइन जनमत आछ भन्ने पनि छन्, अब यो त उनीहरूको बुझाइ भयो, अब मेरो बुझाइ हो तपाईँसँग कुरा गर्दा, मेरो बुझाइमा चाहिँ आफ्नो देश रहेन सबै रहेन, राष्ट्र रहेन रह्यो, होइन, त्यस कारण हाम्रो त पहिला यहाँको समाधान सबै पक्षबाट गर्नु पऱ्यो संवेदनशील भएर। यो विषय भनेको त एउटा आस्था एउटा ऊ भनेको त फरक पर्न सक्छ नि त, त्यो आस्थाको तैँले किन गरिस् भनेर सोध्ने विषय पनि त होइन, अनि यसमा राइवलले लिने विषय पनि त होइन। तर भएको संवैधानिक व्यवस्था कानुनी व्यवस्थालाई पनि गर्ने कुरा राज्यपक्षले त्यसलाई होइन निर्देशित निर्देशन पनि दिनु पर्यो, त्यो अनुसार निर्देशित पनि हुनु पर्यो।
1: आइसिपी दामबहादुर कार्कीको एक्सन प्लान प्रोसिड्योर हुन्छ नि, त्यो चित्त बुझ्दछ?
0: ठिक छ, सुझबुझपूर्ण किसिमले प्रोफेसनल चाहिँ होइन एउटा अफिसर हुन्, आइजीपीको हिसाबले गर्नुपर्ने कामहरू गरिरहेको देख्छु,
1: त्यसमा धेरै राजनीतिकरण गर्न जरुरी छैन,
0: जरुरी छैन। त्यो काम उहाँ गर्नुपर्ने कुरामा एउटा चाहिँ के हुन्छ भने आइजिपीले अब आफ्नो तपाईँले मलाई सोध्दै हुनुहुन्छ सिटमा बसेर, मैले चाहिँ सरकारको लाई कतिपय कुराहरूमा भनौँ न टेक्निकल कुराहरू होइन हुन्छ नि, यसमा सबै कुरा कानुनले पनि त्यहाँ निर्देशित हुँदैन, विवेक पुर्याउनु पर्ने कुराहरू हुन्छ, जुन विवेक भन्ने कुरा कुनै नियम कानुनमा हुँदैन, त्यो अनुभवले आएर विवेक बन्यो, त्यो अनुभवको कारणले यस्तो सिचुएसनमा यसरी ट्याकल गर्नुपर्छ, यो खालको चाहिँ अपरेसन प्लानिङ हुनुपर्छ, यो खालको नीतिहरू हुनुपर्छ भन्ने कुरा चाहिँ प्रहरी महानिदेशकले पनि त्यो ठाउँमा चाहे मन्त्री अथवा प्रधानमन्त्री उसलाई दिनुपर्छ, दिन सक्नुपर्छ, त्यो कुरा हो। अब त्यो भइरहेको पनि होला, त्यो कुरा त अब हामी यहाँ छैन, हामी त होइन, हामीले त्यो कुराहरू चाहिँ नि एक्सपेक्ट गर्ने हो, अनुमान गर्ने हो, त्यो भइरहेछ भन्ने कुरा
1: चेन अफ कमान्ड हुन्छ, फेरि
0: हुन्छ, त्यही त त्यो कुरामा पनि प्रोएक्टिभली
1: प्रधानमन्त्री गृहमन्त्री होइन उहाँहरूको अनुभव उहाँहरूले लिने सूचना त्यसलाई चाहिँ कतिको अर्थ राख्छ?
0: सूचनाको संयन्त्र त यही हो, प्रधानमन्त्री गृहमन्त्री हो भने चेन्ज भयो भने प्रधानमन्त्री गृहमन्त्रीले के गर्छु भन्ने स्पष्ट इन्टेन्सन क्लियर छ, मैले त्यो राम्रो देख्छु। तर त्यसका लागि अघि मैले भने विवेक भन्ने कुरा त अनुभवले आउने हो नि त, त्यो अनुभव लिनलाई चाहिँ अथवा त्यो विवेक सम्मत काम गर्ने कुरामा उहाँहरूले पनि अलिकति प्रोएक्टिभली होइन केही कुराहरू चाहिँ उहाँलाई बुझेको छैन अथवा केही कुराहरू गर्नुपर्ने छ भने त्यो सुझबुझ भएकाहरूसँग चाहिँ लिँदाखेरि राम्रै हुन्छ त्यो कुरा, त्यो किनभने हरेक देशमा छ नि एक्सपर्टको रायहरू लिने अवस्था, यस्तो अवस्थामा कसरी चाहिँ ट्याकल हुन्छ, त्यहाँका प्रमिनेन्ट लिडर्सहरू के हुन्, कम्युनिटीका लिडर्सहरू के हुन्, त्यहाँको कस्तो कस्तो मान्छेहरूले सज्जन एउटा चाहिँ ऊहरू चाहिँ बनाएर राख्ने गर्ने होइन, त्यहाँका व्यक्तित्वहरू छन्, यी विषयहरू त नयाँ आउनलाई त थाहा हुन्न नि त।
1: प्रधानमन्त्री गृहमन्त्री कम बोल्ने होइन, अनि राष्ट्रपा सभापति बढी सक्रिय हुने, अहिलेको अवस्था त्यो देखिरहेछ नि त।
0: सरकारको सभापति भए अब त्यो हुनु, अब भनौँ न एक अर्कोलाई कम्प्लिमेन्ट गर्नै पर्यो, किन सरकारको सत्तामा भएको कुराले, अनि उनको पनि त एउटा होइन ठुलो चाहिँ पार्टी भएको हिसाबले सत्तामा रहेको पार्टीको सभापतिको हिसाबले गरिरहेको कुराहरू मैले राम्रै देख्छु, किनभने सबै उसँग गएर प्रोएक्टिभली जुन किसिमको मिटिङ राख्ने सर्वदलीय सर्वपक्षीय अब त्यसमा होइन अब भन्नुहोस् न मधेस केन्द्रित चाहिँ अन्य होइन दलहरूको उसमा पनि गएर उनीहरूसँग पनि एउटा होइन छलफलको कुराहरू गर्ने र त्यहाँ अगाडि सर्वभाव बढाउने यो विषयहरू यो राम्रो हो, राम्रो यसरी जानुपर्छ।
1: वार्ता सम्वाद छलफल सहकार्य छ नि, प्रधानमन्त्रीको तहबाट भएको भए झन् राम्रो हुन्थ्यो होइन,
0: प्रधानमन्त्रीको तहबाट होइन गर्दा राम्रो हुन्छ यस्तोमा होइन, तर प्रधानमन्त्रीले पनि त अब बोलाएर गरेको मैले देखिरहेको छु त होइन, उहाँले उसले पनि बोलाएर अब मन्त्री परिषद उसमा भइसकेपछि त्यसपछि पार्टीको तर्फबाट सर्वदलीय भएको हुनाले सायद दलकै प्रतिनिधि अध्यक्षले गरे, तर त्यहाँ प्रधानमन्त्री गृहमन्त्री भइदिए भए दलहरूले राखेका कुरालाई पनि कार्यान्वयन गर्नका लागि चाहिँ त्यो कार्यकारिणी अधिकार बोकेका जो प्रधानमन्त्री छन् गृहमन्त्री छन् उनीहरूले पनि एउटा हर्सेस माउथ भन्छ नि त सुन्थे अनि अलिकति बढी अलि अझ बढी प्रभावकारी हुन्छ भनेर होइन त्यो राख्नु पनि स्वाभाविक छ, बस्दैको त्यो पनि राम्रै हुन्छ। तर अब यहाँ त होराइजेन्टल कम्युनिकेसन त भइरहेछ नि त, तपाईँ हामीले त बुझिरहेछौँ प्रधानमन्त्रीले के भने सभापतिले के भने भन्यो भने त उनीहरू त त्यहाँ सत्तामा भएका कुराहरू त होराइजेन्टल कम्युनिकेसन भर्टिकल कम्युनिकेसन त भइरहेकै छ त, त्यो त हामीले मान्नुपर्छ नि होइन, त्यस कारण चाहिँ गृहमन्त्री पनि फिल्डमा गएकै छन्। तर यो कुरा अहिलेको मैले भने नि यहाँ अब जे अवस्था आयो अब यसलाई चाहिँ समाधान गरेर हामी अगाडि बढ्नुपर्छ, हामी किनभने हामीले खोजेको यो देशको नागरिकको हित हो होइन, सबैलाई चाहिँ एउटा यो देशलाई गर्व गर्ने एउटा राष्ट्रियताको ओतप्रोत भएर बसेको नागरिक बन्नुपर्ने बनाउनु पर्ने कुरोहरू छ, हुनुपर्ने विषय छ होइन, त्यसले गर्दा हामीले समृद्ध मुलुक खोजिरहेछौँ होइन, सभ्य समृद्ध मुलुक खोजिरहेछौँ, लोकतान्त्रिक परिवेशको मुलुक खोजिरहेछौँ होइन, यो विषयलाई चाहिँ हामीले केन्द्रमा राखेर यस्ता कुराहरूलाई चाहिँ हामीले रिजल्भ गर्दै अगाडि बढ्नुपर्छ र जसले राम्रो काम गरेको छ सकारात्मक गरेको छ त्यसलाई होइन अझ प्रोत्साहन गर्नुपर्छ भन्छु। प्रोत्साहन यदि गर्न सकिँदैन भने जे पनि नकारात्मक धारणा बनाएर मात्र म चाहिँ राजनीति गर्छु भन्ने कुरा चाहिँ छोडिदिनुपर्छ क्या। अब यो कुराको त तपाईँले किनभने रेसनल बेस्ड हुनु पऱ्यो नि त, रेसनल हुनु पऱ्यो। त्यस कारण मैले भने कहीँ कहीँ यस्ता कुराहरूमा गर्दै जाँदाखेरि यदि केही कुराहरू उहाँहरूबाट पुगेको छैन हामीले यसरी तपाईँको कार्यक्रम मार्फत हामीले भन्ने लिने नलिने त उहाँले लिने हो।
1: राम्रोलाई राम्रो भन्नु पर्यो,
0: राम्रो
1: नराम्रोलाई नराम्रो भन्नु पर्यो,
0: भन्नुपर्छ।
1: आलोचनात्मक चेप पनि राख्नु पर्यो
0: पर्यो,
1: अनि उहाँहरूले पनि प्रोएक्टिभ रिवार्ड एन्ड पनिसमेन्ट नीति अप्नाउनु पर्यो।
0: एक्ज्याक्टली, सरकार भनेको देशको एउटा चाहिँ भनौँ सरकार प्रमुख अथवा चाहिँ उहरू भइसकेपछि त त्यो देशको राष्ट्रको चाहिँ अभिभावक त ग्रहण गरिसकेपछि त्यो अनुसारको प्रोएक्टिभ पनि हुनु पर्यो, बायस हुनु पनि भएन, प्रतिशोधको राजनीतिको हिसाब गर्नु भएन, प्रतिशोध हुनु भएन, प्रतिशोधात्मक हुनु भएन। किन त्यसलाई चाहिँ नत्र त फेरि पहिला पुराना यस्ता भयो भन्दाखेरि त अनि नयाँ पनि त्यही खालको बाटोमा गएर भएन नि त, नयाँ ब्रडर होइन ब्रडर भएर होइन ओपन अप गरेर यो छ यो छ भने ट्रान्सपरेन्ट भएर यो गरौँ।
1: तत्काल एक्सन लिनुभयो नि कोशी प्रदेशको प्रहरी प्रमुख डिआइजी सरुवा गर्नुभयो, हेडक्वार्टर तान्नुभयो, अनि त्यहाँको जिल्ला प्रमुख अनि त्यहाँको सिडिओ, त्यो एक्सन स्वाभाविक थियो,
0: त्यो तान्नु पर्थेन, त्यो ठिक थिएन। विधामा बसेको भन्ने हामीले सुनेको छौँ, विधामा बसेकोलाई तान्नु किन तान्नु, विधामा बस्ने त उसको अधिकार हो नि त, त्यसलाई कसरी रेस्पोन्सिबल बनाउने अकाउन्टेबल त्यो चाहिँ। अब तत्कालको लागि उहाँले बनाउनु भयो भनेर पनि कोही मान्छे उसले जाहिर खाएको त कोही मन्त्रीका लागि प्रधानमन्त्रीका जाहिर खाएको होइन नि, त्यो कुरा पनि स्पष्ट हो। म चाहिँ त्यो कुरा चाहिँ
1: अनावश्यक हिरोइजम देखाउन
0: होइन,
1: पन्छिन
0: होइन,
1: विषयान्तर गर्न त्यस्तो गरिएको हुन सक्छ,
0: गर्न जरुरी छैन, त्यो हताश मनस्थिति पनि राख्न जरुरी छैन कि। मैले अघि भने नि नयाँ रूपमा जाँदा नयाँ कुराले ट्रान्सपेरेन्ट रूपमा राखिदिनुहोस्, यो अवस्था भएको छ यो छ हामीले यो गर्दैछ,
1: अन द स्पोट एक्सन लियो भनेर स्टन देखाउनु पनि यस्तो हुन्छ हैन।
0: कुरा त तपाईँ विधामा बसेको कि अधिकारै छैन, विधामा बसे पनि तेरै चाहिँ दायित्व हो भनेर भन्नु पर्यो, हो दायित्व त लङ टर्ममा हुन्छ, त्यहाँ भोलिको दिनमा शान्ति सुरक्षा गर्दै जाँदाखेरि बरु विधामै छ भने तत्काल बरु रस गरिहाल्ने गएर चाहिँ समाधान गर्ने, यहाँ त्यस्तो छैन भने विधा पनि त के चाहिएर लिए हो नि त, विधा त्यसै त्यहाँ प्रावधान राखेको त छैन नि त। अरू बेला त फेरि नेतृत्वले विधामा नै बस्नु है, अलिकति आफू पनि हुनुपर्छ
1: त्यस्तो
0: लेभलमा चाहिँ गएर चेन्ज गरिहाल्नु पर्ने चाहिँ होइन, किनभने उनीहरू त वर्दी लगाएको त वर्दी बोक्यो हो नि, तपाईँको व्यक्तिगत गृहमन्त्रीको चाहिँ नि अथवा कसैको चाहिँ होइन आदेश मौखिक आदेश मात्र कार्यान्वयन गर्नु बसे होइन, यति कुरा स्पष्ट बुझ्नुपर्छ। त्यो एउटा सिपाहीको पनि मान्छ, सिपाही भनेको वर्दी कानुन बोकेको हो, त्यो उसको पनि घर परिवार छ, उसको समाज छ, आफ्नो किसिमको छ, त्यो उसको आफ्नो डिग्निटी इन्टिग्रिटीमा प्रहार गर्न कसैले नि पाउँदैन। त्यस कारण वर्दीवाला बसेकोलाई चाहिँ मैले गर्दिनैमा भइहाल्छ भनेर गर्नु त्यो खालको भयो भने त्यहाँ के हुन्छ, मोरालमा असर पर्छ, त्यो कामहरू गर्नु हुन्न, अब त्यो करेक्सन हुन्छ होला होइन। यदि विधामा बसेकाहरूको पनि गर्न थाल्यो भने त भोलि विधामा नबसिकन गर्नुपर्ने,
1: गुण र दोषको आधारमा गर्नु पर्यो,
0: त्यही त गुण र दोषको आधारमा, र जसको त्यहाँ जिम्मेवारी
1: के हो,
0: जिम्मेवारीमा पनि तपाईँले छानबिन गर्दै हुनुहुन्छ त, छानबिन गरिसकेपछि गरिदिनुहोस् न, र तत्काल उसको गल्ती देखिहालेछ भने त्यसलाई चाहिँ गरिदिनु, जसले गर्दा फेरि स्केलेट हुन सक्छ, कोही मान्छेले त्यहाँ घटना घटेको देखिसक्यो, त्यो कमान्डरले देखिरहेछ, उसकै बदमासीले गर्दा, उसकै अकर्मण्यताले गर्दा होइन, त्यो हो भने त त्यसलाई
1: विषयमा नेपालमा विगतदेखि नै छानबिन समिति बन्ने अनि छानबिन हुने, तर प्रतिवेदन के आउँछ, पारदर्शी नहुने, सार्वजनिक नहुने,
0: त्यही त छ
1: गृहमन्त्रीकै प्रतिवेदन पनि अहिलेसम्म जनताले पढ्न पाएको छैनन्, सरकारले त ग्रहण गर्यो, यसले सुशासनमा चाहिँ कतिको धक्का लाग्छ,
0: फटाफट गर्नुपर्छ। अब किन गरेन सोध्नुहोस् न एक दिन गृहमन्त्रीलाई बोलाएर, किनभने अब हुन त यो गर्नुपर्ने त राज्य आफूले हो नि त, अब उहाँहरूले पहिलादेखि नै यसो भएको छ यो भएको छ भनेर प्रतिवेदनको उसमा त बाहिर ल्याउनु पर्ने, अब एकदम ठुलै चाहिँ राष्ट्रिय सुरक्षाको विषय चाहिँ होइन आँचाउने भयो, सुरक्षामा गम्भीर खलल पर्ने भयो होइन, त्यस्तो खालका कुराहरू अवस्था आउँदा त्यसलाई कहिले कहिले चाहिँ राज्यले त्यो कुराहरूलाई चाहिँ सम्बोधन कतिखेर गर्ने के गर्ने भन्ने विषय हुन्छ होइन। होइन भने त अब यस्ता कुरा प्रतिवेदन त गर्नु पर्ने सार्वजनिक, अब पहिला पहिला प्रतिवेदन पनि कहाँ लुकाइयो, प्रतिवेदन पनि सार्वजनिक भएन, प्रतिवेदन अर्कै बनाएको त छ, अनि प्रतिवेदन नआउने भन्ने विषय के हो र, त्यस कारण हो यही कुरा चाहिँ तपाईँको होइन ट्रान्सपरेन्ट रूपमा देखाउनु पर्ने हो, अनि नै नयाँ हुन्छ, चेन्ज हुन्छ, अनि विश्वास बढ्दै जान्छ। त्यस कारण अब के भएको छ उहाँले गर्दाखेरि चाहिँ यो देखाउँदा अथवा चाहिँ जनताको अगाडि होइन स्पष्ट राखेर जाँदा अगाडि बढ्दा त्यो चाहिँ राम्रो हुन्छ जनताले पनि।
1: अहिले सरकार जुन ट्र्याकमा छ यही ट्र्याकबाट अघि बढ्दाखेरि जनताले प्रतिफल पाउँछन्। तपाईँ आशावादी हुनुहुन्छ उहाँहरूले लिएको सुशासनको नीति, भ्रष्टाचार नियन्त्रणको नीति अनि विकास र समृद्धि?
0: मैले अघि भने नि उहाँको नियत र काम गर्ने अब्जेक्टिभ एउटा सेट गरेर हिँडेको स्पष्ट छ देखिन्छ। नियतमा खोट म लाउँदिन, अहिले म खोट लाउन बसेको पनि होइन कहिले।
1: प्रधानमन्त्री र गृहमन्त्रीको नियत
0: सफा छ के लागेको छ जे देखे त्यही भन्ने हो होइन। तर अब मैले भने त उहाँको ऊ देखिन्छ तर काम गर्ने शैली विधि प्रक्रिया हामीले हेर्दा नमिले देखिन्छ। अब तपाईँले एउटा भन्नु होला
1: सिधा भन्दाखेरि देखिन्छ,
0: त्यो देखिन्छ इमेच्योरिटी देखिन्छ क्या। त्यसमा के हुन्छ भने गर्न खोजेको तर नपुर्या, किन अब यो लोकतान्त्रिक हो नि त यो समाज होइन, यो डेमोक्रेटिक एउटा कन्टेक्स्टमा त्यसलाई कन्टेक्चुअलाइज पनि त गर्नु त पऱ्यो नि। मान्छेको के भने कुन कुरालाई सबभन्दा प्राथमिकताका साथ हेर्ने के गर्ने भन्ने हुनु पऱ्यो, त्यसको एन्ड रिजल्ट के हो, रिजल्ट राम्रो आउनु पऱ्यो क्या परिणाममा। त्यसमा भन्छ नि तपाईँको तत्काल आउने आउटपुटको कुरा हुन्छ, त्यसपछि आउटकम आउँछ, त्यसपछि इम्प्याक्ट हुन्छ। राज्य सरकारले गर्ने भन्ने विषय त तत्काल गर्ने कुराहरूलाई इमिडिएट आउने होइन, त्यसलाई चाहिँ आउटपुटमा आउला, अलिकति केही समय आउटकममा आउला, अनि त्यसपछि राम्रो नीतिहरू तयार गरिसकेपछि होइन यो आफ्नै पुस्ता त्यसपछिका पुस्ता गर्दै नै गर्दाखेरि एउटा इम्प्याक्टको रूपमा जुन बसिरहन्छ नि इम्प्रेसनका कुराहरू, त्यसका कन्सिक्वेन्स एउटा बनाउने जुन रिजल्टहरू एन्ड रिजल्टहरू राम्रो आउनुपर्छ क्या। यहाँ अहिले देखिएको चाहिँ के छ भने गर्न खोजेको राम्रो कुरा ऊ छ तर त्यसलाई के भने प्रक्रियागत रूपमा होइन अलि हास्ती होइन अलिकति इमेच्योर टाइपको चाहिँ ऊहरू देखिन्छ। त्यसले गर्दा त्यो अब किन कानुन त्यो छ नि कि त उहाँले कानुनहरू संशोधन गरेर ऊ गरेर त्यही खालको उसमा चाहिँ होइन संविधानमा कानुनमा ऐन नियममा भएका नियमावलीमा परिमार्जन त्यो अनुसारको इन्डोर्स हुनु पऱ्यो। यहाँ त सबैको एउटा तपाईँको यो उसमा न्याय प्रशासन न्यायको एउटा आफ्नो छ, एडमिनिस्ट्रेसनको आफ्नो किसिमको छ, संसदको अभ्यासको एउटा छ,
1: कर्मचारी अभ्यासमा
0: हामी छौँ, कर्मचारीको आफ्नो किसिमको छ, निजामती उसको होइन, सेक्युरिटी फोर्सेस आफ्नै किसिमको छ। अब यो कुरामा चाहिँ उहाँले गर्ने उसमा यो विधि नियम होइन यी प्रक्रिया पुर्याएर अगाडि बढ्नुपर्छ। जुन कुरा फेरि हतार गरे तत्कालै भइहाल्छ भन्ने पनि होइन।
1: तपाईँ विगतमा धेरै अनुसन्धान प्रक्रियाहरूमा सहभागी हुनुहुन्छ, एक्सन पनि लिनु भएको छ होइन, तपाईँ प्रहरी अफिसर हुँदाखेरिदेखि आइजिपी बन्दासम्म। अहिले सरकारले लिएको नीति जुन छ नि विभिन्न काण्डहरूको पर्दाफास गर्ने, उत्खनन गर्ने, सम्पत्ति छानबिन गर्नेदेखि लिएर निर्मला पन्त बलात्कार पछिको हत्या प्रकरणदेखि लिएर दरबार हत्याकाण्डको छानबिन गर्नेसम्म, यो सबै हेरिरहँदाखेरि के भन्न सकिन्छ?
0: अनि कोही नसुल्झिएका घटनाहरूसँग नै सुल्झाउनुपर्छ। त्यो राज्य भनेको त कन्टिन्युस सरकारहरू आउँछ जान्छ, कुनै लामो बस्ला कुनै छोटो बस्ला।
1: जसरी गृहमन्त्रीले भन्नुभएको छ नि दरबार हत्याकाण्डको छानबिन गर्ने, यो स्वाभाविक हो, सम्भव छ, पार लाग्छ सिधा भन्दाखेरि?
0: दरबार हत्याकाण्डको विषयमा त्यतिखेर भएका घटनास्थलको त्यतिखेर घटनास्थल मुचुल्कादेखि सबै कुराहरू गर्नुपर्ने थियो नि, तर घटनास्थलको मुचुल्का छैन, अरू इभिडेन्सहरू कुनै केही छैन, गर्छु भनेर त्यसलाई कन्टिन्युएसन गर्ने त्यतिखेरको चाहिँ निचोडहरूको विषयहरू होइन उहाँले हेर्नु भएको छैन।
1: भएको पहिलो दिनमै भन्नुभयो क्या दरबार हत्याकाण्डको फाइल खोल्ने।
0: अनि यस्तो छ यहाँ चाहिँ मैले यही कुरा भन्छु क्या, कुनै कुनै सरकार योभन्दा अगाडि पनि त्यस्तै आयो, उहाँले पनि त्यही कुरा अलिकति दोहोऱ्याएको लाग्छ क्या मलाई। अलि पपुलारिटी गेन गर्ने होइन, अलिकति उसलाई चाहिँ म फाइल खोलिदिन्छु भन्ने मन्त्रीहरू आएर क्या, खोल न फाइल त खोल्ने हो नि, खोल भनेर खोल्ने हो र
1: तर्साउनको लागि पनि भन्छ
0: नि भन्ठाने हो। यही त छ अचम्म, लोकतान्त्रिक अहिलेको मन्त्रीको मन्त्रीहरूले आएर तपाईँको सुन्नु भएन, म यो खोल्दैछु, फाइल खोल्दैछु, यो फाइल खोल्दैछु भने छन् के भने के हो त्यो, के बार्गेनिङ हो कि त्यो भन्ने विषय होइन। त्यो ठाउँमा बसेर त यति संवेदनशील कुराहरू हुन्छ राज्य चलाउनु भन्ने विषय, त्यो नतिजाले चाहिँ दिने हो क्या रिजल्ट, जुन रिजल्ट आउँछ जुनहरू आउँछ जहाँ तपाईँले चाहिँ होइन,
1: त्यो पनि फेरि 58 देखि 82 आइपुग्दाखेरि त 24 वर्ष भयो, त्यो रहस्यको पहेली त खोल्न गाह्रो छ।
0: अनि उहाँलाई त्यस्तो कुराहरू भन्दा पनि यहाँ जुन काम गर्नुपर्ने कुराहरू जुन छ, उहाँले कमिटमेन्ट गरेर आएका कुराहरू होइन, उहाँले चाहिँ जुन चुनावको बेलामा राख्नुभयो, अनि जुन फाउन्डेसनको आधारमा सरकार बन्यो होइन, त्यसलाई लागि गर्नुपर्ने कुराहरू त्यसमा लक्षित भएर त्यसलाई प्राथमिकता साथ राखेर अगाडि बढ्नु पर्यो। कोही जनताले अहिले दरबारको के हेर भनेर भनेको विषय पनि त थिएन नि, उहाँलाई त जनअपेक्षा अनुसारको सरकार अब बनोस् भनेर पहिलाको वितृष्णा भएर उयो सरकार बनिरहेको अवस्था छ नि। कति आए त तपाईँलाई तिनी चाहिँ सरकारमा कतिवटा सरकारहरू गयो कति वर्ष भयो भन्नुहोस् त, आफै सरकारमा हुँदा केही गर्दैनन्, गएर गइसकेपछि यस्तो होइन भन्छन् पहिला पुरानो, अनि त्यही खालको दोहोऱ्याउन आउने त नयाँ।
1: तपाईँ आइजेपी हुँदाखेरि एउटा घटना भयो निर्मला पन्तको बलात्कार पछिको हत्या, साउन 10 गते अस्ति मात्रै एक दशक पुग्यो, यस बिचमा अहिलेसम्म दोषी पत्ता लाग्न सकेन, कारण के हुन सक्छ?
0: सुन्नुहोस् न, म भन्दा पछिको म त सधैँ आइजी दिया त होइन नि, सर्टेन टाइम भएको हो, घटना भयो, प्रयास भए गरेका हुन्, त्यो फेरि यो के हुन्छ भने क्रिमिनल जस्टिस सिस्टममा प्रहरीले लगाएको हुन्छ, वकिलले फाइल बुझाउनु पर्छ, वकिलले मान्दैन, नमानिदिएपछि फेरि अदालत पुग्दैन, यावत कुरा छन् त्यो त फाइलमा छन् सबै। त्यसपछिका मान्छेहरू आइजीहरू भए अनुसन्धान अधिकृतहरू जो प्रमुख अनुसन्धान अधिकृतको आइजी नै भएर रिटायर आइसके, त्यसपछिका आइजीहरू पनि त्यही सचिवालयमै थिए मै बस्दाखेरि होइन, सरकारमा बसेर जुलुस निकाल्नेहरू पछि गृहमन्त्री नै भए, अनि यही हो भनेर तोक्नेहरू पनि गृहमन्त्री भए, किन नगर्न समात्या तिनीहरूले? त्यस कारण कुरो के छ भने त्यहाँभित्रको जुन घटनाक्रममा त्यहाँ इभिडेन्सहरू जसरी लिफ्ट हुँदै गर्दाखेरि अलि जाने के भएको छ भने प्रोफेसनल्ली लिफ्ट पनि अलि नभएको अवस्थाहरू सँगसँगै जसरी टेक्नोलोजीले चाहिँ सपोर्ट गर्नु पर्थ्यो नि त्यो काम नभए हुनाले यही हो भन्न नसक्ने अवस्थाहरू छ खास त्यतिखेर। तपाईँ कहाँ आज यो भन्छु तपाईँले उठाउनु भयो होइन, त्यसपछिको घटनामा पहिलो प्रायोरिटी दिएर गृहमन्त्रीहरूले नि पहिलो चाहिँ त्यसैमा गर्छु भनेर नि भयो, न्याय लगातार अहिलेसम्मका नि भन्यो भने त्योभन्दा मभन्दा पछिका आइजीहरू त त्यो अनुसन्धान प्रमुख अनुसन्धान
1: अधिकारी गृहमन्त्री रामबहादुर थापा बादल हुनुहुन्थ्यो, त्यसपछि धेरै गृहमन्त्री पनि
0: भयो त जसले जुलुसै निकालेर भयो त्यो त्यसैमा पनि भयो, रमेश लेखाजी पनि त थियो नि गृहमन्त्री भयो, पार्टी सभापति रवि लामिछाने दुईपटक गृहमन्त्री भए होइन र, अब यही अहिलेको सुधाञ्जी अनि पहिलो र दोस्रो भएको छ, त्योभन्दा अगाडिका धेरै गृहमन्त्री भए, कङ्ग्रेसको उहरू पनि गृहमन्त्रीहरू धेरै भयो भएन, के भएको कसो भएको त्यहाँ त सबै फाइल छ सबै हेरेर गरे भइगयो नि गर्नु नि। त्यस कारण कुरो के हो भने यस्तै कुरा अर्कालाई भनेर भन्नलाई सजिलो र अनि त्यसैको आधारमा रोटी सेक्ने भन्छ
1: यो विचार, सम्पत्ति छानबिन गर्ने 62-63 भए सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरूलाई त्यसको दायरामा ल्याउने भन्ने जो उहाँहरूको बटम लाइन छ नि त्यो चाहिँ सार्थक हुन सक्छ तपाईँलाई लाग्छ? तपाईँले त यस अगाडि सम्पत्ति छानबिन गर्ने विषयमा पनि फाइल पल्टाउनु भयो, हेर्नु भयो, काण्डहरूको पनि उत्खनन गरायो,
0: हेरेको छु मैले यिनको खुट्टी पनि हेरेको छु, सबैलाई समान गरेर गर्नुपर्छ इन्डिभिजुअल, तपाईँका त्यो गर्दाखेरि आफू पनि ट्रान्सपरेन्ट हुने र गर्ने मान्छे पनि सहीका साथ जाने र कसैलाई बायस भयो भने सबैलाई कानुन त समान हुन्छ होइन, समान हुन्छ नि सबैलाई समान।
1: अहिले पूर्वाग्रही भए जस्तो देखिन्छ यो सरकार,
0: पूर्वाग्रही भन्दा पनि सरकारको पनि गर्नु पर्यो, सरकारभन्दा अगाडि बसेकाहरू पनि त थिए त के भएको थियो नि, कोही सांसद भएको छन् कोही मन्त्री भएको छन्, यिनका ल्याउनु परेन सबैको निकाल न अनि त्यसपछि गर गर्नुपर्छ, हामी त सब्मिट गरिदिएको छौँ। म त पहिला भन्नुहुन्छ भने म त सर्टिफिकेट छानबिनको पनि मै सदस्य थिएँ, भ्रष्टाचार विरुद्धको उसमा गर्दाखेरि कुबेर राणा आइजी हुँदाखेरि हामी नै चाहिँ त्यो भ्रष्टाचार छानबिनको उसमा पनि हामी नै थियौँ प्रहरीभित्रको
1: कर्मचारी तन्त्रलाई
0: आइजी नै हुँदा पनि घुस लिने र दिनेलाई कारवाही गर्नुपर्छ भनेर अपरेसन अभियानै चलाए है, यस्तो यो विषय गर्नुहोस् राम्रो विषयहरू गराउनुपर्छ। तर के भने उहाँहरूले पनि कोही प्रति लक्षित भएको जस्तो भान चाहिँ त्यहाँ त्यहाँ दिटो चाहिँ भएन,
1: किन भन्दा काण्डको पर्दाफास गरे पनि अहिले पनि हुनुहुन्छ, जस्तो दानबहादुर कार्की उहाँ काठमाडौँ प्रहरी प्रमुख हुँदाखेरि नकली भुटानी शरणार्थी प्रकरणको फाइल खुलेको थियो त्यसमा एक्सन पनि भएको थियो, अहिले उहाँहरूले गर्न सक्नुहुन्छ?
0: गर्नु पर्यो नि, गर्ने कामै हो त, किन नगर्ने, गर्नुपर्छ।
1: जस्तो तपाईँले म्याच फिक्सिङ प्रकरणको पर्दाफास गरेदेखि कुमार घैटेको इन्काउन्टर गरेदेखि विभिन्न कामहरू चर्चामा आउँछ बेला बेला,
0: होइन भए तपाईँलाई अहिले कन्सल्टेन्सी भनेको छ, कन्सल्टेन्सीमा गएर मान्छे होइन नचाहिने गर्ने बेचबिखान गर्ने सबै कन्सल्टेन्सीलाई भने होइन, तर राम्रोलाई राम्रो नराम्रो नराम्रो छुट्याइदिनु पनि पऱ्यो क्या, राज्यको काम हो त्यो, सबैलाई गोलमोटल गरेर एउटै बास्केटमा हालिदिनु भएन, उनीहरूको पनि इज्जत समान छ नि, व्यवसाय गर्नेको प्रतिष्ठा विषय छैन र भने
1: गरेको काम चाहिँ अहिले सम्झेर हेर्दाखेरि चित्तबुद्ध लाग्छ,
0: चित्तबुद्ध लाग्छ, हेर्नुहोस् समय खेर फालेकै थियौँ, प्रहरी भएर पसल थापेर बस्दैन भन्थ्यो तपाईँले हेर्नुभयो,
1: कतिपय घटनाक्रममा घटनाहरूमा हिरोइजम देखाउनलाई अलि बढी नै गरेछु कि भन्ने लाग्छ, लाग्दैन
0: छैन, म त हेर्नु समुदाय
1: प्रकरण
0: समुदाय प्रहरी साझेदारी भनेर कार्यक्रम लिएर गाउँ गाउँमा 22,000 भन्दा कमिटी बनाएको थियो, हरेक ठाउँमा सातै प्रदेशमा तपाईँको यहाँ गृहमन्त्री सबै ठाउँमा मुख्यमन्त्रीदेखि लिएर होइन आन्तरिक मामिला मन्त्रीदेखि लिएर सब उद्घाटन गरेर सबलाई चाहिँ एउटा सहभागितामूलक विकास भने नि सहभागितामूलक हुन्छ, सुरक्षा भने नि हाम्रो देशमा लिमिटेड चाहिँ रिसोर्सेस भएको ठाउँमा पुलिसिङ गर्न सुरक्षा राख्नलाई हरेक ठाउँमा कुन डाँडामा कहाँ गाउँमा एउटा घर दुईवटा घर चारवटा पिक्लिको बनाएको ठाउँमा सबैलाई आश्वस्त बनाउनु पऱ्यो नि, त्यो खालको चाहिँ एउटा कन्सेप्ट पनि ल्याएर न्यू
1: समय धेरै भइसक्यो,
0: मेरो खालि के
1: कुमार घैटेको इन्काउन्टर प्रकरणमा चाहिँ प्रहरीकोबाट एकहोरो भयो,
0: त्यसमा पनि उसको हतियारवाला यहाँ कस्तो थियो, व्यापार बिजनेस गर्न नसक्ने अवस्था थियो, त्यतिखेर अभिनन्दन गर्दै हिँडेको थियो नि त, मलाई हेर्ने थिएन र तपाईँले देख्नु भएको थियो त, भ्याइने भए हुन्थ्यो मलाई पनि, त्यो त सबैलाई कस्तो खालको अवस्था थियो, यहाँ कसैले व्यापार व्यवसाय गर्नुपर्ने, राज्यलाई होइन ट्याक्स उनीहरूलाई तिर्नुपर्ने, राज्यलाई भन्दा गुन्डाहरूलाई मान्नुपर्ने, गुन्डाको डोहन हुरे यस्तो नि रहनु हुन्छ र रहनी भने अब हतियार बोकेर लगेर चाहिँ तपाईँको दिन दहाडे चाहिँ होइन एक्सटोर्सन गर्ने एब्डक्सन गर्ने यस्तो खाले अपराधीकोहरूसँग पनि राज्य त डरो उपस्थिति हुनु पर्यो नि त, पुलिस त्यस्तोसँग डराएर काँपेर हिँड्ने हो र,
1: केपी शर्मा ओली रमेश लेखक पक्राउदेखि दीपक खड्कादेखि अहिले शेरबहादुर देउबा डाक्टर आरजु राणा देउबा उहाँहरू विरुद्ध पक्राउ पुर्जी जारी भएको विषयसम्म आइपुग्दाखेरि सरकारको सुशासन अनि उहाँहरूको डन्डा कस्तो लागिरहेछ,
0: होइन उहाँहरूको पक्राउको हिसाबमा पनि आम जनताको हिसाबले जुन जुन एउटा घटना भयो त्यो होइन जेएनजीहरूको मुभमेन्टको उसमा त्यसमा चाहिँ कसलाई अकाउन्टेबल बनाउनु पर्छ भन्ने आवाज थियो, त्यसमा इन्भल्भ भएकाहरूको कारवाही गर्ने भन्ने हो, तर के भने सेक्युरिटी एजेन्सीकोलाई मात्र गर्ने भन्ने विषय हुन्न क्या, त्यो सरकारमा बसेकोले जवाफदेही त हुनु पर्यो नि, जवाफदेही त लिनु पर्यो नि त,
1: तत्कालीन प्रधानमन्त्री तत्कालीन गृहमन्त्री तत्कालीन आइजिपी माथि दोषारोपण त भयो,
0: दोषारोपण गर्ने कुरा एउटा छ, तथ्यले बोल्ने कुरो एउटा छ,
1: तथ्यले चाहिँ के भन्छ त सिधा भन्दाखेरि,
0: सिधा त हेरे त कोर्टबाट ट्रायल भइसकेको छैन भनेर छोडिसकेको छु, मैले के भनिरहनु पर्यो होइन,
1: गोली चलाउने आदेश प्रधानमन्त्री गृहमन्त्रीले दिनुहुन्छ,
0: त्यहाँ उनीहरूले हेरिसके,
1: त्यो त अहिले पनि जोडिरहेछ जेएनजी आन्दोलनको समय र अहिले गोली चलेको विषय,
0: चलेको विषय नि प्रधानमन्त्री मन्त्रीले एक हिसाबले उनीहरू सत्ता उसमा बसिसकेपछि त्यसको जवाफदेही त त्यसको ऊ त लिनु पर्यो नि त, अब रेस्पोन्सिबिलिटी ऊ त सबैमा जान्छ, कसैले गल्ती गरेको छ भने त्यो कारवाही भने कानुनसम्मत हुने विषय हो,
1: त्यसमा अहिले गोली चलेको दोष प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ
0: होइन,
1: जिम्मा लिनुपर्छ
0: होइन, आदेशै दिएर मान्छे मार भन्ने विषय त त्यो त छैन नि, देखिएको त छैन नि, छ र त्यतिखेर पनि त होइन नि, दोषीलाई तपाईँको प्रतिवेदनका साथ आएपछि अनुसन्धान गरेर आएले दोषी करार गर्ने भने त्यसलाई प्रस्तुत भएपछि कोर्टमा ट्रायल भएको छ, त्यो नभएपछि उनीहरू छोडिसकेको अवस्था छ, त्यहाँ इभिडेन्स नभएर त होला, हामी त हेरेको छैन त्यहाँ, तर हाम्रो भनाइ त के थियो भने बाहिर नागरिक समाज एउटा उसबाट चाहिँ दोषी चाहिँ उम्कनु भएन, यत्रो चाहिँ हताहत भएको विषयमा भन्ने हो, त्यस कारण यी कुराहरू के छ भने राज्यको कानुन अनुसार होइन प्रचलित नियम अनुसार त्यो अनुसार चल्ने विषयहरू हो,
1: तपाईँ आइजी छोडिसकेपछि नेकपा एमालेमा जानु हो, अहिले केपी शर्मा ओलीसँग कुरा हुन्छ हुँदैन, एमाले अध्यक्ष पूर्व प्रधानमन्त्री
0: होइन,
1: केमिस्ट्री राम्रो थियो भन्छन् पहिला त तपाईँहरूको राम्रो थियो नि,
0: राम्रो त प्रधानमन्त्री हुँदा केही राम्रो काम पनि भएको थिए कि होइन, चित्त नबुझ्ने काम पनि थिए, चित्त बुझेन छोड्दै मैले त्यहाँ गएर एकदमै पार्टीमै गरेर एकदम गर्ने भन्ने पनि थिएन, अब हुन्छ नि त काम गरेर जाँदाखेरि देशको सेवा गरौँ नागरिकको सेवा गरौँ राजनीति नै शुद्धिकरण गरेर अगाडि बढ्न सकिन्छ भन्ने आँट हिम्मतको साथ गएको,
1: सर्वेन्द्र खनाललाई पनि अस्थिर व्यक्तिका रूपमा चित्रित गर्छन् नि, त्याग लगाउँछन् नि,
0: किन अस्थिर, अहिले
1: एमालेमा जानुभयो,
0: देशको
1: काठमाडौँ 6 चुनाव लड्नुभयो,
0: सुन्नुहोस्
1: त्यसपछि तनहुँ 1 उपचुनाव लड्नुभयो, अनि अहिले 12-4 पुग्नुभयो,
0: ठिक छ त, जनताको उसमा गएको छु बकाइदा भनेको छु, नचाहिनेको छु सम्झौता गरेको छैन, हिजो नि राष्ट्रको झन्डा बोकेको हुँ, आज नि त्यही बोकेको छु,
1: हारमा हेर्छु गर्नुभयो नि त सर्वेन्द्र खनाल,
0: ठिक छ त, हारै सोचे होइन, मैले त सेवा गर्ने हो,
1: होइन
0: मलाई गर्व, ठिक छ, असफल म त एउटा प्रहरीको इन्सपेक्टरबाट आइजी भएँ, मलाई सफल भन्नुहोस् के भन्नुहोस्, सबैले मान्छेले आफ्नो कुरा
1: सफल टेक्नोक्रेट असफल राजनीतिज्ञ
0: अब राजनीतिज्ञ चाहिँ सही राजनीति गर्नलाई सायद समय आउला हेर्दै जानु
1: राजनीतिबाट विरक्त हुनु भएको छैन
0: चाहिँ नि कुरा राजनीति गर्न जरुरी छैन मैले त्यो कुरा स्पष्ट
1: बेकार हो
0: अनि राजनीति
1: कार छ मैले
0: छैन छैन के छैन
1: उदय एक लाग्नु पर्छ
0: गलत राजनीति
1: लागे छैन
0: गलत राजनीतिलाई गलतको तरिकाले गर्ने कुरामा चाहिँ मेरो कहिले पनि हुन्न यो राजनीति मुलुक समृद्ध बनाउने नागरिकलाई छैन समृद्ध बनाउने यो तर्फ होइन र हाम्रो पासपोर्टको चाहिँ जुन छ नि त्यो चाहिँ ग्लोबलाइज कन्टेक्स्टमा वा नेपाली भन्ने त्यो खालको चाहिँ बनोस् भन्नको लागि राजनीतिमा आएको त्यो हार भन्ने के छ र
1: अहिले प्रधानमन्त्रीको टिमसँग पनि नजिक हुनुहुन्छ है तपाईँ
0: नचिनेको भन्ने त विषय के र नजिक भएर के नजिक भन्ने अरू केही छैन के
1: प्रमुख सल्लाहकार कुमार बेनदेखि लिएर पीएम एचएमएन आइएम
0: अब को को
1: हुनुहुन्छ
0: राम्रो गरेको कुरामा राम्रो भन्छु न अब केही छैन तपाईँले सोधेर बोलाउनु भयो भने भनिदिन्छु यही त हो हाम्रो कामै त्यही हो त नजिक भनेर नजिक के चाहियो मलाई यो चाहियो भन्दै त हिजो नै मागेको थिइनँ अहिले पनि माग्ने कुरो छैन नजिक भनेर
1: प्रवेश गर्ने तयारीमा हुनुहुन्न
0: किन तयारी कतिबाट आयो अहिले कहाँ गएको छ र त्यो के पो तयारी हुन्छ र प्रवेश गर्ने अब समय यस्तो छ क्या तपाईँको म आफै पनि होइन राष्ट्र र देशको लागि राजनीति मार्फत शुद्धिकरण गर्दै राम्रो बनाएर लैजाउँ भन्ने त हो नि त अहिले पनि त्यसमा चाहिँ बाहेक सम्झनु पर्ने कसैले केही पनि छैन म आफूले त किन सम्झिनँ जानु
1: राष्ट्रसभा जान पनि सक्नुहुन्छ
0: जान सक्छु भन्ने विषय आएको छैन नि यहाँ त अहिले यो सन्दर्भ पनि केही छैन अहिले अहिले मैले त आफ्नो के भने
1: नियुक्तिको लागि लबिङ गर्नु भएको छैन
0: केही छैन किन गर्नु किन माग्नु जाने एउटा इन्सपेक्टर आइजी आएर बसिसकेँ नियुक्ति उहाँहरूले हेर्ने कुरामा राज्यको लागि कुनै पर्यो भने त अहिले यही कन्फ्लिक्ट छ केही भयो भने यसो हेरिदिनुहोस् भने नि यहीँबाट टेलिफोन पनि गरिरहेको छु नि राष्ट्रलाई बचाउने कुरामा त गरिराखिन्छ नि अब होइन त्यो कुरा त राज्यको चाहिँ उसको लागि आवश्यकताको म अर्कै कुरा भयो
1: हस् समय संवाद र विचारको लागि धन्यवाद
0: हस् यहाँले पनि केही राख्ने अवसर दिनुभयो त्यसको लागि यहाँ लगाए सब टिमलाई
1: हस् नमस्कार

0: नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर। साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 जना स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ। निशुल्क परामर्शका लागि 98550 58369 98426 43211 र 98142076704। के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184929230।
2: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
3: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
2: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
4: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
5: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550 63938 र 98550 65542।

0: म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाऊ भन्दा नमान्ने होइन अब बस्छ तिमी एक्लै म गए रिस उठ्ने
1: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73089 98074 46 142 र 98491 95225

0: अलमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औखति साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: ए कालुका बा, हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्ची काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर
4: ५४९९९८९।

0: उदेश टाइम चेक
1: इस समय सूचक का साथ मा
2: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 7071 र 98 550 7053
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 98 550 2640
0: It's 9 o'clock. अहिले 9 बजे को छ।
4: सामाजिक र साम्प्रदायिक सद्भाव कायम राख्न अपील गरेका छन्। प्रधानमन्त्री सहित सत्तारूढ रासपा र अरू दलका नेता तथा सामाजिक संघ संस्थाका प्रतिनिधिले तनाव कम गर्नको लागि संवाद बढाएका छन्। आपसी सद्भावको लागि स्थानीय स्तरमा पनि नागरिकदेखि जनप्रतिनिधि र संघ संस्थाका प्रतिनिधिले पहल गरिरहेका छन्। नेपाली सेनासहित तीनवटै सुरक्षा निकायको समन्वय र सहकारीमा सुरक्षा फौजको प्रभावकारी परिचालनपछि शान्ति सुव्यवस्था क्रमशः सहज हुँदै गइरहेको छ। देवानगंजको कप्तानगंजमा गोली लागेर ज्यान गुमाएका दुई युवकको शव घटनाको 5 दिनपछि उठेको छ। सरकार र पीडित परिवारबीच 7 बुधे सहमति भएपछि हिजो आफन्तले शव बुझेका हुन्। तीनवटै सुरक्षा निकायले घटनाको बारेमा सूक्ष्म विश्लेषण अध्ययन र निगरानी गर्ने काम गरिरहेका छन्। कप्तानगंजमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गरी सरकारले सुरक्षा व्यवस्थापनका लागि प्रहरीका उच्च अधिकृतलाई मधेसका जिल्लामा खटाएको छ। सुनसरी धनुषा सिराहा सप्तरी पर्साका केही ठाउँमा कर्फ्यू र निषेधाज्ञा कायमै छ। यसबीचमा धनुषा सप्तरी र सिराहा जिल्ला प्रशासन कार्यालयले आज बिहानका लागि कर्फ्यू केही खुकुलो पारेका छन्। विशेष गरी अत्यावश्यक काम र किनमेलका लागि बिहान 7 बजेदेखि 9 बजेसम्म केही सहज बनाएको र तोकिएको समयपछि कर्फ्यूको पूर्ण रूपमा पालना गर्न र शान्ति सुरक्षा कायम राख्न सप्तरी जिल्ला प्रशासनले आग्रह गरेको छ। एकै ठाउँमा 5 जनाभन्दा धेरै मानिस भेला अर्थात् जम्मा भई उश्रृङ्खल गतिविधि गरे गराएको पाइएमा कानुन बमोजिम कारवाही हुने प्रशासनले जनाएको छ। त्यस्तै धनुषा र सिराहामा बिहान 5 बजेदेखि 10 बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने गरी व्यवस्था गरिएको छ। अवस्था सहज भएपछि कर्फ्यू र निषेधाज्ञा थप खोकुलो बनाउँदै जाने स्थानीय प्रशासनले जनाएका छन्। सिराहाको गोल बजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर ज्यान गुमाएका औरै गाउँपालिका दुई तुलसियाहीका 15 वर्षीय गणेश यादवको परिवार र सरकारबीच पनि सहमति भएको छ। परिवारले अघि सारेका 5 बुधे मागमा सरकारको तर्फबाट थप 3 बुधा समावेश गर्दै 8 बुधे सहमति भएको गृहमन्त्री सुदन गुरुङले बताउनु भएको छ। घटनाको सत्य तथ्य छानबिन गरिने गणेशलाई सरकारको तर्फबाट सहयोग घोषणा गर्ने प्रक्रिया अघि बढाउने परिवारलाई 10 लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराइने मृतकका दाई बहिनीलाई निशुल्क स्वास्थ्य सेवा तथा निशुल्क शिक्षा प्रदान गरिने गणेशको नाममा पार्क निर्माण गरिने बुवा आमालाई समेत निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने र सब बुझेर दाह संस्कार गर्ने सहमति भएको हो। दाह संस्कारका लागि आवश्यक खर्च समेत सरकारले उपलब्ध गराउने सहमति भएको छ। पीडित परिवारसँग भेटपछि पत्रकारसँगको कुराकानीमा गृहमन्त्री गुरुङले सुनसरी र सिराहाका घटनाको दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाउनु भयो। यसैबीच साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा प्रहरीले मधेश प्रदेशका विभिन्न जिल्लाबाट 36 जनालाई पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार धनुषाबाट 19, सर्लाहीबाट 9, सिराहाबाट 5, महोत्तरीबाट 2 र पर्साबाट 1 जना पक्राउ परेका छन्। प्रहरीले समाजमा अशान्ति फैलाउने र साम्प्रदायिक सद्भाव बिथोल्ने गतिविधि नगर्न सबैलाई आग्रह गरेको छ। पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक छानबिन तथा कानुनी कारवाही अगाडि बढाउने प्रहरीले जनाएको छ। धादिङको जोगीमारामा लेदोसहितको पहिरो खसेर अवरुद्ध सडक खुलेको छ। गैरातीको पहिरोले सडक दुईतर्फी नै अवरुद्ध भएकोमा अहिले बिहान 7:45 बजेदेखि सडक खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। पहिरोका कारण चितवनबाट काठमाडौँतर्फ तथा काठमाडौँबाट चितवन हुँदै पूर्व र पश्चिम पुग्ने गाडीलाई धादिङका विभिन्न ठाउँमा रोकिएको थियो। सडक खुलेसँगै रोकिएका गाडी र यात्रु गन्तव्यतर्फ लागेका प्रहरीको भनाइ छ। त्यस्तै पानी परेर मुगलिन नारायणगढ सडक खण्ड गैराती अवरुद्ध भएको थियो। नाम्सी पुल नजिकै माथिबाट ढुङ्गा खस्दा सड़क रात में एकतर्फी अवरुद्ध भएकोमा अहिले गाड़ी चलिरहेको जिल्ला ट्राफिक प्रहरीकारले चितवनले जनाएको छ। आज पनि देशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। देशको हिमाली भागका केही ठाउँ र पहाड़ी भागका धेरै ठाउँमा दिउँसो मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै तराई भागका केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसोपछि काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्। बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। गैराती कोशी बागमती र गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो वर्षा भएको थियो। पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणको क्रममा अस्ति बिहिबार हिम पहिरोमा परि सम्पर्कविहीन छजनाको खोजी आज पनि थालिएको छ। नेपाली आरोही निर्मल पूर्जाको नेतृत्वमा गएको अन्तर्राष्ट्रिय टोली हिम पहिरोमा परेको थियो। पूर्जासहित 10 सम्पर्कविहीन भएकोमा हिजो 4 शव भेटिएको छ। पूर्जासहित 6 अवस्था अझै थाहा हुन सकेको छैन, जसमा 5 नेपाली रहेका छन्। पूर्वहादुर गुरुङसहित 4 शव भेटिएको हो। पाकिस्तानी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले हिजो बेलुकादेखि स्थगित खोजी कार्य आज बिहानदेखि फेरि थालिएको जनाएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चारभन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
5: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
2: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
5: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
2: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
5: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
2: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदैछ। सरकारले गएको वर्षदेखि साउन 16 राष्ट्रिय कोदो दिवसका रूपमा मनाउन थालेको हो। यस वर्ष कोदो बाली संरक्षण र प्रवर्धन, खाद्य तथा पोषण सुरक्षा सम्वर्धन नाराका साथ दिवस मनाउन लागि कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका 2 ठोकर्पामा कोदो दिवस विशेष कार्यक्रम आयोजना गरेको छ। सिन्धुपाल्चोक कोदो उत्पादन धेरै हुने जिल्ला मध्ये एक हो। नेपालका 77 जिल्लामा कोदोको उत्पादन हुन्छ। कोदो उत्पादनका लागि अनुकूल जमिन र मौसम हुँदा हुँदै पनि कोदो सहित कोदोजन्य बाली उपेक्षामा परिरहेका छन्। उत्पादनका हिसाबले सबैभन्दा धेरै सम्भावना कर्णाली प्रदेशमा रहेको नेपाल कृषि अनुसन्धान परिषद नार्कले जनाएको छ। कोदो खडेरी र सुक्खा भूगोलमा पनि फल्ने बाली हो। उत्पादन र उत्पादकत्वको हिसाबले यो धान, गहुँ र मकै पछि नेपालको 4 सबैभन्दा महत्त्वपूर्ण बाली मानिन्छ। नेपालमा कोदो, कागुनो, जुनिलो, सामा लगायतका जात छन्। कोदोको रोटी र ढिँडो मात्र नभई अरू विभिन्न परिकार, खिर, मोमो, बिस्कुट, कुकिज बनाएर खान सकिने र स्वास्थ्यका लागि पनि लाभदायक रहेको नार्कका वरिष्ठ वैज्ञानिक डाक्टर कृष्णहरि घिमिरेले बताउनुभयो। उहाँका अनुसार पहिला कोदोलाई हेला गर्ने गरिएको भए पनि पछिल्लो समय यसको उपभोग बढ्दो छ। कोदोले भोकमरी, कुपोषण, जलवायु परिवर्तन र जैविक विविधताको ह्रास जस्ता विश्वव्यापी चुनौतीसँग जुझ्न महत्त्वपूर्ण भूमिका खेल्ने विज्ञले बताएका छन्। संयुक्त राष्ट्रसङ्घले सन् 2023 अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षका रूपमा मनाएको थियो। नेपाल वार्षिक झन्डै 3,30,000 टन कोदो उत्पादन हुने गरेको छ। पछिल्ला वर्षमा कोदोको उत्पादन र क्षेत्रफल घट्दै गएको तर उपभोग बढ्दो रहेकोले भारत लगायतका देशबाट आयात गर्ने गरिएको छ। तथ्याङ्क अनुसार आर्थिक वर्ष 72-73 झन्डै 61 करोड रुपियाँ बराबरको कोदो भित्रिएको छ। हरेक वर्ष अगस्तको पहिलो हप्तामा मनाइने विश्व स्तनपान सप्ताह आजदेखि सुरु भएको छ। यस वर्ष जीवनको दिगो सुरुवातको लागि स्तनपान प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाउन नाराका साथ स्तनपान सप्ताह मनाउन लागि एक हो। अभियानले स्तनपान प्रवर्धनका लागि प्रभावकारी अभ्यासलाई निरन्तरता दिँदै आमा र नवजात शिशुलाई स्वास्थ्य प्रणाली, समुदाय, कार्यस्थल तथा सरकारी नीति मार्फत सहयोग गर्नुपर्नेमा जोड दिएको छ। अब विदेशको खबर। मोरक्कोबाट स्पेनको सेउटा सहरमा प्रवेश गर्ने आप्रवासीको संख्या 60,000 पुगेको अनुमान गरिएको छ। झन्डै 60,000 आप्रवासी स्पेनको उत्तर अफ्रिकी भाग सेउटामा प्रवेश गरेका र यसको दोषी मानव तस्करीमा संलग्न गिरोह रहेको स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बताउनु भएको छ। मानिसहरूको ठूलो ऐरोको क्रममा कम्तीमा 57 ज्यान गएको स्थानीय सञ्चार माध्यमको विवरणलाई उल्लेख गरी बीबीसीले जनाएको छ। हजारौँ आप्रवासी सीमा क्षेत्र पार गरी भित्रने क्रम बढेसँगै स्पेनले सेना परिचालन गरेको छ भने अवस्था गम्भीर मानवीय संकटमा परिणत भएको त्यहाँका अधिकारीले बताएका छन्। छिरेका आप्रवासीलाई आश्रयको अभाव भएको छ। साथमा अभिभावक नभएका बालबालिका सहित हजारौँ आप्रवासी पार्क, सडक र फुटपाथमा रात बिताउन बाध्य भएका छन्। धेरैजना उद्देश्यविहीन रूपमा सडकमा भौँतारिरहेका सार्वजनिक भिडियोमा देखिन्छ। स्पेनको सर्वोच्च अदालतले यसै महिना गरेको एक फैसलापछि आप्रवासी प्रवेश गर्ने क्रम बढेको हो। त्यो फैसलामा सेउटा वा अर्को स्पेनी भूभाग मेलिला पुग्ने प्रयासको क्रममा समुद्रमा रोकिएका आप्रवासीलाई तत्कालै मोरक्को फिर्ता पठाउन नमिल्ने उल्लेख छ। स्थानीय तथ्याङ्क अनुसार सेउटा सहरको जनसङ्ख्या झन्डै 83,600 छ। अब खेल खबर। व्यापक विरोधपछि फिफाले विश्वकप सम्बन्धी विवादास्पद लगानीको योजना रद्द गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रमुख प्रतियोगितामा हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजना रद्द गरेको बताउनु भएको छ। इन्फान्टिनोले प्रस्तावित परियोजनाले विभाजन सिर्जना गरेको र यो अब संस्थाको मूल उद्देश्यको हितमा नरहेको बताएको बीबीसीले जनाएको छ। सदस्य देशका फुटबल सङ्घबाट तीव्र विरोध भएपछि फिफाले गैराती विवादास्पद योजना अघि नबढाउने निर्णय गरेको हो। यसअघि विश्वकपसहित आफ्ना प्रमुख प्रतियोगिताहरू सञ्चालन गर्ने नयाँ कम्पनीमा झन्डै 20% हिस्सा बिक्री गरेर 4.2 अर्ब अमेरिकी डलरसम्म जुटाउने योजना सार्वजनिक गरिएको थियो। तर प्रस्ताव सार्वजनिक भए लगत्तै युरोपेली फुटबल महासङ्घ युईएफएले कडा विरोध जनाएको थियो। एसियाली फुटबल महासङ्घ एएफसीले पनि फिफाको निर्णय प्रक्रियामाथि प्रश्न उठाएको छ। त्यस्तै प्रस्ताव फिर्ता लिनु अघि नै इन्फान्टिनियोका वरिष्ठ सल्लाहकार कार्लोस कोरेडोरले तत्काल लागू हुने गरी राजीनामा समेत दिनुभएको छ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरी घटनापछि उत्पन्न तनाव बिस्तारै साम्य हुँदै धनुषा सप्तरी र सिराहामा अहिले बिहानका लागि कर्फ्यू केही खुकुलो पारियो। सरकार र गणेश यादवका परिवार बीच पनि सहमति। धादिङको जोगीमारामा लेदो सहितको पहिरोले अवरुद्ध सडक खुल्यो। आज पनि एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदै उपेक्षामा परेका कोदोजन्य बालीको प्रवर्धनमा जोड। स्पेनी सहर सेउटामा प्रवेश गर्ने आप्रवासीको संख्या 60,000 पुगेको अनुमान। ज्यान गुमाउनेको संख्या 57 पुग्यो। अवस्था गम्भीर मानवीय संकटमा परिणत भएको भनाई। र व्यापक विरोधपछि फिफाले विश्वकप सम्बन्धी विवादास्पद लगानी योजना रद्द गर्यो।
2: अब बन्छ तपाईको सपनाको घर, किनकि हामी सँग छ सर्वाधिक न्यून ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: साली नदीको शिर,
6: मणिचूडको काख,
5: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
6: शान्ति र आनन्दको अनुभूति,
5: भीडभाडबाट टाढा,
6: सहरबाट नजिकै।
5: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
6: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
2: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। सरकार र लघुवित्त पीडित सङ्घर्ष समिति बीच पाँच बुधे सहमति भएको छ। सहमति अनुसार लघुवित्त पीडितका समस्या समाधानका लागि 15 दिनभित्र कार्यान्वयनको योजनासहितको सिफारिस पेश गरिनेछ। सहमतिसँगै लघुवित्त पीडितहरूले आन्दोलन तथा अनसनका कार्यक्रम स्थगित गरेका छन्। दुवै पक्षबीच लघुवित्त पीडितहरूको समस्या समाधानका लागि उपयुक्त विकल्पसहितको प्रतिवेदन पेश गर्न गठित कार्यदलको 2081 साउन 22 गतिको प्रतिवेदन कार्यान्वयन कार्ययोजनासहित कार्यान्वयनका लागि 15 दिनभित्र अर्थ मन्त्रालयमा सिफारिस पेश गर्ने सहमति भएको छ। त्यस्तै समस्यामा परेका लघुवित्त ऋणीहरूको पुनरुत्थानका लागि पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्ने, कालो सूची र धितो लिलाम सम्बन्धी विद्यमान व्यवस्थाको पुनरावलोकन गर्ने तथा व्यावहारिक समाधानका विकल्पहरू सिफारिस गर्ने लगायत दुवै पक्षबीच सहमति भएको छ। काठमाडौँ महानगरपालिकाभित्रका सहकारीमा बचत जम्मा गर्ने 10,234 जना बचतकर्ताले आफ्नो बचत फिर्ताको माग गर्दै विभागमा उजुरी दिएका छन्। 8,19,58,26,000 रुपियाँ सहकारीमा फँसेको भन्दै उनीहरूले आफ्नो बचत फिर्ताको माग गर्दै विभागमा उजुरी दिएका हुन्। काठमाडौँका सहकारीमा ठूलो मात्रामा तरलता अभाव र सञ्चालकको बदमासी रहेको भन्दै महानगरपालिकाले प्रशासनिक कारवाही र कानुनी प्रक्रियामा कडाई गरेको छ। यस अन्तर्गत 915 वटा सहकारीलाई कारवाहीका लागि जिल्ला प्रहरी परिषद भद्रकारीलाई पत्राचार पनि गरेको छ। 187 वटा सहकारीलाई कारवाहीका लागि सिफारिस गरी पठाएको हो। 40 वटा संस्थाको सघन अनुगमन र 163 वटा संस्थामा आन्तरिक नियन्त्रण निरीक्षण जाँच सूची मार्फत सूक्ष्म अनुगमन गरेको काठमाडौँ महानगरले जनाएको छ। काठमाडौँ उपत्यकाका सुकुम्बासी बस्तीका 339 बालबालिकालाई विभिन्न विद्यालयमा भर्ना गरी आवश्यक सामग्रीको प्रबन्ध मिलाइएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सुकुम्बासी बस्तीका बालबालिकाको पठन पाठनमा मनसुनी वर्षाले असर गरेपछि 270 बालबालिकालाई विद्यालय स्थानान्तरण गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार बालाजुको बुद्ध ज्योति बाल उद्यान आधारभूत विद्यालयका 116 जना विद्यार्थीलाई तरुण माध्यमिक विद्यालयमा तथा बाल कल्याण माध्यमिक विद्यालयका 154 जना विद्यार्थीलाई नेपाल युवक माध्यमिक विद्यालय पकनाजोलमा स्थानान्तरण गरिएको हो। त्यस्तै किर्तिपुरको राधास्वामी सत्सङ्ग केन्द्रमा रहेका 10 जना बालबालिकालाई प्याप्सन काठमाडौँ महानगरको सहयोगमा आवासीय सुविधासहित पूर्ण छात्रवृत्तिमा अध्ययनको व्यवस्था गरिएको छ। यसै गरी भक्तपुरको खरीपाटी बोडेर इच्छङको होल्डिङ सेन्टरमा रहेका 59 जना बालबालिकालाई उनीहरूले रोजेको विद्यालयमा भर्ना गराइएको छ। र एउटा सुनसरीको खबर। सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न ठाउँमा लगाएको अनिश्चितकालीन कर्फ्यू आदेशलाई आजबाट हटाएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले सूचना मार्फत आज बिहान 8:30 बजेदेखि बेलुका 5 बजेसम्मका लागि कर्फ्यू हटाएको जानकारी दिनुभयो। कर्फ्यू हटाए पनि शान्ति सुरक्षालाई ध्यानमा राखेर प्रशासनले स्थानीय प्रशासन ऐन 2028 बमोजिम निषेध आदेश अर्थात् निषेधाज्ञा भने जारी रहेको छ र यो आदेश अनुसार तोकिएका क्षेत्रहरूमा एकै ठाउँमा 5 जनाभन्दा बढी मानिसहरू भेला हुन वा जम्मा हुन पाउने छैनन्। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुनसरी घटनापछि उत्पन्न तनाव बिस्तारै साम्य हुँदै धनुषा सप्तरी र सिराहामा अहिले बिहानका लागि कर्फ्यू केही खुकुलो पारियो। सुनसरीमा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी। सरकार र लघुवित्त पीडित सङ्घर्ष समितिबीच 5 बुधे सहमति, आन्दोलनका कार्यक्रम स्थगित। काठमाडौँ महानगरभित्र सहकारीमा बचत गरेका 10,000 बचतकर्ताबाट विभागमा उजुरी। र काठमाडौँ उपत्यकाका सुकुम्बासी बस्तीका 339 बालबालिकालाई विभिन्न विद्यालयमा भर्ना। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ।

0: From the roads to the racetrack, Michelin, Michelin, Michelin.
1: Safety!
0: Michelin, Michelin, Michelin.
2: World's number one tire brand.
3: सडक सुरक्षा जीवन रक्षा
4: ओ गुरुजी पैदल यात्रीलाई किन पेल्नुहुन्छ तपाईं त सडक खुल्ला हुन साथ दौडिन सक्नुहुन्छ तर पैदल यात्रीले त तपाईंको जस्तो सुविधा पाउनु न त
3: सिप्रदी तथा टाटा मोटर्सको सहकार्य
5: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
6: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बिएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89

0: तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ। निशुल्क परामर्शका लागि 98550 58369 98426 43211 र 98142076704।
1: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
2: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन चित्त उजाउन त होला नि।
3: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
4: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63। वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
0: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन, भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
4: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
0: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
4: अस्पतालमा उपलब्ध सेवाहरू, बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
0: 24 घण्टा इमर्जेन्सी सेवा,
4: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
0: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
4: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
0: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
4: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
0: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
4: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
0: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
4: भेन्टिलेटर सेवा,
0: होल बडी चेकअप जाँचको सुविधा
4: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
0: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, CMC अगाडि भरतपुर 10 चितवन। फोन 056 518 853 5189 53।

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangad Phone 056-490-374-98510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: प्रमाणपत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
5: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त उजाउनु त होला नि।
7: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। सुनसरीका 9 वटा स्थानीय तहमा लगाइएको कर्फ्यू हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यू आदेश हटाए पनि निषेधाज्ञा भने आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी इन्द्र प्रसाद अर्यालले यसअघि साउन 12 गते राति 9 बजेदेखि लगाएको अनिश्चितकालीन कर्फ्यू आज बिहान 8:30 बजेदेखि बेलुका 5 बजेसम्मका लागि हटाइएको बताएका छन्। कर्फ्यू हटाइए पनि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन 2028 दफा 6 उपदफा 3 बमोजिम एकै स्थानमा 5 जना भन्दा बढी मानिस भेला हुन नपाउने निश्चित आदेश जारी रहेको बताइएको छ। अर्को सूचना जारी नभएसम्मका लागि यो व्यवस्था कार्यान्वयनमा रहने प्रशासनले जानकारी दिएको छ। आइतबार राति 2 समुदायका बीचमा झडप भएपछि सशस्त्र प्रहरीको गोली लागि सुनसरीको देवानगंजमा ओम प्रकाश मेहताको मृत्यु भएको थियो। गोली लागि 10 जना घाइते भएका थिए। घाइते मध्ये जयप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएपछि जिल्लाका विभिन्न स्थानमा तोडफोड आगजनी भएको थियो। त्यस्तै देवानगंज घटनालाई लिएर मधेस प्रदेशमा समेत आन्दोलन र प्रदर्शन भएका थिए। यस क्रममा सिराहाको लाहानमा गोली लागेर गणेश यादवको मृत्यु भएको थियो। गृहमन्त्री सुदन गुरुङ र पीड़ित परिवार बीच सहमति भएपछि देवानगंज घटना का मृतक को अन्त्येष्टि गरिएको छ। बीपी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका 3 स्थित कालापानीमा चक्का जाम गरिएको छ। गत जेठ 11 गते स्थानीय र वन प्रशासनसँग भएको विवादमा झुठा मुद्दा लगाइएको भन्दै स्थानीय सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले सड़क चक्का जाम गरेका हुन्। उक्त प्रकरणमा 4 जनामाथि झुठा मुद्दा लगाइएको भन्दै बुधबार कालापानीमा बसेको सर्वदलीय बैठकले आरोपीहरू निर्दोष रहेकाले 3 दिनभित्र मुद्दा फिर्ताका लागि पहल कदमी गर्न बर्दिवास नगरपालिकाका मेयर प्रहलाद कुमार छेत्रीलाई जिम्मेवारी दिने निर्णय गरिएको थियो। त्यसअनुसार बिहिबार बर्दिवास नगरपालिकाको सभाहालमा स्थानीय राजनीतिक दल स्थानीय सरकार प्रहरी तथा प्रमुख जिल्ला अधिकारी बीच सर्वदलीय बैठक बसेको थियो। उक्त बैठकमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मुद्दा दर्ता भइसकेर अनुसन्धानको प्रक्रियामा रहेकाले त्यसलाई तत्काल फिर्ता लिने विषय आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर रहेको बताएका थिए। त्यसपछि बैठक निष्कर्षविहीन बनेको थियो। बैठकमा बर्दिवास नगरपालिकाका प्रमुख प्रहलाद कुमार छेत्रीले मुद्दा फिर्ता गराउन प्रशासनलाई दिएको 3 दिने अल्टिमेटम शुक्रबार सकिने जानकारी गराएका थिए। अविरल वर्षा पहिरो र तथा बाढ़ीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सड़क खण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान 5 बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सड़क पूर्ण रूपमा अवरूद्ध भएका र केही सड़कमा राति सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ। काभ्रे पलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपाल थुक कटुन जेबीसी सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गरी बेलुका 6 देखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यसै गरी कान्ति लोकपथमा पनि बेलुका 5 देखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। इलाम नगरपालिका 9 मेची राजमार्गमा वर्षाका कारण सड़क हिलामे भएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ। सिन्धुपाल्चोकको भोटिकुसी गाउँपालिका स्थित अरणीको राजमार्गका 0 किलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै दोलखाको तामाकोशी गाउँपालिका 5 किर्नेटार स्थित लामा साँगु रामेछाप सड़क खण्डमा सामाकोशी खोलाको भावले सड़क कटान गरेपछि उक्त सड़क पनि अवरुद्ध भएको छ। रसुवाको उत्तर गया गाउँपालिका 5 खाल्टे स्थित पासाङ लामु सड़क खण्डमा त्रिशुली नदीले कटान गरेकाले उक्त सड़क पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले वर्षायाममा पहिरो बाढ़ी तथा सड़क कटानको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सड़कको अवस्थाबारे जानकारी लिन तथा आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। पाकिस्तान चीन सीमा स्थित विश्वको 12 अग्लो हिमाल ब्रड पिक मा आएको हिम पहिरो पछि बेपत्ता भएका अमेरिकी आरोही म्यालोरी गेसको शव फेला परेको छ। गिलगिट बाल्टिस्तानको सूचना विभागका अनुसार उद्धार टोलीले गेसको शव सँगै ओमानकी नादिरा अहमद अब्दुल्ला अल हार्थी र नेपालका पूर्वबहादुर गुरुङको शव पनि पहिचान गरेको छ। तीनैजनाको शव हेलिकप्टर मार्फत अस्पताल पुर्याइएको छ, जहाँ उनीहरूको औपचारिक पहिचान तथा कानूनी प्रक्रिया अघि बढाइने जनाइएको छ। यसअघि पाकिस्तानको अल्पाइन क्लबले चारवटा शव फेला परेको जनाएको थियो, तर पछि आफ्नो विवरण सच्याउँदै दुईवटा शव र एउटा मानव शरीरको अंश मात्रै फेला परेको स्पष्ट पारेको थियो। अल्पाइन क्लबका अनुसार ड्रोन मार्फत थप केही आरोहीहरू देखिएका छन्, तर उनीहरूको अवस्था यकिन गर्न सकिएको छैन। खराब मौसमका कारण उद्धार टोली प्रभावित क्षेत्रमा पुग्न नसकेको र आज पुनः खोजी अभियान सञ्चालन गरिने बताइएको छ। क्लबका अनुसार 81 आरोहीको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको छैन। काराकोरम पर्वत श्रृङ्खलामा रहेको 8,047 अग्लो ब्रड पिकमा बिहिबार शिखर तर्फ उक्लिरहेको 10 सदस्यीय अन्तर्राष्ट्रिय टोली हिम पहिरोमा परेको थियो। उक्त टोलीको नेतृत्व विश्व प्रसिद्ध नेपाली पर्वतारोही निर्मल निम्स पूर्जाले गरिरहेका थिए। उनले सन् 2019 विश्वका 8,000 मिटर भन्दा अग्ला सबै 14 हिमाल केवल 6 महिना भन्दा केही बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए। अल्पाइन क्लबले शुरूआतमा निर्मल पूर्जा सहित 3 जना आरोहीको जीपीएस ट्र्याकरबाट गतिविधि देखिएको जनाएको थियो, तर हेलिकप्टरले ती स्थानमा पुग्दा कुनै पनि आरोही भेटिएनन्। भनेपछि उद्धारकर्ताले टोलीका सदस्य सोहेल साखीको जीपीएस ट्र्याकर चकनाचुर अवस्थामा फेला पारेपछि अहिले देखाएको संकेत प्राविधिक त्रुटि हुन सक्ने अनुमान गरिएको छ। शुक्रबार पाकिस्तान सेनाले 2 उद्धार हेलिकप्टर परिचालन गरेको थियो। ती हेलिकप्टर मार्फत उद्धारकर्मी र विशेष उपकरण प्रभावित क्षेत्रमा पठाइएको अल्पाइन क्लबले जनाएको छ। क्लबले सबै आरोहीको सकुशल उद्धारको कामना गर्दै उनीहरूका परिवार तथा अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायप्रति समेत ऐक्यबद्धता व्यक्त गरेको छ। सुनसरीको घटनालाई लिएर सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका उरही गाउँपालिका 2 तुलसियाका 25 वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सोदन गुरुङ बीच 8 बुँदे सहमति भएको छ। परिवारले अघि सारेका 5 बुँदे मागमा सरकारका तर्फबाट थप 3 बुँदा समावेश गर्दै 8 बुँदे सहमति गरिएको गृहमन्त्री गुरुङले परिवारसँगको भेटघाटपछि संचारकर्मीसँग बताएका हुन्। गृहमन्त्रीका अनुसार सहमति अनुसार घटनाको सत्य तथ्य छानबिन गरिने, गणेशलाई राज्यका तर्फबाट सहित घोषणा गर्ने प्रक्रिया अघि बढाइने, परिवारलाई 10 लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराइने, मृतकका दाई र बहिनीलाई निशुल्क स्वास्थ्य सेवा तथा निशुल्क शिक्षा प्रदान गरिने, गणेशको नाममा पार्क निर्माण गरिने, उनका बुवा आमालाई समेत निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने र सब बुझेर दाह संस्कार गरिने सहमति जुटेको छ। दाह संस्कारका लागि आवश्यक खर्च समेत सरकारले उपलब्ध गराउने जनाइएको छ। शवको अवस्थाबारे परिवारलाई जानकारी नभएको भन्ने प्रश्नमा गृहमन्त्री गुरुङले पोस्टमार्टमका लागि शव धरान स्थित बीपी करेला स्वास्थ्य विज्ञान पठाइएको जानकारी दिएका छन्। घटनाको पक्ष अनुसन्धान हुनेमा स्थानीय र परिवारजन कसरी विश्वस्त हुने भन्ने संसारकर्मीको प्रश्नमा गृहमन्त्री गुरुङले आफूले नै स्वतन्त्र र निष्पक्ष छानबिन समिति गठन गरेको बताएका छन्। उनले सुनसरी र सिराहाका घटनाको अनुसन्धानका लागि अनुभवी अनुसन्धानकर्ता र विज्ञहरूलाई समेटेर समिति बनाइएको उल्लेख गरेका छन्। साउने सोमबार श्रावण 11 गते सुनसरीको देवानगंज 3 कप्तानगंजमा बोलबम यात्राका क्रममा डीजे बजाउँदै गर्दा सप्तकोशी नदीतर्फ 2 समूह बीच विवाद भएपछि झडप भएको थियो। हस्त नेपाली खबर अहिलेलाई यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
1: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वाल पेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73 09 98 0 74 46 142

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलु काबा हजुरको बिदा सकिन थालिसक्यो तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग पुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर
4: सम्पर्क 98550 51584 98651 54998।

0: यो मैलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
6: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
7: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
7: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
7: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।

0: 5570761 र 98550753।
1: 24 घंटा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मंदिर रोड, भरतपुर 10 चितवन। फोन 0956-493-440, 93-580
2: It's 11 o'clock. अहिले 11 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। सिराको लाहानमा जारी कर्फ्यू हटाइएको छ। गोलबजारको कर्फ्यू भने जारी राखिएको छ। सुनसरीमा 2 सम्म विस्फोटको झडप नियन्त्रण लिने क्रममा प्रहरीले चलाएको गोली लागेर युवकको मृत्यु भएको विरोधमा गोलबजारमा भएको प्रदर्शनमा अवरोहीका उपालिका 2 तुलस्याईका 15 वर्षीय गणेश यादवको मृत्यु भएको थियो। यादवको परिवारसँग सहमति भए पनि गोलबजारमा भने कर्फ्यू यथावत राखिएको छ। गणेशको शव नल्याउँदासम्म गोलबजारको कर्फ्यू नहटाइने सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताएका छन्। त्यस्तै जनकपुर धाममा सद्भाव र्याली पश्चात कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरिएको छ। अवस्था तनावग्रस्त बनेपछि गत बिहिबार दिउँसो 3:30 बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको थियो। आज बिहान 10 बजेदेखि भने कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद बुइटेलले जानकारी दिएका छन्। सुनसरी घटनापछि जनकपुर धाम सहित मधेसका जिल्लाहरूमा विरोध प्रदर्शन भएको थियो। प्रदर्शन रोक्न स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो। यसअघि सुनसरी र सिराको लाहानमा पनि कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा बकस पत्र गराउँदा घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालय ललितपुरका 3 नायब सुब्बास सहित 5 जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट 3 लाख रुपियाँ बरामद भएको छ। अख्तियारले गैराती ललितपुर मालपोतका नायब सुब्बाहरू उत्तम कुवर, विशाल सुन्दास र राजकुमार मगरलाई पक्राउ गरेको हो। उनीहरूसँगै लेखापढी व्यवसायी रु शैलेन्द्र राणा मगर र समीर कटुवाल समेत पक्राउ परेका छन्। जग्गाको बकस पत्र गराउने काममा दुःख र हैरानी दिएर सेवाग्राहीसँग घुस मागेको आरोपमा उनीहरू पक्राउ परेका हुन्। अख्तियारले उनीहरूसँग घुस बाहेक स्रोत नखुलिएको 25,000 रुपियाँ पनि बरामद भएको जनाएको छ। उनीहरू एक होटलबाट पक्राउ परेका हुन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। तराईका विभिन्न 6 जिल्लामा सामाजिक सद्भाव बिथोलेको आरोपमा प्रहरीले 39 जनालाई नियन्त्रणमा लिएको छ। केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफलेका अनुसार शुक्रबार पक्राउ परेका ती व्यक्ति अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएका छन्। उनीहरूले सामाजिक सद्भाव बिथोल्ने गतिविधि गरेको बताइएको छ। शुक्रबार सबैभन्दा बढी धनुषामा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयको हिरासतमा 21 जनालाई राखिएको छ भने त्यसबाहेक सिराहामा 5, सर्लाहीमा 9, पर्समा 1, महोत्तरीमा 2 र सप्तरीमा 1 जनालाई नियन्त्रणमा लिएको छ। धनुषा महोत्तरी र सिराहामा बिहिबार पक्राउ परेका 25 जनालाई आवश्यक अनुसन्धान पछि हाजिरी जमानीमा छोडिएको जनाइएको छ भने बिहिबार धनुषामा 12, महोत्तरीमा 10 र सिराहामा 1 जना पक्राउ परेका थिए। बीपी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका दिन स्थित कालापानीमा चक्का जाम गरिएको छ। गत जेठ 11 गते स्थानीय र वन प्रशासनसँग भएको विवादमा झुटा मुद्दा लगाइएको भन्दै स्थानीय सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले सड़क चक्का जाम गरेका छन्। उक्त प्रकरणमा 4 जनामाथि झुटा मुद्दा लगाइएको भन्दै

बुधबार काला पानीमा बसेको सर्वदलीय बैठकले आरोपीहरू निर्दोष रहेकाले तीन दिनभित्र मुद्दा फिर्ताका लागि पहलकदमी गर्न बर्दिवास नगरपालिकाका मेयर प्रहलाद कुमार छेत्रीलाई जिम्मेवारी दिने निर्णय गरेको थियो। त्यसअनुसार बिहिबार बर्दिवास नगरपालिकाको सभाहालमा स्थानीय राजनीतिक दल, स्थानीय सरकार, प्रहरी तथा प्रमुख जिल्ला अधिकारी बीच सर्वदलीय बैठक बसेको थियो। उक्त बैठकमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मुद्दा दर्ता भइसकेर अनुसन्धानको प्रक्रियामा रहेकाले त्यसलाई तत्काल फिर्ता लिने विषय आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर रहेको बताएका थिए। त्यसपछि बैठक निष्कर्ष विहीन बनेको थियो। बैठकमा बर्दिवास नगरपालिकाका प्रमुख प्रहलाद कुमार छेत्रीले मुद्दा फिर्ता गराउन प्रशासनलाई दिएको तीन दिने अल्टिमेटम शुक्रबार सकिने जानकारी गराएका थिए। हरेक वर्ष अगस्तको पहिलो हप्तामा मनाइने विश्व स्तनपान सप्ताह आजदेखि शुरू भएको छ। यस वर्ष जीवनको दिगो शुरूआतका लागि स्तनपान प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाऊ नाराका साथ स्तनपान सप्ताह मनाइँदैछ। अभियानले स्तनपान प्रवर्धनका लागि प्रभावकारी अभ्यासलाई निरन्तरता दिँदै आमा र नवजात शिशुलाई स्वास्थ्य प्रणाली, समुदाय, कार्यस्थल तथा सरकारी नीति मार्फत सहयोग गर्नुपर्नेमा जोड दिएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओ, राष्ट्रसंघीय बाल कोष युनिसेफ, विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका संस्थाको सहयोगमा आजदेखि एक हप्तासम्म विभिन्न कार्यक्रम गरी मनाइँदैछ। स्तनपान शिशुको स्वास्थ्य संरक्षण गर्ने सबैभन्दा सरल र प्रभावकारी उपाय मध्ये एक हो। यसले शिशुलाई आवश्यक पोषण प्रदान गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने, गम्भीर रोगबाट जोगाउने तथा मस्तिष्कको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विभिन्न अध्ययनहरूले पुष्टि गरेको छ। स्तनपानले आमाको स्वास्थ्यमा पनि महत्वपूर्ण लाभ पुर्याउने डब्ल्युएचओले जनाएको छ। नियमित स्तनपानले स्तन तथा डिम्बाशयको क्यान्सर र टाइप 2 मधुमेह जस्ता नसर्ने रोगको जोखिम घटाउन सहयोग पुग्ने उल्लेख गरिएको छ। सन् 2012 करिब 37% रहेको जन्मदेखि छ महिनासम्मको पूर्ण स्तनपानको दर अहिले सुधार भई 47% भन्दा माथि पुगेको छ। यसै गरी नेपालमा 2 वर्षसम्म स्तनपान गराउने आमाहरूको संख्या 50% पुगेको छ। 2 वर्षसम्म स्तनपान गराइने आमाको संख्या पछिल्ला 5 वर्षमा 38%बाट बढेर 50% पुगेको हो। यी उपलब्धिले आमा र परिवारलाई लक्षित नीति तथा कार्यक्रममा गरिएको लगानी प्रभावकारी भएको देखाएको डब्ल्युएचओ र युनिसेफले जनाएका छन्। हवस्त नेपाली खबर अहिलेलाई यति नै। मध्याह 12 बजी नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ। कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
1: सर र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो, ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन, बुहारीसँग किन बिना सित्तैमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119 32811 र 98653773687।
5: घाटै लायो चुर्नुमै बारो असी त्यहाँ आएर अहिले चाहिँ।

0: भनेको त्यसमा पनि घटाइ लायो होइन के गरौँ बा अब
1: ल हेर इन्का बुद्धि चाल्ने पनि तरिका पार्नलाई के खुवाउँछौ ल यो विजय प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
2: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
3: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855063172 र 9852512200
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
4: माडीवासीहरूका लागि खुसीको खबर
5: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी मोबाइल 9849664977 र 9820235212

0: 93.2 Swadesh FM.
1: बासे पर्यो आज राति मायालुको घरमा, बासे पर्यो आज राति

0: म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 09 98 094 46 182 र 98 495 225।
5: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: प्रकृति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 9802421343 र 9814829233
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
4: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
3: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
1: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 9855563938 र 9855565042

0: का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटल को ठीक अगाडि सम्पर्क 0556 5569 5355 7707061 र 0855 7703
2: 24 घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4 93 580 र 98 550 26 440
3: It's 12 o'clock. अहिले 12 बजेको छ.
4: The solutions.

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरी धनुषार लहानको कर्फ्यू हट्यो। सुनसरीमा बेलुका 5 बजेसम्मका लागि निषेधाज्ञा लागू। राजमार्गमा गाडी चल्न सक्ने। विश्व स्तनपान सप्ताह आजदेखि सुरु। 2 वर्षसम्म स्तनपान गराउने आमाहरूको संख्या 50% पुग्यो। घुस सहित भूमि प्रशासन कार्यालय लगनखेल ललितपुरका 5 जना पक्राउ। थप अनुसन्धान चल्दै। रुसले युक्रेनको राजधानी कियेभमा मिसाइल र ड्रोन आक्रमण गर्यो। 3 जनाको ज्यान गयो। र व्यापक विरोधपछि फिफाको विश्वकप सम्बन्धी विवादास्पद लगानी योजना रद्द। नेपाल खबरमा अब पूरा खबर। सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न ठाउँमा लगाएको अनिश्चितकालीन कर्फ्यू आदेशलाई हटाएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले विज्ञप्ति मार्फत आज बिहान 8:30 बजेदेखि बेलुका 5 बजेसम्मका लागि कर्फ्यू हटाएको जानकारी दिनुभएको छ। कर्फ्यू हटाए पनि शान्ति सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले स्थानीय प्रशासन ऐन 2028 बमोजिम निषेधाज्ञा लागू गरेको छ। यो आदेश अनुसार तोकिएका क्षेत्रमा एकै ठाउँमा 5 जनाभन्दा धेरै मानिस भेला हुन वा जम्मा हुन हुलुज्जत गर्न पाइने छैन। महेन्द्र राजमार्गमा गाडी निर्वाध रूपमा चल्न सक्ने प्रमुख जिल्ला अधिकारी अर्यालले उज्यालोलाई बताउनु भएको छ। इटहरी उपमहानगरपालिकाको वडा 16 र 17 अन्तर्गत महेन्द्र राजमार्गको 200 मिटर दायाँ बायाँ क्षेत्र, रामधुनी नगरपालिकाको वडा नम्बर 1 र 5 अन्तर्गत महेन्द्र राजमार्गको 200 मिटर दायाँ बायाँ क्षेत्र, इनरुहा, दुहबी, बोक्राहा, नरसिंह, कोशी, गढी, देवानगंज, हरिनगर र बोर्जुको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ। यसअघि गएको साउन 12 गते रातिदेखि अर्को सूचना नआएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको थियो। देवानगंजमा आइतबार राति युवाहरूबीच भएको झडपमा 2 जनाको ज्यान गएपछि सुनसरीसहित तराई मधेसका विभिन्न जिल्लामा अवस्था तनावपूर्ण बनेको थियो। यस्तै जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यू आदेश हटाउँदै निषेधाज्ञा लागू गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले निकालेको विज्ञप्तिमा आज बिहान 10 बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको उल्लेख छ। त्यस्तै जिल्ला प्रशासन कार्यालय सिराहाले लहान नगरपालिकाको कर्फ्यू आदेश हटाएको छ। प्रशासनले नागरिकलाई शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न पनि आग्रह गरेको छ। हरेक वर्ष अगस्तको पहिलो हप्तामा मनाइने विश्व स्तनपान सप्ताह आजदेखि सुरु भएको छ। यस वर्ष जीवनको दिगो सुरुवातका लागि स्तनपान प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाऊ नाराका साथ स्तनपान सप्ताह मनाइँदैछ। अभियानको स्तनपान प्रवर्धनको लागि प्रभावकारी अभ्यासलाई निरन्तरता दिँदै आमा र नवजात शिशुलाई स्वास्थ्य प्रणाली, समुदाय कार्यस्थल तथा सरकारी नीति मार्फत सहयोग गर्नुपर्नेमा जोड़ दिएको छ। विश्व स्वास्थ्य संगठन WHO, राष्ट्रसंघीय बाल कोष युनिसेफ, विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका संघ संस्थाहरूको सहयोगमा आजदेखि 1 हप्तासम्म विभिन्न कार्यक्रम गरी दिवस मनाउने गरिन्छ। स्तनपान शिशुको स्वास्थ्य संरक्षण गर्ने सबैभन्दा सरल र प्रभावकारी उपाय मध्येको एक हो। यसले शिशुलाई आवश्यक पोषण प्रदान गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने, गम्भीर रोगबाट जोगाउने तथा मस्तिष्कको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विभिन्न अध्ययनले समेत पुष्टि गरेका छन्। सन् 2012 झण्डै 37% रहेको जन्मदेखि 6 महिनासम्म पूर्ण स्तनपानको दर अहिले सुधार भई 47% भन्दा माथि पुगेको छ। त्यसै गरी नेपालमा 2 वर्षसम्म स्तनपान गराउने आमाहरूको संख्या 50% पुगेको छ। यी उपलब्धिले आमा र परिवारलाई लक्षित नीति तथा कार्यक्रममा गरिएको लगानी प्रभावकारी भएको देखाएको WHO र युनिसेफले जनाएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा बकस पत्र गराउँदा घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालय लगनखेल ललितपुरका 3 नासुसहित 5 जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट 3 लाख रुपियाँ बरामद भएको छ। अख्तियारको टोलीले गैराती ललितपुर मालपोतका नासुहरू उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगरलाई पक्राउ गरेको हो। उनीहरूसँगै लेखापढी व्यवसायी शैलेन्द्र राणा मगर र समीर कटवाल समेत पक्राउ परेका अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो। जग्गाको बकस पत्र गराउने काममा दुःख र हैरानी दिएर सेवाग्राहीसँग घुस मागेको आरोपमा उनीहरू पक्राउ परेका हुन्। अख्तियारले उनीहरूसँग घुस रकम बाहेक स्रोत नखुलेको 24,890 रुपियाँ पनि बरामद भएको जनाएको छ। उनीहरू एक होटलबाट पक्राउ परेका हुन्। पक्राउ परेकामाथि थप अनुसन्धान

0: भइरहेको अख्तियारले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा भ्रम फैलाउने सामाजिक सञ्जाल र डिजिटल मिडियामाथि कारवाही प्रक्रिया सुरु, आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदै लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज. यतिन्जेल हामीले सुनसरी धनुषा र लहानको कर्फ्यू हट्यो. सुनसरीमा बेलुका 5 बजेसम्मका लागि निषेधाज्ञा लागू. राजमार्गमा गाडी चल्न सक्ने. विश्व स्तनपान सप्ताह आजदेखि सुरु लगायतका खबरहरू प्रस्तुत गर्यौं. नेपाल खबरमा अब थप खबरहरू. प्रेस काउन्सिलले धार्मिक तथा सामाजिक सद्भाव भड्काउने, त्रास फैलाउने र भ्रामक सामग्री सम्प्रेषण गर्ने सामाजिक सञ्जाल र डिजिटल चार माध्यममाथि कारवाही थालेको छ. अफवाह फैलाउने अनलाइन पोर्टल र सामाजिक सञ्जालका पेजमाथि निगरानी बढाउँदै काउन्सिलले अनुसन्धान र कारवाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार समेत गरेको छ. काउन्सिलका अनुसार सामाजिक सद्भाव बिथोल्ने खालका सामग्री प्रकाशन तथा प्रसारण गर्ने 11 मिडियाका 14 आपत्तिजनक सामग्री तत्काल हटाउन निर्देशन दिएकोमा 10 सञ्चार माध्यमले आफ्ना विवादास्पद सामग्री हटाएका छन्. पटक पटक सचेत गराउँदा पनि भ्रामक सामग्री हटाउन नमान्नेलाई काउन्सिलले तीन पटकका लागि भन्दै पुनः सचेत गराएको छ. यस्तै दर्ता प्रक्रियामै न्यायिक सञ्चालनमा रहेका र अफवाह फैलाउन सक्रिय देखिएका अरू 7 सामाजिक सञ्जालका पेज विरुद्ध भने आवश्यक कानूनी कारवाहीका लागि साइबर ब्युरोमा पत्राचार गरिएको काउन्सिलले जनाएको छ. आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदैछ. सरकारले गएको वर्षदेखि साउन 16 राष्ट्रिय कोदो दिवसका रूपमा मनाउन थालेको हो. यस वर्ष कोदो बाली संरक्षण र प्रवर्धन, खाद्य तथा पोषण सुरक्षा सम्वर्धन नाराका साथ दिवस मनाउन लागि छ. कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका 2 ठोकर्पामा कोदो दिवस विशेष कार्यक्रमको आयोजना गरेको छ. नेपालका 77 जिल्लामा कोदोको उत्पादन हुन्छ. कोदो उत्पादनका लागि अनुकूल जमिन र मौसम हुँदाहुँदै पनि कोदो सहित कोदोजन्य बाली उपेक्षामा परेका छन्. पहिला कोदोलाई हेला गर्ने गरिएको भए पनि पछिल्लो समय यसको उपभोग र माग भने बढ्दो छ. अब विदेशको खबर. रुसले आज बिहान युक्रेनको राजधानी कियेभलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल र ड्रोन मार्फत ठूलो आक्रमण गरेको छ. यो आक्रमणमा कम्तीमा 3 ज्यान गएको र दर्जनौ घाइते भएका युक्रेनी सुरक्षा अधिकारीलाई उद्धृत गरी एपीले जनाएको छ. कियेभका मेयर भिताली क्विट्स्कूले बताए अनुसार सोलोमियान्स्की जिल्लामा मिसाइलका भग्नावशेष खस्दा 5 आवासीय भवनमा क्षति पुगेको छ. भवनभित्र केही व्यक्ति फँसेको आशंका गरिएको छ. सेप्चेन्स्की जिल्लाको अर्को आवासीय भवन को पहिलो र दोस्रो तला आंशिक रूपमा भत्किँदा त्यहाँ पनि केही व्यक्ति फँसेका छन्. 2 अघि रुसले युक्रेनभर गरेको व्यापक मिसाइल र ड्रोन आक्रमणमा 10 सर्वसाधारण नागरिकले ज्यान गुमाएका थिए. यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको मिसाइल आक्रमणको सामना गर्न अमेरिका तथा अन्य पश्चिमी साझेदारसँग थप प्याट्रियट हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन पुनः आग्रह गर्नुभएको छ. हालै अङ्गरामा सम्पन्न नेटो शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई थप प्याट्रियटिक प्रणाली उपलब्ध गराउने सङ्केत दिनुभएको थियो. अब खेल खबर. व्यापक विरोधपछि फिफाले विश्वकप सम्बन्धी विवादास्पद लगानीको योजना रद्द गरेको छ. विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फानिटोले प्रमुख प्रतियोगितामा हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजना रद्द गरेको बताउनु भएको छ. इन्फान्टिनोले प्रस्तावित परियोजनाले विभाजन सिर्जना गरेको र यो अब संस्थाको मूल उद्देश्यको हितमा नरहेको बताएको बीबीसीले जनाएको छ. सदस्य देशका फुटबल संघबाट तीव्र विरोध भएपछि फिफाले गैराती विवादास्पद योजना अघि नबढाउने गरेको हो. यसअघि विश्वकप सहित आफ्ना प्रमुख प्रतियोगिताहरू सञ्चालन गर्ने नयाँ कम्पनीमा झन्डै 20% हिस्सा बिक्री गरेर 4.2 अर्ब अमेरिकी डलरसम्म जुटाउने योजना सार्वजनिक गरिएको थियो. तर प्रस्ताव सार्वजनिक भए लगत्तै युरोपेली फुटबल महासंघ युईएफएले कडा विरोध जनाएको थियो. एसियाली फुटबल महासंघ एएफसीले पनि फिफाको निर्णय प्रक्रियामाथि प्रश्न उठाएको थियो. यस्तै प्रस्ताव फिर्ता लिनु अघि नै इन्फान्टिनियोका वरिष्ठ सल्लाहकार कार्लोस कोरेडोरले तत्काल लागू हुने गरी राजीनामा दिनुभएको थियो. उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक. सुनसरी धनुषा र लहानको कर्फ्यू हट्यो. सुनसरीमा बेलुका 5 बजेसम्मको लागि निषेधाज्ञा लागू. राजमार्गमा गाडी चल्न सक्ने. विश्व स्तनपान सप्ताह आजदेखि सुरु. 2 स्तनपान गराउने आमाहरूको संख्या 50% पुग्यो. घुससहित भूमि प्रशासन कार्यालय लगनखेल ललितपुरका 5 पक्राउ. थप अनुसन्धान चल्दै. रुसले युक्रेनको राजधानी कियेभमा मिसाइल र ड्रोन आक्रमण गर्यो, 3 जनाको ज्यान गयो। र व्यापक विरोधपछि फिफाको विश्वकप सम्बन्धी विवादास्पद लगानी योजना रद्द। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।

0: कुंवर मोटरसाइकिल वर्कशॉप कीर्तनपुर, प्रोप्राइटर इंद्रजीत कुंवर, फोन 98042211343 र 98184929230।
1: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
2: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बीबीए र बीएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
1: प्रवेश परीक्षा साउन 2 साता र कक्षा सञ्चालन साउन 3 सातादेखि।
2: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
1: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
2: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
1: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
2: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
1: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र

0: नगरपालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा ईईजी ईसीटी सहितको मनोरोग सेवा
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 056-493-7338 मोबाइल 98-550-88-002
4: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार हैन भोक लागेको छैन तिमीहरुलाई
5: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीं गरिएन अब चाउमिनमा चित्त बुझाउन त होला नि
6: त के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ लहिरा जाउ त्यतैतिर
7: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97-45-23-91-63
8: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
9: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
10: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-5359-6053 98-550-7071 र 98-550-7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-2640
3: It's 1 o'clock. अहिले 1 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। नेपाल आयल निगमले ग्यास उद्योगीहरूलाई बजारमा ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन अनुरोध गरेको छ। निगमले शनिबार विज्ञप्ति जारी गरेर ग्यास उद्योगीहरूलाई बजारमा ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन अनुरोध गरेको हो। 14.2 केजीको ग्यास सिलिण्डरको बिक्री वितरणको शुरूआत पश्चात बजारमा ग्यास अभाव भन्ने उपभोक्ता वर्गबाट गुनासो आइरहेको सम्पूर्ण ग्यास उद्योगीले बजारमा ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन अनुरोध छ विज्ञप्तिमा भनिएको छ। आयल निगमले विक्रेताहरूलाई कर्यासी परियोजनका लागि उपभोक्तालाई प्राथमिकतामा राखेर खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको रेकर्ड राखेर व्यवस्थित रूपमा ग्यासको बिक्री वितरण गर्न अनुरोध गरेको छ। आयल निगमले ग्यास नपाएको अवस्थामा हटलाइन नम्बर 01597190902 कार्यालय समयभित्रमा सम्पर्क गर्न पनि भनेको छ। तराई मधेसमा देखिएको तनाव, सर्वपक्षीय संवाद, सुरक्षा उपस्थितिको वृद्धि र स्थानीय समुदायको सक्रियतापछि कर्मश साम्य हुँदै गएको छ। सरकार, राजनैतिक दल, नागरिक समाज, धार्मिक अगुवा र स्थानीय तहले संयमता, संवाद र सहिष्णुता मार्फत सामाजिक सद्भाव जोगाउने प्रयासलाई तीव्र बनाएका छन्। विभिन्न जिल्लामा शान्ति र सद्भाव कायम गर्न र्याली, बैठक तथा प्रतीकात्मक अभियान सञ्चालन भइरहेका छन् भने अफवाह र हिंसाबाट जोगिन सबै पक्षले अपील गरेका छन्। सुनसरीका 9 स्थानीय तहमा लगाइएको कर्फ्यू हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यू आदेश हटाए पनि निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी इन्द्र प्रसाद अर्यालले यसअघि साउन 12 गते राति 9 बजेदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यू आज बिहान 8:30 बजेदेखि बेलुका 5 बजेसम्म हटाइएको हो। आइतबार राति दुई समुदायका बीचमा झडप भएपछि सशस्त्र प्रहरीको गोली लागि सुनसरीको देवानगंजमा ओम प्रकाश मेहताको मृत्यु भएको थियो। गोली लागेर 10 घाइते भएका थिए। घाइते मध्ये जयप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएपछि जिल्लाका विभिन्न स्थानमा तोडफोड आगजनी भएको थियो। यता सिराहाको लहानमा जारी कर्फ्यू हटाइएको छ। गोलबजारको कर्फ्यू भने जारी छ। सुनसरीमा दुई समूह बीच भएको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर युवाको मृत्यु भएको विरोधमा गोलबजारमा भएको प्रदर्शनमा औरई गाउँपालिका 2 तुलसियाका 15 गणेश यादवको मृत्यु भएको थियो। यसैबीच जनकपुरमा सद्भाव र्याली पश्चात कर्फ्यू हटाएर निषेधाज्ञा जारी रहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। नेपाली कांग्रेसले प्राकृतिक विपद व्यवस्थापन सम्बन्धी आन्तरिक प्रशिक्षण शुरू गरेको छ। केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सानेपामा शनिबारदेखि 3 दिने प्रशिक्षण शुरू भएको हो। प्रशिक्षणमा सैद्धान्तिक ज्ञानसँगै प्राविधिक सिप सिकाइनुका साथै अभ्यास समेत गराइनेछ। प्राकृतिक विपदको क्षेत्रमा लामो समयदेखि स्वदेश र विदेशमा कार्य गरिरहेका विषय विज्ञले प्रशिक्षकका रूपमा सहजीकरण गरिने बताइएको हो। र नेकपा एमाले बागमती प्रदेशको मुख्यमन्त्री संसदीय दलका नेता नफिर्ने भएको छ। पार्टीका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल सहित बागमती प्रदेशका सीमित नेतासँग छलफल भएपछि संसदीय दलको नेता नफिर्ने निर्णयमा पुगेको हो। संसदीय दलका नेता जगन्नाथ थपलियालाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने निर्णय भएको छ। बागमती प्रदेशका नेकपा एमालेका प्रमुख सचेतक एकलाल श्रेष्ठले विधि र पद्धति अनुसार नै मुख्यमन्त्री चयन हुने बताउनु भएको हो। अवस्त नेपाली खबर अहिलेलाई यति नै। अहिले 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर।
1: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना, स्यालेरी 100, ORM प्लस खाना बस्न फ्री, हाउस किपिङ क्लिनर 150 जना, स्यालेरी 90, ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। कम्पनीबाट उपलब्ध गरिने सेवाहरू: कर्मचारीको छोराको विवाहमा 100 ORM, कर्मचारीको छोरीको विवाहमा 150 ORM, बाल बच्चा छात्रवृत्ति, कर्मचारीको बच्चाले कक्षा 10-12 डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM, उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र, करियर वृद्धि र पदोन्नति गर्ने अवसर, प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता, दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
2: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
3: 056-49-0034,
2: माडी सम्पर्क 98-426-43-211, 98-142-076-04 र 98-550-58-369।
4: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
5: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
4: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
5: सम्पर्क 98-457-31-034 र 97-443-43-915।
6: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
4: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
6: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ECG, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
4: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98-550-26-440।
6: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

0: बाढीवासीहरुका लागि खुशीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 9849064977 र 9820235212।
3: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाऊ भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
4: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
5: सम्पर्क 97625 73 09 98 0 74 46 182 र 98 4 91 95 225।
6: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
7: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउ, न्यायको लागि एकजुट हौ।
6: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
8: फ्री भिसा, फ्री टिकट सहित दुबईमा रोजगारीका लागि सुवर्ण अवसर।
9: दुबईको प्रतिष्ठित कम्पनी इसादाहा कम्पनीबाट हाउसकिपिङ, क्लिनर, महिला पुरुष 50 जना, सेलरी 40,800 भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही असार 28 गते बिहिबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
8: देवान, मेन पावर, नारायणगढ, लाइन सोक, सम्पर्क 98 550 58 369, 98 426 43 211 र 98 142 076 04।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राजनीतिलाई शक्ति र सत्ता प्राप्त गर्ने माध्यमका रूपमा लिन नहुने बताउनु भएको छ। पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज पार्टी कार्यालय सानिपामा आयोजना गरेको विपद पूर्व तयारी तथा प्रतिकार्य प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति थापाले जनसेवाको रूपमा राजनीतिलाई लिनै पर्ने बताउनु भएको हो। राजनीतिलाई केवल शक्ति र सत्ता प्राप्त गर्ने माध्यमको रूपमा नभई सार्वजनिक र मानव सेवाको सबैभन्दा ठूलो रूप मान्नुपर्ने उहाँको भनाइ छ। उहाँले सिपमा आधारित विपद व्यवस्थापनमा जोड़ दिँदै विपदको समयमा उद्धार गर्न भावना इच्छा र स्वतस्फूर्त रूपमा कार्य मात्र प्राप्त नहुने धारणा राख्नुभयो र सबै 753 पालिकामा स्वयंसेवक संयन्त्र स्थापना गर्ने योजना रहेको जानकारी दिनुभएको छ। नेपाल आयल निगमले ग्यास उद्योगीहरूलाई बजारमा ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन अनुरोध गरेको छ। निगमले शनिबार आज विज्ञप्ति जारी गरेर ग्यास उद्योगीलाई बजारमा ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन अनुरोध गरेको हो। 14.2 केजीको ग्यास सिलिण्डरको बिक्री वितरणको शुरूआत पश्चात बजारमा ग्यास अभाव भन्ने उपभोक्ता वर्गबाट गुनासो आइरहेकाले सम्पूर्ण ग्यास उद्योगीले बजारमा ग्यासको सहज आपूर्तिको व्यवस्था मिलाउन अनुरोध छ विज्ञप्तिमा भनिएको छ। तराई मधेसमा देखिएको तनाव, सर्वपक्षीय संवाद, सुरक्षा उपस्थितिको वृद्धि र स्थानीय समुदायको सक्रियतापछि कर्मश साम्य हुँदै गएको छ। सरकार, राजनैतिक दल, नागरिक समाज, धार्मिक अगुवा र स्थानीय तहले संयमता, संवाद र सहिष्णुता मार्फत सामाजिक सद्भाव जोगाउने प्रयासलाई तीव्र बनाइरहेका छन्। विभिन्न जिल्लामा शान्ति र सद्भाव कायम गर्न र्याली, बैठक तथा प्रतीकात्मक अभियान सञ्चालन भइरहेका छन् भने अफवाह र हिंसाबाट जोगिन सबै पक्षले अपील गरिरहेका छन्। सुनसरीका 9 स्थानीय तहमा लगाइएको कर्फ्यू हटाइएको छ। सिराहाको लहानमा जारी कर्फ्यू हटाइएको छ। गोल बजारको कर्फ्यू जारी छ। सुनसरीमा 2 समूह बीच भएको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर युवकको मृत्यु भएको विरोधमा गोल बजारमा भएको प्रदर्शनमा औरै गाउँपालिका 2 तुलसी हाइयाहीका 15 गणेश यादवको मृत्यु भएको थियो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश स्थित सुरक्षा निकायका प्रमुखसँग समसामयिक सुरक्षा तथा विपद व्यवस्थापनका विषयमा छलफल गर्नुभएको छ। मुख्यमन्त्री शाहले शनिबार प्रदेश स्थित सुरक्षा निकायका प्रमुखको बैठक बोलाएर समसामयिक तथा सुरक्षा र विपद व्यवस्थापनका विषयमा छलफल गर्नुभएको हो। बैठकमा मुलुकमा विकसित राजनैतिक तथा सामाजिक अवस्था, विभिन्न क्षेत्रमा भइरहेका आन्दोलन, सम्भावित प्रदर्शन र झडपका घटनाका साथै मनसुन सक्रिय भएसँगै प्रदेश का विभिन्न जिल्लामा आउन सक्ने बाढी, पहिरो, डुबान जस्ता विपदबाट उत्पन्न हुन सक्ने चुनौतीबारे छलफल भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। परदेश

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
1: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। अर्घाखाँचीमा हिन्दू र मुस्लिम समुदायका युवाहरूले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सन्धि खर्कमा संयुक्त सद्भाव कार्यक्रम सम्पन्न गरेका छन्। तराईका केही जिल्लामा देखिएको तनावप्रति चिन्ता व्यक्त गर्दै युवाहरूले आपसी भाइचारा र राष्ट्रिय एकताको बलियो सन्देश प्रवाह गरेका हुन्। कार्यक्रममा सहभागी नसिब खानले भन्नुभयो, हामी सबै नेपाली हौ र हाम्रो धर्म फरक भए पनि सम्बन्ध सम्मान र सहअस्तित्व एउटै हो। उद्योग विभागले स्थिर पूँजी 25 करोड़ भन्दा कम पूँजी भएका उद्योगको विभिन्न सिफारिशका काम प्रदेश सरकार र स्वमहतका निकायबाट हुने स्पष्ट पारेको छ। विभागले सार्वजनिक सूचना जारी गरेर प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने स्थिर पूँजी 25 करोड़ भन्दा कम पूँजी भएका उद्योगको हकमा उद्योगको लागि आवश्यक पर्ने मेसिनरी, औजार, कच्चा पदार्थ सम्बन्धी कार्य प्रदेश सरकार र स्वमहतका निकायबाट हुने उद्योग विभागले जनाएको हो। अवस्त अहिलेको लागि नेपाली खबर यहीँ सकिन्छ। 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ।

0: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
0: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
0: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
2: नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर। साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ। निःशुल्क परामर्शका लागि 98550-58369, 98426-43211 र 98142-76704।
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98550-60359 र 98550-67359।

अनुहार भरे कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्ती नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुखती फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमानमा रोजगारीका लागि सुवर्ण अवसर
2: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना स्यालरी 100 ORM प्लस खाना बस्न फ्री हाउसकिपिङ क्लिनर 150 जना स्यालरी 90 ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला कम्पनीबाट उपलब्ध गरिने सेवाहरू कर्मचारीको छोराको विवाहमा 100 ORM कर्मचारीको छोरीको विवाहमा 150 ORM बाल बच्चा छात्रवृत्ति कर्मचारीको बच्चाले कक्षा 10-12 डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र करियर वृद्धि र पदोन्नति गर्ने अवसर प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ
3: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
4: 056-49-0034
3: माडी सम्पर्क 98426-43211 98142-076-04 र 98550-58369
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2:00 बजे लागेछ यार
6: हैन भोक लागेको छैन तिमीहरुलाई
7: भोक त लागेछ नि तर के गर्नु खानाको अर्डर कहि गरिएन अब चाउमिनमै चित्त बुझाउन त होला नि
8: तत् के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ लहिर जाऊ त्यतैतिर
9: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97-45-23-91-63
10: हेलो आयन के छ
11: के हो यार सम्राट यहाँ खाडीमा गर्मी छ के छ हरि माडीतिर हाम्रो नेपालमा
10: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
11: भिडियो अन गर न यार
10: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
11: कुन जमानामा छौ यार टेकमाइन्ड जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला
12: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ
1: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
13: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई
9: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने रगत आउने दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने फुट्ने पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा
12: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म
9: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार
12: सम्पर्क 98-457-31-034 र 97-443-43-915

0: नमस्कार, म बोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। तराई मधेसका विभिन्न जिल्लामा उत्पन्न तनाव कम हुँदै सुनसरी, धनुषा र सिरोहामा कर्फ्यू हटाइयो, निषेधाज्ञा कायमै। पाकिस्तानको हिमालमा बेपत्ता नेपालीको उद्धारमा कूटनीतिक पहल गर्न सरकारलाई पर्वतारोहण सञ्चालक संघको अपिल। स्रोत र जनशक्ति परिचालनको अनुमति लिन सरकारले पहल नगरेको भनाई। ग्यास आपूर्ति सहज बनाउन निगमको निर्देशन, आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न उपभोक्तालाई अनुरोध। प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिने भारतीय प्रधानमन्त्री मोदीको भनाई। युवा अवस्थामा हुने गल्तीलाई कानुनी कारवाही भन्दा मार्गदर्शन मार्फत सुधार गर्नुपर्नेमा जोड। र रियल मड्रिडमा भिनिसियसको भविष्य अन्योल, रकम नबढाएको प्रस्ताव नस्वीकारे क्लब छाड्नुपर्ने। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको दिवानगंज र कप्तानगंज घटनापछि उत्पन्न तनावग्रस्त बनेका मधेस र पूर्वी तराईका जिल्लाहरूको जनजीवन सामान्य बन्दै गएको छ। उग्र रूपमा भइरहेका प्रदर्शनहरू रोकिन थालेपछि जनजीवन सामान्य बन्दै गएको हो। तनाव कम भएसँगै जिल्ला प्रशासन कार्यालयहरूले पनि कर्फ्यू फुकुलो बनाउन थालेका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले 10 पालिकामा लगाएको कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियालका अनुसार सुरक्षा अवस्थाको समीक्षा गर्दै कर्फ्यू हटाएको भए पनि सम्भावित अप्रिय गतिविधि रोक्न 5 भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन, सभा जुलुस, प्रदर्शन, बैठक तथा धरना गर्न निषेध गरिएको छ। यस्तै धनुषाको जनकपुर क्षेत्र र सिराहाको लाहानमा पनि कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरिएको छ। सिराहाको गोल बजारमा भने कर्फ्यू यथावत छ, तर अहिले दिउँसो 2 घण्टाका लागि भने कर्फ्यू हुकुलो बनाएको प्रशासनले जनाएको छ। आपतकालीन स्थितिमा शान्ति सुरक्षा कायम गर्न जारी गर्ने सबैभन्दा कडा आदेश कर्फ्यू हो। निषेधाज्ञा कर्फ्यू भन्दा अलिक हुकुलो र नियन्त्रित व्यवस्था हो। यसमा अत्यावश्यक काम वा तोकेको समयमा हिटुल गर्न छुट हुन्छ, तर धेरै मानिस भेला हुन, जुलुस निकाल्न वा विरोध प्रदर्शन गर्न भने पूर्ण रूपमा रोक लगाइएको हुन्छ। सुनसरीको कप्तानगंजमा गएको आइतबार राति भएको घटनापछि पूर्वी तराईका विभिन्न जिल्लामा आन्दोलन र तनाव बढेपछि प्रशासनले कर्फ्यू तथा निषेधाज्ञा लागू गरेका थिए। प्रशासनहरूले अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको जनाउँदै शान्ति सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्न निषेधाज्ञाको पालना गर्न सर्वसाधारणसँग आग्रह गरेका छन्। पर्वतारोहण सञ्चालक संघ नेपालले पाकिस्तानमा हिम पहिरोमा परेका नेपाली पर्वतारोहीको खोज तथा उद्धार कार्य प्रभावकारी बनाउनका लागि तत्काल उच्च स्तरीय कूटनीतिक पहल गर्न नेपाल सरकारसँग सार्वजनिक अपील गरेको छ। संघका महासचिव ऋषि भण्डारीले जारी गर्नुभएको अपीलमा विदेशी भूमिमा विपदमा परेका नेपाली नागरिकको उद्धार र सुरक्षामा राज्यको सक्रियता तथा कूटनीतिक पहल आवश्यक रहेको उल्लेख छ। यस्तै संघले नेपालको दिगो आर्थिक विकासको प्रमुख आधार पर्यटन क्षेत्र भएको भन्दै पर्वतीय पर्यटन नेपालको अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने क्षमता बोकेको उल्लेख गरेको छ। संघले सरकारको समन्वय, कूटनीति पहल र सक्रियता अपेक्षा अनुसार प्रभावकारी देखिन नसकेको टिप्पणी पनि गरेको छ। निजी स्तरले नेपाली उद्धार पाइलट, उद्धार टोली तथा अन्य स्रोत साधन परिचालन गर्न तयारी देखाउँदा पनि आवश्यक सरकारी अनुमति र कूटनीतिक सहजीकरण समयमै हुन नसकेको भन्दै संघले यसलाई राज्य संयन्त्रको संस्थागत कमजोरीका रूपमा चित्रण गरेको छ। हिजो पाकिस्तानमा रहेको ब्रड पेक हिमालमा हिम पहिरो जाँदा कृतिमानी नेपाली पर्वतारोही निर्मल पूर्जासहित 10 आरोहीहरू विपत्ता भएका थिए। तीमध्ये 4 शव भेटिएको छ भने निर्मल पूर्जासहित 6 अझै हराइरहेका छन्। यसैबीच आज पनि विपत्ता आरोहीहरूको खोज तथा उद्धार अभियान चलिरहेको छ। ड्रोनबाट सम्भावित शव देखिएको ठाउँमा हेलिकप्टर र स्थल मार्ग दुवैबाट टोली परिचालन गरेको पाकिस्तानमा रहेको दूतावासले जनाएको छ। दूतावासका अनुसार पाकिस्तानका सुरक्षा निकाय र उद्धार समन्वयकर्ताले पुष्टि भएका विवरण मात्रै नेपाली दूतावासले उपलब्ध गराउने गरेका कारण आज थप विवरणहरू आइसकेका छैनन्। नेपाल ऑयल निगमले एलपीजी ग्यास आपूर्ति सहज बनाउन ग्यास वितरकलाई निर्देशन दिएको छ। निगमले आज विज्ञप्ति निकालेर बजारमा 14.2 किलो क्षमताको एलपी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै आपूर्ति सहज बनाउन वितरकलाई भनेको हो। यस्तै निगमले उपभोक्तालाई पनि आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक मौजदात नगर्न आग्रह गरेको छ। निगमले असार 31 निर्णय अनुसार 14.2 किलो ग्यास सिलिन्डरको बिक्री वितरण व्यवस्था मिलाएको र दैनिक माग अनुसार ग्यास आपूर्ति भइरहेको जनाएको छ। बजारमा ग्यास अभाव भएको समाचार प्रकाशित भएपछि निगमले त्यसप्रति गम्भीर ध्यान आकर्षण भएको पनि उल्लेख गरेको छ। निगमले घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकता दिँदै खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री वितरण गर्न विक्रेताहरूलाई आग्रह गरेको छ। कोदो बालीको संरक्षण र प्रवर्धनका लागि आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइँदैछ। मन्त्री परिषदको निर्णय अनुसार हरेक वर्ष साउन 16 गते मनाइने यो दिवसको अवसरमा आज कृषि विभागले सिन्धुपाल्चोकको ठोकर्पामा विशेष कार्यक्रम आयोजना गरेको छ। स्वास्थ्यका लागि उपयोगी, थोरै मेहनतमा उत्पादन हुने र लामो समयसम्म सुरक्षित राख्न सकिने भएकाले कोदोलाई खाद्य सुरक्षा र कुपोषण न्यूनीकरणको प्रमुख आधार मानिन्छ। तर आर्थिक वर्ष 2082-83 झण्डै 61 करोड रुपियाँ बराबरको कोदो आयात भएको तथ्याङ्कले आन्तरिक उत्पादन बढाउनु पर्ने चुनौती देखाएको छ। कृषि विज्ञहरूले सीमावर्ती क्षेत्रबाट हुने आयात रोक्दै स्थानीय बाँझो जमिनमा कोदो खेती अभियान चलाउन सरकारसँग आग्रह गरेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बिएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
3: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-494-333-493-555
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। उद्योग विभागले 25 करोड रुपियाँ भन्दा कम स्थिर पुँजी भएका उद्योगको विभिन्न सिफारिसका काम प्रदेश सरकार र प्रदेश मातहतका निकायबाट हुने स्पष्ट पारेको छ। विभागले सार्वजनिक सूचना निकालेर प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने स्थिर पुँजी 25 करोड रुपियाँ भन्दा कम पुँजी भएका उद्योगको हकमा उद्योगको लागि आवश्यक पर्ने मेसिन, औजार, कच्चा पदार्थ सम्बन्धी कार्य प्रदेश सरकार र मातहतका निकायबाट हुने जनाएको छ। त्यसै गरी आयात तथा कच्चा पदार्थ खपतको नम्स निर्धारण लगायतका अन्य छुट सुविधा सहुलियतका सिफारिसहरू सम्बन्धित प्रदेश सरकार र त्यस अन्तर्गतका निकायबाट हुने पनि विभागले स्पष्ट पारेको छ। विभागले उद्योग दर्ता र दत्तासँग सम्बन्धित अन्य थप 7 थरीका सेवा पनि अनलाइनबाट प्रवाह गर्ने भएको छ। विभागको सूचनामा यही आउन 18 गतेदेखि औद्योगिक व्यवस्थापन सूचना प्रणालीबाट थप 7 थरीका सेवा अनलाइनमा सम्पादन हुने उल्लेख छ। अब विदेशको खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन अघि भएको युवा नेतृत्वको प्रदर्शनका क्रममा आफूमाथि दुर्व्यवहार गर्ने प्रदर्शनकारीहरूलाई माफी दिने बताउनु भएको छ। ती प्रदर्शनले मोदी नेतृत्वको सरकारमाथि पछिल्ला वर्ष यताकै ठूलो राजनीतिक दबाव सृजना गरेको थियो। परीक्षाको प्रश्नपत्र चुहावट सम्बन्धी विषयलाई लिएर अनलाइन समूह कक्रोच जनता पार्टी सीजेपीले नयाँ दिल्ली सहित विभिन्न शहरमा प्रदर्शन आयोजना गरेको थियो। ती प्रदर्शनहरू बेरोजगारी र सुशासन सम्बन्धी असन्तुष्टिसँग जोडिँदै गएपछि सरकारका लागि चुनौती बनेका थिए। भारतीय सञ्चार माध्यम अनुसार प्रधानमन्त्री प्रति अपमानजनक अभिव्यक्ति प्रयोग गरेको देखिने केही प्रदर्शनकारीका भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीहरूले मोदी समर्थकको आलोचना तथा प्रहरी उजुरीको सामना गरिरहेका छन्। प्रहरीले सामाजिक सञ्जाल कम्पनी मेटा र एक्सलाई प्रधानमन्त्रीलाई लक्षित गरी बनाएको अपमानजनक तथा तोडमोड गरेका सामग्री हटाउन आग्रह गरेको जनाएको छ। मोदीले इन्स्टाग्राममा एउटा भिडियो सार्वजनिक गर्दै केही युवाले अत्यन्त आपत्तिजनक शब्द प्रयोग गरेका भए पनि उनीहरूलाई माफ गर्न चाहेको बताउनु भएको छ। प्रदर्शनकारी विरुद्ध दर्ता भएका प्रहरी मुद्दाबारे बोल्दै मोदीले युवा अवस्थामा हुने गल्तीलाई कानूनी कारवाही भन्दा पनि मार्गदर्शन मार्फत सुधार गर्नुपर्ने बताउनुभयो। प्रदर्शनको दबावपछि शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुभएको थियो। अब खेल खबर। स्पेनिस क्लब रियल मड्रिडका स्टार भिनिसियस जुनियरको भविष्य अनिलमा परेको छ। क्लबले नयाँ सम्झौताका लागि हालको प्रस्ताव नै अन्तिम भएको र यसभन्दा बढी आर्थिक प्रस्ताव नबढाउने स्पष्ट पारेको छ। यदि भिनिसियसले यो प्रस्ताव स्वीकार नगरे उनलाई क्लब छाड्न अनुमति दिइने जनाएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यम ESPNका अनुसार भिनिसियसको सम्झौता सकिन अब एक वर्ष मात्र बाँकी छ। उनी विश्वकपपछि बिदा सकेर पर्सिदेखि टोलीको प्री सिजन प्रशिक्षणमा फर्किनेछन्। त्यसपछि उनले रियल मड्रिडमै या नयाँ क्लब रोज्ने भन्ने निर्णय लिन सक्ने बताइएको छ। गएको सिजन प्रशिक्षक जाबी अलोन्सोको नेतृत्वमा भिनिसियस पूर्ण रूपमा सन्तुष्ट नरहेको चर्चा छ। यही कारण पनि उनको भविष्यबारे विभिन्न अड्कलबाजीहरू भइरहेका छन्। यता इङ्ग्लिस क्लब आर्सनलले सम्भावित ट्रान्सफरको आर्थिक पक्षबारे अध्ययन गरिरहेको भए पनि अहिलेसम्म आर्सनल र भिनिसियस बीच कुनै औपचारिक छलफल नभएको बताएको छ। सन् 2018 रियल मड्रिडमा आबद्ध भएका भिनिसियस टोलीका प्रमुख खेलाडी मध्येका एक हुन्। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। तराई मधेसका विभिन्न जिल्लामा उत्पन्न तनाव कम हुँदै सुनसरी धनुषा र सिराहामा कर्फ्यू हटाइयो निषेधाज्ञा कायमै। पाकिस्तानको हिमालमा बेपत्ता नेपालीको उद्धारमा कूटनीतिक पहल गर्न सरकारलाई पर्वतारोहण सञ्चालक सङ्घको अपिल। स्रोत र जनशक्ति परिचालनको अनुमति लिन सरकारले पहल नगरेको भनाई। ग्यास आपूर्ति सहज बनाउन निगमको निर्देशन। आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न उपभोक्तालाई अनुरोध। प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिने भारतीय प्रधानमन्त्री मोदीको भनाई। युवा अवस्थामा हुने गल्तीलाई कानूनी कारवाही भन्दा मार्गदर्शन मार्फत सुधार गर्नुपर्नेमा जोड। र रियल मड्रिडमा भिनिसियसको भविष्य अन्यल। रकम नबढाएको प्रस्ताव नस्वीकारे क्लब छाड्नुपर्ने।
6: सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
7: विशेषताहरू रु 2 करोडसम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: साली नदीको शिर,
10: मणिचूडको काख,
9: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
10: शान्ति र आनन्दको अनुभूति,
9: भीडभाडबाट टाढा,
10: सहरबाट नजिकै।
9: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
10: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56 र 98-41-29-54-81। वेबसाइट झुले.com.nt।
11: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
12: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
13: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44-28-242 44-28-242।
14: Come once, you will certainly be benefited.
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। नेपाल ऐन निगमले टेकुमा रहेको आफ्नो कार्यालयबाट ग्यास बिक्री वितरण शुरू गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको निर्देशनपछि निगमले आज काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति सहज र पारदर्शी बनाउन विशेष व्यवस्था लागू गरेको हो। निगमका अनुसार आजदेखि शुरू भएको यो सेवा बिहान 11 बजेदेखि बेलुका 5 बजेसम्म उपलब्ध हुनेछ। टेकुमा रहेको निगमको कार्यालयबाट नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सगुन ग्यास तथा श्रीराम ग्यासका सिलिन्डर बिक्री वितरण गर्ने व्यवस्था मिलाएको निगमले जनाएको छ। ग्यास नपाएको अवस्थामा कार्यालय समयभित्र हटलाइन नम्बर 01-59-71-902 सम्पर्क गर्न निगमले उपभोक्तालाई आग्रह गरेको छ। साथै एलपी ग्यासको आयात र वितरण नियमित भइरहेकाले आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक मौजदात नगर्न निगमले अनुरोध गरेको छ। काठमाडौँ महानगरपालिका क्षेत्रभित्र दर्ता भएका झण्डै 2000 सहकारी मध्ये गएको आर्थिक वर्षमा 667 मात्र नवीकरण भएका छन्। महानगरको सहकारी विभागका अनुसार बाँकी धेरै सहकारी संस्थागत नियमन र सम्पर्क बाहिर वा निष्क्रिय रहेको देखिएको छ। महानगरले सहकारीको नियमनसँगै 1712 जना ऋणीलाई ऋण भुक्तानीका लागि सहजीकरण गरेको जनाएको छ। बचतकर्ता र सहकारी बीचको विवाद समाधानका लागि 58 सहकारीमा मेलमिलाप समेत गराएको विभागले जनाएको छ। महानगरका अनुसार 10,000 भन्दा बढी बचतकर्ताले झण्डै 8.20 करोड रुपियाँ बचत फिर्ताको माग गर्दै उजुरी दिएका छन्। बचतकर्ताको रकम जोखिममा परेपछि 187 सहकारीलाई कारवाहीका लागि सिफारिस गरेको महानगरले जनाएको छ। बागमती सफाई महाअभियानको 690 हप्तामा अभियन्ताहरूले गुहेश्वरी फाँटमा रहेको बागमती नदी किनार क्षेत्र सरसफाई गरेका छन्। राष्ट्रका लागि हप्ताको 2 घण्टा स्वयंसेवा भन्ने नारासहित भइरहेको सफाई अभियानबाट आज झण्डै 0.5 टन नकुहिने फोहोर सङ्कलन गरेर व्यवस्थापन गरेको अभियान कर्मी किशोर सिंह शाहीले जानकारी दिनुभयो। कार्यक्रममा बागमती नदी किनारमा विभिन्न जातका 50 बिरुवा रोप्नुका साथै गएको वर्ष रोपेका बिरुवाको गोडमेल समेत गरिएको छ। भक्तपुरको चाँगु नारायण नगरपालिका वडा नम्बर 2 दुवाकोटमा दुवाकोट तिलगङ्गा सामुदायिक आँखा केन्द्र सञ्चालनमा आएको छ। पालिका स्तरमै सहज, सुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याएको मेयर जीवन खत्रीले जानकारी दिनुभयो। बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री सुरेश श्रेष्ठले हिजो केन्द्रको उद्घाटन गर्नुभएको हो। र विदेशमा आकर्षक रोजगारी दिलाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले 2 जनालाई काठमाडौँबाट पक्राउ गरेको छ। 12 जितपुर सिमरा 16 घर भई अहिले काठमाडौँको तारकेश्वर बस्दै आएका 33 सागर उप्रेत्री र रूपन्देहीका 45 कृष्ण कुमार उपाध्यायलाई प्रहरीले पक्राउ गरेको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उप्रेतीलाई टोखाबाट र उपाध्यायलाई काठमाडौँ महानगरपालिका 12 पक्राउ गरेको हो। वैदेशिक रोजगारीको प्रलोभन देखाएर विभिन्न व्यक्तिबाट रकम वसुलेको आरोपमा दुवैजनालाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग तहसील पठाएको प्रहरीले जनाएको छ।

दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। तराई मधेसका विभिन्न जिल्लामा उत्पन्न तनाव कम हुँदै सुनसरी धनुषा र सिराहामा कर्फ्यू हटाइयो, निषेधाज्ञा कायमै। टेकुमा रहेको आयल निगमको कार्यालयबाट ग्यास बिक्री सुरु, विभिन्न ब्रान्डका सिलिन्डर उपलब्ध। र काठमाडौँ महानगरमा दर्ता भएका झण्डै 2000 सहकारी मध्ये 650 मात्रै नवीकरण। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढेर सुन्दै गर्नुहोला।

0: भोलि घटा कथा जाने हो
1: अब कोही जान्छ चिटाडा तल थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

गत बिहिबार 14 साउन मध्यान्नतिर हिम पहिरो गएको थियो। उक्त हिम पहिरोमा 6 जना नेपाली सहित 10 जना आरोही बेपत्ता भएका थिए। पूर्जा टोलीका नेता हुनुहुन्थ्यो। पूर्जाले सन् 2019 विश्वका 8,000 मिटर भन्दा अग्ला सबै 14 हिमाल केवल 6 महिना भन्दा बढी अवधिमा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएको थियो। विश्वको 12 अग्लो हिमाल ब्रोड पिकलाई आरोहणका लागि अत्यन्तै चुनौतीपूर्ण हिमाल मध्ये एक मानिन्छ। सिराहामा प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारले आजै दाह संस्कार गर्ने तयारी थालेको छ। औरै गाउँपालिका 2 तुलसियाका राम ब्रिज यादवका 15 वर्षीय छोरा गणेशको सिराहालको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएको थियो। गृहमन्त्री सुदन गुरुङसँग सहमति भएपछि परिवारले गणेशको आजै दाह संस्कारको तयारी गरेका छन्। उनको शव आजै गाउँ लैजाने तयारी जानकारी परिवारले पाएका छन्। उक्त खबर प्राप्त भएपछि परिवारजन आफन्त तथा स्थानीयको वासी अहिले शवको प्रतीक्षामा बसेका छन्। मधेसका विभिन्न जिल्लाहरूमा उत्पन्न तनावपूर्ण स्थितिलाई सामान्यकरण गर्न गृहमन्त्री सुदन गुरुङले शनिबार आज धनुषाको जनकपुरमा आन्दोलनरत पक्षसँग वार्ता थाल्नु भएको छ। गृहमन्त्री गुरुङले आन्दोलनकारी पक्षका प्रतिनिधिसँग छलफल अगाडि बढाउनु भएको हो। गत साउन 10 गते सुनसरीको कप्तानगंजमा 2 समुदाय बीच भएको झडपमा परि 2 युवकको मृत्यु भएपछि तराईका जिल्लामा प्रदर्शन र आन्दोलन सर्किएको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। उपभोक्ताले टेकुबाट एलपी ग्यास पाउन सक्ने भएका छन्। काठमाडौँ उपत्यकामा बढी माग हुने ग्यासको आपूर्तिलाई सहज बनाउन साउन 16 गतेदेखि टेकु स्थित नेपाल आयल निगमको कार्यालयबाट पनि नेपाल ग्यास, एसपी ग्यास, एभरेस्ट, सगुन, श्रीराम लगायतका ग्यास सिलिण्डर सम्बन्धित उद्योग मार्फत वितरण थालिएको छ। बिहान 11 बजेदेखि बेलुका 5 बजेसम्म बिक्री गर्ने व्यवस्था मिलाइएको छ। मधेस प्रदेशमा रोपाई अन्तिम चरणमा पुगेको छ। मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म मधेस प्रदेशभर 3,50,118.88 हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ, जुन कुल रोपाई योग्य क्षेत्रफलको 91.55% हो। मधेस प्रदेशका 8 जिल्ला मध्ये सिरहामा सबैभन्दा बढी 100% रोपाई सम्पन्न भएको छ। अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अहिले 6 बजे नेपाली खबर।

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौं।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
2: के तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाई हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।
4: स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना सम्बन्धी माडी क्याम्पसको जरुरी सूचना।
5: बागमती विश्वविद्यालयको आङ्गी क्याम्पस रहेको यस माडी क्याम्पस बसन्तपुर चितवनमा शैक्षिक वर्ष 2083-84 लागि भोकेसनल अर्थात् प्राविधिक विषयहरू सहित बिबिए र बिएड तहमा नयाँ भर्ना खुलेकोले आवेदन फारम बुझाउन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूमा सूचना गर्दछौँ।
4: प्रवेश परीक्षा साउन दोस्रो साता र कक्षा सञ्चालन साउन तेस्रो सातादेखि।
5: क्याम्पसका विशेषताहरू, टाढा तथा माडी बाहिरका विद्यार्थीहरूका लागि छात्रावासको व्यवस्था,
4: आधुनिक तथा प्रविधि मैत्री शिक्षण सिकाइ क्रियाकलाप,
5: दक्ष एवं अनुभवी प्राध्यापकहरूबाट कक्षा सञ्चालन,
4: दलित जनजाति एवं सीमान्तकृत वर्गका विद्यार्थीहरूलाई विशेष ग्राह्यता,
5: व्यवहारिक र पर्याप्त सन्दर्भ सामग्री भएको पुस्तकालय र पर्याप्त छात्रवृत्तिको व्यवस्था भएको।
4: सम्पर्क नम्बर 98550-73474, 98550-77680 र

0: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 9849664977 र 9820235212।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
1: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
2: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
1: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 9765073089 9804646182 र 9841952525।
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
5: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन।
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
5: 24 घन्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
5: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
5: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
5: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच लिको कार्डियोग्राफी सेवा,
5: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
5: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
5: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 0656858353 5189353।
6: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
1: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
6: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
1: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
7: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 056553 5357703 र 9855773

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: पाकिस्तानमा गएको हिम पहिरोमा विश्व कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा सहित 6 नेपालीको ज्यान गयो। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा श्रद्धाञ्जली व्यक्त। साहस र योगदानको प्रेरणादायी इतिहास जीवित रहिरहने।
0: तराई मधेसका विभिन्न जिल्लामा उत्पन्न तनाव कम हुँदै सुनसरी धनुषा र सिराहामा कर्फ्यू हटाइयो। निषेधाज्ञा कायमै तनाव र वैमनस्यताको समयमा गीत संगीत समाज जोड्ने प्रभावकारी माध्यम।
1: काङ्ग्रेस संस्थापन इतरको राष्ट्रिय भेलाका लागि 551 सदस्यीय मूल आयोजक समिति गठन। बाध्य भएर छुट्टै भेला गर्नु परेको भनाई।
0: स्पेनमा एकैपटक झन्डै 60,000 आप्रवासी प्रवेश गरेपछि उत्पन्न तनाव शान्त हुँदै युरोपका सदस्य देशहरू बीच विवाद सृजना।
1: र रियल मेड्रिडमा भिनिसियसको भविष्य अन्यल। रकम नबढाएको प्रस्ताव नस्वीकारे क्लब छाड्नु पर्ने।
2: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। पाकिस्तानको 8,047 मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा हिम पहिरोमा परेर विश्व कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा सहित 6 नेपालीको ज्यान गएको छ। बिहिबार बेलुका 6 नेपाली सहित 10 टोली पाकिस्तानको 8,047 मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा हिम पहिरोमा परेको थियो। 10 मध्ये 4 शव हिजो नै फेला परेको थियो। आज थप शव भेटिएको र टोलीमा रहेका कोही पनि जीवित नरहेका पूर्जा संस्थापक रहेको संस्था लाइट एक्सपिडले जनाएको छ। पर्यटन विभागका अनुसार हिम पहिरोमा परेका नेपालीहरूमा निर्मल पूर्जा सहित पूर्वबहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पा हुनुहुन्छ। उहाँहरू सबैको निधन भएको हो। इलाइट एक्सपर्टले आज सामाजिक सञ्जालमा शोक वक्तव्य जारी गर्दै निर्मल पूर्जा अर्थात् निम्स दाईले दुःखद रूपमा ज्यान गुमाउनु भएको उल्लेख गरेको छ। विश्व पर्वतारोहण क्षेत्रले आफ्ना महान आरोही मध्ये एकलाई गुमाएको उल्लेख गर्दै कम्पनीले उहाँको साहस, विनम्रता र मानव क्षमताको सीमालाई चुनौती दिने अटल विश्वासले विश्वभर लाखौं मानिसलाई प्रेरित गरेको जनाएको छ। संसारका 8,000 मिटरभन्दा अग्ला सबै 14 हिमाल केवल 6 महिना 6 दिनमै आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएका निर्मल ले अतिरिक्त अक्सिजन बिना संसारका 3 सर्वोच्च हिमाल 75 दिन 21 घन्टा र 45 मिनटमा आरोहण गर्ने विश्व कीर्तिमान पनि बनाउनु भएको छ। अरू थुप्रै कीर्तिमान बनाउनु भएका निर्मल आधुनिक पर्वतारोहण इतिहासमा सबैभन्दा साहसी र कीर्तिमानी आरोहीको रूपमा चिनिनुहुन्छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको ब्रोड पिकको हिम पहिरोमा ज्यान गुमाएका निर्मल पूर्जा सहितका नेपाली आरोहीको निधनमा श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। फेसबुक मार्फत प्रधानमन्त्री शाहले पर्वतारोहीहरूको निधनले आरोहीको भौतिक यात्रा मात्र रोकिएको टिप्पणी गर्दै साहस, समर्पण र योगदानको इतिहास सधैँ जीवित रहने उल्लेख गर्नुभएको छ। यस्तै सम्पूर्ण दिवंगत आरोहीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले शोक सन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति समवेदना व्यक्त गर्नुभएको छ।
1: सुनसरीको देवानगंज र कप्तानगंज घटनापछि तनावग्रस्त बनेका मधेस र पूर्वी तराईका जिल्लाहरूको जनजीवन सामान्य बन्दै गएको छ। उग्र रूपमा भइरहेका प्रदर्शनहरू रोकिन थालेपछि जनजीवन सामान्य बन्दै गएको हो। तनाव कम भएसँगै जिल्ला प्रशासन कार्यालयहरूले पनि कर्फ्यू खुकुलो पार्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले 10 पालिकामा लगाएको कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालका अनुसार सुरक्षा अवस्थाको समीक्षा गर्दै कर्फ्यू हटाएको भए पनि सम्भावित अप्रिय गतिविधि रोक्न 5 भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन, सभा, जुलुस, प्रदर्शन, बैठक तथा धरना गर्न निषेध गरिएको छ। यस्तै धनुषाको जनकपुर क्षेत्र र सिराहाको लहानमा पनि कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरिएको छ। सिराहाको गोलबजारमा भने कर्फ्यू यथावत छ। गोलबजारको अवस्थाबारे छलफलपछि थप निर्णय गर्ने प्रशासनले जनाएको छ। आपतकालीन स्थितिमा शान्ति सुरक्षा कायम गर्न जारी गरिने सबैभन्दा कडा आदेश कर्फ्यू हो। यसमा तोकिएको क्षेत्र र समयभित्र कोही पनि मानिस घर बाहिर निस्किन, सडकमा हिँड्न वा गाडी चलाउन पाइँदैन। कर्फ्यू उल्लङ्घन गर्नेलाई सुरक्षाकर्मीले आवश्यकता अनुसार सिधै गोली हान्ने सम्मको कडा कानुनी अधिकार पाएका हुन्छन्। निषेधाज्ञा कर्फ्यू भन्दा अलि खुकुलो र नियन्त्रित व्यवस्था हो। यसमा आवश्यकता काम वा तोकिएको समयमा हिडुल गर्न छुट हुन्छ, तर धेरै मानिस भेला हुन, जुलुस निकाल्न वा विरोध प्रदर्शन गर्न पूर्ण रोक लगाइएको हुन्छ। निषेधाज्ञा उल्लङ्घन गर्नेलाई पक्राउ गरी जरिवाना वा केही दिन हिरासतमा राख्ने जस्ता कारवाही गर्ने अधिकार भए पनि गोली हान्ने अधिकार हुँदैन। सुनसरीको कप्तानगंजमा भएको आइतबार राति गएको घटनापछि पूर्वी तराईका विभिन्न जिल्लामा आन्दोलन र तनाव बढेपछि प्रशासनले कर्फ्यू तथा निषेधाज्ञा लागू गरेको थियो। प्रशासनहरूले अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको जनाउँदै शान्ति सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्ने निषेधाज्ञाको पालना गर्न सर्वसाधारणसँग आग्रह गरेका छन्। आपसी सद्भाव बढाउन गीत संगीतको भूमिका बारेको चर्चा अहिले केही बेरमा रङ्ग दर्पणमा सुन्न सकिन्छ।
0: नेपाली काङ्ग्रेसको संस्थापन इतरपक्षले राष्ट्रिय भेलाका लागि आयोजक समिति गठन गरेको छ। इतरपक्षको चुनदेवीमा रहेको सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी इतरपक्षले भेलाका लागि आयोजक समिति गठन गरेको जानकारी दिएको हो। राष्ट्रिय भेलाका लागि गठन गरेको 551 सदस्यीय आयोजक समितिको संयोजकमा नेता शशाङ्क कोइराला तोकिने भएको छ। इतरपक्षको राष्ट्रिय भेला यही साउन 29 गतिदेखि 31 गतिसम्म काठमाडौँमा हुनेछ। पार्टीभित्र सम्पूर्ण एकताका लागि प्रयास, धैर्यता र पहल गर्दा गर्दै पनि पदीय जिम्मेवारीमा रहेका नेताहरूले सार्थक भूमिका नखेलेको इतरपक्षको आरोप छ। संयोजक कोइरालाले निकाल्नु भएको विज्ञप्तिमा पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि एवं समर्थक र शुभचिन्तकहरूमा देखिएको चिन्ता र निराशालाई सम्बोधन गर्न यो राष्ट्रिय भेला आयोजना गर्न बाध्य भएको उल्लेख छ। भेलामा 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी सदस्यहरूलाई सहभागी हुन आह्वान गरिएको छ। 14 महाधिवेशनमा 4,743 जना महाधिवेशन प्रतिनिधि थिए। विशेष महाधिवेशनको कानूनी पक्ष हल भए पनि राजनीतिक रूपमा नेताहरू बीच कुरा मिलेको छैन। त्यसैले पछिल्ला दिनमा समानान्तर गतिविधि बढ्दो छ। बीपी स्मृति दिवसमा संस्थापन र इतरपक्षले बेग्ला बेग्लै कार्यक्रम गरेका थिए। विदेशमा रहनुभएका पूर्व सभापति शेरबहादुर देउवा साउनभित्र नेपाल फर्कनुहुने चर्चा छ, तर उहाँ राष्ट्रिय भेलामा सहभागी हुने नहुने भने अहिलेसम्म निश्चित भइसकेको छैन।
1: ग्यास आपूर्ति सहज बनाउन ग्यास वितरकलाई निर्देशन दिएको छ। निगमले आज विज्ञप्ति निकालेर बजारमा 14.2 किलो क्षमताको एलपी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन दिएको हो। यस्तै निगमले उपभोक्तालाई पनि आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक मौजदात नगर्न आग्रह गरेको छ। निगमले असार 31 गतेको निर्णय अनुसार 14.2 किलो ग्यास सिलिन्डरको बिक्री वितरण व्यवस्था मिलाइएको र दैनिक माग अनुसार ग्यास आपूर्ति भइरहेको जनाएको छ। बजारमा ग्यास अभाव भएको समाचार प्रकाशित भएपछि निगमले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको पनि उल्लेख गरेको छ। निगमले एलपी ग्यासको आयात तथा बिक्री वितरण नियमित रहेको र आउँदा दिनमा पनि निरन्तर रहने जनाउँदै आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न तथा अनावश्यक भण्डारण नगर्न उपभोक्तासँग आग्रह गरेको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
7: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
6: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा,
7: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
6: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
8: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछन्।
11: समय सँगै अघि बढ्दै नेपाल

0: घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले पाकिस्तानमा गएको हिम पहिरोमा विश्वकृतिमानी पर्वतारोही निर्मल पूजा सहित छजना नेपालीको ज्यान गयो। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा श्रद्धाञ्जली व्यक्त। तराई मधेसका विभिन्न जिल्लामा उत्पन्न तनाव कम हुँदै सुनसरी धनुषा र सिराहामा कर्फ्यू हटाइयो। निषेधाज्ञा कायमै काँग्रेस संस्थापन इतरको राष्ट्रिय भेलाका लागि 551 सदस्यीय मूल आयोजक समिति गठन। बाध्य भएर छुट्टै भेला गर्नु परेको जिकिर। ग्यास आपूर्ति सहज बनाउन वितरकलाई निगमको निर्देशन लगायतका खबर प्रस्तुत गरे।
2: नेपाल दर्पणमा अब बाँकी खबर। कोदो बालीको संरक्षण र प्रवर्धनका लागि आज दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ। मन्त्री परिषदको निर्णय अनुसार हरेक वर्ष साउन 16 गते मनाइने यो दिवसका अवसरमा आज कृषि विभागले सिन्धुपाल्चोकको ठोकर्पामा विशेष कार्यक्रम आयोजना गरेको छ। सरकारले गएको वर्षदेखि साउन 16 गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउन थालेको हो। यस वर्ष कोदो बाली संरक्षण र प्रवर्धन, खाद्य तथा पोषण सुरक्षा संवर्धन नाराका साथ दिवस मनाइएको छ। स्वास्थ्यका लागि उपयोगी, थोरै मेहनतमा उत्पादन हुने र लामो समयसम्म सुरक्षित राख्न सकिने भएकाले कोदोलाई खाद्य सुरक्षा र कुपोषण न्यूनीकरणको प्रमुख आधार मानिन्छ। तर आर्थिक वर्ष 2082-83 झण्डै 61 करोड रुपियाँ बराबरको कोदो आयात भएको तथ्याङ्कले आन्तरिक उत्पादन बढाउनु पर्ने चुनौती देखाएको छ। कृषि विज्ञहरूले सीमावर्ती क्षेत्रबाट हुने आयात रोक्दै स्थानीय बाँझो जमिनमा कोदो खेती अभियान चलाउन सरकारसँग आग्रह गरेका छन्। कोदोको रोटी र ढिँडो मात्रै नभई अरू विभिन्न परिकार, खिर, मोमो, बिस्कुट, कुकिज बनाएर खान सकिने र स्वास्थ्यका लागि पनि लाभदायक रहेको नार्कका वरिष्ठ वैज्ञानिक डाक्टर कृष्ण हरि घिमिरेले बताउनुभयो।
1: मधेस प्रदेशमा रोपाई अन्तिम चरण पुगेको छ। मधेस प्रदेश कृषि विकास निर्देशनालयका अनुसार अहिलेसम्म मधेस प्रदेशका 350,118.88 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको हो, जुन कुल रोपाई योग्य क्षेत्रफलको 91.55% हो। मधेस प्रदेशका 8 जिल्ला मध्ये सिरामा सबैभन्दा बढी 100% धान रोपाई सम्पन्न भएको मधेस प्रदेश कृषि विकास निर्देशनालयका बागवानी अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो। 70%मा 90% धान रोपाई सम्पन्न भएको छ। यस्तै धनुषामा 85%, महोत्तरीमा 74.77%, सर्लाहीमा 94%, रौतहटमा 93%, बारामा 95% र पर्सामा 91% धान रोपाई सम्पन्न भएको छ। मधेस प्रदेशमा कुल 382,433 हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान छ। अनुकूल वर्षा र पर्याप्त सिंचाई सुविधाका कारण यस वर्ष रोपाई सन्तोषजनक रूपमा अघि बढेको अधिकृत विश्वकर्माको भनाइ छ।
2: अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा काखडभिटा नाकाबाट हुने अलैँची निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। गएको आर्थिक वर्ष 2082-83 अलैँची निर्यातबाट 12,63,69,70,000 रुपियाँ बराबरको कारोबार भएको छ। काखडभिटा भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 यस नाकाबाट 7,67,40,37,000 रुपियाँ बराबरको अलैँची निर्यात भएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा निर्यात कारोबार 4,96,29,33,000 रुपियाँले वृद्धि भएको हो। प्रतिशतका आधारमा अलैँची निर्यात झन्डै 64.65% बढेको देखिन्छ। कारोबारसँग निर्यात परिमाणमा वृद्धि भएको छ। गएको आर्थिक वर्षमा काखडभिटा नाकाबाट 63,85,870 किलोग्राम अलैँची निर्यात भएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 भने 42,94,550 किलो मात्रै अलैँची निर्यात भएको थियो। काखडभिटा भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत माङ्कल राईका अनुसार नेपाली अलैँचीको अन्तर्राष्ट्रिय बजारमा माग बढेसँगै निर्यात कारोबार बढेको हो। नेपालको पूर्वी पहाडी क्षेत्रका जिल्लाहरूमा बढी उत्पादन हुने अलैँची प्रमुख नगदे बाली मध्ये एक हो।
1: सरकारले सहकारी ठगी सम्बन्धी मुद्दाको शीघ्र न्याय निरूपणका लागि मुद्दाको चाप बढिरहेका जिल्ला अदालतहरूमा तत्काल सहकारी कसुर हेर्ने समर्पित इजलास गठन गर्न माग गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छुट्टै इजलासको मागसहितको प्रतिवेदन तयार पारेको हो। आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले प्रधान न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रतिवेदन बुझाउनु भएको हो। मन्त्रालयले समर्पित इजलास गठन गर्नुको आवश्यकता र औचित्यको विषयमा कार्यदल गठन गरेर तयार पारेको प्रतिवेदन प्रधान न्यायाधीशलाई बुझाएको मन्त्रीको निजी सचिवालयले जनाएको छ। सर्वोच्च अदालतले 2082 सालको माघ 11 गते जारी गरेको निर्देशनात्मक आदेशमा सहकारी कसुर सम्बन्धी मुद्दाको चाप बढी भएका जिल्ला अदालतमा आवश्यकता अनुसार समर्पित इजलास स्थापना गर्न अध्ययन गरी निष्कर्षका आधारमा कार्यान्वयन गर्न आदेश दिएपछि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको थियो। कार्यदलको प्रतिवेदनमा सहकारी कसुरले सामान्य ठगीको घटनाभन्दा फरक ठूलो संख्यामा नागरिकको जीवन सम्पत्ति र देशको वित्तीय प्रणालीसँग प्रत्यक्ष सम्बन्धित सामाजिक आर्थिक अपराधको रूपमा व्याख्या गरिएको छ।
2: उद्योग विभागले 25 करोड रुपियाँ भन्दा कम स्थिर पुँजी भएका उद्योगको विभिन्न सिफारिसका काम प्रदेश सरकार र प्रदेश मातहतका निकायबाटै हुने स्पष्ट पारेको छ। विभागले सार्वजनिक सूचना निकालेर प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने स्थिर पुँजी 25 करोड रुपियाँ भन्दा कम पुँजी भएका उद्योगको हकमा उद्योगको लागि आवश्यक पर्ने मेसिनरी औजार कच्चा पदार्थ सम्बन्धी कार्य प्रदेश सरकार र मातहतका निकायबाट हुने जनाएको छ। त्यसै गरी रसायन आयात तथा कच्चा पदार्थ खपतको नम्स निर्धारण लगायतका अन्य छुट सुविधा सहुलियतका सिफारिसहरू सम्बन्धित प्रदेश सरकार र सो अन्तर्गतका निकायहरूबाटै हुने पनि स्पष्ट पारेको छ। विभागले उद्योग दर्ता र दर्तासँग सम्बन्धित अन्य थप 7 थरीका सेवा पनि अनलाइन मार्फत सेवा प्रवाह गर्ने भएको छ। विभागको सूचनामा यही साउन 18 गतेदेखि औद्योगिक व्यवस्थापन सूचना प्रणालीबाट थप 7 थरीका सेवा पनि अनलाइनबाटै सम्पादन हुने उल्लेख छ।
1: नवलपरासी पश्चिमको सुनवल नगरपालिका वडा नम्बर 6 माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको ज्यान गएको छ। दिउँसो सुनवल 6/2700 बस्ने 33 वर्षका मोहम्मद फिराद मियाँको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ। घर नजिकै रहेको बन्दाखोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका मियाँलाई स्थानीय मेडिकलमा लगेकोमा उपचारको क्रममा ज्यान गएको हो। यसैबीच सुदूरपश्चिम विश्वविद्यालयको छतबाट हाम फालेका एकजनाको ज्यान गएको छ। बिहान 9:30 महेन्द्रनगरमा रहेको विश्वविद्यालय केन्द्रीय क्याम्पसको 3-तले भवनको छतबाट झरेका बेतकोट नगरपालिका 4 23 वर्षीय उत्तम कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ। नेपाल दर्पणमा रङ्गदर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
4: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
3: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: दांत को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। स्पेनको उत्तरी भूभाग सेउटा क्षेत्रमा झण्डै 60,000 आप्रवासी अनधिकृत रूपमा प्रवेश गरेपछि उत्पन्न तनाव बिस्तारै शान्त हुँदै गएको छ। तर यस घटनाले युरोपेली संघ EU का सदस्य देशहरूबीच भने गम्भीर राजनीतिक विवाद सृजना गरिदिएको छ। स्पेनी अधिकारीहरूका अनुसार हिजो सीमा पार गरी छिरेका धेरैजसो आप्रवासीहरूलाई मोरक्को नै फर्काइसकिएको छ। फर्काउने प्रयासका क्रममा ज्यान गुमाउनेको संख्या 67 पुगेको स्पेनका गृहमन्त्री फर्नान्डो ग्रान्डे मार्लास्काले पुष्टि गर्नुभएको छ। स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले स्थिति पूर्ण रूपमा नियन्त्रणमा आइसकेको र कोही पनि आप्रवासी युरोपेली महाद्वीपसम्म नपुगेको दावी गर्नुभएको बीबीसीले जनाएको छ। यस घटनालाई लिएर इटालीले स्पेनसँगको सीमामा दिँदै आएको सेन्जेन क्षेत्रको भिसा बिनाको आवत जावत सुविधा अस्थायी रूपमा निलम्बन गरेको छ। इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीको यो कदमलाई फिनल्यान्ड, डेनमार्क र चेक गणतन्त्रले पनि समर्थन गरेका छन्। यता स्पेनका प्रधानमन्त्री सान्चेज युरोपेली आयोगकी अध्यक्ष उसुर्ला भोन देर लियनलाई पत्र लेख्दै केही युरोपेली देशहरूको यो प्रतिक्रियालाई पूर्वाग्रह र राजनीतिक स्वार्थबाट प्रेरित स्वार्थी र गैर कानूनी भन्दै कडा आपत्ति जनाउनु भएको छ। अमेरिकाले भने यस घटनालाई स्पेनको फितलो आप्रवासन नीतिको नतिजा भनेको छ। मानव तस्करहरूले अदालतको पछिल्लो फैसलाको गलत फाइदा उठाएर यस्तो गराएको दावी गर्दै स्पेनले मोरक्कोसँगको सीमा सुरक्षा थप कडा बनाएको छ।
4: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन अघि भएको युवा नेतृत्वको प्रदर्शनका क्रममा आफूमाथि दुर्व्यवहार गर्ने प्रदर्शनकारीहरूलाई माफी दिन चाहेको बताउनु भएको छ। ती प्रदर्शनले मोदी नेतृत्वको सरकारमाथि पछिल्ला वर्षकै ठूलो राजनीतिक दबाव सृजना गरेको थियो। परीक्षाको प्रश्नपत्र चुवाट सम्बन्धी विषयलाई लिएर अनलाइन समूह कक्रोच जनता पार्टी CJP नयाँ दिल्लीसहित विभिन्न शहरमा प्रदर्शन आयोजना गरेको थियो। ती प्रदर्शनहरू बेरोजगारी र सुशासन सम्बन्धी असन्तुष्टि जोडिँदै सरकारका लागि चुनौती बनेका थिए। भारतीय सञ्चार माध्यमका अनुसार प्रधानमन्त्रीप्रति अपमानजनक अभिव्यक्ति प्रयोग गरेको देखिने केही प्रदर्शनकारीहरूका भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीहरूले मोदी समर्थकहरूको आलोचना तथा प्रहरीको उजुरीको सामना गरिरहेका छन्। मोदीले इन्स्टाग्राममा एउटा भिडियो सार्वजनिक गर्दै केही युवाले अत्यन्त आपत्तिजनक शब्द प्रयोग गरेका भए पनि उनीहरूलाई माफ दिन चाहेको र युवा अवस्थामा हुने गल्तीलाई कानूनी कारवाही भन्दा पनि मार्गदर्शन मार्फत सुधार गर्नुपर्ने बताउनु भएको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। स्पेनिस क्लब रियल मड्रिडका स्टार भिनिसियस जुनियरको भविष्य अन्यलमा परेको छ। क्लबले नयाँ सम्झौताका लागि हालेको प्रस्ताव नै अन्तिम भएको र यसभन्दा बढी आर्थिक प्रस्ताव नबढाउने स्पष्ट पारेको छ। यदि भिनिसियसले यो प्रस्ताव स्वीकार नगरे उनलाई क्लब छान्न अनुमति दिइने जनाइएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यम ESPN का अनुसार भिनिसियसको सम्झौता सकिन अब एक वर्ष मात्र बाँकी छ। उनी विश्वकपपछि बिदा सकेर पर्सिदेखि टोलीको प्री सिजन प्रशिक्षणमा फर्किन त्यसपछि उनले रियल मड्रिडमै बस्ने वा नयाँ क्लब रोज्ने भन्ने निर्णय लिन सक्ने बताइएको छ। गएको सिजन प्रशिक्षक जावी अलोन्सोको नेतृत्वमा भिनिसियस पूर्ण रूपमा सन्तुष्ट नरहेको चर्चा छ। यही कारण पनि उनको भविष्यबारे विभिन्न अङ्क आँकडबाजी भइरहेको छ। यता इङ्ग्लिस क्लब आर्सेनलले सम्भावित ट्रान्सफरको आर्थिक पक्षबारे अध्ययन गरिरहेको भए पनि अहिलेसम्म आर्सेनल र भिनिसियस बीच कुनै औपचारिक छलफल नभएको बताइएको छ। सन् 2018 रियल मड्रिडमा आबद्ध भएका भिनिसियस टोलीका प्रमुख खेलाडीमध्ये एक हुन्।
4: खबरको सिलसिला यति नै। आज शनिबार, अब रङ्ग दर्पणको पालो।
5: आजको रङ्ग दर्पण सामाजिक सद्भाव कायम राख्न गीत संगीतको भूमिकामा केन्द्रित छ।

नेपाली समाजमा गीत सङ्गीतले सधैँ समाजलाई जोड्ने र सान्त्वना दिने भूमिका खेलेको छ। राणाकालदेखि प्रजातान्त्रिक आन्दोलनसम्म, सशस्त्र द्वन्द्वदेखि 2072 भूकम्पसम्म, हरेक समयमा गीत सङ्गीतले समाजलाई जोड्ने, सान्त्वना दिने र साझा पहिचान झल्काउने काम गरेको इतिहास छ। गएको भदौको नवयुवा आन्दोलनमा पनि गीतले परिवर्तनमा ठूलो भूमिका खेल्यो। तर कतिपय अवस्थामा यही गीत सङ्गीतको दुरुपयोग र असन्तुलित प्रयोगले विवाद पनि निम्त्याउँछ। सुनसरीमा डिजे र लाउड स्पिकरको तीव्र आवाजका कारण केही सामाजिक विवाद सिर्जना भयो। त्यसकै कारण तनावपूर्ण अवस्था बन्यो। जुन सङ्गीत वा आवाजले विवाद जन्माएको छ, त्यसैबाट उत्पन्न आवाजलाई सही र सकारात्मक लयका माध्यमबाट मत्थर पार्न पनि सकिन्छ।

यस्तै अवस्थामा समाजलाई जोड्ने र चोट पुगेको मनलाई सान्त्वना दिने जिम्मेवारी गीत सङ्गीतले पनि उत्तिकै बोकेको छ। विक्रम सम्बत 2045-46 नेपाल भारत व्यापार तथा पारवाहन सन्धि नवीकरण नहुँदा देशले भोगेको नाकाबन्दीको बेला चीनबाट मटीतेल र नुन आयात गर्नुपर्ने कठिन परिस्थितिमा नागरिकको मनोबल उच्च राख्न साङ्गीतिक अभियान नै चलाइएको थियो। अम्बर गुरुङको नेतृत्वमा पूर्वतर्फ र भक्तराज आचार्य लगायतका स्रष्टाहरूको नेतृत्वमा पश्चिमतर्फ टोली खटाई देशैभरि देशभक्तिका गीत गुन्जाइएको त्यो ऐतिहासिक अभियानले नागरिकमा उत्साह र राष्ट्रिय एकताको सञ्चार गराएको थियो।

सुनसरीको घटनापछि सञ्चार माध्यम र सामाजिक सञ्जालमा साम्प्रदायिक भड्काउने सामग्री फैलिन थालेपछि धेरैले सामाजिक सञ्जालको अतिरञ्जनाबाट पर्ने असरप्रति सचेत हुन आग्रह गरिरहेका छन्। यस्तो परिस्थितिमा सकारात्मक र जोड्ने सन्देश दिने सांस्कृतिक सामग्री विशिष्ट गीत संगीत झन बढी अर्थपूर्ण बन्न पुगेको छ। पूर्व राजादेखि नेता कलाकार सुरक्षाकर्मी सबैबाट सामाजिक सद्भाव कायम राख्ने आवाज पनि उठिरहेको छ। समाजमा दूरी र वैमनस्यता बढेको बेला मातृभाषाका गीतहरू शान्ति र सहअस्तित्वका धुनहरू तथा सामाजिक सद्भाव बोकेका सृजनाहरू प्रत्यक्ष प्रस्तुत गरिनुपर्छ, किनकि शब्द सुर र तालका माध्यमबाट मानिसको भावनालाई सकारात्मक दिशातर्फ मोड्न सकिन्छ।

अहिलेको सूचना युगमा सद्भावको सन्देश छिटो र व्यापक फैलाउने काममा सामाजिक सञ्जालको भूमिका निर्णायक बनेको छ। पहिले रेडियो र टेलिभिजनमा मात्र सीमित रहने सन्देशमूलक गीत अहिले फेसबुक, युट्युब र टिकटक मार्फत मिनेटभित्रै लाखौं दर्शकसम्म पुग्न सक्छ। यही कारणले नेपाल प्रहरीले पनि आफ्ना सद्भाव सम्बन्धी सन्देशलाई गीत संगीतका सामग्री मार्फत प्रस्तुत गरिरहेको छ।

0: संसारको इतिहास निहाल्दा हरेक युग क्रान्ति र परिवर्तनमा सङ्गीतले ठूलो भूमिका निर्वाह गरेको पाइन्छ। चाहे त्यो जनआन्दोलन होस् वा शान्ति स्थापनाको प्रयास, सङ्गीत सधैँ अगाडि उभिएको देखिन्छ। मन शान्त बनाउने, रिस र आवेग कम गर्ने तथा मस्तिष्कलाई सन्तुलित राख्ने सङ्गीतको यही अद्भुत क्षमताले नै अन्तत सामाजिक सद्भाव कायम गराउन मद्दत गर्छ। संगीत साधना प्रतिष्ठान नेपाल इटहरीका संस्थापक राजु केसी:
1: संगीत छ एउटा शक्ति, छ नि एउटा भावना, राष्ट्रियता, राष्ट्रिय एकतालाई चाहिँ बोक्न सक्छ भनेर प्रत्येक राष्ट्रले राष्ट्रगान बनाएको, जसरी हाम्रो नेपाल पनि छ। संगीतले सांस्कृतिक एकतालाई चाहिँ जोड्छ, विविध भाषा समुदायको मानिस सँगै बसेर गीत संगीत सुन्दा आपसी दूरी कम हुन्छ र त्यो सद्भाव पनि त बढ्छ नि। त्यसका निमित्त सद्भाव बढाउने गीत संगीतको प्रस्तुति गर्ने, मातृभाषामा सद्भाव र शान्तिको अर्थ बोकेका गीतहरूलाई प्रस्तुत गर्न सकिन्छ लाइभमा। यसरी चाहिँ गीत संगीतबाट पनि राष्ट्रिय एकता र यो सामाजिक दूरी बढेको बेलामा त्यसलाई छुटाउने घटाउने काम गर्छ भन्ने मलाई लाग्छ।
2: रङ्ग दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक:
0: पाकिस्तानमा गएको हिम पहिरोमा विश्व कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा सहित 6 नेपालीको ज्यान गयो। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा श्रद्धाञ्जली व्यक्त। साहस र योगदानको प्रेरणादायी इतिहास जीवित रहिरहने।
2: तराई मधेसका विभिन्न जिल्लामा उत्पन्न तनाव कम हुँदै सुनसरी, धनुषा र सिरहामा कर्फ्यू हटाइयो, निषेधाज्ञा कायमै। तनाव र वैमनस्यताको समयमा गीत संगीत समाज जोड्ने प्रभाव।
0: कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेलाका लागि 551 सदस्यीय मूल आयोजक समिति गठन, बाध्य भएर छुट्टै भेला गर्नु परेको भनाई।
2: स्पेनमा एकैपटक झन्डै 60,000 आप्रवासी प्रवेश गरेपछि उत्पन्न तनाव शान्त हुँदै युरोपका सदस्य देशहरू बीच विवाद सृजना।
0: र रियल मड्रिडमा भिनिसियसको भविष्य अन्यल, रकम नबढाएको प्रस्ताव नस्वीकारे क्लब छोड्नु पर्ने।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। यात्रा गर्दा मौसम र सडकको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।
3: तपाईको समुदायको अनि तपाईको सरोकारको खबर, तपाईको समुदायको अनि तपाईको सरोकारको अनि तपाईको सरोकारको
4: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
5: तपाईँ हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर
4: खबर, तपाईँको अधिकार अनि तपाईँको अपरिहार्यता।
5: तपाईँ हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

काठमाडौँ सम्पर्क समाजको अध्यक्षमा माडी दुई शीतलपुर निवासी शंकर पाण्डे मुक्ति सर्वसम्मत चयन। एक हिम पहिरोमा परेर पूर्जा सहित छजना नेपालीको मृत्यु। सामाजिक सद्भाव भाड्न खोजेको अभियोगमा चारजना पक्राउ। सुनसरी धनुषा र सिराहामा कर्फ्यू हटाइयो, निषेधाज्ञा कायमै। चितवनमा एलपी ग्यासको आपूर्ति नियमित, कृत्रिम अभाव नफैलाउन प्रशासनको आग्रह। बजारमा ग्यास नपाए निगमको हटलाइनमा सम्पर्क गर्न आग्रह। र नेपाली काङ्ग्रेसद्वारा विपद व्यवस्थापन पूर्व तयारी तथा प्रतिकारी प्रशिक्षण सुरु। शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदमा परेका दरखास्त स्वीकृत। नमस्कार, माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। काठमाडौँ सम्पर्क समाजको अध्यक्षमा माडी दुई शीतलपुर हाल किर्तिपुर निवासी शंकर पाण्डे मुक्ति सर्वसम्मत चयन हुनुभएको छ। यस्तै उपाध्यक्षमा माडी एक निवासी विष्णु पाठक भण्डारी र माडी एकै गणेश भूषाल चयन हुनुभएको छ। सचिवमा माडी पाँचका रामप्रसाद सापकोटा, सहसचिवमा माडी छका सन्तोष विशाल गौतम र कोषाध्यक्षमा माडी चारका कृष्ण प्रसाद भट्टराई चयन हुनुभएको छ। 13 सदस्यीय सो समिति कार्य समितिको सदस्यहरूमा डिलीराम अधिकारी, चिरञ्जीवी अधिकारी, संगीता सापकोटा, बालकृष्ण सापकोटा, धनराज सापकोटा, सुशीला दवाड़ी र सीता पनेरू रहनु भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा एलपी ग्यासको आपूर्ति नियमित रहेको स्पष्ट पार्दै आवश्यकताभन्दा बढी ग्यास सिलिण्डर सञ्चय नगर्न उपभोक्ताहरूलाई आग्रह गरेको छ। शनिबार सार्वजनिक सूचना जारी गर्दै प्रशासनले ग्यास उद्योग तथा आधिकारिक विक्रेतासँगको समन्वयपछि चितवनमा विगतकै नियमित रूपमा एलपी ग्यास आपूर्ति भइरहेको जनाएको हो। प्रशासनका अनुसार बजारमा देखिएको अभाव मुख्यत उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चय गर्ने प्रवृत्तिका कारण हुन सक्ने देखिएको छ। प्रशासनले ग्यासको आपूर्ति र वितरणको निरन्तर अनुगमन भइरहेको जानकारी दिँदै कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा वितरणमा अनियमितता गर्ने व्यक्ति वा तथा व्यवसायीमाथि कानून अनुसार कारवाही गरिने चेतावनी दिएको छ। नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यास नपाएको खण्डमा तत्काल निगमको हटलाइन नम्बरमा सम्पर्क गर्न उपभोक्ताहरूसँग आग्रह गरेको छ। बजारमा ग्यासको अभाव रहेको गुनासो आउन थालेपछि निगमले विज्ञप्ति जारी गर्दै कार्यालय र कार्यालय समयभित्र हटलाइन नम्बर 01-59-71-902 सम्पर्क गरी जानकारी दिन अनुरोध गरेको हो। निगमले बजारमा एलपी ग्यासको आयात र बिक्री वितरण नियमित भइरहेको स्पष्ट पारेको छ। तर उपभोक्ताहरूले सहज रूपमा ग्यास नपाएको अवस्थामा निगमको हटलाइन खबर गरेर सहजीकरण गर्न सक्छ। लियो क्लब अफ चितवन सौराहाले रत्नगरस्थित गाम्बेसी चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ बालबालिकालाई खीर खुवाउँदै साउने विशेष कार्यक्रम सम्पन्न गरेको छ। स्वर्गीय गोपाल प्रसाद बिडारी तथा स्वर्गीय भगवती बिडारीको स्मृतिमा आयोजित उक्त कार्यक्रमका लागि क्लबका पूर्व अध्यक्ष तथा स्वर्गीय बिडारी दम्पतिका नाति सीमान्त बिडारीले आर्थिक सहयोग गर्नुभएको हो। नवलपरासी पश्चिमको सुनवल नगरपालिका 6 माछा मार्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ। शनिबार दिउँसो सुनवल 6 विशासय बस्ने 33 वर्षीय मोहम्मद फिराद मियाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको हो। घर नजिकै रहेको बन्द खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका मियालाई देवदह मेडिकल कलेज भलुही रूपन्देहीमा उपचार गर्न लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो। पाकिस्तानको ब्रोडपिक हिमालमा आएको हिम पहिरोमा परि साहसी आरोही निर्मल पूर्जा निम्स दाई सहित 6 नेपालीको मृत्यु भएको छ। मृत्यु हुने 6 नेपालीमा पूर्जा सहित पुर बहादुर गुरुङ, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालो शेर्पा र निवाङ थिन्दु शेर्पा रहेका छन्। आरोहण दलका 10 अन्य 4 विदेशी थिए। बिहिबारदेखि हराइरहेका आरोहीको मृत्युबारेको पुष्टि शनिबार भएको हो। प्रधानमन्त्री बालिन शाहले 6 निधनमा दुःख व्यक्त श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। सुनसरीको देवानगंज र कप्तानगंज घटनापछि तनावग्रस्त बनेका मधेस र पूर्वी तराईका जिल्लाहरूको जनजीवन सामान्य बन्दै गएको छ। उग्र रूपमा भइरहेको प्रदर्शनहरू रोकिन थालेपछि जनजीवन सामान्य बन्दै गएको हो। तनाव कम भएसँगै जिल्ला प्रशासन कार्यालयले पनि कर्फ्यू खुकुलो पार्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले 10 पालिकामा लगाइएको कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ। सुनसरीका प्रमुख जिल्लाधिकारी ईश्वरी प्रसाद अर्यालका अनुसार सुरक्षा अवस्थाको समीक्षा गर्दै कर्फ्यू हटाइएको भए पनि सम्भावित अप्रिय गतिविधि
गतिविधि रोक्न 5 जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन, सभा जुलुस, प्रदर्शन, बैठक तथा धरना गर्न निषेध गरिएको छ। यस्तै धनुषाको जनकपुर क्षेत्र र सिराहाको लाहानमा पनि कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरिएको छ। सिराहाको गोलबजारमा पनि कर्फ्यू यथावत छ। गोलबजारको अवस्थाबारे छलफलपछि थप निर्णय गर्ने प्रशासनले जनाएको छ। सतर्कता केन्द्रमा एक वर्षको अवधिमा स्वास्थ्य र शिक्षा क्षेत्रका 372 उजुरी परेको छ। आर्थिक वर्ष 2082-83 शिक्षा क्षेत्रसँग सम्बन्धित 192 र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित 180 उजुरी परेका छन्। शिक्षा क्षेत्रमा परेका उजुरी मध्ये 103 र स्वास्थ्य क्षेत्रका 147 उजुरी फर्सेट भएका छन्। स्वास्थ्य क्षेत्रमा अधिकांश उपकरण खरिद र कर्मचारीलाई पद अनुसार जिम्मेवारी नदिएकोसँग सम्बन्धित छ। केन्द्रका नीति निर्माण तथा अनुगमन शाखाका अधिकृत सुविध रिजालले प्राप्त उजुरीहरूको अनुगमनको रिपोर्ट प्रधानमन्त्री कार्यालयमा पेश गरिदिए आएको जानकारी दिनुभयो। समाजवादी कम्युनिष्ट पार्टी नेपालले पछिल्लो समय देशका विभिन्न ठाउँमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खलबल्याउने उद्देश्यले भएका हिंसात्मक घटना, आगजनी, तोडफोड र सार्वजनिक अशान्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। पार्टीका महासचिव अशोक सुवेदीले जारी गरेको विज्ञप्तिमा यस्ता गतिविधिले नेपालको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक सामाजिक संरचनालाई कमजोर बनाउने उल्लेख गरिएको छ। नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले स्वार्थ सम्मको दबावमा नभई राष्ट्र हित र राज्यको क्षमता हेरेर कानून बनाउनु पर्नेमा जोड दिनुभएको छ। शनिबार बसेको विधान व्यवस्थापन समितिको बैठकमा भएको ऐन कार्यान्वयन मापन महत्व, अभ्यास चुनौती र आगामी बाटो सम्बन्धी छलफलमा उहाँले यस्तो बताउनु भएको हो। संसदले कानून निर्माणका विषयमा अनावश्यक आत्मग्लानी बोक्न नहुने स्पष्ट पार्नुभयो। नेपाली काङ्ग्रेसका नेता डाक्टर शशाङ्क कोइरालाले मुलुकको विद्यमान राजनीतिक अस्थिरता र पार्टीभित्रको आन्तरिक चुनौती सम्बोधन गर्न साउन 29-31 गतेसम्म काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्न लागि बताउनु भएको छ। शनिबार सुनदेवी स्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले पार्टीलाई वैचारिक र साङ्गठनिक रूपमा नयाँ गति दिन 551 सदस्य आयोजक समितिको संयोजनमा भेला बोलाइएको स्पष्ट गर्नुभयो। नेपाली काङ्ग्रेसका सांसद खम्ब बहादुर खातीले नेपालमा केही नेपाल ऐन संशोधन गर्ने ऐन भनेर गलत अभ्यासबाट कानून संशोधन गर्ने गरिएको बताउनु भएको छ। शनिबार बसेको विधान व्यवस्थापन

0: सार्वजनिक बिदाको दिन पनि सेवा सञ्चालन गरेको छ। विभागले जारी गरेको सूचना अनुसार शनिबार र आइतबार सहित आगामी साउन 18 गते सोमबारसम्म राहदानी आवेदन फारम खुल्ला रहनेछ। नेपाली कंग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विपद व्यवस्थापनका लागि पूर्व तयारी र प्रतिकारीमा केन्द्रित रहेर प्रशिक्षण कार्यक्रम शुरू गरेको छ। विभिन्न समयमा नेपालले भोग्नु परेका विपदका घटना समेटेका दृश्यको कोलाज प्रदर्शनको बटन थिचेर पार्टी सभापति गगन कुमार थापाले कार्यक्रम उद्घाटन गर्नुभएको हो। कार्यक्रम उद्घाटन गर्दै सभापति थापाले विपदका बेला भगवान्ले मात्रै काम नगर्ने हुँदा सिप्र क्षमता विकास गरेर सहयोग पुर्याउन पार्टीले यस्तो प्रशिक्षण शुरू गरेको बताउनुभयो। र सामाजिक सद्भाव खलबलाएको अभियोगमा पर्साबाट 4 पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार उनीहरूलाई वीरगंज महानगरपालिका 11 रानीघाटबाट पक्राउ गरिएको हो। उनीहरूले नगर क्षेत्रमा टायर बालेर सामाजिक सद्भाव बिथुल्ने प्रयास गरेका थिए। प्रहरीले साम्प्रदायिक सद्भाव बिगार्ने गतिविधिमा संलग्न नहुन आबद्ध सबैमा आग्रह गर्दै त्यसो गरेमा कडा कारवाही हुने चेतावनी दिएको छ।
1: स्वदेश जलवायु अपडेट।
0: आज माडीको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 28 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 76% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। काठमाडौँ सम्पर्क समाजको अध्यक्षमा माडी 2 शीतलपुर निवासी शङ्कर पाण्डे मुक्ति सर्वसम्मत चयन। हिम पहिरोमा परेर पूर्जासहित 6 नेपाली। सामाजिक सद्भाव भार्न खोजेको अभियोगमा 4 पक्राउ। सुनसरी धनुषा र सिराहामा कर्फ्यू हटाइयो। निषेधाज्ञा कायमै। सुनमा एलपी ग्यासको आपूर्ति नियमित। कृत्रिम अभाव नफैलाउन प्रशासनको आग्रह। बजारमा एलपी ग्यास बजारमा ग्यास नपाए निगमको हटलाइनमा सम्पर्क गर्न आग्रह। र नेपाली काङ्ग्रेसद्वारा विपद व्यवस्थापन पूर्व तयारी तथा प्रतिकारी प्रशिक्षण सुरु। सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि परेका दरखास्त अवस्थ। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब समाचार विस्तारमा। पाकिस्तानको काराकोरम क्षेत्र स्थित ब्रोड पिक हिमालमा बिहिबार गएको हिम पहिरोमा परेका प्रसिद्ध नेपाली आरोही निर्मल पूर्जा सहित 10 आरोहीको मृत्यु भएको छ। हिम पहिरोमा परि बेपत्ता भएका उनीहरू मध्ये 4 शव हिजो फेला परेको थियो भने बाँकी 6 बेपत्ता रहेका थिए। आज मात्रै सबै आरोहीको मृत्यु भएको पूर्जाको कम्पनी एलिट एक्सपेडिसनले सामाजिक सञ्जाल मार्फत जनाएको हो। आरोहणका क्रममा म्याग्दीको दानामा जन्मिएका पूर्व बेलायती गोर्खा सैनिक निर्मल पूर्जा निम्स दाईसँगै जम्मा 6 नेपालीले ज्यान गुमाएका छन्। मृत्यु भएका नेपाली आरोहीहरूमा पूर्वबहादुर गुरुङ गोर्खाका हुन् भने किली पेम्बा शेर्पा दोलखा, गेलु शेर्पा ओखलडुङ्गा, नवाङ थिन्डु शेर्पा र निमा शेर्पा सङ्खुवा सभाका हुन्। त्यसै गरी विदेशी आरोहीहरू सोहेल साखी पाकिस्तान, वाङ झोङ चीन, नादिरा अहमद ओमान, म्यालोरी गेस अमेरिकाका छन्। सन् 2019 निर्मल पूर्जाले संसारका 8,000 अग्ला 14 हिमाल 6 महिना 6 दिन भित्र आरोहण गरी विश्व कीर्तिमान कायम गरेका थिए। हिम पहिरोले उनीहरूलाई 6,000 भन्दा माथिबाट करिब 800 तलसम्म बगाएको थियो। ब्रोड पिक हिमाल संसारकै अग्लो हिमाल मध्ये 12 नम्बरमा रहेको छ भने आरोहणका लागि निकै कठिन मानिन्छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले ब्रोड पिक दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल फेसबुक मार्फत पाकिस्तानको काराकोरम पर्वत श्रृङ्खलामा अवस्थित विश्वको 12 अग्लो 8,051 उचाइको ब्रोड पिक हिमाल आरोहणका क्रममा विश्व कीर्तिमानधारी नेपाली आरोही निर्मल पूर्जा सहित 6 नेपाली आरोहीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो। प्रधानमन्त्री शाहले शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ। सुनसरी लगायत तराई मधेसका जिल्लाहरूमा जनजीवन सामान्य बन्दै गएको छ। जनजीवन सामान्य बन्दै गएपछि सुनसरी र सिराहामा कर्फ्यू हटाइएको छ भने धनुषामा कर्फ्यू कायमै रहेको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यू हटाए पनि स्थानीय प्रशासन ऐन बमोजिम अर्को सूचना जारी नभएसम्म तोकिएका क्षेत्रमा 5 भन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धरना गर्न निषेध गरेको छ। यसअघि साउन 12 राति 9 अर्को सूचना जारी नभएसम्मका लागि सुनसरीमा कर्फ्यू आदेश जारी गरिएको थियो। त्यसै गरी धनुषा जिल्ला प्रशासन कार्यालयले भने जिल्लाका विभिन्न भागमा जारी कर्फ्यू आदेश आज पनि कायम रहेको जनाएको छ। कर्फ्यू जारी रहे पनि अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, श्रव वाहन, पानी तथा दूध बोकेका सवारी साधन लगायतका अत्यावश्यक सेवाहरू सुचारू रहने प्रशासनले जनाएको छ। यस्तै जिल्ला प्रशासन कार्यालय सिराहाले लहान नगर पालिकामा जारी गरिएको कर्फ्यू हटाएको छ। प्रमुख जिल्लाधिकारी सुरेन्द्र पौडेलले आज सूचना जारी गरी जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणका आधारमा लगाइएको कर्फ्यू हटाइएको जानकारी दिनुभयो। यसअघि जिल्लामा उत्पन्न सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रशासनले साउन 14 लहान नगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो। गृहमन्त्री सुदन गुरुङ र विभिन्न माग सहित आन्दोलनमा रहेका हिन्दू सम्राट सेनाका प्रतिनिधि बीच धनुषामा वार्ता भएको छ। विगत केही दिन सुनसरी लगायत मधेस प्रदेशका जिल्लाहरूमा उत्पन्न असहज परिस्थितिको समाधान गर्न मधेस प्रदेशमा रहनुभएका गृहमन्त्री गुरुङले 12 माग सहित आन्दोलनमा रहेको धार्मिक संस्थाका प्रतिनिधिहरूसँग वार्ता गर्नुभएको हो। वार्तामा गृहमन्त्री सहित धनुषा निर्वाचन क्षेत्र नम्बर 3 प्रतिनिधि सभाका सदस्य मनिष झा, धनुषाका प्रमुख जिल्लाधिकारी प्रेम प्रसाद लुइटेल, जनकपुर धाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार शाह, हिन्दू सम्राट सेनाका पदाधिकारीहरू सहभागी हुनुहुन्छ। गृहमन्त्री सुदन गुरुङले सिराहाको गोल बजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग 8 सहमति भएको बताउनु भएको छ। लाहानमा जिल्ला सुरक्षा समितिको बैठक पश्चात गैराती यादवको घर सिराहाको औरही गाउँपालिकाको तुलसी याहीमा मृतक यादवका बुबा र आमा तथा आफन्तसँग भएको छलफलमा 8 सहमति भएको गृहमन्त्री गुरुङले बताउनुभयो। घटनामा ज्यान गुमाएका गणेश यादवका परिवारलाई 10 राहत उपलब्ध गराइने गरिने, यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने र उहाँको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति उद्यान निर्माण गरी त्यहाँ शालिग पनि स्थापना गरिनेछ। मृतकका परिवारले राख्नु भएको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, दोषीलाई कारवाही हुनुपर्ने, क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, मृतकका परिवारका सदस्यलाई निशुल्क शिक्षाको सुनिश्चितता गर्नुपर्ने लगायत मागमा सहमति भएको छ। सुनसरीको देवानगंजमा भएको घटनाको विरोधमा गोल बजारमा प्रदर्शन गरिरहेका बेला यही साउन 14 गते गोली लागेर गणेश यादवको मृत्यु भएको थियो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी ठगी सम्बन्धी मुद्दाको छिटो छरितो न्याय निरूपण गर्नका लागि सहकारी कसुर हेर्ने समर्पित इजलास गठन गर्न भन्दै सर्वोच्च अदालतका प्रधान न्यायाधीश समक्ष प्रतिवेदन पेश गरेको छ। मन्त्री प्रतिभा रावलले कार्यदलका सदस्य सहित प्रतिवेदन सर्वोच्च अदालतका प्रधान न्यायाधीश शर्मालाई बुझाउनु भएको हो। प्रतिवेदनमा पीड़ितलाई समयमै न्याय दिलाउन, सहकारी क्षेत्रप्रतिको जनविश्वास पुनः स्थापित गर्न तथा वित्तीय सुशासन कायम गर्न समर्पित इजलास गठन अपरिहार्य रहेको कार्यदलको निष्कर्ष छ। प्रतिवेदनमा सहकारी ठगीका मुद्दा लामो समयसम्म विचाराधीन रहँदा पीड़ित बचतकर्ताले आफ्नो बचत फिर्ता पाउन नसक्ने, न्यायमा ढिलाइ हुने तथा दोषीलाई विभिन्न प्रकारका संरक्षण हुने जोखिम बढ्ने पनि उल्लेख गरिएको छ। सर्वोच्च अदालतले 2082 माघ 11 गते जारी गरेको निर्देशनात्मक आदेशमा सहकारी कसुर सम्बन्धी मुद्दाको चाप बढी भएका जिल्ला अदालतमा आवश्यकता अनुसार समर्पित इजलास स्थापना गर्न अध्ययन गरी निष्कर्षका आधारमा कार्यान्वयन गर्ने आदेश दिएपछि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको थियो। मौसमले साथ दिँदा यस वर्ष गत वर्षको तुलनामा मुख्य खाद्यान्न बाली धान रोपाईको क्षेत्र बढेको छ। ढिलो गरी मनसुन शुरू भएका कारण असार सकिँदासम्म सुस्त रहेको यस वर्षको रोपाई साउन लागेपछि भने उल्लेख्य रूपमा बढेर मध्य साउनसम्म आइपुग्दा झण्डै 93% हाराहारीमा पुगेको छ। केशव ढुङ्गानाको रिपोर्ट।
0: साउन लागेदेखि लगातार वर्षा हुँदा यस वर्ष विगतको तुलनामा धान रोपाई हुने क्षेत्र बढेको छ। आकाशीय पानीमा निर्भर धेरै क्षेत्रमा विगतमा रोपाई हुनै नसक्ने गरेकोमा यस वर्ष भने किसानलाई मौसमले केही ढिलै भए पनि साथ दिएको छ। साउनको 15 गतिसम्म आइपुग्दा नेपालमा धान रोपाई हुने करिब 13,70,000 हेक्टर क्षेत्र मध्ये झण्डै 93% अर्थात् 12,70,000 हेक्टर क्षेत्रमा रोपाई भइसकेको छ। गएको वर्ष भने साउनको 18 गतिसम्ममा जम्मा 83% क्षेत्र मात्रै रोपाई भएको थियो। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटा।
4: असारको अन्तिमदेखि साउनको पहिलो हप्तासम्म पानी राम्रो पर्यो, त्यसले गर्दाखेरि रोपाई बढ्यो। गत वर्ष श्रावण 18 गतेसम्म लगभग 84% चाहिँ रोपाई भएको थियो। अहिले चाहिँ सुदूरपश्चिममा चाहिँ लगभग रोपाई सिद्धिएको छ। कर्णाली प्रदेशमा पनि अब लगभग सकिने क्रममा छ।
0: कृषि विभागका अनुसार साउन 15 गतेसम्ममा सुदूरपश्चिम प्रदेशका लगभग सबै क्षेत्रमा रोपाई भइसकेको छ भने कर्णाली, लुम्बिनी र बागमती प्रदेशमा 95% भन्दा बढी क्षेत्रमा रोपाई भइसकेको छ। धान उत्पादनको पकेट क्षेत्र मानिने मधेस र कोशी प्रदेशको तराईका जिल्लामा भने साउन महिना भरि नै रोपाई हुने गरेका कारण केही ठाउँमा अझै रोपाई हुन बाँकी छ। फेरि एक पटक बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटा।
4: मधेसमा त साउन भरि नै धान रोप्ने चलन हुन्छ। एल निनोको प्रभावले गर्दा मौसममा चाहिँ गडबडी हुन सक्छ, पानी चाहिँ कम पर्न सक्छ भनेर मधेसमा चाहिँ बेड चाहिँ ढिलो राखेको अवस्था थियो। त्यसले गर्दा यो मधेसको रोपाई चाहिँ यो साउन लागेपछि बेर्न तयार भइसकेपछि रोप्दाखेरि मात्रै यो मधेसको चाहिँ रोपाई वात्तै बढ्यो र पानी पनि पर्यो। त्यस कारणले गर्दाखेरि चाहिँ यो रोपाईको प्रतिशत चाहिँ पोहोरको भन्दा अहिले बढेको चाहिँ पाइयो।
0: धानको राम्रो उत्पादन लिन असार महिनाभित्र नै रोपाई गरिसक्नु पर्ने हुन्छ, तर जमिनको तयारी नहुने, मौसमले साथ नदिने जस्ता विविध कारणले नेपालको तराई क्षेत्रमा साउन महिनाभरि नै रोपाई हुने गरेको छ। यस्तो अवस्थामा राम्रो उत्पादन लिन छिटो पाक्ने प्रजातिको धान रोप्नु पर्ने सुझाव दिनुहुन्छ नेपाल कृषि अनुसन्धान परिषद नार्कका वरिष्ठ बाली विज्ञ डाक्टर प्रदीप शाह।
5: खास हेर्नु हो भने असार भित्र रोपि सक्नु पर्ने हो, तर फेरि जमिनहरू तयारी भएको हुन्छ तराईमा, जति ढिलो रोपाई गर्यो त्यति नै अब उत्पादन चाहिँ अलिक कम नै हुन्छ। जुन नर्मल रोपाई भन्दा चाहिँ अलिक कम नै हुन्छ। ढिलो रोपाई गर्नु छ भने सर्ट ड्युरेसनको रोप्ने, जस्तो कि कुनै भेराइटी हर्दिना एक भनेर भेराइटी छन् त्यो चाहिँ 110-115 दिनमै पाक्छ।
0: नेपालमा आन्तरिक उत्पादनले नपुगेर वर्षेनी अर्बौंको धान आयात हुने गर्दछ। त्यसैले नेपालीको प्रमुख खाद्य बाली धानको उत्पादन बढाउन सके देशको अर्थतन्त्रमा नै ठूलो योगदान पुग्न सक्दछ। यसका लागि वर्षेसँगै चैत्य धान खेतीको क्षेत्र विस्तार गर्नुपर्ने र निर्माणाधीन कोशी मरिन डाइभर्सन लगायतका ठूला सिंचाई आयोजनाहरूको निर्माणलाई तीव्रता दिनुपर्ने कृषि क्षेत्रका विज्ञहरूको सुझाव छ। केशव ढुङ्गाना, रेडियो नेपाल, काठमाडौँ।
3: नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले विपदका बेला भावनाले मात्र काम नगर्ने हुँदा सिप र क्षमता विकास गरेर सहयोग गर्न पार्टी पंक्तिलाई आह्वान गर्नुभएको छ। विपद व्यवस्थापनका लागि पूर्व तयारी र प्रतिकारमा केन्द्रित रहेर कंग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उहाँले राजनैतिक नेतृत्वमा करूणा सबैभन्दा ठूलो गुण हुने बताउनुभयो। कंग्रेसका उपसभापति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले विगतमा पार्टीले विपदमा परेका मानिसको उद्धार गर्न नसकेर टुरु टुरु हेर्नु परेको अवस्थाको उदाहरण दिँदै अबका दिनमा पार्टी विपद लगायत सामाजिक काममा क्रियाशील हुने बताउनुभयो। हुलाक निर्देशनालय सुर्खेतले आजदेखि नागरिकको सवारी चालक अनुमति पत्र लाइसेन्स घर दैलोमा ढुवानी शुरू गरेको छ। यातायात व्यवस्था कार्यालय सुर्खेत, यातायात व्यवस्था सेवा केन्द्र रुकुम पश्चिम र जुम्लाले वितरण गर्ने सवारी चालक अनुमति पत्र हुलाक मार्फत नागरिकको घर दैलोमा ढुवानी शुरू भएको हो। घर दैलोमा सवारी अनुमति पत्र पुर्याइने भएपछि कर्णाली प्रदेशका दुर्गम र यातायात व्यवस्था कार्यालय नभएका जिल्लाका नागरिकले ठूलो रकम खर्च गरी लाइसेन्स लिन सुर्खेत, जुम्ला र रुकुम पश्चिम जानुपर्ने झन्झट समाप्त भएको छ। सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न त्रिपुरेश्वर स्थित राजधानी विभागले दुई शिफ्टका साथै बिदाका दिन पनि सेवा सञ्चालन भइरहेको जनाएको छ। विभागले साउन 14 गतेदेखि दुई शिफ्टमा सेवा दिँदै दैनिक 1500 आवेदन फारम खुलाइएको छ। कोरियाको रोजगार अनुमति प्रणाली ईपीएसका लागि आवेदन दिएका नेपाली सेवाग्राहीलाई सहजता प्रदान गर्न विभागले विद्युतीय राजधानी सम्बन्धी सेवा साउन 14 गतेदेखि 22 गतेसम्म दुई शिफ्टमा सञ्चालन गरिएको विभागले जनाएको छ। सो अवधिमा पहिलो शिफ्ट बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म र दोस्रो शिफ्ट दिउँसो 2 बजेदेखि बेलुकी 9 बजेसम्म सञ्चालन हुनेछ। सार्वजनिक बिदाका दिन शनिबार र आइतबार समेत बिहान 10 बजेदेखि बेलुकी 4 बजेसम्म विभागबाट सेवा प्रवाह हुनेछ। जीवनको दिगो सुरुवातका लागि स्तनपान प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाऊ भन्ने नाराका साथ विश्व स्तनपान सप्ताह आजदेखि सुरु भएको छ। यस वर्षको सप्ताहका अवसरमा डब्ल्युएचओ र युनिसेफले मातृ तथा नवजात शिशुका लागि गुणस्तरीय स्तनपान सेवा विस्तार गर्न, समुदायमा आधारित परामर्श कार्यक्रम सुदृढ बनाउन, आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने उत्पादनको अन्तर्राष्ट्रिय आचार संहिताको प्रभावकारी कार्यान्वयन गर्न, सशुल्क प्रसूति विदा र स्तनपान मैत्री कार्यस्थल सुनिश्चित गर्न तथा गर्भावस्था, प्रसूति र प्रसूति पछिका स्वास्थ्य सेवासँग स्तनपान प्रवर्धनलाई एकीकृत गर्न सबै देशलाई आग्रह गरेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्य पूर्वमा सबै क्षेत्रमा चलिरहेको युद्ध अन्त्य गर्न आह्वान गर्नुभएको छ। युद्धको अन्त्य भई दिगो शान्ति स्थापना हुनुपर्ने र होर्मुज र बाब अल मण्डवको जलमार्गमा र वरपरका अन्तर्राष्ट्रिय आवागमन अधिकार र स्वतन्त्रताहरू पूर्ण रूपमा पुनस्थापित हुनुपर्ने बताउँदै गुटेरसले कूटनीतिक उपाय नै विजयको विश्वासिलो माध्यम हुनुपर्ने बताउनु भएको हो। खाडीमा सैन्य वृद्धि भएको 6 महिना भइसकेको बताउँदै क्षेत्रीय द्वन्द्वको रूपमा शुरू भएको यो युद्ध विश्वव्यापी अस्थिरताको चालक बनिरहेको उहाँले चेतावनी दिनुभयो। संयुक्त राष्ट्रसंघका प्रमुख गुटेरसले होर्मुजको जलमार्गबाट हुने व्यापार ध्वस्त भएको, ऊर्जा बजार उक्लिएको, खाद्यान्न र मलको मूल्य बढेको र आपूर्ति श्रृङ्खलामा कमी आएको उल्लेख गर्नुभयो। विश्व खाद्य कार्यक्रमले 45 करोड मानिसहरूले द्वन्द्वको परिणाम स्वरूप तीव्र खाद्य असुरक्षाको सामना गरिरहेको चेतावनी दिँदै बढ्दो मूल्य वृद्धिले लाखौंलाई फेरि गरिबीमा धकेल्ने खतरा बढेको जनाएको छ। यसैबीच इरानले अमेरिकाबाट आक्रमण भए त्यसको व्यापक जवाफ दिन पूर्ण तयारी गरेको जनाएको छ। सम्भावित प्रतिकारमा अमेरिका र इजरायलका महत्वपूर्ण पूर्वाधारलाई समेत निशाना बनाइने योजना बनाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अमेरिका कडा प्रहार गर्न तयार रहेको चेतावनी दिनुभएको छ। इरान पुग्ने प्रयास गरेका 14 अफगान आप्रवासीको शव दक्षिण पश्चिमी अफगानिस्तानको मरूभूमिमा फेला परेको अधिकारीहरूले बताएका छन्। उनीहरूको सवारी साधन बिग्रिएपछि हप्तौं अघि उनीहरू पैदल हिँडेका थिए। निम्रोज अफगानिस्तानका सबैभन्दा तातो र सुक्खा प्रान्तहरू मध्ये एक हो। यो समय त्यहाँको तापक्रम करिब 45 डिग्री सेल्सियससम्म पुग्ने गर्दछ। गत डिसेम्बरमा इरान तर्फको जोखिमपूर्ण यात्रा गर्ने क्रममा कम्तीमा 18 अफगानीको चिसोबाट मृत्यु भएको थियो। स्पेनको उत्तर अफ्रिकी भूभाग स्युटामा मोरक्कोबाट ठूलो संख्यामा गएका आप्रवासीहरूले सीमा पार गर्ने प्रयास गर्दा भएको भागदौड र अव्यवस्थामा परि मृत्यु हुनेको संख्या 57 पुगेको छ। स्थानीय संचार माध्यमका अनुसार करिब 60,000 आप्रवासीले एकै पटक सीमा पार गर्ने प्रयास गरेका कारण स्थिति नियन्त्रण बाहिर पुगेको थियो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
6: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: कोदोबालीको संरक्षणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी साउन 16 गतेलाई कोदो दिवसको रूपमा मनाइएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सरकारले राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको थियो। मन्त्री परिषदको निर्णय अनुसार प्रत्येक वर्ष साउन 16 गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने गरिएको छ। गत वर्षदेखि प्रत्येक वर्ष साउन 16 गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउन सुरु गरिएको हो। कोदो दिवस मनाउँदै गर्दा करोड़ मूल्यको कोदोको आयात कसरी विस्थापित गर्न सकिन्छ भनेर पहल गर्नुपर्ने कृषि विज्ञहरूले बताउनु भएको छ। राम्रोसँग भण्डारण गरेमा लामो समयसम्म सुरक्षित रहने भएकोले कोदो भविष्यमा खाद्य संकट हटाउन सहयोगी हुने कृषि विज्ञ कृष्ण प्रसाद पौडेलले बताउनु भएको छ। कोदोलाई सम्मान गर्न र त्यसलाई स्थानीय तहमा भएको खाली जमिनमा रोप्ने अभियान चलाउन आवश्यक रहेकोमा विज्ञ पौडेलले जोड दिनुभयो। कोदोमा अन्य बालीमा जस्तो विषादी रासायनिक मल जस्ता कुनै पनि पदार्थ प्रयोग गर्न नपर्ने भएकोले यो स्वास्थ्य र देशका लागि नै फाइदाजनक हुने कृषि विज्ञहरूको भनाइ छ। कृषि मन्त्रालय सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठले कुपोषणबाट बस्नका लागि कोदोजन्य बालीको उत्पादन प्रवर्धन गर्नुपर्नेमा जोड दिनु भएको छ। नेपालका 77 जिल्लामा कोदो खेती हुने गरे पनि खोटाङ, सिन्धुपाल्चोक, कास्की, बागलुङ, स्याङ्जा, पर्वत लगायतका पहाडी जिल्लाहरू कोदो उत्पादन मुख्य जिल्लाका रूपमा चिनिन्छन्। आर्थिक वर्ष 2079-80 2,27,934 हेक्टर क्षेत्रफलमा 3,10,847 टन कोदो फलेको थियो। आर्थिक वर्ष 2080-81 कोदो खेती गर्ने क्षेत्रफल खुम्चिएर 2,24,935 हेक्टरमा 3,07,032 टन मात्र कोदो उत्पादन भएको थियो। गत आर्थिक वर्ष 2082-83 भारत र चीनबाट 61,74,90,000 रुपियाँ बराबरको 1,21,42,594 किलो कोदो नेपालमा आयात भएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा गत आर्थिक वर्षमा काँकडभिट्टा नाकाबाट हुने अलैँचीको निर्यातमा उल्लेख्य मात्रामा वृद्धि भएको छ। गत आर्थिक वर्ष 2082-83 12,63,69,70,000 मूल्य बराबरको अलैँची निर्यात भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको निर्यात 4,96,29,33,000 रुपियाँले बढी हो। प्रतिशतका आधारमा अलैँची अघिल्लो वर्षको तुलनामा गत वर्षको निर्यात 67.65% वृद्धि भएको छ। काँकड भित्ता भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 त्यस नाकाबाट 7,67,40,37,000 मूल्यको अलैँची निर्यात भएको थियो। गत आर्थिक वर्षमा काँकडभिट्टा नाकाबाट 63,85,870 किलोग्राम अलैँची निर्यात भएको छ। अघिल्लो वर्ष 2081-82 भने 42,94,550 किलोग्राम अलैँची मात्र निर्यात भएको थियो। खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले टेकु स्थित कार्यालयबाट विभिन्न 5 कम्पनीको सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाएको छ। निगमले शनिबारदेखि काठमाडौँ उपत्यकामा बजारीकरण गर्ने नेपाल एसपी, एभरेस्ट, सुगम र श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योग मार्फत बिक्री वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ। निगमका प्रवक्ता मनोज ठाकुरले ती उद्योगहरूले बिहान 11 बजेदेखि अपरान्न 5 बजेसम्म 14.2 केजीका ग्यास सिलिन्डरको बिक्री वितरण गर्नेछन्।
3: अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
8: बंगलादेशमा आगामी नोभेम्बर 4-17 तारिकसम्म हुने साफ च्याम्पियनसिप 2026 को समूह विभाजन गरिएको छ। शनिबार भुटानको थिम्पूमा सार्वजनिक गरिएको ड्रमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेकाले नेपाललाई समूह विभाजनमा भने समावेश गरिएको छैन। प्रतियोगिता सुरु हुनु अघि नै फिफाको निलम्बन फुकुवा भए नेपाल समूह एमा रहने साफले जनाएको छ। सार्वजनिक गरिएको समूह विभाजन अनुसार समूह एमा आयोजक बंगलादेश सहित श्रीलंका र भूटान रहेका छन्। फिफाको निलम्बन फुकुवा भए नेपाल पनि यही समूहमा समावेश हुनेछ। यस्तै समूह बीमा भारत, मालदिव्स र पाकिस्तान रहेका छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख प्रतियोगिताहरूको व्यावसायिक अधिकारको 20% सेयर निजी लगानीकर्ताहरूलाई बेच्ने विवादित योजना रद्द गरेको छ। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विज्ञप्ति जारी गर्दै चौतर्फी विरोध भएपछि परियोजनालाई अघि नबढाउने घोषणा गर्नुभएको हो। फिफाका अध्यक्ष इन्फान्टिनोले पुरुष तथा महिला विश्वकप सहितका प्रतियोगितामा निजी लगानी भित्र्याउने प्रस्तावको समर्थन गरे बापत सबै सदस्य राष्ट्रहरूलाई 4 करोड अमेरिकी डलर दिने प्रस्ताव गर्नुभएको थियो। युरोपेली फुटबल महासंघ युईएफएले यो योजना अघि बढाई विश्वकप नै बहिष्कार गर्ने चेतावनी दिएपछि इन्फान्टिनोले प्रस्तावबाट पछि हट्ने निर्णय गर्नुभएको हो। उहाँको प्रस्तावमा उत्तर, मध्य अमेरिका र क्यारिबियन क्षेत्रको फुटबल संस्था कन्काकाफ र एसियाली फुटबल महासंघ एएफसीले पनि प्रस्तावको कडा विरोध गरेका थिए। विवाद बढेपछि इन्फान्टिनोका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेरोले प्रस्ताव फुटबलको भविष्यका लागि घातक रहेको भन्दै राजीनामा समेत दिनुभएको थियो।
3: अब मौसम। आज राति बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानका साथै कोशी प्रदेशका हिमाली, पहाड़ी र तराई भूभाग तथा बागमती र गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी प्रदेशको पहाड़ी भूभागका एक स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 30.4 डिग्री सेल्सियस, न्यूनतम 21.2 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 29.2 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 5.1 मिलिमिटर, पोखराको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 23.3 डिग्री सेल्सियस, वर्षा फाटफुट, वीरेन्द्रनगरको अधिकतम 33.2 डिग्री सेल्सियस, न्यूनतम 24.3 डिग्री सेल्सियस, वर्षा 32.3 मिलिमिटर र दिपायलको अधिकतम 34.3 डिग्री सेल्सियस, न्यूनतम 24.4 डिग्री सेल्सियस, वर्षा 7.8 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एक पटक। पाकिस्तानको ब्रोड पीक हिमालमा हिम पहिरोमा परि प्रसिद्ध आरोही निर्मल पूर्जा सहित 6 नेपालीको मृत्यु। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा श्रद्धाञ्जली व्यक्त। सुनसरी लगायत तराई मधेसका जिल्लाको जनजीवन सामान्य बन्दै सुनसरी र सिरहामा कर्फ्यू हट्यो, धनुषामा कायमै। यस वर्ष साउन मध्यसम्ममा 93% धान रोपाई सम्पन्न र मध्य पूर्वमा युद्ध अन्त्य गर्न संयुक्त राष्ट्र संघको आह्वान। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 8 बजेसम्म सुनाउनेछौ आधुनिक गीत। यसै क्रमको पहिलो गीत राख्दैछौ नरेन्द्र प्यासीको स्वरमा, अनिल जोशीको रचना, नवराज बरालको संगीतमा।

0: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर।
1: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना, स्यालरी 100 ORM प्लस खाना बस्न फ्री, हाउसकिपिङ क्लिनर 150 जना, स्यालरी 90 ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। कम्पनीबाट उपलब्ध गरिने सेवाहरू: कर्मचारीको छोराको विवाहमा 100 ORM, कर्मचारीको छोरीको विवाहमा 150 ORM, बाल बच्चा छात्रवृत्ति, कर्मचारीको बच्चाले कक्षा 10-12 डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM, उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र, करियर वृद्धि र पदोन्नति गर्ने अवसर, प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता, दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
2: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
3: 056-49-0034,
2: माडी सम्पर्क 98426-43211, 98142-076-04 र 98550-58369।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। ब्रोड पिकमा पहिरोमा निर्मल पूर्जा सहित छ नेपाली आरोहीको दुखद निधन। सामाजिक सद्भाव बिथोल्ने प्रयास आरोपमा पर्साबाट चारजना पक्राउ। बारा र धनुषामा सद्भाव र्याली, सामाजिक एकता कायम राख्न आग्रह।
1: जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य छ। आज हामीले चाहिँ सर्वपक्षीय सर्वदलीय सद्भाव र्याली पनि हामीले चाहिँ सञ्चालन गर्यौं।
0: शिक्षा र स्वास्थ्य क्षेत्रमा उजुरीको चाङ। राष्ट्रिय सतर्कता केन्द्रमा एक वर्षमै 372 गुनासा। एलपी ग्यासको सहज आपूर्तिका लागि वितरकलाई निगमको निर्देशन।
2: ग्यास आपूर्तिमा कुनै पनि समस्या छैन, ग्यास नियमित रूपमा आपूर्ति भइरहेको छ।
0: सहकारी ठगी मुद्दाका लागि समर्पित इजलास गठन गर्न आवश्यक रहेको मन्त्रीको भनाई। अन्तर्राष्ट्रिय बजार बढ्दा अलैची निर्यातमा 64% वृद्धि। नेपालकै दोस्रो लामो एकल स्पान झोलुङ्गे पुलले फेरियो गुल्मीको यात्रा।
3: पुलले गर्दाखेरि यो बाटोसित जोडिएपछि हामी नजिक भयो। अब पानी परे पनि बाटो बिग्रिए पनि यहाँ हाइवेमा आएपछि हामी तमगास जानलाई, पाल्पा जान, बुटोल जान, जहाँ जान नि सक्थ्यो।
0: र नेपालले सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनसिप 2026 खेल्न नपाउने। एसियाली खेलकुदमा नलैजाने भएपछि ई स्पोर्ट्सका खेलाडीद्वारा विरोध। सम्बन्धित निकायको जवाफ माग।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: पछिल्लो समय एलपी ग्यास अभावको गुनासो बढेपछि आयल निगमले आपूर्ति सहज बनाउन आवश्यक कदम चालेको जनाएको छ। निगमले अभाव नरहेको दावी गरे पनि बजारमा सहज उपलब्धता सुनिश्चित गर्नु मुख्य चुनौती बनेको छ। अत्यावश्यक वस्तुको वितरणमा पारदर्शिता, समान पहुँच र प्रभावकारी अनुगमन आवश्यक छ। उपभोक्ताले पनि आवश्यकता अनुसार मात्रै खरिद गरी कृत्रिम अभाव रोक्न सहयोग गर्नुपर्छ। ग्यास जस्तो दैनिक जीवनसँग जोडिएको वस्तुको निर्बाध आपूर्ति राज्यको प्राथमिक जिम्मेवारी हो। अब खबर सन्तोषी रावलबाट।
5: पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिम पहिरोमा परि विश्व प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पूर्जा निम्स दाई सहित 6 नेपाली आरोहीको मृत्यु भएको छ। मृत्यु हुनेमा निर्मल पूर्जाका साथै पूर्वबहादुर गुरुङ, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नेवाङ थिन्दु शेर्पा रहेका छन्। 10 आरोही टोली मध्ये 6 नेपाली र 4 विदेशी नागरिक थिए। अस्ति बिहिबारदेखि सम्पर्कविहीन भएका उहाँहरूको मृत्यु भएको पुष्टि आज भएको हो। पूर्जा संस्था रहेको आरोहण कम्पनी इलाइट एक्सपर्टले आज एक फेसबुक पोस्ट मार्फत यस हृदय विचारक खबरको आधिकारिक पुष्टि गरेको हो। यस घटनाले नेपाली पर्वतारोहण क्षेत्रलाई ठूलो क्षति पुगेको छ। साहसिक आरोहणका लागि विश्वभर परिचित निर्मल पूर्जाको निधनले नेपाल मात्र होइन अन्तर्राष्ट्रिय पर्वत रोहण समुदायलाई पनि स्तब्ध बनाएको छ। उहाँहरूको मृत्युप्रति प्रधानमन्त्री बालिन शाहले गहिरो दुःख व्यक्त गर्दै दिवंगत आरोहीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सामाजिक सद्भाव खलबलाउने गतिविधिमा संलग्न रहेको आरोपमा पर्साबाट 4 पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरूलाई वीरगंज महानगरपालिका 11 रानीघाटबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार पक्राउ परेकाहरूले नगर क्षेत्रमा टायर बालेर सामाजिक सद्भाव बिथोल्ने प्रयास गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले सबै पक्षलाई साम्प्रदायिक सद्भाव बिग्रिने कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह गर्दै कानून विपरीतका कार्यमा संलग्न भए कडा कार्यवाही गरिने चेतावनी दिएको छ। यसैबीच जिल्ला प्रहरी कार्यालयले बालबालिका सम्बन्धी ऐन 2075 अनुसार बालबालिकालाई हडताल, बन्द, धरना र जुलुस जस्ता गतिविधिमा सहभागी गराउन नपाइने कानूनी व्यवस्थापूर्ण रूपमा पालना गर्न पनि सबैमा अनुरोध गरेको छ। यसैबीच हिन्दू, मुस्लिम तथा अन्य धर्मका समुदायका अगुवाहरूको सहभागितामा आज बारा र धनुषामा सद्भाव र्याली निकालिएको छ। बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले मधेसका अन्य जिल्लाको प्रभाव बारामा पर्न नदिन प्रशासनले व्यक्तिगत तथा संस्थागत रूपमा निरन्तर काम गरिरहेको बताउनुभयो। उहाँले आजको सद्भाव र्यालीले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको पनि उल्लेख गर्नुभयो।
1: जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य छ। आज हामीले चाहिँ सर्वपक्षीय सर्वदलीय सद्भाव र्याली पनि हामीले चाहिँ सञ्चालन गर्यौँ। हिजो मात्रै हामी सर्वपक्षीय सर्वदलीय बैठक राख्दाखेरि सबैको चाहिँ एउटा चाहिँ के सुझाव आयो भन्दा यो सद्भाव र्याली गर्न उपयुक्त हुन्छ, हाम्रो जिल्लामा यद्यपि त्यस्तो खालको कुनै घटना नदेखिए पनि एउटा सन्देश दिन आवश्यक छ भन्ने खालको, यो जिल्लाको लागि मात्रै होइन अन्य जिल्लाहरूको लागि पनि एउटा सन्देश हुन्छ र राम्रो सन्देश जान्छ भन्ने सुझावका आधारमा चाहिँ आज हामीले सद्भाव र्याली गरेका थियौँ। शान्तिपूर्ण ढङ्गले सम्पन्न भएको छ र सबै पक्षको सबै धर्मका सबै वर्गका व्यक्तिहरूको सहभागिता थियो र राम्रै छ त्यो सम्पन्न भएको छ भन्ने अवगत गरायो।
5: सिराहाको गोलबजार नगरपालिकाको बजार क्षेत्रमा जारी कर्फ्यू आज 2 घण्टाका लागि खुकुलो गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिराहाका अनुसार सर्वसाधारणलाई दैनिक उपभोग्य सामग्री खरिद तथा व्यवस्थापनमा सहज बनाउन दिउँसो 3 बजेदेखि 5 बजेसम्म कर्फ्यू खुकुलो गरिएको हो। कर्फ्यू खुकुलो भएको समयमा पनि 5 जना भन्दा बढीको समूहमा भेला नहुन प्रशासनले आग्रह गरेको छ। सुरक्षा अवस्था सामान्य नभए पनि जारी निर्देशनको पूर्ण पालना गर्न पनि सर्वसाधारणलाई अनुरोध गरेको छ। नेपाल आयल निगमले बजारमा एलपी ग्यासको आपूर्ति सहज बनाउन ग्यास वितरकलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ। निगमले आज विज्ञप्ति जारी गर्दै 14.2 किलो क्षमताको एलपी ग्यासको अभाव नरहेको स्पष्ट पारेको छ। निगमका अनुसार 31 गतेको निर्णय अनुसार नियमित रूपमा दैनिक माग अनुसार ग्यास आपूर्ति भइरहेको छ। उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक रूपमा मौजात नगर्न पनि निगमले आग्रह गरेको छ। करेन्सी उपभोक्तालाई प्राथमिकता दिँदै खरिदकर्ताको नाम ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखेर व्यवस्थित रूपमा ग्यास बिक्री वितरण गर्न विक्रेतालाई निर्देशन दिएको छ। काठमाडौँ उपत्यकामा ग्यासको बढ्दो मागलाई ध्यानमा राख्दै निगमले आजदेखि टेकु स्थित कार्यालयबाट समेत ग्यास बिक्री वितरण सुरु गरेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले सिआइएनसँग बताउनुभयो।
2: अब यो अभाव भत्ता पनि अभाव चाहिँ होइन, ग्यास आपूर्तिमा कुनै पनि समस्या छैन, ग्यास नियमित रूपमा आपूर्ति भइरहेको छ। समस्याको लागि जससँग एउटा मात्रै सिलिन्डर निम्न वर्गीय अथवा विद्यार्थी वर्गलाई जसको एउटा सिलिन्डर छ उहाँहरूको सिलिन्डर सकिँदाखेरि बजारमा जाँदाखेरि चाहिँ तत्काल ग्यास नपाइने जुन अवस्था देखियो त्यसलाई समाधान गर्नको लागि चाहिँ काठमाडौँ उपत्यकामा चाहिँ जुन भनौँ न 3-4 ब्रान्डको ग्यास चाहिँ तत्कालै नपाइने जुन समस्या देखिएको छ त्यसको लागि चाहिँ निगमको टेकु स्थित कार्यालयमा सम्बन्धित उद्योगले नै काउन्टर राखेर त्यहाँबाट बिक्री वितरण गर्ने र हामीले पनि निर्देशन के गरेका छौँ भने सम्बन्धित उद्योग र विक्रेताहरूलाई सकेसम्म चाहिँ एकदमै बिदाको दिन होस् जुनसुकै दिन होस् बजारमा चाहिँ जुन नियमित आपूर्ति छ त्यो आपूर्ति गर्नलाई निर्देशन दिएका छौँ।
5: निगमले बजारमा खाना पकाउने एलपी ग्यास नपाएको खण्डमा तत्काल निगमको हटलाइन नम्बरमा सम्पर्क गर्न उपभोक्ताहरूलाई आग्रह गरेको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी ठगी सम्बन्धी मुद्दा छिटो टुङ्गो लगाउन समर्पित इजलास गठन गर्न आवश्यक रहेको बताउनु भएको छ। मन्त्री रावलले प्रधान न्यायाधीश डाक्टर मनोज शर्मालाई मन्त्रालयले तयार पारेको प्रतिवेदन बुझाउँदै सहकारी कसुर हेर्न छिट्टै इजलास गठनको आवश्यकता र औचित्यबारे जानकारी गराउनु भएको हो। मन्त्रालयका अनुसार सहकारी ठगी सम्बन्धी मुद्दाको चाप बढिरहेका जिल्ला अदालतमा तत्काल सहकारी कसुर हेर्ने समर्पित इजलास गठन गर्नुपर्ने सुझाव प्रतिवेदनमा दिएको छ। राष्ट्रिय सतर्कता केन्द्रमा आर्थिक वर्ष 2082-83 शिक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित 372 उजुरी दर्ता भएका छन्। केन्द्रका अनुसार शिक्षा क्षेत्रका 192 र स्वास्थ्य क्षेत्रका 180 उजुरी परेका हुन्। तीमध्ये शिक्षा क्षेत्रका 103 र स्वास्थ्य क्षेत्रका 147 उजुरी फर्चुट भइसकेको छन् भने बाँकी उजुरीमाथि प्रक्रिया जारी छ। स्वास्थ्य क्षेत्रमा उपकरण खरिदमा पारदर्शिता नअपनाइएको कर्मचारीहरूलाई पद अनुसार जिम्मेवारी नदिएको विशेषज्ञ चिकित्सक समयमै अस्पताल नपुग्ने तथा नियुक्ति प्रक्रियामा अनियमितता भएका विषयमा बढी उजुरी परेका छन्। त्यसै गरी शिक्षा क्षेत्रमा बढुवा प्रक्रिया शिक्षक सरुवा अन्तर प्रदेश सरुवामा चलखेल अध्ययन विधापछि नफर्कने प्राध्यापक तथा परीक्षा व्यवस्थापनमा लापरवाही जस्ता विषयमा उजुरी दर्ता भएका छन्। अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा काँकरभिट्टा नाकाबाट

0: जिल्ला सूचना अधिकारी मांकल राईले बताउनुभयो।
1: यो वर्ष चाहिँ मेची भन्सार कार्यालयबाट करिब 12,62,69,00,000 अलैँची चाहिँ भारत लगायत तेस्रो मुलुकमा चाहिँ निर्यात भएको छ। तुलनात्मक हिसाबले चाहिँ लास्ट इयर भन्दा यो आवामा चाहिँ अलैँचीको निर्यात चाहिँ बढेको हो र यो आवामा चाहिँ हजुरको अलैँचीको मूल्य पनि वृद्धि भएको देखिन्छ। यो हिसाबले हेर्दाखेरि नेपालमा अलैँचीको चाहिँ सम्भावना उत्तिकै राम्रो देखिन्छ। यसको चाहिँ कृषि क्षेत्रमा यसलाई विस्तार गर्दै लाने हो भने नेपालका कृषक अलैँची कृषकहरूको चाहिँ जीवनस्तर अझै उक्सिने, त्यसै गरेर निर्यात मार्फत देशको अर्थतन्त्र पनि मजबुत हुने देखिन्छ।
0: गत आर्थिक वर्षमा काँकडभिट्टा नाकाबाट 63,85,870 किलोग्राम अलैँची निर्यात भएको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 भने 42,94,550 किलोग्राम मात्रै अलैँची निर्यात भएको थियो। साझा खबरमा अब खेल खबर। दक्षिण एसियाली फुटबलको सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनसिप 2026 नेपाल सहभागी नहुने भएको छ। दक्षिण एसियाली फुटबल महासङ्घ साफले आज सार्वजनिक गरेको प्रतियोगिताको समूह विभाजन ड्रमा नेपाललाई समावेश छैन। आगामी नोभेम्बर 4-17 बङ्गलादेशमा आयोजना हुने तय भएको यस प्रतियोगिताबाट नेपाल बाहिरिनुको मुख्य कारण विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा अखिल नेपाल फुटबल सङ्घ इन्फामाथि गरिएको निलम्बन हो। फिफाले गत जुन 25 इन्फालाई निलम्बन गरेको थियो। फिफाको निलम्बन कायम रहेका कारण नेपाल कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन अयोग्य भएको हो। छनौट भए पनि सरकारले आसन्न एसियाली खेलकुदमा नलैजाने भनेपछि ई स्पोर्ट्सका खेलाडीले विरोध गरेका छन्। गत जुनमा भियतनाममा भएको छनौटमा नेपाली टिमले 7 वरियता हासिल गरेर 20 एसियाली खेलकुदमा स्थान बनाएको थियो।
2: सन्तोषी रावल गुल्मीको भड्कुवामा नेपालकै दोस्रो लामो एकल स्पान झोलुङ्गे पुल सञ्चालनमा
3: सहज भाषा अब हामीलाई बजार जान पर्यो पनि 10 रेडी हुन पर्थ्यो अनि काम नभ्याए पनि हतार हतार जानु पर्थ्यो अनि अहिले पुल भएपछि ढुक्क पारी गएपछि गाडी पाइन्छ भन्ने छ।
2: पुल बनेपछि विद्यार्थीदेखि व्यवसायी सम्मलाई सहज रिपोर्ट सँगै लस्के गीतले जोगाइरहेको मौलिक संस्कृति शनिवार विशेष लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
4: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
5: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौँ।
6: मतभेद भए संवादबाट समाधान खोजौँ। सबैले कानुनको सम्मान गरौँ र एक अर्काको अधिकारको रक्षा गरौँ।
4: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
5: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
7: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। गुल्मुको रुरु क्षेत्र गाउँपालिका 1-3 जोड्ने नेपालकै दोस्रो लामो एकल स्पान झोलुङ्गे पुल सञ्चालनमा आएको छ। 525.1 मिटर लम्बाईको यो पुल बनेपछि खोला वारपार गर्ने मात्र होइन वर्षौंदेखिको कठिन यात्रालाई छोट्याउने माध्यम बनेको छ। पुल सञ्चालनमा आएपछि विद्यार्थीको पढाइ, स्थानीयको आवत जावत, बजार पहुँच र भविष्यको पर्यटन सम्भावना समेत

0: नयाँ ढङ्गले खुल्न थालेको छ।
1: गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा नम्बर 3 भड्कुवाकी सावित्र थापाको दैनिकी हिजो आज सहज भएको छ। झोलुङ्गे पुल सञ्चालनमा आएपछि उहाँलाई सजिलो भएको हो। निर्माण अघि सामान्य कामका लागि पनि घण्टो हिँड्नु पर्ने बाध्यता थियो, अहिले केही मिनटमै वार पार गर्न सकिने भएकोले दैनिक जीवन सहज भएको उहाँ बताउनुहुन्छ।
2: सहज भाषा अब हामीलाई बजार जान परे पनि 10 बजे रेडी हुन पर्थ्यो, अनि काम नभ्याए पनि हतार हतार जान पर्थ्यो, अनि पुल भएपछि ढुक्क पारि गएपछि गाडी पाइन्छ भन्ने गएर काम नभए पनि 4 बजेसम्म बसिराख्नु पर्थ्यो गाडी कुरेर, अनि अहिले त गाडी जहाँ जति भेट जहाँ भेट्यो आउनु पाइयो ठिकै भयो।
1: रुरु क्षेत्र गाउँपालिका वडा नम्बर 1 र 3 जोड्ने नेपालकै दोस्रो लामो एकल स्पाम झोलुङ्गे पुल सञ्चालनमा आएको हो। यसले स्थानीय सँगै विद्यार्थीका लागि समेत पढाइ सहज बनाएको छ। भड्कुवाका विद्यार्थी अध्ययन गर्ने रिडी माध्यमिक विद्यालयले सवारी सुविधा सञ्चालन गरे पनि गाउँसम्म सडकको सहज पहुँच थिएन। पुल बनेपछि उनीहरू फलाटेबाट सिधै गाडी चढेर विद्यालय जान थालेका छन्। यसले पढाइ छुट्ने समस्या पनि हटेको अभिभावक चम्फा थापा बताउनुहुन्छ।
3: अहिले भरि यो पुलको यो जोडेदेखिबाट विद्यार्थीलाई गाडी पारी लिन आउँछ है। अहिले यहाँ बाटो बन्द पनि भयो के रे, अब यहाँ पहिरो भएर नि यो बिगाडी धेरै जसो यो बाटो अब यति बाटो बिग्री पनि नहिँड्ने गर्दाखेरि अहिले धेरै जसो पारी गाडीमा चढ्ने उहाँबाट जाने गर्नुहुन्छ।
1: पुलले करिब 1.5 घण्टाको पैदल यात्रा अब 10 मिनटमै सीमित गराइदिएको छ। पालिका केन्द्र तमघास पाल्पा र बुटवल जस्ता स्थानसम्म पुग्न सहज भएपछि स्थानीयको आर्थिक तथा सामाजिक गतिविधिमा पनि सकारात्मक परिवर्तन आउन थालेको स्थानीय मीना भट्टराई र कमला भट्टराईको अनुभव छ।
4: हामी अब हाइवेबाट धेरै विकटमा थियौँ, अहिले कट नभए जस्तो लाग्यो कि यहाँ पुल तर चाहिँ हाइवेमा छिटो आइनु भयो हो, नभए यो भड्कुवा वरिपरि खोलाले काटेको टापु जस्तो गाउँ थियो। यो पुलले गर्दाखेरि यो बाटोसित जोडिएपछि हामी नजिक भयो, अब पानी परे पनि बाटो बिग्रिए पनि यहाँ हाइवेमा आएपछि हामी तमघास जानलाई पाल्पा जान बुटोल जान जहाँ जान नि सक्थ्यो,
5: एकदम सुविधा भयो हामीलाई। अब दिनभरि रेडी गए पनि दिनभरि गाडी कुरेर रेडी बस्न पर्ने त्यो बाटो छुट भयो है, यहाँ माथि आएर गाडीमा आएर छोटो बाटो छिटो सस्तो एकदम सुविधा।
1: स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय बुटवल मार्फत भीम शिखर हिरा कन्स्ट्रक्सन प्रणालीले 2082 असार 19 गते पुल निर्माणको सम्झौता गरेको थियो। यसको कुल लागत 8,85,34,000 रुपियाँ रहेको छ। हालसम्म पुलको करिब 91% काम सम्पन्न भइसकेकोले सञ्चालनमा ल्याइएको छ। रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु गेवाली,
6: यो पुलले पड्का र हाइवेलाई जोड्ने मुख्यतः हामीले यो पड्का जुन एउटा अलिक टापु जस्तो छ एउटा छुट्टै डाँडो छ त्यसलाई चाहिँ हामीले हाइवेसँग जोड्ने गरिकन यहाँको जनजीवनलाई सहज बनाउनको निम्ति हामीले यो झोलुङ्गे पुलको परिकल्पना गरेका हौ।
1: भड्कुवाको यो झोलुङ्गे पुल केवल 2 किनारा जोड्ने संरचना मात्र नभएर यसले अवसर विकास र भविष्य प्रतिको आशा समेत जोडेको स्थानीयको बुझाइ छ। पुलबाट रिडी बजार कालीगण्डकी क्षेत्र र वरपरका मनोरम दृश्य समेत अवलोकन गर्न सकिने भएकोले यसलाई पर्यटनसँग जोडेर स्थानीय आमदानीको स्रोत बनाउन सकिने सम्भावना पनि देखिएको छ। हुमाकान्त पोखरेल, CIN रेडियो धुर्कोट, गुल्मी।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सडकमा गीत गाएर जीविका चलाउँदै दृष्टिविहीन कलाकार,
7: मैले कति सबैजना अब आफ्नै तरिकाले
0: गीतसँगै सङ्घर्ष, दृष्टिविहीन कलाकारको जीविकाको कथा, लस्के गीतले जोगाइरहेको मौलिक संस्कृति, अनिवार्य विशेष लगायतका सामग्री बाँकी नै छन्। CIN को साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
10: सबैका लागि दृष्टि, सधैँका लागि दृष्टि। क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब शनिवारीय विशेष प्रतिभा सबैसँग हुन्छ तर अवसर सबैले पाउँदैनन् विशेष गरी दृष्टिविहीन प्रतिभा भए पनि मञ्च आर्थिक स्रोत र प्रोत्साहनको अभावले ओझेलमा परेका छन् उनीहरूका लागि रहर मात्र होइन जीविकोपार्जनको आधार पनि हो तर औपचारिक सांगीतिक क्षेत्रमा स्थान बनाउन नसकेपछि धेरै दृष्टिविहीन अन्ततः सडकलाई नै आफ्नो मञ्च बनाउन बाध्य भएका कैयौं उदाहरण पाउन सकिन्छ नवराज जयगढीको घर धनगढी 18 फुलबारीमा छ तर हिजो आज आफ्ना केही साथीहरू सहित डडेलधुराका बजार गल्ली र सडकमा गीत गाउँदै गरेको अवस्थामा भेटिनुहुन्छ
12: धनगढी उपमहानगरपालिका 18 फुलबारीका 40 वर्षीय दृष्टिविहीन नवराज जयगढी बजारका चोक बस पार्क र मानिसको भेटभाड हुने स्थानमा गीत गाएर आफ्नो परिवारको जीविका चलाउँदै आउनु भएको 10 वर्ष भन्दा धेरै भयो
13: मैले 23 वर्षको उमेरमा आँखा गुमाएँ होली कलरले गर्दा सडक सांगीतिक कार्यक्रममा 10 वर्ष नै भयो भन्नुपर्छ
12: संगीत प्रति बाल्यकालदेखि नै लगाव थियो तर 23 वर्षको उमेरमा होली खेल्ने क्रममा दृष्टि गुमाएपछि नवराजको जीवनले नयाँ मोड लियो नियमित स्टेज अर्थात मञ्चमा गीत गाउने अवसर नपाएपछि र परिवारको जिम्मेवारी बोधका कारण पनि उहाँ सडकमै गीत गाउन

0: सडकमै गीत गाउँदै प्राप्त हुने रकमले परिवारको आवश्यकता पूरा गर्नुपर्छ। मासिक 8-10 हजार रुपियाँ जति आमदानी हुने अपेक्षाले सुरु गरेको यात्रामा अवसर र चुनौती दुवै छन्।
1: बालबच्चा परिवार घरको चुलो जल्छ कि भनेर
0: 3 सन्तान सहित 5 जनाको परिवारको जिम्मेवारी एकातर्फ छ भने 7 जनाको टोलीसँग विभिन्न जिल्लामा पुग्नु पर्ने बाध्यता पनि। टोलीमा 5 जना दृष्टिविहीन कलाकार छन् भने 2 जना सहयोगीका रूपमा रहन्छन्।
1: 7 जनाको टिम चाहिँ छ र अब सबैजना अब आफ्नै यही तरिकाले आफ्नो जीविकोपार्जन गर्नुको निमित्तै हिँडिरहेको अवस्था छ।
0: जहाँ मानिसको बाक्लो चहल पहल हुन्छ त्यही यो टोलीको अस्थायी मञ्च बन्छ। करिब 10 वर्ष अघि नवराजले एउटा देउडा गीत रेकर्ड गराउनु भएको थियो तर आर्थिक अभाव र शारीरिक अवस्थाका कारण त्यसपछि थप गीत रेकर्ड गराउने चाहना पूरा नभएको उहाँको भनाइ छ।

0: डोले
1: प्राय आधुनिक शैलीका गीत गाउने नवराजलाई सड़कमा प्रस्तुति दिँदा सबैले समान व्यवहार भने गर्दैनन्। कतिपय स्थानमा अपमान र हेपाई पनि सहनु परेको उहाँ सुनाउनुहुन्छ।
0: कसैले भन्छन् उहाँ आफ्नो कला गलाहरू बेचेर खान पाइयो, ठिक छ, राम्रो छ, तपाईँहरूको गर्नुहोस्। कसैले उहाँको साङ्ग्रो सोचको कारणले चाहिँ अवेलना चाहिँ भोग्नु परेको हुन्छ।
1: आँखाको ज्योति गुमे पनि संगीत प्रतिको भोक र शोक भने मरेको छैन। दैनिक संघर्ष, आर्थिक अभाव र सामाजिक विभेदका बीच पनि उहाँले गीतलाई नै आफ्नो सहारा बनाउँदै

सडक नै नवरात जयगढीको अस्थायी मञ्च बनेको छ र त्यही मञ्चबाट सृजना सपना र बाध्यताहरू पूरा भइरहेका छन्। हालसम्म उहाँको टोली कैलाली कञ्चनपुर डडेलधुरा डोटी लगायतका जिल्लामा पुगिसकेको छ।

0: सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता बाहेक अवस्था क्षमता र सिप अनुसार अरू रोजगारीका अवसर मिले सजिलो हुने अपेक्षा नवराजको त हुनै अरू दृष्टिविहीनको पनि यस्तै चाहना छ। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
1: लस्की गीत सुदूरपश्चिम र कर्णाली क्षेत्रमा लोकप्रिय लोकगीतको एक शैली हो। विशेष गरी देउडा संस्कृतिसँग यसको घनिष्ठ सम्बन्ध छ। लस्के शब्दले समूहमा लस्कर अर्थात पंक्ति मिलाएर गाइने र रमाइलो शैलीमा प्रस्तुत गरिने गीतलाई जनाउँछ। प्रेम, प्रकृति, सामाजिक जीवन, संस्कार, हाँसो ठट्टा र समसामयिक विषयवस्तु समेटिने लस्के गीतले सुदूरपश्चिमको लोक संस्कृति, भाषा र जीवनशैलीलाई जोगाइराख्न महत्वपूर्ण भूमिका खेलेको छ। तर हिजो आज लस्के गीत लोप हुँदै गइरहेको स्थानीयले बताएका छन्। योग्यता र मापदण्ड नपुगेका उम्मेद्वारलाई आयुर्वेद परिषदको अध्यक्षको अन्तर्वार्तामा छनौट गरेको भन्दै विशेषज्ञ आयुर्वेद चिकित्सक समाज नेपालले आपत्ति जनाएको छ। विशेषज्ञ आयुर्वेद चिकित्सक समाज नेपालले आयुर्वेद चिकित्सा परिषद नेपालको अध्यक्ष पदका लागि अन्तर्वार्तामा छनौट गरिएका उम्मेद्वारहरूको सूचीप्रति ध्यानाकर्षण गराउँदै आपत्ति जनाएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गठन गरेको समितिले सार्वजनिक गरेको अन्तर्वार्ता सम्बन्धी सूचनामा तोकिएको मापदण्ड र कार्यविधि विपरीत उम्मेद्वार समावेश गरिएको भन्दै समाजले आपत्ति जनाएको हो। भारतको पिथौरागढ जिल्ला स्थित धारचुला तहसील अन्तर्गत रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएपछि महाकाली नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय धारचुलाले हिजो मंगलबार एक सूचना जारी गर्दै एनएचपीसी लिमिटेड धौलीगंगा पावर स्टेशनको बाँध साउन 13 गते बुधबार बिहान 6 बजेदेखि साउन 14 गते बेलुकी 6 बजेसम्म सिफ्ट सप्लाई गर्ने कार्यका लागि खोलिने जनाएको हो। दार्चुलाका सहायक प्रमुख जिल्लाधिकारी मोहन सिंह धामीले एनएचपीसी लिमिटेड र धौलीगंगा पावर स्टेशनले नेपाली प्रशासनलाई बाँध खोल्ने बारे पत्राचार गरेको बताउनु भएको छ। रोडपिक हिम पहिरोमा निर्मल पूर्जा सहित 6 नेपाली आरोहीको दुखद निधन भएको छ। सामाजिक सद्भाव बिथोल्ने प्रयास आरोपमा पर्साबाट 4 जना पक्राउ गरिएको छ। बारा र धनुषामा आज सद्भाव र्याली निकालिएको छ। सामाजिक एकता कायम राख्न सबै पक्षले आग्रह गरेका छन्। शिक्षा र स्वास्थ्य क्षेत्रमा उजुरीको चाङ देखिएको छ। राष्ट्रिय सतर्कता केन्द्रमा एक वर्षमा 372 गुनासा दर्ता भएका छन्। अहिले बजारमा एलपी ग्यासको अभाव रहेको हल्ला चलिरहेको नेपाल आयल निगमको भनाइ छ। ग्यासको सहज आपूर्तिका लागि वितरकलाई निगमले निर्देशन दिएको छ। सहकारी ठगी मुद्दाका लागि समर्पित इजलास गठन गर्न आवश्यक रहेको सहकारी मन्त्रीको भनाइ रहेको छ। अन्तर्राष्ट्रिय बजारमा अलैँचीको निर्यात बढ्दा 64% वृद्धि भएको छ। नेपालकै दोस्रो लामो एकल स्पान झोलुङ्गे पुल सञ्चालनमा आएको छ। यसले गुल्मीको जनजीवनमा सकारात्मक प्रभाव पर्ने भएको छ। र नेपालले सर्वोच्च प्रतियोगिता साफ च्याम्पियनसिप 2026 खेल्न नपाउने भएको छ। एसियाली खेलकुदमा नलै जाने भएपछि ई स्पोर्ट्सका खेलाडीद्वारा विरोध गरिएको छ। सम्बन्धित निकायको जवाब माग गरिएको छ।
2: दक्षिण कोरियामा
3: पृष्ठ उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राले बाल मन्दिर रोड भरतपुर 10 स्थित वन। फोन 0956-493-440, 493-580 र 98-550-2640।
4: It's 7 o'clock. अहिले 7 बजेको छ।

0: तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कूटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाई हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 98042211343 र 98184293230 नेपाली लाइसेन्स भएको ड्राइभरहरूलाई साउदी जानका लागि सुवर्ण अवसर साउदीको प्रतिष्ठित कम्पनी स्राकोबाट लाइट ड्राइभर 100 स्यालेरी 2000 रियल प्लस इन्सेन्टिभ भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क गर्नुहोला फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिबाट यही साउन 21 गते बिहिबार चितवनको रेड कार्पेटमा हुँदैछ निशुल्क परामर्शका लागि 98550 58369 98426 43211 र 98142076404
2: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
3: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
2: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
4: पदम हार्डवेयर बसन्तपुर बजार माडी
5: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
0: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 98550 63938

0: चरणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-496-374-95510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त उजाउनु त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मम, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। पाकिस्तानको ब्रोड पिक हिमालमा हिम पहिरोमा परि प्रसिद्ध आरोही निर्मल पूर्जा सहित 6 नेपालीको मृत्यु। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आरोही प्रति श्रद्धाञ्जली व्यक्त। सुनसरी लगायत तराई मधेसका जिल्लाका जनजीवन सामान्य बन्दै। यस वर्ष साउन मध्यसम्ममा 93% धान रोपाई सम्पन्न। र मध्य पूर्वमा युद्ध अन्त्य गर्न संयुक्त राष्ट्र संघको आह्वान। अब समाचार विस्तारमा। पाकिस्तानको काराकोरम क्षेत्र स्थित विश्वको 12 अग्लो हिमाल ब्रोड पिकको आरोहणका क्रममा हिमपहिरोमा परि प्रसिद्ध नेपाली आरोही निर्मल पूर्जा सहित 10 जनाको मृत्यु भएको छ। बिहिबार हिमपहिरोमा परि बेपत्ता भएका उनीहरू मध्ये 4 जनाको शव हिजो फेला परेको थियो भने 6 जना बेपत्ता थिए। आरोही पूर्जाको कम्पनी एलिट एक्सपेडिसनले आज घटनामा सबै आरोहीको मृत्यु भएको सामाजिक सञ्जाल मार्फत आधिकारिक जानकारी गराएको हो। म्याग्दीको दानामा जन्मिएका पूर्व बेलायती गोर्खा सैनिक निर्मल पूर्जा निम्स दाईसँगै 6 जना नेपालीले ज्यान गुमाएका छन्। ज्यान गुमाउने अन्य नेपाली आरोहीमा पूर्वबहादुर गुरुङ, निमा शेर्पा, किलिपेम्बा शेर्पा, गेलु शेर्पा र नवाङ थिन्डु शेर्पा रहेका छन्। मृत्यु भएका नेपाली आरोहीहरूमा पूर्वबहादुर गुरुङ गोर्खाका हुन् भने किलिपेम्बा शेर्पा दोलखा, ग्यालु शेर्पा ओखलढुङ्गा, नवाङ थिन्डु शेर्पा र निमा शेर्पा सङ्खुवासभाका हुन्। सन् 2019 निर्मल पूर्जाले संसारका 8,000 मिटर अग्ला 14 हिमाल 6 महिना 6 दिन भित्र आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको थियो भने अर्का पर्वतारोही पूर्वबहादुर गुरुङले सर्वोच्च शिखर सगरमाथा 10 पटक आरोहण गरिसक्नु भएको थियो। अन्य 4 आरोही पनि हिमाल आरोहणका निकै कुशल आरोहण गाइडका रूपमा प्रसिद्ध छन्। त्यसै गरी मृत्यु हुनेमा विदेशी आरोहीहरू सुहेल साखी पाकिस्तान, वाङ जोन चीन, नादिरा अहमद ओमान र म्यालोरी गेइस अमेरिकाका रहेका छन्। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले ब्रोड पिक दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जाल फेसबुक मार्फत पाकिस्तानको काराकोरम पर्वत श्रृङ्खलामा अवस्थित विश्वको 12 अग्लो 8,051 मिटर उचाइको ब्रोड पिक हिमाल आरोहणका क्रममा विश्व कीर्तिमानधारी नेपाली आरोही निर्मल पूर्जा सहित 6 जना नेपाली आरोहीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो। प्रधानमन्त्री शाहले शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ। सुनसरी लगायत तराई मधेसका जिल्लाहरूमा जनजीवन सामान्य बन्दै गएको छ। जनजीवन सामान्य बन्दै गएपछि पर्सा, सुनसरी, धनुषा र सिराहामा जारी कर्फ्यू हटाइएको छ भने निषेधाज्ञा जारी गरिरहेको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यू हटाएपछि स्थानीय प्रशासन ऐन बमोजिम अर्को सूचना जारी नभएसम्म तोकिएका क्षेत्रमा 5 जना भन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, जुलुस, प्रदर्शन सभा, बैठक तथा धरना गर्न निषेध गरेको छ। यसअघि साउन 12 गते राति 9 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सुनसरीमा कर्फ्यू आदेश जारी गरिएको छ थियो। त्यसै गरी पर्सा र धनुषा जिल्ला प्रशासन कार्यालयले जारी कर्फ्यू हटाए पनि निषेधाज्ञा कायम रहेको जनाएको छ। गृहमन्त्री सुदन गुरुङ र विभिन्न माग सहित आन्दोलनमा रहेका हिन्दू सम्राट सेनाका प्रतिनिधि बीच धनुषामा वार्ता भएको छ। विगत केही दिन सुनसरी लगायत मध्य प्रदेशका जिल्लाहरूमा उत्पन्न असहज परिस्थितिको समाधान गर्न मध्य प्रदेशमा रहनुभएका गृहमन्त्री गुरुङले 12 बुधे माग सहित आन्दोलनमा रहेका धार्मिक संस्थाका प्रतिनिधिहरूसँग वार्ता गर्नुभएको हो। वार्तामा गृहमन्त्री सहित धनुषा निर्वाचन क्षेत्र नम्बर 3 का प्रतिनिधि सभाका सदस्य मनिष झा, धनुषाका प्रमुख जिल्लाधिकारी प्रेम प्रसाद लुइटेल, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार शाह, हिन्दू सम्राट सेनाका पदाधिकारीहरू सहभागी हुनुहुन्थ्यो। गृहमन्त्री सुदन गुरुङले सिराहाको गोल बजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग 8 बुधे सहमति भएको बताउनु भएको छ। लहानमा जिल्ला सुरक्षा समितिको बैठक पश्चात गैराती यादवको घर सिराहाको औरही गाउँपालिकाको तुलसी याहीमा मृतक यादवका बुबा र आमा तथा आफन्तसँग भएको छलफलमा 8 बुधे सहमति भएको गृहमन्त्री गुरुङले बताउनुभयो। घटनामा ज्यान गुमाएका गणेश यादवका परिवारलाई 10 लाख राहत उपलब्ध गराइने, यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने र स्थानीय सरकारसँगको समन्वयमा स्मृति उद्यान निर्माण गरी त्यहाँ शालिक पनि स्थापना गरिने सहमतिमा जनाइएको छ। मौसमले साथ दिँदा यस वर्ष गत वर्षको तुलनामा मुख्य खाद्यान्न बाली धान रोपाईको क्षेत्र बढेको छ। ढिलो गरी मनसुन शुरू भएका कारण असार सकिदासम्म सुस्त रहेको यस वर्षको रोपाई साउन लागेपछि भने उल्लेख्य रूपमा बढेर मध्य साउनसम्म आइपुग्दा झण्डै 93% हाराहारीमा पुगेको छ। केशव ढुङ्गानाको रिपोर्ट।
1: साउन लागेदेखि लगातार वर्षा हुँदा यस वर्ष विगतको तुलनामा धान रोपाई हुने क्षेत्र बढेको छ। आकाशीय पानीमा निर्भर धेरै क्षेत्रमा विगतमा रोपाई हुनै नसक्ने गरेकोमा यस वर्ष भने किसानलाई मौसमले केही ढिलै भए पनि साथ दिएको छ। साउनको 15 गतेसम्म आइपुग्दा नेपालमा धान रोपाई हुने करिब 13,70,000 हेक्टर क्षेत्र मध्ये झण्डै 93% अर्थात् 12,70,000 हेक्टर क्षेत्रमा रोपाई भइसकेको छ। गएको वर्ष भने साउनको 18 गतेसम्ममा जम्मा 83% क्षेत्रमा मात्रै रोपाई भएको थियो। बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटा।
2: असारको अन्तिमदेखि साउनको पहिलो हप्तासम्म पानी राम्रो पर्यो, त्यसले गर्दाखेरि रोपाई बढ्यो। गत वर्ष श्रावण 18 गतेसम्म लगभग 84% चाहिँ रोपाई भएको थियो। अहिले चाहिँ सुदूरपश्चिममा चाहिँ लगभग रोपाई सिद्धिएको छ। कर्णाली प्रदेशमा पनि अब लगभग सकिने क्रममा छ।
1: कृषि विभागका अनुसार साउन 15 गतेसम्ममा सुदूरपश्चिम प्रदेशका लगभग सबै क्षेत्रमा रोपाई भइसकेको छ भने कर्णाली, लुम्बिनी र बागमती प्रदेशमा 95% भन्दा बढी क्षेत्रमा रोपाई भइसकेको छ। धान उत्पादनको पकेट क्षेत्र मानिने मधेस र कोशी प्रदेशको तराईका जिल्लामा भने साउन महिना भरि नै रोपाई हुने गरेका कारण केही ठाउँमा अझै रोपाई हुन बाँकी छ। फेरि एकपटक बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटा।
2: मधेसमा त साउन भरि नै हाम्रो चलन हुन्छ। एल निनोको प्रभावले गर्दा मौसममा चाहिँ गडबडी हुन सक्छ, पानी चाहिँ कम पर्न सक्छ भनेर मधेसमा चाहिँ बेड चाहिँ ढिलो राखेको अवस्था थियो। त्यसले गर्दा यो मधेसको रोपाई चाहिँ यो साउन लागेपछि बेडमा तयार भइसकेपछि रोप्दाखेरि चाहिँ यो मधेसको चाहिँ रोपाई वातै बढ्यो र पानी पनि पर्यो, त्यस कारणले गर्दाखेरि चाहिँ यो रोपाईको प्रतिशत चाहिँ पोहोरको भन्दा अहिले बढेको चाहिँ पाइयो।
1: धानको राम्रो उत्पादन लिन असार महिनाभित्र नै रोपाई गरिसक्नु पर्ने हुन्छ, तर जमिनको तयारी नहुने, मौसमले साथ नदिने जस्ता विविध कारणले नेपालको तराई क्षेत्रमा साउन महिनाभरि नै रोपाई हुने गरेको छ। यस्तो अवस्थामा राम्रो उत्पादन लिन छिटो पाक्ने प्रजातिको धान रोप्नु पर्ने सुझाव दिनुहुन्छ नेपाल कृषि अनुसन्धान परिषद नार्कका वरिष्ठ बाली विज्ञ डाक्टर प्रदीप शाह।
3: खास हेर्ने हो भने असार भित्र रोपि सक्नु पर्ने हो, तर फेरि जमिनहरू तयारी भएको हुन्छ तराईमा, जति ढिलो रोपाई गर्यो त्यति नै अब उत्पादन चाहिँ अलिक कम नै हुन्छ, जुन नर्मल रोपाई भन्दा चाहिँ अलिक कम नै हुन्छ। ढिलो रोपाई गर्नु छ भने सर्ट ड्युरेसनको रोप्ने, जस्तो कि कुनै भेराइटी हर्दिना एक भनेर भेराइटी छन् त्यो चाहिँ 110-115 दिनमै पाक्छ।
1: नेपालमा आन्तरिक उत्पादनले नपुगेर वर्षेनी अरबौंको धान आयात हुने गर्दछ, त्यसैले नेपालीको प्रमुख खाद्य बाली धानको उत्पादन बढाउन सके देशको अर्थतन्त्रमा नै ठूलो योगदान पुग्न सक्दछ। यसका लागि वर्षेसँगै चैत्य धान खेतीको क्षेत्र विस्तार गर्नुपर्ने र निर्माणाधीन कोशी मरिन डाइभर्सन लगायतका ठूला सिंचाई आयोजनाहरूको निर्माणलाई तीव्रता दिनुपर्ने कृषि क्षेत्रका विज्ञहरूको सुझाव छ। केशव ढुङ्गाना, रेडियो नेपाल, काठमाडौँ।
4: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
5: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
4: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
5: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
4: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
5: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
4: सेवा सुचारु गर्नका लागि *14## डायल गर्नुहोस्।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। बाँकी समाचारमा अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्य पूर्वमा सबै क्षेत्रमा चलिरहेको युद्ध अन्त्य गर्न आह्वान गर्नुभएको छ। युद्धको अन्त्य भई दिगो शान्ति स्थापना हुनुपर्ने र होर्मुज र बाब अल मण्डपको जलमार्गमा र वरपरका अन्तर्राष्ट्रिय आवागमन अधिकार र स्वतन्त्रताहरू पूर्ण रूपमा पुनर्स्थापित हुनुपर्ने बताउँदै गुटेरेसले कूटनीतिक उपाय नै विजयको विश्वासिलो माध्यम हुनुपर्ने बताउनुभयो। खाडीमा सैन्य वृद्धि भएको 6 महिना भइसकेको र क्षेत्रीय द्वन्द्वको रूपमा शुरू भएको यो युद्ध विश्वव्यापी अस्थिरताको चालक बनिरहेको उहाँले चेतावनी दिनुभयो। संयुक्त राष्ट्रसंघका प्रमुख गुटेरेसले होर्मुजको जलमार्गबाट हुने व्यापार ध्वस्त भएको, ऊर्जा बजार उक्लिएको, खाद्यान्न र मलको मूल्य बढेको र आपूर्ति श्रृङ्खलामा कमी आएको उल्लेख गर्नुभयो। विश्व खाद्य कार्यक्रमले 45 करोड मानिसहरूले द्वन्द्वको परिणाम स्वरूप तीव्र खाद्य असुरक्षाको सामना गरिरहेको चेतावनी दिँदै बढ्दो मूल्य वृद्धिले लाखौंलाई फेरि गरिबीमा धकेल्ने खतरा बढेको जनाएको छ। स्पेनको उत्तर अफ्रिकी भूभाग स्युटामा मोरक्कोबाट ठूलो संख्यामा गएका आप्रवासीहरूले सीमा पार गर्ने प्रयास गर्दा भएको भागदौड़मा परि मृत्यु हुनेको संख्या 57 पुगेको छ। स्थानीय संचार माध्यमका अनुसार करिब 60,000 आप्रवासीले एकैपटक सीमा पार गर्ने प्रयास गरेका कारण स्थिति नियन्त्रण बाहिर पुगेको थियो। घटनापछि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले यस घटनाका लागि मानव तस्करीमा संलग्न गिरोहरूलाई जिम्मेवार ठहर गर्नुभएको छ। उहाँले यसलाई स्पेनको क्षेत्रीय अखण्डतामाथिको उल्लङ्घन भएको बताउनुभयो। स्पेनी अधिकारीहरूका अनुसार 48,000 भन्दा बढी आप्रवासी स्वेच्छाले मोरक्को फर्किएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
7: कुजु बालीको संरक्षणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी साउन 16 गतेलाई कोदो दिवसको रूपमा मनाइएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सरकारले राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको थियो। मन्त्री परिषदको निर्णय अनुसार प्रत्येक वर्ष साउन 16 गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने गरिएको छ। गत वर्षदेखि प्रत्येक वर्ष साउन 16 गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउन सुरु गरिएको हो। कोदो दिवस मनाउँदै गर्दा करोड़ मूल्यको कोदोको आयात कसरी विस्थापित गर्न भनेर पहल गर्नुपर्ने कृषि विज्ञहरूले बताउनु भएको छ। राम्रोसँग भण्डारण गरेमा लामो समयसम्म सुरक्षित रहने भएकोले कोदो भविष्यमा खाद्य संकट हटाउन सहयोगी हुने कृषि विज्ञ कृष्ण प्रसाद पौडेलले बताउनु भएको छ। कोदोलाई सम्मान गर्न र त्यसलाई स्थानीय तहमा भएको खाली जमिनमा रोप्ने अभियान चलाउन आवश्यक रहेकोमा विज्ञ पौडेलले जोड दिनुभयो। कोदोमा अन्य बालीमा जस्तो विषादी रासायनिक मल जस्ता कुनै पनि पदार्थ प्रयोग गर्न नपर्ने भएकोले यो स्वास्थ्य र देशका लागि नै फाइदाजनक हुने कृषि विज्ञहरूको भनाइ छ। कृषि मन्त्रालय सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठले कुपोषणबाट बस्नका लागि कोदोजन्य बालीको उत्पादन प्रवर्धन गर्नुपर्नेमा जोड दिनु भएको छ। नेपालका 77 जिल्लामा कोदो खेती हुने गरे पनि खोटाङ, सिन्धुपाल्चोक, कास्की, बागलुङ, स्याङ्जा, पर्वत लगायतका पहाडी जिल्लाहरू कोदो उत्पादन मुख्य जिल्लाका रूपमा चिनिन्छन्। आर्थिक वर्ष 2079-80 227,934 हेक्टर क्षेत्रफलमा 310,847 टन कोदो फलेको थियो। आर्थिक वर्ष 2080-81 कोदो खेती गर्ने क्षेत्रफल खुम्चिएर 224,935 हेक्टरमा 307,032 टन मात्र कोदो उत्पादन भएको थियो। गत आर्थिक वर्ष 2082-83 भारत र चीनबाट 61,74,90,000 रुपियाँ बराबरको 1,21,42,594 किलो कोदो नेपालमा आयात भएको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा गत आर्थिक वर्षमा काँकडभिट्टा नाकाबाट हुने अलैँचीको निर्यातमा उल्लेख्य मात्रामा वृद्धि भएको छ। गत आर्थिक वर्ष 2082-83 12,63,69,70,000 मूल्य बराबरको अलैँची निर्यात भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको निर्यात 4,96,29,33,000 रुपियाँले बढी हो। प्रतिशतका आधारमा अलैँची अघिल्लो वर्षको तुलनामा गत वर्षको निर्यात 67.65% वृद्धि भएको छ। काँकड भित्ता भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 त्यस नाकाबाट 7,67,40,37,000 मूल्यको अलैँची निर्यात भएको थियो। गत आर्थिक वर्षमा काँकडभिट्टा नाकाबाट 63,85,870 किलोग्राम अलैँची निर्यात भएको छ। अघिल्लो वर्ष 2081-82 भने 42,94,550 किलोग्राम अलैँची मात्र निर्यात भएको थियो। खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले टेकु स्थित कार्यालयबाट विभिन्न 5 कम्पनीको सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाएको छ। निगमले शनिबारदेखि काठमाडौँ उपत्यकामा बजारीकरण गर्ने नेपाल एसपी, एभरेस्ट, सुगम र श्रीराम ग्यासका सिलिन्डर सम्बन्धित उद्योग मार्फत बिक्री वितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ। निगमका प्रवक्ता मनोज ठाकुरले ती उद्योगहरूले बिहान 11 बजेदेखि अपरान्न 5 बजेसम्म 14.2 केजीका ग्यास सिलिन्डरको बिक्री वितरण गर्नेछन्।
0: अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
8: बंगलादेशमा आगामी नोभेम्बर 4-17 हुने साप च्याम्पियनसिप 2026 समूह विभाजन गरिएको छ। भुटानको थिम्पूमा शनिबार सार्वजनिक गरिएको ड्रमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई निलम्बन गरेकाले नेपाललाई समूह विभाजनमा समावेश गरिएको छैन। प्रतियोगिता सुरु हुनु अघि नै फिफाको निलम्बन फुकुवा भए नेपाल समूह एमा रहने साफले जनाएको छ। सार्वजनिक गरिएको समूह विभाजन अनुसार समूह एमा आयोजक बंगलादेश, श्रीलंका र भुटान रहेका छन्। फिफाको निलम्बन फुकुवा भए नेपाल पनि यही समूहमा समावेश हुनेछ। यस्तै समूह बीमा भारत, पाकिस्तान र मालदिव्स रहेका छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख प्रतियोगिताहरूको व्यावसायिक अधिकारको 20% शेयर निजी लगानीकर्ताहरूलाई बेच्ने विवादित योजना रद्द गरेको छ। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विज्ञप्ति जारी गर्दै चौतर्फी विरोध भएपछि परियोजनालाई अघि नबढाउने घोषणा गर्नुभएको हो। फिफाका अध्यक्ष इन्फान्टिनोले पुरुष तथा महिला विश्वकप सहितका प्रतियोगितामा निजी लगानी भित्र्याउने प्रस्तावको समर्थन गरे बापत सबै सदस्य राष्ट्रहरूलाई $4 करोड दिने प्रस्ताव गर्नुभएको थियो। युरोपेली फुटबल महासंघ UEFA यो योजना अघि बढे विश्वकप नै बहिष्कार गर्ने चेतावनी दिएपछि इन्फान्टिनो प्रस्तावबाट पछि हट्नु भएको हो। उहाँको प्रस्तावमा उत्तर, मध्य अमेरिका र क्यारेबियन क्षेत्रको फुटबल संस्था कन्काकाफ र एसियाली फुटबल महासंघ AFCले पनि कडा विरोध गरेका थिए। विवाद बढेपछि इन्फान्टिनोका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेरोले प्रस्ताव फुटबलको भविष्यका लागि घातक रहेको भन्दै राजीनामा नै दिनुभएको थियो।
0: अब मौसम। आज राति बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थान, कोशी प्रदेशका हिमाली पहाड़ी र तराई भूभाग तथा बागमती र गण्डकी प्रदेशको तराई भूभागका साथै लुम्बिनी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। पाकिस्तानको ब्रोड पीक हिमालमा हिमपैरोमा परि प्रसिद्ध आरोही निर्मल पूर्जा सहित 6 नेपालीको मृत्यु, प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आरोही प्रति श्रद्धाञ्जली व्यक्त। सुनसरी लगायत तराई मधेसका जिल्लामा जनजीवन सामान्य बन्दै यस वर्ष साउन मध्यसम्ममा 93% धान रोपाई सम्पन्न र मध्य पूर्वमा युद्ध अन्त्य गर्न संयुक्त राष्ट्र संघको आह्वान। हवस् त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। काठमाडौँ सम्पर्क समाजको अध्यक्षमा माडी दुई शीतलपुर हाल किर्तिपुर निवासी शंकर पाण्डे मुक्ति सर्वसम्मत चयन हुनु भएको छ। यस्तै उपाध्यक्षमा माडी एक निवासी विष्णु पाठक भण्डारी र माडी एक गणेश भूषाल चयन हुनु भएको छ। सचिवमा माडी पाँचका रामप्रसाद सापकोटा, सहसचिवमा माडी छका सन्तोष विशाल गौतम र कोषाध्यक्षमा माडी चारका कृष्ण प्रसाद भट्टराई चयन हुनु भएको छ। 13 सदस्यीय स्वसमिति कार्य समितिको सदस्यहरूमा डिलीराम अधिकारी, चिरञ्जीवी अधिकारी, संगीता सापकोटा, बालकृष्ण सापकोटा, धनराज सापकोटा, सुशीला दवाडी र सीता पनेरू रहनु भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा एलपी ग्यासको आपूर्ति नियमित रहेको स्पष्ट पार्दै आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर सञ्चय नगर्न उपभोक्ताहरूलाई आग्रह गरेको छ। शनिबार सार्वजनिक सूचना जारी गर्दै प्रशासनले ग्यास उद्योग तथा आधिकारिक विक्रेतासँगको समन्वयपछि चितवनमा विगतकै नियमित रूपमा एलपी ग्यास आपूर्ति भइरहेको जनाएको हो। प्रशासनका अनुसार बजारमा देखिएको अभाव मुख्यत उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चय गर्ने प्रवृत्तिका कारण हुन सक्ने देखिएको छ। प्रशासनले ग्यासको आपूर्ति र वितरणको निरन्तर गमन भइरहेको जानकारी दिँदै कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा वितरणमा अनियमितता गर्ने व्यक्ति वा तथा व्यवसायीमाथि कानून अनुसार कारवाही गरिने चेतावनी दिएको छ। नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यास नपाएको खण्डमा तत्काल निगमको हटलाइन नम्बरमा सम्पर्क गर्न उपभोक्ताहरूसँग आग्रह गरेको छ। बजारमा ग्यासको अभाव रहेको गुनासो आउन थालेपछि निगमले विज्ञप्ति जारी गर्दै कार्यालय र कार्यालय समयभित्र हटलाइन नम्बर 01-59-71-902 सम्पर्क गरी जानकारी दिन अनुरोध गरेको हो। निगमले बजारमा एलपी ग्यासको आयात र बिक्री वितरण नियमित भइरहेको स्पष्ट पारेको छ। तर उपभोक्ताहरूले सहज रूपमा ग्यास नपाएको अवस्थामा निगमको हटलाइन खबर गरेर सहजीकरण गर्न सक्छ। लियो क्लब अफ चितवन सौराहाले रत्नगर स्थित गाम्बेसी चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ बालबालिकालाई खीर खुवाउँदै साउने विशेष कार्यक्रम सम्पन्न गरेको छ। स्वर्गीय गोपाल प्रसाद बिडारी तथा स्वर्गीय भगवती बिडारीको स्मृतिमा आयोजित उक्त कार्यक्रमका लागि क्लबका पूर्व अध्यक्ष तथा स्वर्गीय बिडारी दम्पतिका नाति सीमान्त बिडारीले आर्थिक सहयोग गर्नुभएको हो। नवलपरासी पश्चिमको सुनवल नगरपालिका 6 माछा मार्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ। शनिबार दिउँसो सुनवल 6 विसासय बस्ने 33 वर्षीय मोहम्मद फिराद मियाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको हो। घर नजिकै रहेको बन्द खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका मियालाई देवदह मेडिकल कलेज भलुही रूपन्देहीमा उपचार गर्न लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो। पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिम पहिरोमा परि साहसी आरोही निर्मल पूर्जा निम्स दाई सहित 6 नेपालीको मृत्यु भएको छ। मृत्यु हुने 6 नेपालीमा पूर्जा सहित पुर बहादुर गुरुङ, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र निवाङ थिन्दु शेर्पा रहेका छन्। आरोहण दलका 10 अन्य 4 विदेशी थिए। बिहिबारदेखि हराइरहेका आरोहीको मृत्युबारेको पुष्टि शनिबार भएको हो। प्रधानमन्त्री बालिन शाहले 6 निधनमा दुःख व्यक्त श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। सुनसरीको देवानगंज र कप्तानगंज घटनापछि तनावग्रस्त बनेका मधेस र पूर्वी तराईका जिल्लाहरूको जनजीवन सामान्य बन्दै गएको छ। उग्र रूपमा भइरहेको प्रदर्शनहरू रोकिन थालेपछि जनजीवन सामान्य बन्दै गएको हो। तनाव कम भइसँगै जिल्ला प्रशासन कार्यालयले पनि कर्फ्यू खुकुलो पार्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले 10 पालिकामा लगाइएको कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालका अनुसार सुरक्षा अवस्थाको समीक्षा गर्दै कर्फ्यू हटाइएको भए पनि सम्भावित अप्रिय गति विधि रोक्न 5 बढी व्यक्ति एकै ठाउँमा भेला हुन, सभा जुलुस, प्रदर्शन, बैठक तथा धरना गर्न निषेध गरिएको छ। यस्तै धनुषाको जनकपुर क्षेत्र र सिराहाको लाहानमा पनि कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरिएको छ। सिराहाको गोलबजारमा पनि कर्फ्यू यथावत छ। गोलबजारको अवस्थाबारे छलफलपछि थप निर्णय गर्ने प्रशासनले जनाएको छ। सतर्कता केन्द्रमा एक वर्षको अवधिमा स्वास्थ्य र शिक्षा क्षेत्रका 372 वटा उजुरी परेको छ। आर्थिक वर्ष 2082-83मा शिक्षा क्षेत्रसँग सम्बन्धित 192 र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित 180 वटा उजुरी परेका छन्। शिक्षा क्षेत्रमा परेका उजुरी मध्ये 103 वटा र स्वास्थ्य क्षेत्रका 147 वटा उजुरी फर्सेट भएका छन्। स्वास्थ्य क्षेत्रमा अधिकांश उपकरण खरिद र कर्मचारीलाई पद अनुसार जिम्मेवारी नदिएकोसँग सम्बन्धित छ। केन्द्रका नीति निर्माण तथा अनुगमन शाखाका अधिकृत सुविध रिजाल प्राप्त उजुरीहरूको अनुगमनको रिपोर्ट प्रधानमन्त्री कार्यालयमा पेश गरिदिए आएको जानकारी दिनुभयो। समाजवादी कम्युनिष्ट पार्टी नेपालले पछिल्लो समय देशका विभिन्न ठाउँमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खलबल्याउने उद्देश्यले भएका हिंसात्मक घटना, आगजनी, तोडफोड र सार्वजनिक अशान्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। पार्टीका महासचिव अशोक सुवेदीले जारी गरेको विज्ञप्तिमा यस्ता गतिविधिले नेपालको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक सामाजिक संरचनालाई कमजोर बनाउने उल्लेख गरिएको छ। नेकपा एमालेकी सांसद रामकुमारी झाग्रेले स्वार्थ समूहको दबावमा नभई राष्ट्रिय हित र राज्यको क्षमता हेरेर कानून बनाउनु पर्नेमा जोड दिनुभएको छ। शनिबार बसेको विधान व्यवस्थापन समितिको बैठकमा भएको ऐन कार्यान्वयन मापन महत्व अभ्यास चुनौती र आगामी बाटो सम्बन्धी छलफलमा उहाँले यस्तो बताउनु भएको हो। संसदले कानून निर्माणका विषयमा अनावश्यक आत्मग्लानी बोक्न नहुने स्पष्ट पार्नुभयो। नेपाली काङ्ग्रेसका नेता डाक्टर शशाङ्क कोइरालाले मुलुकको विद्यमान राजनीतिक अस्थिरता र पार्टीभित्रको आन्तरिक चुनौती सम्बोधन गर्न साउन 29-31 गतेसम्म काठमाडौँमा राष्ट्रिय भेला आयोजना गर्न लागेको बताउनु भएको छ। शनिबार सुनदेवी स्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले पार्टीलाई वैचारिक र साङ्गठनिक रूपमा नयाँ गति दिन 551 सदस्य आयोजक समितिको संयोजनमा भेला बोलाइएको स्पष्ट। नेपाली काङ्ग्रेसका सांसद खम्ब बहादुर खातीले नेपालमा केही नेपाल ऐन संशोधन गर्ने ऐन भनेर गलत अभ्यासबाट कानून संशोधन गर्ने गरिएको बताउनु भएको छ। शनिबार बसेको विधान व्यवस्थापन समितिको बैठकमा भएको ऐन कार्यान्वयन मापन महत्व अभ्यास चुनौती र आगामी बाटो सम्बन्धी छलफलमा उहाँले यस्तो बताउनु भएको हो। सरकारले पटक पटक केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन मार्फत आफूले चाहे अनुसारको कानून संशोधन गर्ने गरेको आरोप लगाउनुभयो। शिक्षक सेवा आयोगको अध्यक्ष तथा सदस्य पदमा नियुक्तिका लागि आवेदन दिएका उम्मेद्वारहरूमध्ये मापदण्ड पुगेका आवेदकहरूको दरखास्त स्वीकृत गरिएको छ। आयोगले गत साउन 1 प्रकाशन गरेको सूचना अनुसार शुक्रबारसम्म परेका दरखास्तहरूमाथि शिक्षा ऐन 2028मा तोकिएका शर्तहरू बमोजिम छानबिन गरी सिफारिस समितिको निर्णयअनुसार नामावली सार्वजनिक गरिएको हो। सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै राहदानी विभागले सार्वजनिक बिदाको दिन पनि सेवा सञ्चालन गरेको छ। विभागले जारी गरेको सूचना अनुसार शनिबार र आइतबार सहित आगामी साउन 18 गते सोमबारसम्म राहदानी आवेदन फारम खुल्ला रहनेछ। नेपाली काङ्ग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विपद व्यवस्थापनका लागि पूर्व तयारी र प्रतिकारीमा केन्द्रित रहेर प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। विभिन्न समयमा नेपालले भोग्नु परेका विपदका घटना समेटेका दृश्यको कोलाज प्रदर्शनको बटन थिचेर पार्टी सभापति गगन कुमार थापाले कार्यक्रम उद्घाटन गर्नुभएको हो। कार्यक्रम उद्घाटन गर्दै सभापति थापाले विपदका बेला भगवान्ले मात्रै काम नगर्ने हुँदा सिप र क्षमता विकास गरेर सहयोग पुर्याउन पार्टीले यस्तो प्रशिक्षण सुरु गरेको बताउनुभयो। र सामाजिक सद्भाव खलबलाएको अभियोगमा पर्साबाट 4 पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार उनीहरूलाई वीरगंज महानगरपालिका 11 रानीघाटबाट पक्राउ गरिएको हो। उनीहरूले नगर क्षेत्रमा टायर बालेर सामाजिक सद्भाव बिथुने प्रयास गरेका थिए। प्रहरीले साम्प्रदायिक सद्भाव बिगार्ने गतिविधिमा संलग्न नहुन आबद्ध सबैमा आग्रह गर्दै त्यसो गरेमा कडा कारवाही हुने चेतावनी दिएको छ। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु।
1: स्वदेश एफएम 93.2 मेगाहर्ज
2: यस समय सूचकका साथमा
3: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053।
4: 24 इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0656 493 440 493 580 र 98550 26 440।
5: It's 10 o'clock. अहिले 10 बजेको छ।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ट्ज।

खाजा खानी पैसा ल्याउ बाउ भन्दै कराउन पाइन्थ्यो, क्याम्पस जान्छु भनेर गर्लफ्रेन्डसँग हराउन पाइन्थ्यो। अब त बाउले बिहे गर भन्छन् गर्ने हो कसरी।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

साइली माझी त्यसै खोली सम्म यतिकै धाउँदैन हे नमाने लता छु साइली खोली झरे माछी जालमा।

0: श्रावण कृष्ण चतुर्थी 2 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: कांग्रेस इतर समूहको नेतृत्वमा शासाङ्क, 2 दिनमा संसदमा 9 विधेयक दर्ता, सामाजिक सद्भावका लागि ठाउँ ठाउँमा सद्भाव र्याली, हिमालमै कीर्तिमानी निम्स दाईको हिमालमै विलय, 10 जनाको मृत्यु भएको पुष्टि लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्र दैनिकमा छापिएको कागतीले फेरियो जीवन शीर्षकको शुभ समाचार।
0: पहिले यही चौधहरू पनि पाको बारीमा खनजोत गरेर मकै छर्थ्यौं। वर्षभरि गरेको मेहनतपछि बल्ल 2 महिनालाई खाना पुग्थ्यो। बाँदर ढेँडु र दुम्सीले बाँकी बाली पनि सखा पारिदिन्थे। अहिले त्यही जमिनले नगद फुलाइरहेको छ। पाँचथरको फिदिम नगरपालिका 4 सालघारी निवासी रामकुमार तामाङको यो अनुभवले कृषिमा सोच परिवर्तन गर्न सकिने सन्देश दिएको छ। कुनै बेला अन्न समेत राम्रोसँग नफल्ने चौधहरू पनि पाको बारी अहिले कागतीले बाह्रै मास हराभरा बनेको छ। कागती खेती अहिले उहाँको परिवारलाई आत्मनिर्भर मात्र बनाएको छैन, घर खर्च, लत्ता कपड़ा, औषधोपचारदेखि नाति नातिनाको शिक्षासम्मको खर्च धान्ने मुख्य आधार बनेको छ। 55 वर्षीय रामकुमार र 51 वर्षीय कमला तामाङले 14 वर्ष अघि उत्पादन नहुने पाखो बारीमा कागती खेती शुरू गर्नुभएको थियो। अहिले 14 रोपनी क्षेत्रफलमा फैलिएको बगैंचाले वर्षभरि उत्पादन दिइरहेको छ। एउटा मुनामा 10 वटासम्म कागती फल्ने र एउटा बोटबाट वर्षभरि करिब 1000 दानासम्म उत्पादन हुने गरेको रामकुमार बताउनुहुन्छ। यस सफलताको कथा भने विदेशबाट शुरू भएको हो। 3.5 वर्ष मलेसियामा बस्दा रामकुमारले कागती बगैंचामै काम गर्दै अवसर पाउनुभयो। त्यही उहाँले बिरूवा उत्पादन, गोडमेल, मल व्यवस्थापन, काँडछाँट र बगैंचा व्यवस्थापनका व्यवहारिक सिप सिक्नु भएको थियो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग।

0: गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। विश्वका 8,000 मिटर भन्दा अग्ला सबै 14 हिमाल 6 महिनामै आरोहण गरेर पर्वतारोहण जगतलाई चकित पारेका निर्मल पूर्जा अर्थात निम्स ताईको पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा निधन भएको छ। कीर्तिमानी नेपाली पर्वतारोही, उनको निधन भएको एलिट एक्सपेले पुष्टि गरेको छ। पूर्जा एलिट एक्सपेका संस्थापक पनि हुन्। शनिबार सार्वजनिक गरेको शोक वक्तव्यमा कम्पनीले गहिरो दुःख र अपार पीड़ाका साथ ब्रड पिकमा भएको हिम पहिरोपछि निर्मल अर्थात निम्स दाई पूर्जाले दुःखद रूपमा ज्यान गुमाएको पुष्टि गर्दछौ भनेको छ। साथै उक्त दुर्घटनामा अभियानका अन्य सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको कम्पनीले जनाएको छ। नेपालमा जन्मिएका पूर्व बेलायती विशेष फौजी सैनिक समेत रहेका 43 वर्षीय पूर्जा सहितको टोली बिहिबारको हिम पहिरोमा परेको हो। पाकिस्तानी पर्वतारोहण अधिकारीहरूले घटनापछि पूर्जा सहितको आरोहण टोलीसँग कुनै सम्पर्क हुन नसकेको बताएका थिए। प्रतिनिधि सभा सदस्य तथा पूर्जाका व्यावसायिक साझेदार मिगमा ग्याबु शेर्पाले हिम पहिरोपछि ट्र्याकिङ डेटाले पूर्जाको अवस्थिति पहिला तलतिर बगेको र त्यसपछि सिग्नल रोकिएको स्थानबाट फेरि केही सरेको देखाएको बताएका थिए। तर उनी संस्थापक रहेको एलिट एक्सपर्टले शनिबार अपरान्ह पूर्जाको निधन भएको पुष्टि गरेको हो। नेपाल र अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायमा निम्स दाईका नामले परिचित पूर्जा सन् 2019 आफ्नो प्रोजेक्ट पसिबल अभियान मार्फत विश्वका 8,000 मिटर भन्दा अग्ला सबै 14 हिमाल 7 महिनामै आरोहण गर्ने लक्ष्य लिएर चर्चामा आएका थिए। उनले त्यो लक्ष्य 6 महिना 6 दिनमै पूरा मात्र गरेनन्। त्यस्ता सबै हिमाल आरोहण गर्ने दक्षिण कोरियाली नागरिक किम चाङ होले बनाएको 7 वर्षभन्दा अघिको विश्व कीर्तिमान पनि तोडेका थिए। पूर्जाले आफ्नो जीवनको अधिकांश समय हिमाल आरोहणमा मानव सहनशीलताको चरम सीमालाई चुनौती दिँदै बिताए। दृढ इच्छा शक्ति र सकारात्मक सोच भए असम्भव पनि सम्भव हुन्छ भन्ने विश्वास उनको जीवनको आधार थियो। शारीरिक क्षमताका हिसाबले म भाग्यमानी छु, मैले संसारकै उत्कृष्ट सैन्य एकाइबाट प्रशिक्षण पनि पाएको छु। सन् 2019 उनले आफ्नो सैनिक प्रशिक्षण बारे भनेका थिए। त्यसमा सकारात्मक सोच जोडियो भने व्यक्तिले जे पनि गर्न सक्दो रहेछ उनको भनाइ थियो। 25 जुलाई 1983 म्याग्दीको दाना गाउँमा पूर्जाको जन्म भएको थियो। उनको बाल्यकाल भने मुख्यतया चितवनमा बित्यो। सैन्य सेवासँग उनको परिवारको लामो सम्बन्ध थियो। उनका बुवा र 3 दाजुभाइ सबै बेलायतको गोर्खा रेजिमेन्टमा कार्यरत थिए। पूर्जाले पनि त्यही बाटो पछ्याउँदै 6 वर्ष बेलायती गोर्खा सैनिकका रूपमा सेवा गरे। बेलायती रोयल नेभीको स्पेसल बोट सर्भिसमा छनौट हुने पहिलो नेपाली बने। गोर्खा सैनिक बन्नु नै मेरो एकमात्र सपना थियो, उनले आफ्नो पुस्तकमा लेखेका छन्। म जीवनमा त्यही मात्र गर्न चाहन्थे। करिब 16 वर्ष लामो सैनिक सेवाका क्रममा उनी एसबीएसको पर्वतीय इकाइमा अत्याधिक चिसो मौसममा युद्ध सञ्चालन सम्बन्धी विशेषज्ञ बन्न सफल भएका थिए। विश्वका 8,000 मिटर भन्दा अग्ला सबै 14 हिमाल 6 महिनामै आरोहण गरेर कीर्तिमान बनाएका निर्मल पूर्जा निम्स दाई सहितको टोली पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा बिहिबार हिम पहिरोमा परि सम्पर्क विहीन भएको थियो। निम्स दाई हिमालमै कीर्तिमानी हिमालमै अस्थायी शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
4: पछिल्ला 2 दिनमा संघीय संसदमा 9 विधेयक दर्ता भयो, जसमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक छ। यो प्रधानमन्त्री बालेन्द्र शाह बालेनले ल्याएको विधेयक हो, जसमा सेवानिवृत्त संवैधानिक निकायका पदाधिकारीहरूले दोहोरो सुविधा नपाउने विषय छ। खानी तथा खनिज पदार्थ विधेयक, मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक, राहदानी पहिलो संशोधन विधेयक संघीय संसद पुगेको छ। मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक, बालश्रम निषेध तथा नियमित गर्ने विधेयक, कर्मचारी संचय कोष 10 संशोधन विधेयक, आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक र संक्रामक पशुरोग नियन्त्रण विधेयक पनि संघीय संसद पुगेको छ। यी विधेयकहरूले सम्बन्धित क्षेत्रको कानूनलाई समयानुकूल बनाउने उद्देश्य राखेका छन्, तर संविधान कार्यान्वयन गर्नेसँग सम्बन्धित महत्वपूर्ण विषयमा सरकार मौन छ। यस निम्ति

0: आवश्यक ऐन निर्माणलाई सरकारले प्राथमिकतामा राखेको देखिदैन। हुन त सरकारले आगामी एक वर्षलाई कानून निर्माणको वर्ष घोषणा गर्दै 166 विधेयक संसदमा दर्ता गर्ने महत्वाकांक्षी योजना नै सार्वजनिक गरेको छ। त्यसको शुरूआत स्वरूप यही बिहिबार र शुक्रबार मात्रै प्रतिनिधि सभा र राष्ट्रिय सभामा 9 विधेयक दर्ता भएका छन्। अघिल्लो शुक्रबार सभामुख टोल प्रसाद अर्यालले संसदीय विषयगत समितिका सचिवलाई बोलाएर विचाराधीन विधेयकलाई गति दिन निर्देशन पनि दिएका थिए। अर्थात संसदमा विधेयकको चहल पहल बढ़े पनि सरकारको प्राथमिकताको सूचीले संविधान कार्यान्वयनसँग प्रत्यक्ष जोड़िएका कानून निर्माणको अनिश्चितता चिर्न सकेको छैन। संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार 21 फागुन 2082 निर्वाचनपछि गठन भएको प्रतिनिधि सभाबाट हालसम्म 10 मात्रै विधेयक पारित भएका छन्। पहिलो अधिवेशन 6 मात्र चलेको थियो। दोस्रो अधिवेशन बजेट केन्द्रित भएकाले विधायकी काम सीमित भएको उनको भनाई छ। प्राथमिकतामा छैन संविधान कार्यान्वयन, धमाधम संसद पुग्दै विधेयकहरू शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
1: मुलुकको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस सन्तत फूटको संघारमा पुगेको छ। गत पुष अन्तिम साता काठमाडौँमा भएको विशेष महाधिवेशनबाट चुलिएको कांग्रेसको आन्तरिक विवाद विभाजनको बिन्दुमा पुगेको हो। आन्तरिक विवाद समाधानका लागि भएका प्रयासहरू असफल भएपछि कांग्रेसको संस्थापन इतर समूहले आगामी राष्ट्रिय भेलाको तयारीलाई तीव्र बनाउँदै 551 सदस्य मूल आयोजक समिति गठन गरेको छ। शनिबार सुनदेवी स्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलन मार्फत पार्टी पूर्व महामन्त्री डाक्टर सासाङ कोइरालाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको घोषणा गरिएको हो। इतर समूहका नेताहरूले राष्ट्रिय भेलालाई प्रभावकारी र व्यवस्थित रूपमा सम्पन्न गर्न समिति गठन गरिएको बताएका छन्। समितिले भेलाको सम्पूर्ण व्यवस्थापन, समन्वय तथा तयारीका कामहरू अघि बढ़ाउने जनाएको छ। आयोजक समितिमा पार्टीको 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी, सदस्य, प्रदेश कार्य समितिका सभापति एवं पदाधिकारी, जिल्ला सभापति, उपत्यकाभित्रका जिल्ला कार्य समिति पदाधिकारी, महानगर तथा नगर सभापति समावेश गरिएको छ। त्यस्तै संघीय तथा प्रदेश सांसद, पूर्व मन्त्री, भातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय प्रमुखलाई पनि मूल आयोजक समितिमा पदेन सदस्यका रूपमा समेटिएको छ। राष्ट्रिय भेलालाई नीतिगत र व्यवस्थापकीय रूपमा सफल बनाउन विभिन्न 16 विषयगत समिति गठन गरिएको छ। जस अन्तर्गत राजनीतिक प्रस्ताव तयारी समिति, सांगठनिक प्रस्ताव तयार समिति, विधान संशोधन मस्यौदा समिति र आर्थिक नीति तयारी समिति रहेका छन्। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेतृत्वको सबैभन्दा महत्वपूर्ण गुण करूणा, सहानुभूति र मानवीय संवेदनशीलता भएको बताउनु भएको छ। उहाँले विपदको समयमा नागरिकको पीड़ा महसुस गर्न सक्ने क्षमता नै असल नेतृत्वको आधार हुने बताउनु भएको हो। ललितपुरको सानेपा स्थित कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित विपद पूर्व तयारी तथा कार्य प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले पछिल्लो समय नेतृत्वका गुणबारे युवाहरूसँग गरेको छलफल स्मरण गर्दै ज्ञान प्रविधि र सामाजिक सञ्जाल चलाउने क्षमता महत्वपूर्ण भए पनि तीभन्दा माथि करूणा र सहानुभूति आवश्यक पर्ने बताउनुभयो। कांग्रेसको इतर समूह नयाँ पार्टी घोषणाको तयारीमा, राष्ट्र भेलाका लागि 551 सदस्य मूल आयोजक समिति गठन शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
0: क्षतिग्रस्त सरकारी भवन पुनर्निर्माण हुँदै शीर्षकमा गोर्खापत्रमा खबर छ। जेएनजी आन्दोलनका क्रममा आगजनी, लुटपाट तथा तोड़फोड़बाट क्षति पुगेका सरकारी भवनहरूको पुनर्निर्माण कार्य अघि बढ़ाइएको छ। ललितपुरको भैंसेपाटी स्थित मन्त्री निवास तथा सिंहदरबारका पूर्वी, उत्तरी र दक्षिणी भागको पुनर्निर्माण शुरू भइसकेको छ। केही क्षतिग्रस्त भवनको पुनर्निर्माणका लागि आवश्यक बोलपत्र आह्वान गर्ने प्रक्रिया भने अझै अघि बढ़न सकेको छैन। जेएनजी आन्दोलनका क्रममा सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित विभिन्न मन्त्रालयका भवन, शीतल निवास, सर्वोच्च अदालत, तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, काठमाडौँ जिल्ला अदालत, भैंसेपाटी स्थित मन्त्री निवास, नयाँ वाणेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ललितपुर गोदावरी स्थित सभा हल लगायत प्रमुख सरकारी संरचनामा ठूलो क्षति पुगेको थियो। सामान्य क्षति भएका कतिपय भवन मरमत सम्भारपछि सञ्चालनमा आइसकेका छन् भने बढ़ी क्षति भएका भवनको पुनर्निर्माण भइरहेको छ। संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सिनियर डिभिजन इन्जिनियर सीडीई कमल गणेश कर्मचार्यले क्षतिग्रस्त भवनको

0: विवरण संकलन भइसकेको र प्राथमिकताका आधारमा पुनर्निर्माण अगाडि बढ़ाइएको जानकारी दिनुभयो। उहाँका अनुसार क्षतिग्रस्त भवनको पुनर्निर्माण संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय मार्फत भइरहेको छ। विशिष्ट अति विशिष्ट पदाधिकारीहरूको निवास सिंहदरबार परिसरभित्रका मन्त्रालय संवैधानिक निकायका भवनको प्राथमिकताका आधारमा पुनर्निर्माण अगाडि बढ़ाइएको छ। बढ़ी क्षति पुगेका भवनको विस्तृत क्षति मूल्याङ्कन डिटेल ड्यामेज एसेसमेन्ट डीडीए गर्नुपर्ने भएकाले केही समय लागेको उहाँले स्पष्ट पार्नुभयो।
1: गृह प्रशासनसँग जोडिने कुनै घटना भए लगत्तै गृहमन्त्री सुदन गुरूङ आफै फिल्डमा पुग्थे। उनले माइती घर पुगेर पीड़ितका कुरा सुने। न्याय माग्दै काठमाडौँतर्फ मार्च गरिरहेका मिटर ब्याज पीड़ितसँग बीच बाटोमै भेटेर सहमति गरे। गत आइतबार राति सुनसरीमा दुई समुदायबीच भएको झडपपछि भने गृहमन्त्री गुरूङको त्यस्तो सक्रियता देखिएन। सुनसरीको दिवानगंज चारमा 10 साउनको राति प्रहरीको गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गयो। 9 स्थानीय घाइते भए। उपचारका थप एकजनाको मृत्यु भयो। प्रत्यक्षदर्शी जुगेश दासका अनुसार सामान्य विवाद चलिरहेका बेला सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाएको थियो। सुनसरी घटनाले अन्य जिल्लालाई तरंगित बनाउन थालिसकेको थियो। गृहमन्त्री गुरूङ भने तत्कालै सुरक्षा अधिकारी हेरफेरतिर लागे। सँगै सिंहदरबार स्थित गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक राखेर सुरक्षा व्यवस्था कड़ा पार्न निर्देशन दिए। समितिको बैठकमा गृह सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरी प्रमुख दानबहादुर कार्की, सशस्त्र प्रहरी प्रमुख नारायण दत्त पौडेल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की र सेनाका बलाधिकृत रथी प्रदीप केसी सहभागी थिए। सुरक्षा व्यवस्था कड़ा पारेरै परिस्थितिलाई नियन्त्रणमा लिन सकिने गृहमन्त्री गुरूङको आकलन थियो। तर तनाव साम्य नभएपछि सुनसरी घटनाको चौथो दिन उनले स्वकीय सचिव जेम्स कार्कीलाई घटनास्थलतर्फ परिचालन गरे। उनीहरू सुनसरीमा हुँदा गृहमन्त्री गुरूङ भने तनावग्रस्त क्षेत्रमा सुरक्षा संयन्त्रले उडाएको ड्रोनको दृश्य हेरेर बसेका थिए। बाक्लो सुरक्षाकर्मी परिचालन र कर्फ्यूसँगै सेना सड़कमा उत्रिँदा समेत परिस्थिति नियन्त्रणमा आएन। तनाव साम्य हुनुको सट्टा अन्य जिल्लामा समेत फैलियो। दुई समूहको विवादबाट शुरू भएको सुनसरीको तनाव व्यवस्थापन गर्न गृहमन्त्रीले शुरूमा कर्फ्यू आदेश दिएका थिए। सुरक्षा अधिकारी हेरफेर र परिचालनलाई प्राथमिकता दिएका थिए। तर तनाव साम्य हुनुको सट्टा अन्य जिल्लामा समेत फैलियो। बल प्रयोग असफल भएपछि घटनाको 5 दिन तराई मधेस झरेर संवादमा उनी आफै सक्रिय बनेका छन्। उनले मधेस शान्त नभएसम्म काठमाडौँ नफर्किने अडान नै लिएका छन्। उनले भनेका छन् धेरै वर्ष अगाडिदेखि यस किसिमका समस्या भइरहेका रहेछन्। त्यस अनुसार सुरक्षा निकायबाट ब्रिफिङ पनि भएको थियो। घटना हुने बित्तिकै स्थिति आकलन गरेर योजना बनाएर काम गरिरहेका थियौं। देशलाई धार्मिक युद्धतिर धकेल्न खोज्नेहरूको नाम सूची तयार पारेर रणनीति बनाउनु पर्यो। देशमा थप तनाव नफैलियोस् भनेर रणनीति बनाउँदै थियौं। तर साम्य नभएपछि फिल्डमै खटिनु पर्यो। उनले भनेका छन् सुरक्षा रणनीति बदलेर संवादमा उत्रिए गृहमन्त्री शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: मुलुकका विभिन्न स्थानमा पछिल्लो समय देखिएको धार्मिक तथा जातीय तनावलाई कम गर्दै सामाजिक सद्भाव कायम राख्न देशभर नागरिक स्तर र राजनीतिक दलहरूबाट शान्ति र्याली तथा सभाहरू आयोजना गरिएका छन्। गत साउन 10 गते सुनसरीको कप्तानगंजमा दुई समुदाय बीच भएको झडप र त्यसपछिका घटनाले तराईका केही जिल्लामा असहज परिस्थिति सिर्जना गरेपछि देशैभरबाट सहिष्णुता र एकताको सन्देश प्रवाह हुन थालेको हो। सुनसरीको झडपमा परि दुईजनाको मृत्यु भएको थियो। यसै गरी सिराहामा उत्पन्न धार्मिक द्वन्द्वलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली लागेर थप एकजनाको निधन भएपछि तराईका जिल्लाहरूमा सुरक्षा स्थिति तनावपूर्ण बन्न पुग्यो। यी घटनाहरू पश्चात केही क्षेत्रहरूमा निषेधाज्ञा समेत जारी गर्नुपर्ने अवस्था आयो र सामाजिक वातावरण निकै असहज बन्न पुग्यो। यही पृष्ठभूमिमा समाजमा विभाजन र द्वेष फैल्याउने प्रयासलाई विफल पार्न शनिबार देशभर विभिन्न सद्भावमूलक कार्यक्रमहरू सम्पन्न भएका छन्। सामाजिक सद्भावका लागि ठाउँ ठाउँमा शान्ति र्याली शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: बैंकिङ भन्ने बित्तिकै अधिकांशको मानस पटलमा एउटै दृश्य आउँछ। पैसा जम्मा गर्ने, चेक साट्ने र धितो राखेर ऋण लिने संस्था। तर पछिल्लो वर्षहरूमा नेपाली बैंकहरूले यो परम्परागत पहिचान बदल्दै लगेका छन्। बैंकहरू सर्वसाधारणसँग निक्षेप संकलन गरी उद्यम व्यवसाय गर्नका लागि ऋण दिने परम्परागत भूमिकाबाट क्रमशः बाहिर निस्किन थालेका छन्। केही वर्ष यता बैंकरहरूले उद्यमशीलता विकास, स्टार्टअप प्रवर्धन, साना तथा मझौला उद्यमको क्षमता अभिवृद्धि तथा रोजगारी सृजनालाई समेत आफ्नो कार्यक्षेत्रको हिस्सा बनाउन थालेका छन्। ग्लोबल आईएमई बैंकले असार